0: यससँगै आपूर्ति प्रभावित हुँदा उपभोक्ताको भान्सा महँगियो उपशीर्षकमा खबर छ। बाढ़ी पहिरोले देशभरका विभिन्न सड़क अवरूद्ध हुँदा संघीय राजधानी काठमाडौँको आपूर्ति श्रृंखला नै प्रभावित भएको छ। सड़क अवरूद्ध हुँदा राजधानी बाहिरबाट खाद्यान्नदेखि तरकारीसम्म सहज आपूर्ति हुन सकेको छैन। यति मात्रै होइन, यसअघि नै अभाव रहेको खाना पकाउने ग्यास आपूर्तिको समस्या पनि थप बढ़ेको छ। यसको प्रभाव उपभोक्तामा परेको छ।
1: बाढ़ी पहिरोका कारण जल विद्युत आयोजना र प्रसारण संरचनामा क्षति पुगेपछि आगामी हिउँदमा विद्युत आपूर्ति व्यवस्थापनका लागि नेपाल विद्युत प्राधिकरणले करिब 1155 मेगावाट विद्युत भारतबाट आयात गर्ने योजना सार्वजनिक गरेको छ। भोटेपछि त्रिशुली बाढ़ी र हालैको वर्षा तथा बाढ़ीबाट क्षतिग्रस्त जल विद्युत परियोजनाबाट आउने विद्युत कटाएर हाल 3739.4 मेगावाट विद्युत उत्पादन क्षमता कायम रहेको प्राधिकरणले जनाएको छ। मंगिरसम्म करिब 321 मेगावाट थपिने अनुमान छ, तर हिउँदमा उत्पादन क्षमताको 30% मात्र उत्पादन हुने भएकाले यो हिउँदमा 1218 मेगावट मात्र विद्युत स्वदेशमा उपलब्ध हुने प्राधिकरणको अनुमान छ। गत आर्थिक वर्षको हिउँदमा पीक विद्युत माग 2293 मेगावट रहेको सन्दर्भमा सो मागको हारारीमा यस वर्षको हिउँदमा पनि माग कायम राख्ने अनुमानका आधारमा करिब 1155 मेगावट विद्युत आयात गर्ने योजना प्राधिकरणले सोमबार आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गरेको हो।
0: गत भदौ 10 गते रसुवा र नुवाकोटमा आएको भीषण बाढ़ी पहिरोले जनधनसँगै स्थानीय ब्याङ्किङ प्रणालीमा समेत ठूलो क्षति पुर्याएको छ। बाढ़ीका कारण दुई जिल्लामा 11 वाणिज्य ब्याङ्कका 17 शाखा पूर्ण तथा आंशिक रूपमा क्षतिग्रस्त भएका छन्। ती शाखामा रहेको अरबौं रूपियाँको निक्षेप कर्जा र नगद मौजदात समेत जोखिममा परेको प्रारम्भिक तथ्याङ्कले देखाएको छ। नेपाल ब्याङ्कर्स संघका अनुसार बाढ़ीबाट प्रभावित 17 शाखामा 78204 खाता मार्फत 4,43,18,00,000 रूपियाँ भन्दा बढ़ी निक्षेप संकलन भएको थियो। यस्तै 2,125 खाता मार्फत 2,42,80,00,000 रूपियाँ भन्दा बढ़ी कर्जा लगानी भएको थियो। अरबौंको निक्षेप र कर्जा जोखिममा शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो।

दशैंको मुखमा चीनसँग जोडिएका नेपालका तीन प्रमुख व्यापारिक नाका एकैपटक अवरूद्ध हुँदा चाडपर्व लक्षित सामानको आयात प्रभावित भएको छ र सगरी नाका बारीय तहस नहस भएको तातोपानी नाका महिनौदेखि संचालनमा आउन नसकेको र वैकल्पिक मार्गका रूपमा प्रयोग गरेको कोरोला नाका पनि वर्षा पहिरो र हिमपातका कारण बन्द भएपछि सयौं मालवाहक सवारी सीमानामै रोकिएका छनृ।

0: सँग चाड पर्व उपहारै उपहार।
1: यो दसैँ तिहारमा गोदरेजका उत्पादन किन्दा अट्र्याक्टिभ क्यास ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मसिन किन्दा 6 केजी सर्फ एक्सेल, टप लोडमा 4 केजी र ट्विन टपमा 2 केजी सर्फ एक्सेल निशुल्क, एसी किन्दा फ्री इन्स्टलेसन अनि 0% ब्याजमा सजिलो किस्ताको सुविधा, साथै वासिङ मसिनमा 4 वर्षको फुल वारेन्टी। गोदरेजसँग भनेदेखि वाउ।

0: and limited access to all.
1: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। पटुकोशी बाढ़ीबाट प्रभावित क्षेत्रका विद्यालयमा पठन पाठन सामान्य बन्दै गएको छ। बाढ़ीले सबैभन्दा धेरै क्षति पुगेका रसुवा, नुवाकोट र धादिङमा पठन पाठन शुरू भएको छ। बाढ़ीबाट प्रभावित क्षेत्रका बाल बालिकालाई लामो समयसम्म बाहिर राख्दा मानसिक तनाव बढ़न सक्ने चुनौतीलाई ध्यानमा राखेर विद्यालय सञ्चालन गरिएको छ।
3: महोत्तरीको भंगाह नगरपालिकाका नगर प्रमुख संजीव कुमार शाहले सोमबार नगरपालिकाको सम्पूर्ण कामकाज ठप्प गर्दै कार्यालयको चाबी महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई बुझाएका छन्। लामो समयदेखि नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत हाजिर नभएपछि कामकाज गर्न असहज भएको भन्दै नगर प्रमुख शाहले प्रमुख जिल्ला अधिकारी यादवलाई नगरपालिका कार्यालयको चाबी बुझाएका हुन्।
2: चामल उद्योगीहरूले 14 दिन पहिले नै सरकार समक्ष चामलको मूल्य घटाउने प्रतिबद्धता गरे पनि उपभोक्ताले अहिलेसम्म घटेको मूल्यमा किन्न पाएका छैनन्। उद्योगीले आफूहरूले गरेको प्रतिबद्धता अनुसार चामलको मूल्य नघटाएकाले उपभोक्ताले घटेको मूल्यमा चामल किन्न नपाएका हुन्।
3: भीषण हावाहुरीसँगै आएको मुसलधारे वर्षाले खेतमा पाकेर भित्राउने बेलाको धान बाली ढालेर सुत्तर र

0: नेपालको एकमात्र डिटिएच सेवा डिस्कम
1: टेसो खुशीको कनेक्शन
2: एनबीएल सर्वसुलभ आवास कर्जा
3: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
2: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%
3: विशेषताहरू रु 3 करोडसम्मको कर्जा सुविधा
2: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
3: 25 वर्षसम्मको लचिलो कर्जा अवधि
2: न्यून सेवा शुल्क न्यून ब्याज दर
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस् शर्तहरू लागू हुनेछन्
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
5: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
6: नेपाली खबरमा अब विदेशका खबर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलमार्ग पुनः खोल्ने इरानको प्रस्ताव अस्वीकार गरेपछि इरानले लड़ाई फेरि शुरू भए त्यसका लागि आफू पूर्ण रूपमा तयार रहेको बताएको छ इरानी विदेश मन्त्री अब्यास अराघचले कूटनीतिक समाधानको बाटो भने अझै खुल्ला रहेको बताएका छन्
7: अब खेल खबर जापानमा जारी विश्व एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटका सोमबार निर्धारित दुवै क्वार्टर फाइनल खेल वर्षाका कारण रद्द भएका छन् भारत अफगानिस्तान तथा पाकिस्तान हङकङ बीचका क्वार्टर फाइनल खेल लगातार वर्षाका कारण मैदान खेल्न योग्य नभएपछि एक बल पनि नफाली रद्द भएका हुन्
6: अब विचार विश्लेषण खुशी विज्ञान शीर्षकमा डाक्टर सुभाष पोखरेलको विचार नागरिक दैनिकमा छापिएको छ एकाघरका दुई दाजुभाइ मध्ये एउटा सानैदेखि खुशी देखिन्छ भने अर्को सधैँ उदासीनतामा किन अल्झन्छ एकै पारिवारिक वातावरणमा हुर्किएका दुई बच्चामा किन प्रफुल्लताको मात्रा फरक पर्छ यस प्रश्नको उत्तरका लागि आनुवंशिक तत्व जेनको उत्खनन आवश्यक हुन्छ हर्षले व्यक्तिको रक्तचाप र मुटुको धड्कनलाई सन्तुलित राखी मुटु रोगबाट जोगाउँछ प्रसन्नताले प्रतिरक्षा प्रणाली सबलीकरण मार्फत बाह्य संक्रमण अनि आन्तरिक रूपले शरीरमा उत्पन्न हुने क्यान्सर लगायतका लक्षणबाट जोगाएर आयु समेत लम्ब्याउन भूमिका निर्वाह गर्दछ
7: हवस् त काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला

0: सेप्टेम्बर 29 तारीक असोज कृष्ण पक्षको तृतीय तिथि।
1: काया कैरनका साथमा
0: किसान पाइप प्रोडक्ट्स प्राली
1: राष्ट्रको शान किसान
0: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
2: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
0: भोटे कोशी बाढीमा बेपत्ता बिमितको दावी भुक्तानीलाई 12 वर्ष पर्खिनु नपर्ने, पालिकाले आवश्यक सहजीकरण गर्न सक्ने, निर्जीवन तर्फको दावी 20 अर्ब नाग्यो,
2: वर्षाले प्रभावित सड़क खुलाउन अझै केही दिन लाग्ने, बीपी राजमार्ग आज बेलुकासम्म खुलाउने गरी तयारी, दशैंको मुखमा चीन तर्फका 3 नाका अवरूद्ध,
0: होटल क्षेत्रमा 10 लाख रोजगारीको सम्भावना, दक्ष जनशक्ति अभाव हुँदा विदेशबाट कामदार ल्याउनु पर्ने बाध्यता, युवालाई स्वदेशमै टिकाउने प्रभावकारी नीति बनाउनु पर्नेमा व्यवसायीको जोड,
3: कम से कम 1 वर्ष नेपालमा काम गर्ने नियम बन्यो भने हामीलाई पनि ढुक्क भयो, अनि उहाँहरूले पनि केही कुरा सिक्नुहुन्छ, नेपालमा नियम कानून चाहिँ अभाव हो, त्यो अलिकति बनाउनै पर्छ, हामीले कुरा गरिरहेछौँ।
2: ट्रम्प र सीबीच भेटवार्तापछि अमेरिका र चीनद्वारा 30 अर्ब डलरका वस्तुमा भन्सार कटौती, अमेरिकाबाट आयात हुने 1006 प्रकारका वस्तुमा चीनले भन्सार घटाउने,
0: र एसिया क्रिकेटको क्वार्टर फाइनलमा नेपाल र श्रीलंका बीचको खेल हुन सकेन, नेपाल बाहिरियो।
4: महालेखा परीक्षकको कार्यालयको अनुरोध। महालेखा परीक्षकको कार्यालयको स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष 2082-83 आर्थिक कारोबारको लेखा परीक्षण गर्न प्रथम चरणमा 44 जिल्लाका संघ, प्रदेश र स्थानीय तहका कार्यालयहरूमा लेखा परीक्षण टोली खटाइएको छ। लेखा परीक्षणमा सघाउ पुग्ने आर्थिक काम कार्यवाहीको सूचना तथा जानकारी एवं लेखा परीक्षण टोलीको कार्य सम्पादनका सन्दर्भमा कुनै सुझाव तथा गुनासो भएमा कार्यालयको टोल फ्री नम्बर 18 10 50 00 61 मा रेकर्ड गराउनु हुन वा गुनासो @oagnep.gov.np मा इमेल गरिदिनु हुन अनुरोध छ। प्रथम चरणमा लेखा परीक्षण हुने जिल्लाको विवरण कार्यालयको वेबसाइट oag.gov.np मा प्रकाशन गरिएको छ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ.
1: एनआईसी एशिया इक्विटी अपर्च्युनिटी फन्ड मज्जाको लगानी गर्ने अवसर.
2: अब लगानी गरौं भविष्यका लागि किनकि अवसर छ सही लगानीको.
1: एनआईसी एशिया क्यापिटल लिमिटेडले ल्याएको छ म्युचुअल फण्डमा लगानी गर्ने सुनौलो अवसर.
2: यही असोज 7 गतेदेखि असोज 13 गतेसम्म निश्चिन्त लगानी गर्न सकिने आईपीओ खुल्ला एनआईसी एशिया इक्विटी अपर्च्युनिटी फण्ड. 10 वर्षे योजना, दीर्घकालीन वृद्धिको सम्भावना अनि अनुभवी व्यवस्थापन र विविधीकृत लगानी सबै एउटै फण्डमा. त्यसैले बचत मात्रै गरेर नबस्नुहोस्. बचतलाई आफ्नो वित्तीय लक्ष्य अनुसार आजै लगानी गर्न सुरु गर्नुहोस्.
1: आवेदनको लागि मेरो शेयर आसबा सदस्य ब्याङ्क तथा वित्तीय संस्था र एनआईसी एसिया मो ब्याङ्क प्लेटफर्मबाट सजिलै एप्लाई गर्न सकिन्छ.
2: थप जानकारीको लागि 9854030313 वा 9765404948 सम्पर्क गर्न सक्नुहुनेछ.
1: अवसर सँगै अघि बढ्दै
2: एनआईसी एसिया क्यापिटल लिमिटेड, अब लगानीको पालो तपाईँको. कृपया योजनामा लगानी गर्नु अघि विवरण पुस्तिका राम्रोसँग अध्ययन गर्नुहोला.
3: काया कैरनमा अब खबरको सिलसिला. बीमा प्राधिकरणले कार्यविधि जारी गरेर रसुवा भोटेकोशी बाढ़ीबाट प्रभावित बीमितहरूको दावी भुक्तानीमा सहजीकरण गरेको छ. बाढ़ी गएको एक महिनापछि प्राधिकरणले बीमा कम्पनीहरूसँगको छलफलपछि कार्यविधि जारी गरेको हो. जीवन बीमातर्फ दावी भुक्तानीका लागि 12 वर्षको व्यवस्थाले पारेको अप्ठ्यारो र निर्जीवन बीमातर्फ पनि कागजात नहुँदाको जटिलता अब हट्ने भएको छ. बेपत्ता बीमितको स्थानीय तह अर्थात पालिकाले मृत्यु दर्ता गर्नुपर्ने, जीवितै आएको प्रमाणित भए बीमा रकम फिर्ता गर्ने शर्तमा दावी भुक्तानी दिने व्यवस्था गरिएको छ. प्राधिकरणले रसुवा बाढ़ी दावी भुक्तानी सम्बन्धी संक्षिप्त कार्यविधि 2083 हिजो जारी गरेको हो. जीवन बीमाको दावी भुक्तानीका लागि पनि सहजीकरण गर्ने व्यवस्था गर्नेछ. रसुवा बाढ़ी दावी भुक्तानी सम्बन्धी संक्षिप्त कार्यविधि 2083 भनिएको छ, भोटेकोशी त्रिशुली नारायणी नदीमा आएको विनाशकारी बाढ़ीका कारण रसुवा नुवाकोट धादिङ चितवन लगायत जिल्लामा बीमित सम्पत्ति गाड़ी परियोजना व्यापारिक मौजदा तथा मानवीय क्षतिका कारण बीमक समक्ष पर्न आएको दावी बीमालाई शीघ्र सरल पारदर्शी व्यवस्थित तथा प्रभावकारी रूपमा फर्स्युट गर्न आवश्यक भएकोले यो कार्यविधि जारी गरिएको छ. प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले प्राधिकरणले बीमकहरूसँगको छलफलपछि यसमा सहजीकरण गरेको बताउनु भएको छ. मुलुकी देवानी संहिता 2074 दफा 40 बेपत्ता व्यक्ति 12 वर्षसम्म पनि सम्पर्कमा नआए मृत्यु भएको मानिने उल्लेख छ. यो व्यवस्थाले रसुवा बाढ़ी प्रभावितको हकमा दावी भुक्तानीका लागि असर पर्ने भएपछि जीवन बीमक संघले यसबारे प्राधिकरण सँग छलफल गरेर सहजीकरण गर्न लागेको संघका निवर्तमान अध्यक्ष पोषकराज पौडेलले बताउनु भएको छ. प्राधिकरणका अनुसार गएको भदौ 10 आएको रसुवा बाढ़ीका कारण प्रभावित भएकाहरूलाई निर्जीवनतर्फ 2180 बीमित छन्। उनीहरूले प्रारम्भिक रूपमा 20,98,87,00,000 रूपियाँ दावी भुक्तानी माग गरिरहेका छन्। यसमध्ये अहिलेसम्म 67,48,000 रूपियाँ निर्जीवन बीमा कम्पनीले भुक्तानी गरिसकेका छन्। प्राधिकरणले असोज 12 अर्थात हिजोसम्म रसुवा बाढ़ीपछिको बीमा दावी विवरण सार्वजनिक गरेको हो. भोटेकोशी बाढ़ीमा बेपत्ता बीमितको दावी भुक्तानी 12 वर्ष पर्खिनु नपर्ने, पालिकाले सहजीकरण गर्न सक्ने शीर्षकको खबर कारोबार दैनिकले छापेको छ.
4: दशैंको मुखमा चीनतर्फका तीनै नाका अवरूद्ध हुँदा आयात निर्यात ठप्प बनेको छ. तीन दिनको अविरल वर्षापछि बेनी जोमसोम खण्डमा क्षति पुगेपछि कोरला सहित तीनै नाका अवरूद्ध भएका हुन्. यसअघि 10 भदौको भोटेकोशी बाढ़ीले केरूङ नाका अनिश्चित छ भने तातोपानी नाका लामो समयदेखि बन्द नै थियो. नेपालको 14% व्यापार हुने चीनसँगको सड़क यातायात बन्द भएपछि दशैंको बेला सामानको भाव बढ़ने देखिएको छ. चालू आर्थिक वर्षको दुई महिना साउन र भदौमा चीनबाट 76,40,00,000,000 रूपियाँ बराबरको सामान आयात र 29,33,00,000 रूपियाँ बराबरको निर्यात भएको छ. निर्यात न्यून हुने भए पनि इलेक्ट्रोनिक्स लत्ता कपड़ा मेसिनरी र विशेष गरी विद्युतीय गाड़ी आयातमा चीनतर्फको निर्भरता उच्च भएका कारण व्यापारी र उपभोक्ता दुवै मारमा पर्ने देखिएका छन्. भोटेकोशी बाढ़ीपछि केरूङ अनिश्चित र तातो पानी लामो समयदेखि बन्द रहेका बेला बेनी जोमसोम सड़कमा पहिरो खसेपछि कोरला पनि अवरूद्ध भएका छन्। कन्टेनर थन्किएका छन्। गाड़ी र दैनिक उपभोग्य वस्तुको आपूर्ति घटेर मूल्य बढ्ने जोखिम देखिएको हो। दशैंको मुखमा चीनतर्फका तीनै नाका अवरूद्ध शीर्षकको खबर कान्तिपुरमा छ।
3: यसैबीच लगातार परेको वर्षापछिको बाढ़ी र पहिरोका कारण अस्ति आइतबारसम्म देशका धेरै राजमार्ग अवरूद्ध थिए। सरकारले हिजोसम्म केही राजमार्ग खुलाए पनि अझै दर्जन भन्दा धेरै राजमार्ग अवरूद्ध नै छन्। सड़क विभागका अनुसार अवरूद्ध भएका यी सड़क मध्ये केहीलाई गाड़ी चलाउने बनाउन कम्तीमा तीन दिन लाग्ने देखिएको छ। मुख्य गरी कालीगण्डकी करिडोर र आसपासका सड़क सञ्चालनमा आउन केही दिन लाग्ने भएको हो। वर्षाले सबैभन्दा बढ़ी प्रभाव यही करिडोरमा पारेको थियो। हिमाली जिल्ला मनाङ मुस्ताङ जोड्ने मुख्य राजमार्गमा ठूलो क्षति पुगेकाले ती सड़क तत्काल खुल्ला हुन नसक्ने संचालनमा आउन थप समय लाग्ने देखिएको विभागका उपमहानिर्देशक शुभराज नेउपानेले जानकारी दिनुभएको छ। यसै गरी बीपी राजमार्ग अन्तर्गत सिन्धुलीको माझीकुना काभ्रे भन्ज्याङ तथा मंगलटार लगायतका ठाउँमा पहिरो खसेको र डाइभर्सन बगेका कारण अवरूद्ध छ। थप क्षति नभए आज बेलुकासम्म यो सड़क खोल्ने विभागका उपमहानिर्देशक नेउपानेले बताउनु भएको छ। यस्तै मध्य पहाड़ी राजमार्ग अन्तर्गत लमजुङको मध्य नेपाल आठ तथा बुर्तिमाङ पाती हाल्ने खण्डमा पहिरो तथा सड़क कटानका कारण यातायात ठप्प छ। यो सड़क सञ्चालनमा आउन केही दिन लाग्नेछ। यस्तै कर्णाली राजमार्ग अन्तर्गत गगनी खोला राका तथा बागे सिमल दही खोला खण्डमा खसेको पहिरो पन्छाउने काम चलिरहेको छ। यो पनि छिट्टै सञ्चालनमा ल्याउने उहाँले जानकारी दिनुभयो। राप्ती राजमार्ग अन्तर्गत कपुरकोट खोर खोला तुलसीपुर खण्डमा जिल्ला प्रशासनको निर्णय अनुसार गाड़ी आवागमन बन्द गरिएको छ। सालजन्दी सन्धिखर्क ढोरपाटन सड़क खण्ड 21 भन्दा बढ़ी ठाउँमा पहिरो खसेकाले पूर्ण रूपमा अवरूद्ध छ। यी सड़क दुई तीन दिनभित्र सञ्चालनमा ल्याउने गरी काम भइरहेको नेउपानेले बताउनु भएको छ। यसै गरी चितवनको सिमलतालमा खसेको पहिरोका कारण त्यहाँ सड़क एकतर्फी सञ्चालनमा छ। पृथ्वी राजमार्गको धादिङ खण्डमा पहिरो पन्छाउने काम भइरहेको र आज दिउँसोसम्ममा सड़क खुलाउने प्रयास गरिएको छ। नारायणगढ़ मुगलिङ सड़क खण्डको धारापानी र सिमलतार क्षेत्रमा पहिरो खसे पनि एकतर्फी गाड़ी चलिरहेका छन्। यस्तै त्रिभुवन राजपथ सड़क खण्ड पनि झारफेडामा खसेको पहिरो हटाई एकतर्फी रूपमा खुला गरिएको छ। यो सड़कलाई आज बिहानसम्म दुईतर्फी बनाउने लक्ष्य राखिएको छ। कान्ति राजमार्ग सड़क खण्ड चार मध्ये दुई ठाउँको पहिरो हटिसकेको छ भने बाँकी दुई ठाउँमा हटाउने काम भइरहेको छ। आजका पत्र पत्रिकाले खबर छापेका छन्। हामीले कारोबार दैनिकबाट लिएका हौं। काया कैरनमा होटल क्षेत्रमा रोजगारीको सम्भावना बारे कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
5: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
6: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
7: भर्ना खुल्यो।
8: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 का लागि स्नातक तहमा बीई सिभिल बीई कम्प्युटर बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
7: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज वसुन्धरा काठमाडौँ।
8: फोन नम्बर 01-5670-924 5670-925।

0: कसले छेक्दैन, मनको कलाकारिता कसले रोक्दैन। जहाँ पहिलो आवाज हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग भी, प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही खास, भिस्ताले नि लिन्छन् स्वादको मिठास। जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
1: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाहापथ काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
2: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले भोटेकोशी बाढ़ीमा बेपत्ता बिमितको दावी भुक्तानीलाई 12 वर्ष पर्खिनु नपर्ने, पालिकाले आवश्यक सहजीकरण गर्न सक्ने, निर्जीवन तर्फको दावी 20 अर्ब नाग्यो, वर्षाले प्रभावित सड़क खुलाउन अझै केही दिन लाग्ने, बीपी राजमार्ग आज बेलुकासम्म खुलाउने गरी तयारी, दशैंको मुखमा चीन तर्फका 3 वटै नाका विरूद्ध आवश्यक सरसामग्रीको भाव बढ़ने जोखिम लगायतका खबर प्रस्तुत गर्यौं।
3: अब बाँकी प्रसंग, होटल क्षेत्रले पर्यटनलाई मात्र होइन कृषि, यातायात, हस्तकला र स्थानीय बजारलाई पनि जोड्दै रोजगारी र वैदेशिक मुद्रा आर्जनमा योगदान पुर्याउँदै आएको छ। शहरका तारे होटलदेखि ग्रामीण भेगका होमस्टेसम्म फैलिएको यो क्षेत्र आज लाखौं परिवारको जीविकासँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोड़िएको छ। होटल क्षेत्रको रोजगारीको पक्षमा पनि चुनौती छन्। दक्ष जनशक्तिको आपूर्ति र बजारको माग मिल्न सकेको छैन। तालिम संस्थाले तयार पारेको जनशक्ति र उद्योगको खाँचो बीच अन्तर छ र दक्ष कर्मचारीको विदेश पलायनले स्वदेशी उद्योगलाई थप कमजोर बनाएको छ। साथै महेश केवालीले होटल संघ नेपालका अध्यक्ष तथा एयरपोर्ट होटलका संचालक विनायक शाहलाई नेपालमा होटल क्षेत्रले रोजगारीमा कस्तो योगदान पुर्याएको छ भनेर सोध्नु भएको छ।
4: सिजनल अनसिजनल हुन्छ, हामी कहाँ काम गर्नेहरू होइन, अब फुल टाइम पार्ट टाइम पनि हुन्छ नि, सबै जोड्ने हो भने झन्डै झन्डै 10 लाखको हाराहारीमा हाम्रो रोजगारी सृजना गर्ने क्षमता यसमा छ। एउटा सुखद कुरा के पनि छ भने त्यसको झन्डै 30% चाहिँ महिला कर्मचारी हुनुहुन्छ कि, त्यहाँ चाहिँ महिलाहरूले रोजगारी पाउने एकदम राम्रो क्षेत्र हो यो। विडम्बना के छ भन्दाखेरि हाम्रो यत्रो हुँदा हुँदै पनि हामी तालिम पनि गरिरहन्छौँ, सरकारले पनि तालिम गरिरहन्छ होइन, हामीले जुन म्यान पावरले स्किल्ड म्यान पावरलाई हामी तालिम दिएर उसलाई सक्षम बनाउँछौँ, धेरैभन्दा धेरै म्यान हाम्रो यो क्षेत्रका होटलमा काम गर्ने कामदारहरू चाहिँ विदेश जानुहुन्छ। हामीले तयार चाहिँ गर्छौँ, हाम्रा कामदार कर्मचारीहरू चाहिँ अब उहाँहरू विदेशमा जानुहुन्छ, अनि हामीले गर्ने तालिम हामीले खोजेको मान्छे हामीले पाइरह हुँदैनौँ, तर फेरि विदेश पनि त्यतिकै गइरहेछ भने कोही कोही कुरा नमिल्या त हो त।
5: हाम्रो क्वालिफिकेसन अनुसार हामी जे कुराहरू पढ्यौँ त्यसलाई चाहिँ हामीले रोजगारीसँग जोड्न चाहन्छौँ, तर हामीले मागे

0: सम्पर्कै भइरहेछ नि कि अब हामी मान्छे खोजिरहन्छौँ, उहाँहरू जागिर काम खोजिरहनु भएको छ, उहाँहरू हाम्रो सम्पर्क कसले गराउँछ त भनेको यो बीचमा सम्पर्क गराउने काम चाहिँ सरकारको जस्तो अब श्रम मन्त्रालय छ, श्रम विभाग छ होइन, अब त्यहाँ चाहिँ एउटा श्रम सूचना केन्द्र भन्ने त्यहाँ सिस्टम छ कि मलाई थाहा छ, मैले नै काम गरेको छु। श्रम सूचना केन्द्रमा के हुनु पर्थ्यो भन्दाखेरि जसलाई काम चाहिएको छ उसले त्यहाँ ल्याएर आफ्नो त्यो दर्ता गर्नुपर्छ कि त्यहाँ त्यो एप जुन छ, म यस्तो यस्तो यस्तो क्वालिफिकेसन भए मान्छे म यो काम खोज्छु भनेर उहाँले राखिदिनु भयो भने उहाँले हामीसँग मिल्यो भने उहाँले हामी बोलाउँछौँ नि काम लगाउन सक्छौँ। त्यो मेकानिजम क्षण त छ, प्रभावकारी ढङ्गमा भइरहेको छैन। विदेशमा काम गरेर फर्किए पनि त हजारौँ हुनुहुन्छ नि, त्यो उहाँ त जानेर स्किल विदेशमा काम गरेर आएको आफ्नो क्वालिफिकेसन लिएर आउनुहुन्छ, उहाँहरूलाई हामी जोड्न चाहन्छौँ कि अब उहाँहरूसँग सम्पर्क कसरी गर्ने त।
1: होटल व्यवसायमा कोही युवाहरू अथवा पढ्दै गरेको मान्छेहरू रुचिले यता जोडिन चाहनु भयो भने टिक्नको लागि चाहिँ कतिको सहज छ छैन?
0: सजिलै, हामी कहाँ एक पछि अर्को ठुल्ठुला पाँच तारे अन्तर्राष्ट्रिय चेन होटल आइरहेछ, एउटा ठुला पाँच तारे होटलमा झन्डै 500 जनाको आवश्यकता हुन्छ, अनि त्यो 500 जना त हामीले कहाँबाट ल्याउँ त? हाम्रो क्षेत्रमा के हुन्छ भने एउटा कप प्लेट बोक्नु पनि त एउटा ढङ्ग चाहियो, स्किल चाहियो होइन भने त पोखिन्छ, त्यति जान्ने मान्छे पनि हामीले नेपालमा पाउँदैन त के गर्ने? अनि भारतबाट ल्याउँ त हो नि होइन। ठुला होटेलहरूमा त के हुन्छ भन्दाखेरि अब विदेशमा गएर जुन उहाँहरूले पाउनुहुन्छ नि पारिश्रमिक सेवा सुविधा धेरै हदसम्म त नेपालमा पनि पाइन्छ। कफी बनाउने जुन बारिस्टा भनिन्छ नि, बार टेन्डर भनिन्छ नि, बार बनाउने त्यस्तो मान्छे हामी कहाँ जति भने पनि चाहिन्छ। मलाई आज 100 जना दिनुहोस्, म आज हाम्रो सङ्घले 100 जनाको रोजगारीको बन्दोबस्त हामी 1 महिनाभित्र आजै गर्न सक्छौँ।
1: सङ्घले चाहिँ जनशक्ति उत्पादन गर्नको लागि समन्वयको कुरा भनौँ अथवा त्यो सिप सिकाउने कुरा भनौँ, त्यो चाहिँ कतिको गरिरहेछ?
0: हामीले सरकारसँग सुरुदेखि नै हातेमालो गरेर काम गरिरहेछौँ, हाम्रो सिटिभिटी लगायत श्रम मन्त्रालय लगायतका होइन। अब हामीले हुँदा हुँदा अहिले के पनि गरिरहेछौँ भने हामीले खोजेको मान्छे पाउँदैनौँ। एउटा 24 महिने कार्यक्रम एप्रेन्टिसिप भन्छ नि, 7 दिनमा इन्स्टिच्युटमा गएर 1 दिन थ्योरिटिकल क्लास पढ्नु पर्यो, 5 दिन होटेलमा आएर काम गर्छ, D1 तलब दिन्छौँ, त्यो अनुसारको सरकारले तोकेको न्यूनतम पारिश्रमिक जति हो त्यसको 25-50% तलब चाहिँ हामी D1 दिन्छौँ भनेको उहाँहरूको आमदानी पनि भयो। त्यतिर अलिकति नियम कानुन चाहिँ अभाव हो, त्यो अलिकति बनाउनै पर्छ, हामीले कुरा गरिरहेछौँ।
2: होटल संघ नेपालका अध्यक्ष विनायक शाहसँग नेपालमा होटल क्षेत्रको वर्तमान अवस्था, रोजगारी र अवसर बारे गरिएको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम देश परदेशमा सुन्न सकिन्छ। फेरि पनि खबरकै सिलसिला, हावाहुरीसँगै आएको वर्षाले खेतमा पाकेर भित्र्याउने बेलाको धानबाली ढालेर स्वतर बनाइदिएको छ नै, किसानको लगानी समेत डुबेको छ। वर्षभरि खाने अन्नबाली नष्ट भएपछि बाँके बोगटियाका तीर्थराज वर्मा अब के खाने भन्ने चिन्तामा हुनुहुन्छ। तर वर्माको चिन्ता खेतमा मात्र सीमित छैन, गोठमा रहेका गाई भैंसीलाई पनि अब कसरी के खुवाउने भन्ने अर्को पीर थपिएको छ। 9 गतेदेखि 11 गतेसम्म हावाहुरी र वर्षाले कृषि क्षेत्रमा ठूलो क्षति पुर्याएको छ, तर आधिकारिक तथ्याङ्क अहिलेसम्म आउन नसकेको कृषि वन तथा वातावरण मन्त्रालयले जनाएको छ। हुरीसँगैको वर्षाले पाक्ने बेलाको धानबाली 70 शीर्षकको खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ।
3: कृषि मन्त्र नार्कसँग
4: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं। धानलाई मौसम सफा भएपछि मात्र काटौं। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौं।
2: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: बाढी र डुबानबाट बच्न के गर्ने?
5: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने, खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
4: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ।
5: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराउ।
4: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौ।
5: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौं।
4: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: एकमात्र डीटीएच सेवा डिश होम,
1: डिश होम खुशीको कनेक्शन।
2: हरेक मान्छेको सपना, जपना र चाहना पैसा,
3: पैसा माछा शक्ति, पैसा माछा सहारा।
2: धोती पटुका र इजारको गाँठो हुँदै गार्धन सम्म,
3: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइल सम्म,
2: यच्य प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
3: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
2: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने,
3: इतिहास गाथा र कथा, गाँठका कुरा,
2: गाँठका कुरा।
3: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। एक महिना अघि भोटेकोशी त्रिशुली क्षेत्रमा आएको विनाशकारी बाढ़ीले सयौं मानिसको ज्यान लियो, हजारौं परिवार विस्थापित भए र अरबौं रूपियाँ बराबरको भौतिक संरचनामा क्षति पुग्यो। नदी किनारका सड़क, पुल, भवन तथा पर्खाल बगाउँदा पनि कतिपय स्थानका दशकौं पुराना बर पीपलका रूख जोगिएको दृश्यले यस्ता रूखको संरक्षण तथा विपद जोखिम न्यूनीकरणमा तिनको सम्भावित भूमिका बारे बहस बढ़ाएको छ। खोजकर्ता डाक्टर सुशील पौडेलले नुवाकोटको देवीघाट तथा भोटेकोशी त्रिशुली नदी किनारका केही पुराना बर पीपल बाढ़ीपछि समेत सुरक्षित अवस्थामा देखिएको उल्लेख गर्नुभयो। उहाँले नदी किनारका जीवित पहरेदारका रूपमा बर पीपल तथा पुराना रूखहरू रहेको बताउनुभयो। त्यस्ता रूखका गहिरो गरी जमीनमा फैलिएका जराले नदीको कटान रोक्ने, हरित तटबन्धले बाढ़ीको वेगलाई सफलतापूर्वक घटाउने र रूख जोगाएमा माटो, बस्ती र भविष्य जोगिने आधार देखिएको उहाँले बताउनुभयो। पौडेलका अनुसार कुनै रूख जोगिनु वा ढल्नुमा भूबनौट, माटोको प्रकृति, जराको फैलावट, नदीको बहावको दिशा तथा बाढ़ीको तीव्रता जस्ता विभिन्न कारक जिम्मेवार हुन्छन्। पुराना बरपीपलका गहिरा र विस्तारित जराले माटोसँग बलियो सम्बन्ध कायम गर्ने भएकाले ती अन्य वनस्पति भन्दा तुलनात्मक रूपमा स्थायित्व युक्त देखिने गरेको उहाँले बताउनुभयो। नदी किनारका पहरेदार बर पीपल शीर्षकको खबर गोर्खा पत्रमा छ।
4: अब विदेशको खबर। अमेरिका र चीनले झण्डै 30 अर्ब अमेरिकी डलर बराबरका वस्तुमा भन्सार कटौती गर्ने सूची सार्वजनिक गरेका छन्। अमेरिका र चीनबीच व्यापारिक तनाव कम गर्ने प्रयास स्वरूप यो निर्णय गरिएको समाचार संस्था एपीले उल्लेख गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनिया राष्ट्रपति शी जिनपिङ बीच वाशिङटनमा भेटवार्ता भएको केही दिनपछि नयाँ सूची सार्वजनिक गरिएको हो। चीनले अमेरिकाबाट आयात गर्ने कृषि उपज, चिकित्सा उपकरण, काठ र कोइला लगायत 1619 प्रकारको वस्तुमा भन्सार घटाउनेछ। अमेरिकाले चीनबाट आयात गर्ने 77 वर्गका वस्तु जसमा आतिशबाजी, भान्साका सामग्री, कार तथा सिसाका बनावटी सामान र फुटबल लगायतमा भन्सार कटौती गर्नेछ। यो नयाँ व्यवस्थाले दुई देशबीच व्यापारिक सहयोग बढ़ाउन सहयोग पुग्ने चीनिया वाणिज्य मन्त्रालयले जनाएको छ। अमेरिकी अधिकारीहरूले पनि यसबाट अमेरिकी किसान, उत्पादक र व्यवसायीलाई चीनिया बजारमा थप पहुँच पुग्ने बताएका छन्। विशेषज्ञहरूले भन्सार घटेपछि दुई देशबीच व्यापार बढ़न सक्ने भए पनि समग्र आर्थिक प्रभाव तत्काल सीमित हुन सक्ने जनाएका छन्।
5: अब खेल खबर। 20 एसियन खेलकुद अन्तर्गत पुरूष क्रिकेटको क्वार्टर फाइनलमा नेपाल र श्रीलंका बीचको खेल वर्षाका कारण हुन सकेन। बिहान 6:45 बजेदेखि कोरोगी स्पोर्ट्स पार्कमा शुरू हुनुपर्ने खेल प्रभावित भएसँगै नेपाल बाहिरिएको छ। खेल रद्द भएसँगै उच्च वरियताका आधारमा श्रीलंका सेमी फाइनलमा पुगेको छ। आईसीसी T20 वरियतामा नेपाल 14 र श्रीलंका 9 स्थानमा छ र यसअघि हिजो तय भएका क्वार्टर फाइनल खेल पनि वर्षाले रद्द भयो। भारत र अफगानिस्तान तथा पाकिस्तान र हङकङ बीच हुने तय रहेको क्वार्टर फाइनल वर्षाका कारण रद्द भएको हो। त्यसपछि भारत र पाकिस्तान वरियताका आधारमा सेमी फाइनलमा प्रवेश गरेका छन्।
4: अब केही खबर संक्षेपमा। देशका धेरै ठाउँमा मौसम सुधार भएको छ। गएको बुधबारदेखि लगातार परेको झरी आइतबार रातिदेखि रोकिएपछि मौसम खुलेको हो। पछिल्लो 24 घण्टामा छिटफुट बाहेक पानी नपरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी क्षेत्रमा अस्ति बेलुकासम्म सक्रिय रहेको वर्षा त्यसपछि रोकिएको हो। पूर्वमा अस्ति बिहानदेखि र मध्य भेगमा त्यसै दिन दिउँसोदेखि नै झरी रोकिएको थियो।
5: पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नियन्त्रणमा लिएको घटनाप्रति आपत्ति जनाउँदै सर्वोच्च अदालतको पूर्ण बैठक फुलकोटले गम्भीर ध्यानाकर्षण भएको बताएको छ। घरमा सुतिरहेको अवस्थामा प्रहरीले उठाएर लगेको घटनामा कानूनको प्रक्रिया पूरा नगरिएको र स्वेच्छाचारिता देखिएको भन्दै यस्तो कामलाई लोकतान्त्रिक शासन प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोटको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ।
4: बालेन्द्र शाह नेतृत्वमा सरकार गठन भएको आज 6 महिना पूरा भएको छ। 2082 साल फागुन 21 गते सम्पन्न चुनावमा नयाँ राजनैतिक शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले संसदमा 182 सीट सहित बहुमत हासिल गरेपछि बालेन्द्र शाह देशको प्रधानमन्त्री बन्नुभएको थियो। सरकारको 6 महिना सुशासनमा आशा कार्यशैलीमाथि प्रश्न शीर्षकको खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ।
5: असोज 16-19 का लागि तय भएको कांग्रेसको 15 महाधिवेशन केही दिन धकेलिने भएको छ। वर्षाका कारण तल्लो तहका अधिवेशन प्रभावित भएपछि तोकिएको मितिमा महाधिवेशन उद्घाटन गर्न कठिन हुने निष्कर्षमा नेताहरू पुगेका छन्। महाधिवेशनको मिति नजिकिएसँगै मिति परिवर्तनको तयारी गरिएको छ।
4: काया कैरनमा अब पालो उखानको
5: मिले सप्रन छौं फुटे बिग्रन छौं।
4: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
5: भोटेको सेबाडीमा बेपत्ता बिमितको दावी भुक्तानीलाई 12 वर्ष पर्खिनु नपर्ने, पालिकाले आवश्यक सहजीकरण गर्न सक्ने, निर्जीवन तर्फको दावी 20 अर्ब नाग्यो,
4: वर्षाले प्रभावित सड़क खुलाउन अझै केही दिन लाग्ने, बीपी राजमार्ग आज बेलुकासम्म खुलाउने गरी तयारी, दशैंको मुखमा चीन तर्फका 3 वटै नाका अवरूद्ध,
5: होटल क्षेत्रमा 10 लाख रोजगारीको सम्भावना, दक्ष जनशक्ति अभाव हुँदा विदेशबाट कामदार ल्याउनु पर्ने बाध्यता, युवालाई स्वदेशमै टिकाउने प्रभावकारी नीति बनाउनु पर्नेमा व्यवसायीको जोड़,
4: ट्रम्प र सी भेटवार्तापछि अमेरिका र चीनद्वारा 30 अर्ब डलरका वस्तु भन्सार कटौती, अमेरिकाबाट आयात हुने 1006 प्रकारका वस्तुमा चीनले भन्सार घटाउने,
5: र एसियाड क्रिकेटको क्वार्टर फाइनलमा नेपाल र श्रीलंका बीचको खेल हुन सकेन, नेपाल बाहिरियो।
4: र अन्त्यमा आजको कार्टुन, रवि मिश्रले बनाउनु भएको पुरानो कार्टुन लिएका छौं। यहाँ एकजना उपभोक्ता खाने पानी किन्दैछन्। 20-25 रूपियाँ लिटर पर्ने पानीलाई व्यवसायीले अस्वाभाविक तिब्बर मूल्य भनेका छन्। अनि पानीको भाव सुनेपछि गम खाएका ती उपभोक्तालाई व्यापारीले भन्दैछन्, परिहाल्छ नि तिब्बर, जरिमाना नै 3 लाख तिर्नुपर्छ। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी संघर्ष विष्टसँगै हामी पनि विदा माग्छौ। यात्रामा निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौं।

0: रेडियो अरुण अरुण 97.6 MHz हर पल हर तपाईं सँगै।
1: अत्याधुनिक इन्डोस्कोपिक प्रविधिद्वारा अनुहारमा दाग नहुने गरी गरिने आँसु नलीको अपरेशन अब वरिष्ठ अकुलोप्लास्टी सर्जनद्वारा नवदृष्टि आई हस्पिटल इटहरीमा सञ्चालनमा आइसकेको छ। आँखाको आँसु नली बन्द भएर आँखाबाट आँसु झरिरहने समस्या भएका बिरामीका लागि नवीन प्रविधिको अपरेशन जसबाट अनुहारमा कुनै दाग रहन्न। यस अपरेशनका लागि सम्पर्क नम्बर 98626339 नवदृष्टि स्वास्थ्य आँखा सुन्दर संसार।
2: हातमा के पो बोकेर लाग्यो गुटुङटुङ?
3: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
2: औ लु, समस्याको समाधान भनेकै म हो।
4: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
2: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्थ्यो झुसेले।
3: दुबोकले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
4: लु अब त्यहीबाट जाने
2: लाखे सल्लाह दिएर के पाक्क बोलेको? कुन मेन पावरबाट जाने? त्यो कुरा त रेडियोले पो भन्छ त। 1919 किनेर ल्याएको रेडियो छ। लु सुनौँ त।
5: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई मोबाइल 98520-51094 98126-7742 र व्हाट्सएप नम्बर 97054-58302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल। गाउँ विकास बचत तथा ऋण सहकारी संस्था चैनपुरको शेयर सदस्यहरूलाई 15 एकाईगत वार्षिक साधारण सभामा उपस्थित हुने बारे सूचना। यस गाउँ विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड चैनपुर 6 मिति 2083 साल भाद्र 22 बसेको संचालक समितिको बैठक निर्णय बमोजिम संस्थाको 15 एकाईगत वार्षिक साधारण सभा सहकारी विभागले जारी गरेको सहकारी संस्थाको साधारण सभा कार्य व्यवस्था निर्देशिका 2076 अनुसार तबसिल बमोजिमका प्रस्तावहरूमाथि छलफल गर्न तबसिल बमोजिमको स्थान र समयमा एकाईगत साधारण सभा सम्पन्न हुने भएकोले आफ्नो क्षेत्रमा हुने एकाईगत साधारण सभामा उपस्थित भई कार्यक्रम सफल बनाइदिनु हुन यो सूचना प्रसारण गरिएको छ।
6: 15 एकाईगत वार्षिक साधारण सभामा पेश हुने प्रस्तावहरू संचालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन प्रस्तुत तथा अनुमोदन सम्बन्धमा
5: लेखा सुपरिवेक्षण समितिको तर्फबाट लेखा समिति संयोजकको प्रतिवेदन प्रस्तुत तथा अनुमोदन सम्बन्धमा
6: आर्थिक वर्ष 2082-83 लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा
5: आर्थिक वर्ष 2082-83 वार्षिक कार्य योजना तथा बजेट कार्यान्वयन समीक्षा सम्बन्धमा
6: आर्थिक वर्ष 2083-84 लेखा परीक्षण नियुक्ति र पारिश्रमिक सम्बन्धमा
5: संचालक समितिले 2082 साल श्रावण 1 2083 साल असार 31 गरेका महत्वपूर्ण निर्णयहरू अनुमोदन सम्बन्धमा
6: आर्थिक वर्ष 2082-83 सिआर लाभांश तथा संरक्षित पूँजी कोष फिर्ता सम्बन्धमा
5: सहकारी जिल्ला संघ र केन्द्रीय संघमा प्रतिनिधि पठाउने सम्बन्धमा
6: सिआर सदस्य र शुभचिन्तकहरूबाट आएका सुझावहरू सम्बन्धमा
5: वार्षिक कार्य योजना 2083-84 अनुमोदन सम्बन्धमा
6: सभाको निर्णय प्रमाणित गर्न उपस्थित सदस्यहरूबाट प्रतिनिधि छनौट सम्बन्धमा
5: एकाई प्रतिनिधि छनौट सम्बन्धमा
6: र विविध
5: एकाईगत साधारण सभाका कार्यक्रम स्थान र मिति एकाई नम्बर 1 चैनपुर नगरपालिका वडा नम्बर 8, 9, 10 र 11 मिति 2083 साल कार्तिक 10 मंगलबार बिहान 11 बजे स्थान
6: गगनचुम्बी आधारभूत विद्यालय अरुणथान, चैनपुर नगरपालिका 8 संखुवा सभा, एकाइ नम्बर 2 चैनपुर नगरपालिकाका वडा नम्बर 1, 2, 3, 4, 5, मिति 2083 साल कार्तिक 12 गते बिहिबार बिहान 11 बजे, स्थान चैनपुर नगरपालिका 4 र 5 को संयुक्त कार्यालय सभा हल पोखरी बजार, चैनपुर नगरपालिका 4 संखुवा सभा।
5: एकाइ नम्बर 3 चैनपुर नगरपालिका वडा नम्बर 6, मिति 2083 साल कार्तिक 14 गते शनिबार बिहान 11 बजे, स्थान दिलकुमारी सभा भवन, चैनपुर नगरपालिका 6 संखुवा सभा।
6: एकाइ नम्बर 4 चैनपुर नगरपालिका वार्ड नम्बर 7, मिति 2083 साल कार्तिक 16 गते सोमबार बिहान 11 बजे, स्थान दिलकुमारी सभा भवन, चैनपुर नगरपालिका 6 संखुवा सभा।
5: एकाइ प्रतिनिधि साधारण सभा, मिति 2083 साल कार्तिक 19 गते बिहिबार बिहान 11 बजे, स्थान दिलकुमारी सभा भवन, चैनपुर नगरपालिका 6 संखुवा सभा। सम्बन्धित वडाहरूका चेयर सदस्यहरूले तोकिएको स्थानमा हुने साधारण सभामा उपस्थित भइदिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि सम्पर्क नम्बर 98525311, 029570191, 98422938 र 98525531354। गाउँ विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड, चैनपुर 6 संखुवा सभा।
7: होइन है केटा, दिदीको बिहे पनि आयो, इज्जतकै लागि भए पनि एउटा एलइडी टिभी त दिनु पर्यो नि।
8: त्यो पनि हो, चार्ज लाइट पनि एउटा किन्नु पर्नेछ, बजाउनको लागि उपहार पनि चाहियो नि, मान्छेले हेर्दा घरको भित्तामा घडी पनि छैन, सम्झनको लागि बिहेका फोटोहरू खिचेर झुलाउनु पर्ने, झुलाउने ठाउँ पनि विचार गरिराख्नु पर्ने, अब चैनपुरतिरै जानु पर्ला।
7: ल त्यतिको लागि चैनपुर जानुपर्छ, हाम्रै माझी ओखरभट्टेमा सबै इलेक्ट्रोनिक्स एन्ड भिभो फोटो स्टुडियो छँदैछ नि,
8: तब त त्यहीबाट हुन्छ त।
7: हुन्छ त, त्यहाँ त एलइडी टिभी, मोबाइल सेट, उफर, साउन्ड सिस्टम, मोबाइलका ब्याट्री, चार्जर, हेडफोन, सिम कार्ड, सबै किसिमका रिचार्ज कार्ड, लाइट, खडी, रेडियो, टिभी लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ नि। साथै फोटोकपी, फ्याक्स, लेमिनेसन, फोटो फ्रेमिङ, प्रमाणपत्र डिजाइनिङ तथा प्रिन्टिङ, फ्रेमिङ, अर्जेन्ट फोटो, ब्यालेन्स, स्टक अफ, इमेल, इन्टरनेटको सेवा सुविधा पनि सबिन इलेक्ट्रोनिक्स एन्ड शिव फोटो स्टुडियोमा नै गरिन्छ नि।
9: त्यति मात्र होइन, विवाह व्रतबन्धका कार्डहरू सुपथ मूल्यमा छपाइन्छ र अर्डर अनुसारका छाप र स्क्याम समेत तुरन्त बनाइन्छ।
10: सबिन इलेक्ट्रोनिक्स एन्ड फोटो स्टुडियो, माधी नगरपालिका 4 ओखरगोटे संखुवा सभा, मोबाइल 98421-93181 र 98-69-78-33-33।
11: सबिन इलेक्ट्रोनिक्स एन्ड शिव फोटो स्टुडियो।

0: जान्छ, तेरो दाजुले विदेशबाट आइएमईमा पैसा पठाएछ, झिक्न जा। ए अनि सुन त, तल काकालाई भोलि हस्पिटल लाने रे, गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है, खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दै थियो तेरो काकी।
1: ल ल आमा, म तु गए तु आए,
0: होइन आजै आइपुग्छस् र।
1: कहाँ आमा, त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्यालीमा भइहाल्छ नि।
2: हामी कहाँ आइएमई, वेस्टर्न युनियन, हिमाल रेमिट, सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ। साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस्। त्यति मात्र कहाँ हो र, इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ, वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस्। आशिष एन्ड ब्रदर्स प्राली, चैनपुर छ, सङ्खुवा सभा, प्रोपाइटर आशिष।

0: टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 9852154994, 9812337742 र व्हाट्सएप नम्बर 9704558302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।
1: भाइको लागि प्यान्ट, मेरो लागि कुर्ता सलवार, अनि घरको लागि अरू कपडा पनि किन्नु छ।
2: अन्त के साह्रो हो त चाहिँ, बजार जान्छु भन्थी एक्लै गनगनाएर बसिरहेछस् त।
1: हेर्नुहोस् न दादा, आज कपडा किन्नु बजार जानु भनेको, धेरै कपडा किन्नु छ, कहाँ कहाँ खोज्नु पर्ने हो, दिक्क लागिसक्यो मलाई त।
2: हे लाठी, यति कुरामा पनि टेन्सन लिनुहुन्छ? शम्भु ट्रेड्स एन्ड सप्लायर्स जान, त्यहाँ तैँले खोजेको सबै प्रकारका कपडाहरू पाइन्छ नि।
1: धन्यवाद दादा, म अहिले नै गइहाले।
2: जेन्ट्स तथा लेडिज ओरिजिनल भेस्ट प्यान्ट, विभिन्न रेडिमेड कपडा, कुर्ता सलवार, सिरक डस्ना, ब्यागहरू होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै विवाह व्रत बन्धका सम्पूर्ण कपडाहरू पाइन्छ। शम्भु ट्रेड्स एन्ड सप्लायर्स, चैनपुर पोखरी बजार, सङ्खुवा सभा, प्रोप्राइटर शम्भु कटवाल, सम्पर्क नम्बर 9841 50 600,
1: खराङ सम्पर्क सञ्जीव कटवाल 9916348440,
2: जलजला बिहिबारे सम्पर्क मामा होलसेल वस्त्रालय विनोद पोखरेल, सम्पर्क नम्बर 9400069।

0: रेडियो अरुण अरुण 97.6 MHz हरपल तपाईं सँगै।
1: रेडियो अरुण टाइम चेक 7 AM
2: अहिले बिहानको 7 बज्यो। सुनाउनु बिहानीको बसाई कार्यक्रम शुभ सन्देश मीडिया प्रेमी साथीहरूको प्रायोजनमा मात्र रेडियो अरुण 97.6 MHz को रेडियो तरंगमा तपाईहरूकै शुभकामनाको संगालो कार्यक्रम शुभ सन्देश।
3: कार्यक्रम प्रायोजन गर्ने मीडिया प्रेमी साथीहरू आननीय श्रेष्ठ भोजपुर हाल सिन्धुली
2: सागर घायल कुलुङ साल्पा श्रीछो गाउँपालिका 4 भोजपुर हाल रोमनिया
3: भावना पुन मगर परशुराम नगरपालिका 2 बसौटी डडलधुरा हाल इन्डिया
2: सानुमाया शेर्पा पाँच खपन नगरपालिका 8 चुङखुरुङ सङ्खुवा सभा हाल कुवेत
3: मीडिया प्रेमी निमु शेर्पा पाँच खपन नगरपालिका 8 चुङखुरुङ सङ्खुवा सभा
2: पूर्वेली आकाश राई भोजपुर हाल मलेसिया
3: सपना शासनखर माधी नगरपालिका 4 देवढुङ्गा सङ्खुवा सभा
2: जीवन फाबेन सभा पोखरी गाउँपालिका 4 सङ्खुवा सभा हाल मलेसिया
3: अभागी राजकुमार भुजेल अरुण गाउँपालिका 3 त्याउली भोजपुर
2: सुजाता यखा इलुम्बाङ धर्मदेवी नगरपालिका 7 आँखी भुई सङ्खुवा सभा हाल मोरङ
3: लिम्बु विजय पाँच खबर नगरपालिका 1 कुसुवा सङ्खुवा सभा हाल मलेसिया
2: अनिता गदाल बराइली धर्मदेवी नगरपालिका 1 तेल्लोक सङ्खुवा सभा
3: सुरत राई तुम्छा पौवादुमा गाउँपालिका 5 भोजपुर हाल मलेसिया
2: जुनिता चामलिङ राई फिदिम नगरपालिका 5 थरसुला केराबारी 5 थर हाल कुवेत
3: बिरबल तामाङ साल्पा सिलिछो गाउँपालिका 4 भोजपुर
2: रवि पहाडी भगवानपुर गाउँपालिका 2 राई गाउँ हेटौडा हाल मलेसिया
3: गजेन्द्र राई साल्पा सिलिसो गाउँपालिका 4 भोजपुर
2: अर्जुन यखा धर्मदेवी नगरपालिका 2 तामाफोक सङ्खुवा सभा
3: समीक्षा जोशी तुम्बेवा गाउँपालिका 2 मौवा 5 थर
2: र सुमिता यखा लिम्बुखिम चैनपुर नगरपालिका 10 खराङ

हेलो हाई गुड मर्निङ अनि नमस्ते कार्यक्रम शुभ सन्देशको पर्खाइमा बस्नुभएका तपाईँ सम्पूर्ण श्रोता मनहरूलाई हार्दिक स्वागत गर्दै गर्दै सदाझै आजको वर्षैमा पनि म तपाईँकै साथी कार्यक्रम प्रस्तुता सुमिता कार्यक्रम शुभ सन्देशको साथमा उपस्थित भइसकेकी छु। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ लेक बेसीको धुन रेडियो अरूण 97.6 मेगाहर्जको रेडियो तरंग सँगै। अनलाइनमा तपाईँले यति बेला हामीलाई www.radioarun.com.np लगइन गरेर संसारभरबाट एकैसाथ सुनिराख्नु भएको छ भने तपाईँले नेपाली पात्र हाम्रो पात्र मोबाइल एप्स र हाम्रो अफिसियल फेसबुक पेजबाट प्रत्यक्ष रूपमा हामीलाई लाइभ मार्फत सुनिराख्नु भएको छ। विशेष गरी कार्यक्रम शुभ सन्देशको व्यवसायलाई तपाईँले हप्ताको सातै दिन साथीभाइ यानि कि बिहान 7 बजेदेखि 8 बजेसम्म सुन्दै आउनु भएको छ। र विशेष गरी कार्यक्रम शुभ सन्देशको व्यवसायलाई मीडिया प्रेमी साथीहरूले प्रायोजनमा जोडिएर साथ दिनुभएको छ। विशेष गरी व्यवसायमा म जम्मा हाम्रा 20 जना मीडिया प्रेमी मनहरूलाई सम्झन चाहन्छु र विशेष मनैबाट धन्यवाद पनि व्यक्त गर्न चाहन्छु। एकदमै बिहानीको व्यवसाय छ साथीहरू, यति बेला के गरिदिनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ तपाईँहरू, तपाईँ जुन अवस्थामा हुनुहुन्छ जहाँ हुनुहुन्छ हामीलाई छोटो समय निकालेर सुनेर साथ दिनुहोला भन्न चाहन्छु। र एकदमै बिहानीको व्यवसाय छ, यति बेला चैनपुरतिर मजाले घाम लागिरहेको छ बिहानैबाट, एकदम मौसम सफा छ, राम्रो छ भनौँ। तपाईँहरूकोतिर के कस्तो छ त्यो पनि तपाईँले व्यवसायमा जानकारी गराउनु होला भन्न चाहन्छु। बिहानीको व्यवसाय छ, यति बेला कतिपय साथीहरू घाँस दाउरा गर्नको लागि बारीतिर अथवा जंगलतिर पुगिसक्नुभयो होला, कतिपय साथीहरू बाटोतिर यात्रामा हुनुहुन्छ होला, कतिपय साथीहरू त्यति बेला घरैसी काममै व्यस्त हुनुहुन्छ होला खाना बनाउनका लागि, कतिपय साथीहरू ओछ्यामतिरै हुनुहुन्छ होला, कतिपय साथीहरू चिया पिउँदै हुनुहुन्छ होला। तपाईँ जहाँ हुनुहुन्छ जुन अवस्थामा हुनुहुन्छ हामीलाई छोटो समय निकालेर सुनेर साथ दिनुहोला भन्न चाहन्छु। र अब पनि चाहिँ तपाईँहरूको लागि भनेर छुटिरहेको हाम्रो स्टुडियोको मोबाइल नम्बर 9840-6768-23 को लाइन खुल्ला भइसक्यो। यदि सुन्दै हुनुहुन्छ भने फटाफट फोन डायल गर्दै गर्नुहोला भन्न चाहन्छु। तपाईँहरूको लागि भनेर छुटिएको नम्बर हो। तपाईँको विशेष शुभकामना सन्देश छन् भने यो व्यवसायमा तपाईँले राख्न सक्नुहुनेछ भन्न चाहन्छु। र तपाईँको आफ्नो विशेष शुभकामना सन्देश छन् भने मात्र यो व्यवसायमा तपाईँले हामीलाई फोन गर्नुहोला भन्न चाहन्छु। र त्यसै गरी तपाईँले यदि फोन लगाउन सक्नु भएन भने कमेन्ट चाहिँ गर्नुहोला होइन, कमेन्ट पनि गर्नुभयो भने तपाईँको कमेन्ट पनि रिड आउट हुनेछ। फेसबुक अडियो लाइभ खुल्ला छ, अडियो लाइभको कमेन्ट बक्समा आएर तपाईँले आफ्नो विशेष शुभकामना सन्देश लेखेर पठाउनुहोला छोटो छोटोमा, म व्यवसायमा तपाईँको ती कमेन्टलाई पनि स्थान दिनेछु भन्न चाहन्छु। र अब भने चाहिँ कार्यक्रम शुभ सन्देश मार्फत विशेष गरी साथीहरूलाई शुभकामना सन्देश दिनुपर्दाखेरि आज मिति 2083 साल असोज महिनाको 13 गते जति पनि साथीहरूको जन्मदिन परेको छ, जन्मदिनको एकदमै धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छौ। बिरामी हुनुहुन्छ भने शीघ्र स्वास्थ्य लाभको कामना, त्यसै गरी यात्रामा हुनुहुन्छ यात्रा सफलताको लागि विशेष शुभकामना व्यक्त गर्न चाहन्छौ। त्यसै गरी वैवाहिक जीवनमा बाधित हुनुहुन्छ, दाम्पत्य जीवनको पनि धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छौ। त्यसै गरी नयाँ कामको थालनी गर्दै हुनुहुन्छ, कार्य सफलताको लागि विशेष शुभकामना व्यक्त गर्न चाहन्छौ। त्यसै गरी परीक्षा लेख्दै हुनुहुन्छ तपाईँले, शैक्षिक सफलताको लागि पनि विशेष शुभकामना व्यक्त गर्न चाहन्छौ। र तपाईँ जो जति साथी जहाँ हुनुहुन्छ जुन अवस्थामा हुनुहुन्छ तपाईँ सम्पूर्ण साथीलाई यति बेला आफ्नो आफ्नो क्षेत्रको पनि शुभकामना व्यक्त गर्न चाहन्छौ रेडियो अरूणको तर्फबाट।

र अब पनि चाहिँ फटाफट फोन डायल गर्दै गर्नुहोला तपाईँहरू. फोन लाइन खुल्ला छ, मैले नम्बर अघि पनि एकचोटि जानकारी गराएँ र फेरि पनि म जानकारी गराउँछु. 9840 6868 23 को लाइन खुल्ला छ र प्रवासी मनहरूसँग चाहिँ आज हामी जोडिन सक्दैनौँ. पक्कै पनि हामी भोलिको बसाइमा जोडिनेछौँ होइन. प्रवासी मनहरूसँग पनि हामी कुरा गर्छौँ भोलिको बसाइमा. र आज भने चाहिँ हामी मङ्गलबारे बसाइमा छौँ. यो बसाइमा नेपाली साथीहरूसँग मात्रै कुराकानी गर्नेछौँ. र अब पनि तपाईँहरू फटाफट फोन डायल गर्दै गर्नुहोला. म भने कार्यक्रमको आरम्भमा एकदम मिठो देशभक्ति गीत राख्नेछु तपाईँहरू माझ. मेरो देश नेपाल बोलको गीत छ, यही गीत तपाईँहरू माझ राख्दैछु. गीतपछि म फेरि फर्केर आउने नै छु. कार्यक्रम शुभ सन्देश यो बसाइमा सुन्दै रहनुहोला.

हजुर, तपाईँहरूको माझमा वीर नेपाली देशभक्त बोल गीत मैले राखेँ। सुरुमा चाहिँ मैले अर्को गीत बजाएको थिएँ, त्यसले काटिएर चाहिँ मैले तपाईँहरू माझ यो गीत राखेको थिएँ। जस गीत पछि पुनः स्वागत छ र अब भने चाहिँ तपाईँहरूसँग म फटाफट कुराकानी गर्नेछु। यो बसाई भनेको तपाईँकै लागि छुट्याएको समय हो। लगभग अबको 8 बजीसम्म म तपाईँहरूकै साथमा रहन्छु। आउनुहोला, तपाईँका विशेष शुभकामना सन्देश सम्बन्ध यो बसाई तपाईँको लागि भनेर खुल्ला गरिएको समय हो। एकदम बिहानीको बसाई छ, साथीहरू सम्झिने कोसिस नगरिदिनु होला यो बसाईमा, किनभने साथीहरू सम्झाउनको लागि हाम्रो अन्य प्रोग्रामहरू एकदमै धेरै छ। त्यो प्रोग्राममा तपाईँले सम्झिदिनु होला साथीहरू, यो प्रोग्राममा चाहिँ साथीहरू नसम्झिनु होला भन्न चाहन्छु। यो बसाई तपाईँको विशेष शुभकामना सङ्गाल्ने बसाई हो, होइन? अब तपाईँले भनौँ तपाईँको आफ्ना शुभकामना सन्देश छन् भने चाहिँ यो बसाईमा लिएर आउनु होला भन्न चाहन्छु।

0: र अब मैले चाहिँ म ढिला गर्दिनँ यति बेला फोन लाइन तर्फै लाग्छु आजको लागि. फर्स्ट टाइम लकी कलर साथी फोन लाइनमा हुनुहुन्छ, कहाँ दिएको हुनुहुन्छ म उहाँले अन्यार गर्छु. हेलो गुड मर्निङ नमस्ते. हजुर गुड मर्निङ नमस्ते. नमस्कार, कार्यक्रममा स्वागत छ. कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर मोरङबाट. तपाईँको शुभ नाम फेरि एकपटक. मोरङबाट तपाईँको शुभ नाम भनिदिनुहोस् न. हेलो. हजुर साथी हुनुहुन्थ्यो मोरङबाट भन्दै हुनुहुन्थ्यो, तर उहाँको आवाज सुन्नलाई मलाई एकदमै गाह्रो भयो. फेरि पनि आउनुहोला साथी भन्न चाहन्छु. यति बेला अर्कोजना मित्र हुनुहुन्छ लाइनमा. हेलो गुड मर्निङ नमस्ते.
1: हेलो गुड मर्निङ नमस्ते.
0: हजुर गुड मर्निङ नमस्ते, कार्यक्रममा स्वागत छ यहाँलाई. कहाँबाट को बोल्नुभयो? हजुर सानो कमला चैनपुर भन्ज्याङबाट बोल्दै हुनुहुन्छ. अनि के छ हाम्रो कमलाजीको खबर? खबर हजुर ठिकै छ, राम्रै छ, सन्चै हुनुहुन्छ, आरामै हुनुहुन्छ है. ल अनि यति बेला चाहिँ के गर्दै हुनुहुन्छ नि कमलाजी? हजुर भनेपछि खेतबाट आइपुगेर घरैसी काममै व्यस्त हुनुहुन्छ है. हजुर ल हुन्छ अनि आउनुभयो कार्यक्रममा व्यवसायमा. तपाईँको शुभकामना सन्देश तर्फै लागौ न त. मेरो पनि खबर त एकदम ठिक ठाक छ, राम्रै छ भन्नुपर्छ. म आजसम्म चाहिँ बाँचेकै छु भन्नुपर्छ है त. हजुर हस् हुन्छ. हजुर उहाँलाई पनि मेरो तर्फबाट गुड मर्निङ नमस्ते छ है त. हजुर नमस्ते, टेक योर बाई बाई. साथी हुनुहुन्थ्यो यति बेला सानो कमला चैनपुर भन्ज्याङबाट, उहाँसँग म छुटेँ. उहाँले पनि आफ्नो शुभकामना सन्देश राखेर यो समयबाट छुटिसक्नु भएको छ. यति बेला अर्कोजना मित्र हुनुहुन्छ लाइनमा. हेलो गुड मर्निङ नमस्ते. हजुर गुड मर्निङ नमस्ते. भर्खरै नमस्तेको कोसली पठाउँदै हुनुहुन्छ हुनुहुन्थ्यो तपाईँ आफै आइपुग्नु भयो है.
2: हजुर अब म त अब बुढी मान्छे भए, अब दिदी बर्खरकै हुनुहुन्छ, हाम्रो कमला दिदी अब बर्खरकै मसी हुनुहुन्छ, अनि पठाइदिनु भएको
0: नि
2: त
0: मैले. होइन होइन, तपाईँ पो भर्खर पो हुनुहुन्छ, तपाईँ पो भर्खरको हुनुहुन्छ कमला दिदी भन्दा त नि. अब तपाईँहरूको उमेर हेरेर त अब तपाईँले त मैले देखेँ होइन, र पनि यसो बोली वचनबाट चाहिँ तपाईँ नै भर्खरको हुनुहुन्छ र होइन. अब तपाईँको अब मेरो सोचाइ अनुसार चाहिँ त्यस्तो लाग्छ है.
2: हजुर
0: हजुर अनि के छ हाम्रो अभागी मनिषाको खबर खबर सुनाउनुहोस् न.
2: एकदमै ठिकै छ, अब बारीतिर घाँस काट्न जानु लागेको भनौँ न.
0: हजुर खबर खबर सबै ठिकै छ, राम्रै छ. बारीतिर घाँस काट्नको लागि जाँदै हुनुहुन्छ?
2: अब जानु
0: चाहिँ आँटेको. ल ठिक छ, राम्रोसँगले जानु होला. मेरो खबर खबर सबै ठिकठाक छ, राम्रै छ, म आरामै छु, म बाँचेकै छु भन्नुपर्छ है त. हजुर हस् हुन्छ, अब हेरौँ समयले के गर्छ कसो गर्छ होइन. हजुर ल हुन्छ अनि आइपुग्नु भएको छ कार्यक्रममा व्यवसायमा. तपाईँको शुभकामना सन्देश तर्फै लागौ न त.
2: शुभकामना सन्देश राख्नु पर्दा त सफलता तपाईँ र त्यसको क्षमा रहने मित्र हाम्रो अरू नै म इन्टरनेसनल अफिस कार्य सफलताको धेरै शुभकामना व्यक्त गर्न चाहन्छु. ओके युआर मौसम बर्खर कल गरिदिन्छ दिदी सानो कमलालाई विशेष कार्य सफलताको धेरै शुभकामना व्यक्त गर्न जान्छु. नाना सुनु सुनिता राई दिदी सबरालाई विशेष कार्य सफलताको धेरै शुभकामना व्यक्त गर्न जान्छु. मेरो साथी हुनुहुन्छ सोनिम शेर्पालाई विशेष कार्य सफलताको धेरै शुभकामना व्यक्त गर्न जान्छु. जो जति साथी

0: गर्दै गए ल बुबाई।
1: हजुर नमस्ते टेक्योर बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला चैनपुर भञ्जनबाट हुनुहुन्थ्यो अभागी मनिषा पोया, उहाँसँग बसुटे उहाँले पनि आफ्नो शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ। कोही मित्र हुनुहुन्छ लाइनमा? हेलो गुड मर्निङ नमस्ते।
2: गुड मर्निङ नमस्ते।
1: हजुर गुड मर्निङ नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ?

0: ए ल ठिक छ, घाम झुल्केर यति माथि आइसक्यो, ल उठ्नुहोस् है, उठ्नुहोस् अब, उठ्ने बेला हुन लाग्यो कि आज उठ्ने बाँकी छ कि होइन, 9 बजीसम्म सुत्नुहुन्छ कि ए सुतिन्थ्यो नि होला, ओहो भनेपछि त सुत्नु त अझै मन रहेछ, ल ल ल सुत्नु सुत्नु है, ल राम्रोसँग सुत्नु होला है त हजुर, ल हुन्छ, अनि के छ आजमी खबर खबर अनि तपाईँ लगायत खातबारीतिरको?
1: मेरो ठिकै छ, फलबारी पनि ठिकै होला, बाहिरै निस्केको छुइनँ, हिजो त ठिकै थियो, हिजो मजाले घाम लागेको थियो, ठिकै छ सबैसँग गफमा, तपाईँको के कस्तो छ?
0: हजुर हजुर, मेरो पनि खबर त एकदम ठिकठाक छ, राम्रै छ भन्नुपर्छ, तपाईँको त अब ओछ्यानदेखि उठ्ने बेला भएको छैन, म त उठेर अब यसरी गर्नुपर्छ, के गर्नु, भोलिदेखि चाँडै उठ्नु होला, बिहानै 5 बजी म सँगसँगै उठ्नु होला है त। हजुर ल हुन्छ, हस्मी आउनुभयो कार्यक्रममा, यो समयमा तपाईँको शुभकामना सन्देश तर्फै लागौँ न त।
1: हुन्छ, पहिला त्यति नै थियो यसमा प्रोग्राम सञ्चालन गर्नुहुन्छ हजुर लगायत रेडियो अरुण हिन्टा टिमलाई आजको दिन शुभ रहोस् भन्न चाहन्छु। अनि यहाँको रिक्सा लिम्बू उता साउदी गर्नुहुन्छ, मेरो हजुरले टिमले एकदम धेरै मिठोमा सम्झना, आजको दिन शुभ रहोस् भन्न चाहन्छु। अनि योभन्दा अलि अगाडि मिडियालाई माया गर्नुहुने साथी, एकदमै मिलनसार साथी हाम्रो अगाडि छिरिङ निरञ्जनको जन्मदिन परेको छ, उहाँलाई जन्मदिनको एकदम धेरै शुभकामना, अनि धेरै सम्झेको छु भन्दै, अनि सम्पूर्ण साथीले एकदम धेरै सम्झेको छु भन्दै छिटिन्छु ल भाइ।
0: हजुर नमस्ते, टेकियोहरू भाइ भाइ साथी हुनुहुन्थ्यो, अस्मी सोताङ यति बेला खातबारी बाटी हुनुहुन्थ्यो, उहाँले पनि आफ्नो शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ। अर्को मित्र हुनुहुन्छ, हेलो गुड मर्निङ नमस्ते, हेलो गुड मर्निङ नमस्ते, हजुर सेवारो नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर सुमी लिम्बू तेह्रथुमबाट बोल्दै हुनुहुन्छ, ल हुन्छ, के छ हाम्रो सुमीको खबर खबर? हजुर खबर खबर सबै ठिकै छ, राम्रै छ, तेह्रथुमतिर घाम लागिरहेको छ है, हजुर ल यता पनि सेम टु वाला सेम भन्नु पर्यो। अनि आउनुभयो सुमीजी कार्यक्रममा, यो बसाइमा तपाईँको शुभकामना सन्देश तर्फै लागौ न त।
2: तपाईँलाई प्राप्त मित्रलाई शुभ दिनको कामना गरे, अनि आफ्नो नयाँ बस्ने तटालदरबारले रत्नबहादुर थापा, अनि जन्मदिनको तयारीमा रहनुहुने सृजना मिश्रालाई जन्मदिन सुन्यो त्यो धेरै शुभकामना एडभान्समा, अनि पूर्वी आकाशकै सबै सबैलाई शुभ दिनको कामना गर्छु।
0: हजुर नमस्ते, टेकियोर भाइ भाइ साथी हुनुहुन्थ्यो यति बेला, तेह्रथुमबाट सुमी लिम्बू उहाँसँगमा छुट्यौँ, उहाँले पनि शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ। यति बेला एकजना साथी हुनुहुन्छ फोन लाइनमा, हेलो गुड मर्निङ नमस्ते,
3: हेलो गुड मर्निङ दर्शन नमस्ते, नमस्कार हजुर,
0: हजुर गुड मर्निङ नमस्ते, नमस्कार, कहाँबाट को बोल्नुभयो?
3: पुरानै मान्छे हो, राजु पटवालाई पुग्यो हो हजुर, बल्ल बल्ल अरन पर्न गाह्रो पर मलाई झन् नै,
0: हजुर हजुर बाढी भेलबाढी आएको छ, धन्न तर्नु भएछ जसो तसो गरेर, हजुर अनि के छ खबर?
3: ठिकै छ, घाम लागिरहेको अवस्था छ यतिखेर,
0: हजुर एकदमै
3: घाम लाग्दा त गर्मी नै छ, बिहान बनेको त अलिक चिसो पो होला जस्तो लाग्छ, अब हुँदैछ,
0: हजुर हजुर अब चिसो महिना बढ्दैछ, चिसो महिना आउँदैछ होइन, महिना भन्दा नि अब असोजको आज 13 गते गइसक्यो होइन, चिसो त बढ्दैछ अझै,
3: बढ्दैछ पढ्न बाँकी नै छ, बेला आउँदैछ सुरु हुँदैछ
0: होइन, हजुर हजुर पक्कै पनि, म ठिक छु, एकदम आरामै छु, तपाईँ पनि आरामै हुनुहुन्छ होला?
3: एकदम आरामै छु भन्नुपर्छ, जे भए पनि बोल्न पाइयो आजको दिनमा चाहिँ खुसी लाग्यो मलाई,
0: हजुर ल एकदमै मलाई पनि खुसी लाग्यो, आउँदो दिनहरूमा आउँदै गर्नु होला,
3: हुन्छ म शुभकामना राखि पनि हाल्छु
0: है, ल हुन्छ
3: हजुरलाई आजको दिन शुभ रहोस्, आफ्नो कार्यक्रम कामना बाँकी पल शुभ रहोस्, आजको दिन मात्र नभएर भोलि आउँदा दिनहरूमा शुभ रहोस् भन्न चाहन्छु, त्यस्तै गरी रेडियो अरुण होल इन्टरटेनकै लागि आजको दिन शुभ रहोस्, बाँकी पल शुभ रहोस्, कार्यक्रम कामना मिठो सम्झना भने, अनि जो साथीहरू यात्रा गर्नुहुन्छ यात्रा सफलता कामना गरौँ, जन्मदिन मनाउने साथीहरूलाई जन्मदिनको शुभकामना भने, अनि बिरामी हुनुहुन्छ भने स्वास्थ्य लाभको कामना गरे, अनि सम्पूर्ण साथीहरूलाई शुभ दिनको कामना, जो जतिले मलाई चिन्नुहुन्छ चिन्नुहुन्न, अनि हाम्रो युवराज भाइलाई आजको दिन शुभ रहोस् भन्दै जान्छु, नमस्ते नमस्कार है त।
0: हजुर नमस्ते, टेकियोर भाइ भाइ साथी हुनुहुन्थ्यो यति बेला भोजपुरबाट, राजु कटवाल उहाँसँग म छुट्टै, यति बेला म फेसबुक अडियो लाइभको कमेन्ट तर्फ लाग्छु, कमेन्ट धेरै नै हराइसकेको छ, अश्विनी सोताङले ह्याप्पी बर्थडे टु यु छिरिङ योन्जनलाई भन्नुभएको छ, मुना कोइन्स युबी हुनुहुन्छ, गुड मर्निङ नमस्ते, ह्याप्पी बर्थडे टु यु बाई छिरिङ योन्जन, एन्ड हेभ अ नाइस डे अल भन्नुभएको छ, राज कालीकोटे हुनुहुन्छ, हेलो हाई गुड मर्निङ नमस्ते, म झापाली हिरो राज कालीकोटे, बिरतामर झापा जस्ट नाउ युबीबाट।

0: भन्दैछु ह्याभ अ वन्डरफुल डे अल माई फ्रेन्ड्स भन्नुभएको छ। नानुप्रीति हुनुहुन्छ, हाई गुड मर्निङ नमस्ते हजुर, म धनकुटाबाट नानुप्रीति लिम्बू हो, मिस यु अल भन्नुभएको छ। मिडिया प्रेमी निमु शेर्पा हुनुहुन्छ उहाँले यति बेला। हेलो गुड मर्निङ नमस्ते दिदी, म पाँच गाँट चुङखुरुङबाट निमु शेर्पा हो, प्रोग्राम सुन्दैछु म मजाले गेट वेल्स एन्ड प्यारी दिदी सानुमाया शेर्पा ह्याप्पी बर्थडे टु यु। साथी छिरिङ योन्जन एन्ड ह्याभ अ नाइस डे अल भन्नुभएको छ। त्यसै गरी यति बेला निर्मला राई हुनुहुन्छ, उहाँले पनि शुभ दिन अल साथीहरूमा भन्नुभएको छ। त्यसै गरी सुनिता घिसिङ हुनुहुन्छ, उहाँले सुन्दैछु तामकोबाट, सुनिता घिसिङ मर्निङ बाई बाई भन्नुभएको छ। तीर्थ राई हुनुहुन्छ, तीर्थजीले यति बेला नमस्ते सुमिता, म धरानबाट तीर्थ राई कार्यक्रम मार्फत शुभकामना सन्देश राख्नुपर्दा सर सुराज राई तुम्छ, अनु शेर्पा, त्यसै गरी रिमा थामी लगायत सबै सबैमा शुभ दिन भन्नुभएको छ। रोमन मोक्तान तामाङले शुभ दिन सबैमा भन्नुभएको छ। मनकुमारी कान्छी कुलुङ हुनुहुन्छ, उहाँले गुड मर्निङ नमस्ते, म कालो दुईबाट सुन्दैछु मनकुमारी कान्छी कुलुङ, सबैमा शुभ दिन है भन्नुभएको छ। जेनी लिम्बू हुनुहुन्छ, हेलो हाई गुड मर्निङ नमस्ते सिस्टर, म पाँचथरबाट जेनी लिम्बू हो, आजको दिन शुभकामना सन्देश राख्नु पर्दा प्रेम भण्डारी एन्ड शुभ दिनको कामना स्वीट लभ चौधरी लगायत सबैमा भन्नुभएको छ। सुनिता कुलुङ हुनुहुन्छ, उहाँले पनि ह्याभ अ ग्रेट डे अल भन्नुभएको छ। चन्द्रमाया तामाङ हुनुहुन्छ, हेलो गुड मर्निङ सुमिता भन्नुभएको छ, हजुर गुड मर्निङ, म पनि प्रोग्राम सुन्दैछु यता पाँच खबनबाट। चन्द्रमाया तामाङ ह्याभ अ गुड डे अल माई फ्रेन्ड्स भन्नुभएको छ। सागर गिरी हुनुहुन्छ, उहाँले हेलो गुड मर्निङ नमस्ते, म झापा अर्जुन धाराबाट सागर गिरी हो, शुभकामना सन्देश राख्नु पर्दा फर्स्टमा हजुरलाई शुभ दिन अनि एफएम होल इन्टरटेनलाई भन्नुभएको छ। र सबै सबैमा शुभ दिन भन्दै जान्छु है भन्नुभएको छ। यति बेला म फोन लाइनतर्फ लाग्छु, कोही मित्र हुनुहुन्छ, हेलो गुड मर्निङ नमस्ते, हजुर गुड मर्निङ नमस्ते, कहाँबाट को बोल्नुभयो? हजुर मनिषा शेर्पा भोजपुर किमालुङबाट बोल्दै हुनुहुन्छ, हजुर अनि के छ हाम्रो मनिषाजीको खबर खबर सुनाइदिनुहोस् न, यति बेला के गर्दै हुनुहुन्छ? हजुर भनेपछि बसिराख्नु भएको छ खाजा खाएर, हजुर ल हुन्छ, अनि आरामै हुनुहुन्छ नि? हजुर ठिकै छु, ठिकै हुनुपर्छ मनिषाजी, अनि आउनुभयो कार्यक्रममा, व्यवसायमा तपाईँको शुभकामना सन्देश तर्फै लागौ। हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला भोजपुर किमालुङबाट मनिषा शेर्पा, उहाँसँग छुटे यति बेला अर्कोजना साथी हुनुहुन्छ लाइनमा, हेलो गुड मर्निङ नमस्ते, हेलो गुड मर्निङ, हजुर नमस्ते गुड मर्निङ, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर बोल्दैछु फुच्ची अङ्कला, के छ फुच्ची अङ्कलाजीको खबर खबर?
1: मेरो खबर त अलिक ठिकै छ, राम्रै छ भन्नुपर्छ, त्यस्तै प्रोग्राम सुन्दै सब्जी बनाउँदै छ भन्नुपर्छ, अनि हजुरलाई अरू मिटिङ पेन्टिङतिरको के छ खबर?
0: हजुर हजुर म लगायत हामी म मात्र नभएर हामी रेडियो होल इन्टरटिङ एकदम भनौँ परिवार सबै आरामै छौँ सन्चै छौँ भन्नुपर्छ, मौसम एकदम मजाले घाम लागिरहेको छ भन्नुपर्छ है त।
1: हजुर
0: हजुर हाँ सुन्छ, अनि के छ खानबारीतिरको मौसम? हजुर हजुर एकदम मजाले घाम लागिरहेछ है, हजुर ल हुन्छ, अनि कार्यक्रममा आइपुग्नु भएको छ फुच्ची अङ्कलाजी, व्यवसायमा तपाईँको शुभकामना सन्देश तर्फै लागौ न त।
1: हुन्छ, आज शुभकामना सन्देश राख्नु पर्दा हजुरलाई अनि आजकै दिनमा जन्मदिन मनाउँदै हुनुहुन्छ र तपाईँ अविनाश हजुर उहाँलाई जन्मदिन हरेक पहिलामा सफलता सफलता लेखोस् राष्ट्रको नेतृत्व खुसी मलाई मेरो अर्को तर्फबाट भन्न चाहन्छु, अनि साथीहरू धेरै हुनुहुन्छ जतिखेर यो प्रोग्राम सुनेर बस्ने सम्पूर्ण साथीलाई धेरै न सम्झना आफ्नो शुभ दिन भन्दै जान्छु, नमस्ते।
0: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला फुच्ची अङ्कलाको लोङ शङ्खुवा सभा खानबारी बाहेक हुनुहुन्थ्यो उहाँसँग म छुटे, उहाँले पनि आफ्नो विशेष शुभकामना सन्देश राखेर छुटिसक्नुभयो। यति बेला अर्कोजना साथी ब्याक टु ब्याक हुनुहुन्छ, हेलो गुड मर्निङ नमस्ते, हजुर गुड मर्निङ नमस्कार, कहाँबाट को बोल्नुभयो? अरे सुनिता कुलुङ बोल्दै हुनुहुन्छ अना दिदी बहिनीको फोन एकैचोटि अघि पछि के हो कुरा? हजुर भनेपछि जे होस् अब अघि पछि आइपुग्नु भयो, फोन मजाले लगाइसक्नु भएको छ होइन? हजुर अनि के छ हाम्रो सुनिताको खबर खबर?
1: मेरो खबर ठिकै छ भनौँ न, घाम लागिरहेछ अनि आज घरतिर जानुपर्ने छ अनि यतिकै हो अहिले चाहिँ बसिरहेको।
0: हजुर हजुर ल एकदमै, अब त मौसम खोलि, अब त घर फर्कनुहुन्छ, राम्रोसँग जानुहोला, शुभयात्रा छ है त हजुरलाई। हजुर ल हुन्छ अनि आउनुभयो कार्यक्रममा सुनिताजी, अब साईमा तपाईँको शुभकामना सन्देशतर्फ लागौँ न त।
1: हुन्छ, कामना सन्देश राख्नु पर्दा खसमा चिन्छु बोल्नुहुन्छ हजुरलाई, अरूले नलिँदैन मिस्टी गरौँ भन्न चाहन्छु। अन्त अनि जन्मदिन मनाउँदै हुनुहुन्छ अरूमा सजिलैजनालाई जन्मदिनको धेरै धेरै शुभकामना भन्न चाहन्छु। अनि जन्मदिन तिन शुभकामना हाम्रो जीवन धारी अनि भाइ आशिष नगर दिनी राजला अनि सपना तामाङ चारैजनालाई जन्मदिन तिन शुभकामना भन्न चाहन्छु। शुभदिनको कामना मानव सेना समितालाई कसैमा दिनुका चाहिँ जीवन धारी कृष्ण तामाङ अनि कल्पना तामाङ सपना तामाङ भाइ बरण चन्तले भाइमा
0: हजुर नमस्ते टेक केयर बाई बाई साथी हुनुहुन्थ्यो यति बेला शङ्ख सभा खानबारीबाटै हुनुहुन्थ्यो यति बेला सुनिता कुलुङ सुनिताजीसँग सँग चाहिँ म छुटेँ, उहाँले पनि शुभकामना सन्देश राखेर समयबाट छुटिसक्नु भएको छ। यति बेला अर्कोजना साथी लाइनमा हुनुहुन्छ, हेलो गुड मर्निङ नमस्ते। हजुर गुड मर्निङ नमस्ते नमस्कार, वरुण चञ्चलले बोल्दै हुनुहुन्छ है? हजुर भोजपुरबाट वरुण चञ्चले। अनि वरुणजी यति बेला के गर्दै हुनुहुन्छ? हजुर कार्यक्रमकै साथमा हुनुहुन्छ है? हजुर ल अनि के छ खबर खबर सुनाउनुहोस्।
2: खबर खबर ठिकै छ, राम्रै छ, अब घाम लागिरहेछ एकदम मजाले बिहानै रहेछ।
0: हजुर भनेपछि बिहानैबाट मजाले घाम लागिरहेछ है? हजुर ल हुन्छ अनि आउनुभयो कार्यक्रममा पनि खुसी लाग्यो, व्यवसायमा तपाईँको शुभकामना सन्देशतर्फ लागौ न त।
2: हुन्छ, विशेष गरी तपाईँलाई आज दिन एकदम शुभ रहोस् अनि कार्य सफलताको धेरै धेरै शुभकामना भन्न चाहन्छु। अनि त्यसै गरी आज जन्मदिन मनाउने हाम्रो भोजपुरको पुरानो मिडिया प्रेमी साथी हुनुहुन्छ नानु करुणा, उसलाई जन्मदिनको धेरै धेरै शुभकामना, अब तिमीले पालेका थालेका हरेक पाइला पाइलामा सफलता मिलोस्, जन्मदिनको धेरै धेरै शुभकामना भन्न चाहन्छु। अनि हाम्रो नाना सुनु सुनिता अनि हाम्रो तामिङ निर्मला किरामी हुनुहुन्छ, उहाँहरू दुबैजनालाई एकदम ग्याकुलसँग आफ्नो हेल्थको राम्रोसँग केयर गर्नुहोला भन्न चाहन्छु। अनि आज अब खासगरीबाट यता बालासम्म यात्रामा रहेछन् हाम्रो बहिनी सुनिता सुनुङ अनि सुप्रियम कला, उहाँहरू दुबैजनालाई एकदम शुभयात्रा हेर्नु सक्यो नि भन्न चाहन्छु। अनि हाम्रो आशिष नयन बस्ने ढकाल धर्मराज सुनि लिम्बू अनि धेरै साथी हुनुहुन्छ सबै सबैलाई चाहिँ आज दिन एकदम शुभ रहोस् अनि कार्य सफलताको धेरै धेरै शुभकामना, मिस यू अल भन्दै छुटिन्छ है, बाई बाई।
0: हजुर नमस्ते टेक केयर बाई बाई साथी हुनुहुन्थ्यो यति बेला वरुण चञ्चले भोजपुरबाट, उहाँसँग म छुटे, उहाँले पनि आफ्ना शुभकामना सन्देश राखेर यो समयबाट छुटिसक्नु भएको छ। यति बेला म कमेन्ट तर्फ लाग्छु, एल्सना कुलुङ हुनुहुन्छ ह्याप्पी बर्थडे टु यु साथी छिरिङ योन्जनलाई भन्नुभएको छ, दिल्सा राई हुनुहुन्छ उहाँले यति बेला, हेलो गुड मर्निङ नमस्ते दिल्सा राई इलामबाट, डियर मित्र आलेलाई शुभ दिन, प्यारे नानु करुणालाई जन्मदिनको अनगिन्ती शुभकामना भन्नुभएको छ। युक्त प्रसाद श्रेष्ठ हुनुहुन्छ उहाँले नमस्कार भन्नुभएको छ, त्यसै गरी यति बेला मल्ल शाही मनिष हुनुहुन्छ उहाँले आई मिस यु अल भन्नुभएको छ, सुरज राई तुम्साले पनि यति बेला ह्याप्पी बर्थडे टु यु छिरिङ योन्जनलाई भन्नुभएको छ, त्यस्तै गरी यति बेला राजु नेपाली हुनुहुन्छ गुड मर्निङ नमस्ते म दोहा कतारबाट है भन्नुभएको छ, उहाँले सुन्दैछु भन्नुभएको छ, सिम्पल सरिना हुनुहुन्छ उहाँले पनि यति बेला गुड मर्निङ नमस्ते सिम्पल सरिना मोरङ कानीपोखरीबाट हो, आज जन्मदिन मनाउनु हुने मिडिया प्रेमी साथीहरू नानु करुणा तुलसागिरीलाई जन्मदिनको विशेष तुलसा भन्दा नि उहाँले चाहिँ टियुएलएस तुलसा गिरीलाई जन्मदिनको विशेष शुभकामना भन्नुभएको छ। त्यसै गरी सन्तोष काफी हुनुहुन्छ उहाँले गुड मर्निङ भन्नुभएको छ, प्रदीप खालिङ राई हुनुहुन्छ उहाँले मिस यु अल भन्नुभएको छ, त्यसै गरी विनोद चेमजोङ आइडीबाट मिस यु अल सबै सबैमा शुभदिन भन्नुभएको छ। त्यसै गरी यति बेला कमेन्ट टेकु छेत्री हुनुहुन्छ, हजुर नानी नमस्ते भन्नुभएको छ। हजुर नमस्ते, नमस्कार, शुभ बिहानी, हजुर सन्चै हुनुहुन्छ भन्नुभएको छ, म सन्चै छु। सम्पूर्ण साथीहरूलाई सम्झँदै छुट्छु है, तनहुँबाट हो, जय प्रोग्राम सबैमा शुभ सन्देश भन्नुभएको छ। यति बेला कोही मित्र हुनुहुन्छ लाइनमा, हेलो गुड मर्निङ, नमस्ते।
3: हेलो नमस्ते।
0: हजुर नमस्ते, गुड मर्निङ, हाम्रो भूमिका राई बोल्दै हुनुहुन्छ है। हजुर हजुर, अनि के छ हाम्रो भूमिकाजीको खबर खबर यति बेला के गर्दै हुनुहुन्छ?
3: मेरो एकदमै ठिकै आराम खुसलै छु, ड्युटी जाने तयारीमा हो। अब मौसमको बारेमा चाहिँ देश धुममा छ भन्नुपर्छ, हजुरहरूकोतिर कस्तो छ हजुर लगायत
0: हजुर हजुर, हाम्रो पनि खबर खबर समग्रमा एकदम ठिकठाक छ, राम्रै छ भन्नुपर्छ। मौसम चाहिँ एकदम मजाले घाम लागेको अवस्था छ, हिजो अस्तिको दिनबाट नै मौसम खुल्या छ, पानी चाहिँ परेको छैन, पानी पर नपरेको त आज लगभग तीन दिन चार दिन भइसकिसके त भनेपछि काठमाडौँतिर यति बेला मौसम चिसो छ है।
3: हजुर हजुर, अब देश अस्ति भन्दा धेरै नै चिसो घटिसक्यो, गर्मी हटिसक्यो, चिसै छ भनौँ न।
0: हजुर चिसै छ, अब त यो महिनाहरू पनि अब दिनदिनै चिसोकै महिना आउँदैछ, त्यही भएर पनि अब है दिनदिनै चिसो पर्ने क्रम जारी छ नि त होइन। हजुर ल हुन्छ, अनि आउनुभयो भूमिका जी कार्यक्रम शुभ सन्देश व्यवसायमा, अब भने तपाईँको शुभकामना सन्देश तर्फै लागौ है।
3: फर्स्ट अफ अल दसमा भएको हजुर लगाएर अरूले शुभ दिन भन्न चाहन्छु, अनि त्यसै गरी जन्मदिन मनाउने हुने मानकहरूमा अब जी छिरिकन भाइ दुवैजनालाई जन्मदिन धेरै धेरै शुभकामना, ह्याप्पी बर्थडे। बिरामी हुनुहुन्छ अनु शेर्पा अनि तीर्थ राई, दुवैजनालाई निगेटो समाचार गर्नुलाई भन्न चाहन्छु। केही साथीले शुभ सन्देश राख्नु पर्दा पूर्वेली आकाश राई, दिदी अल्का रन्तवा, आशिष नाइन बस्ने, निमा शेर्पा, निर्मला वानेन, तीर्थ राई, रन्जित राई, सुरज राई, रोमन मुक्तन तामाङ, ढकाल धर्मराज, सरस्वती पाठक फ्रेन लगाई धेरै साथीहरू त हुनुहुन्छ, मलाई चिन्ने सम्पूर्ण साथीहरूलाई शुभ दिन भन्दै छुटिन्छु ल, बाई बाई।
0: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला भूमिका राई काठमाडौँबाट, उहाँसँग म छुटे, उहाँले पनि आफ्नो शुभकामना सन्देश राखेर समयबाट छुटिसक्नु भएको छ। र अब पनि म तपाईँहरूमा दोस्रो सांकेतिक कोचेली घाम झुल्क्यो हिमालमा राजेश पाली राईको आवाज भनेको एकदमै मिठो गीत छ, ल अब यो गीतले चाहिँ तपाईँ सम्पूर्ण साथीहरूलाई पनि उठाउने क्रम गर्छ है, एकदमै मिठो गीत छ, गीत सुन्दै रहनुहोला। गीतपछि सर्ट क्रम सर्ट ब्रेक रहनेछ, ब्रेकपछि म फर्केर आउनेछु, कार्यक्रम शुभ सन्देश सुन्दै रह

0: उमेर सँगै अनुहारमा देखिने रेखाहरूलाई कम गर्न वा भनौं जवान एवं ताजगीपूर्ण अनुहारलाई प्राप्त गर्नका लागि एस्थेटिक क्लिनिक संचालनमा आइसकेको छ। निधार, गाला तथा आँखाका वरिपरि देखिने चाउरीपनलाई कम गर्न चाहनुहुन्छ भने नवदृष्टि आई हस्पिटलको एस्थेटिक क्लिनिकको नम्बर 9826633964 सम्पर्क राख्नुहोस्। नवदृष्टि, स्वास्थ्य आँखा, सुन्दर संसार।
1: हातमा के पो बोकेर लाग्यो गुटुङटुङ?
2: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
1: औ लु, समस्याको समाधान भनेकै म हो।
3: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
1: औ त्यति कुरामा पनि टेन्सन लिनु पर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाई पो छ भन्छ झुसेले।
2: हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
3: लु अब त्यहीबाट जाने
1: लाखे सल्लाह देखेर के प्वाक्क बोलेको? मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त। 1919 किनेर ल्याएको रेडियो छ। लु सुनौ त,
4: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रो राम्रो कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा, फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 9852514 9912376742 र व्हाट्सएप नम्बर 9704558302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।
5: भाइको लागि प्यान्ट, मेरो लागि कुर्ता सलवार, अनि घरको लागि अरू कपडा पनि किन्नु छ।
6: अन के साह्रो त चाहिँ, बजार जान्छु भन्थे एक्लै गनगनाएर बसिरहेछस् त।
5: हेर्नुहोस् न दादा, आज कपडा किन्नु बजार जानु भनेको, धेरै कपडा किन्नु छ, कहाँ कहाँ खोज्नु पर्ने हो, दिक्क लागिसक्यो मलाई त।
6: हे लाठी, यति कुरामा टेन्सन लिनुहुन्छ? शम्भु ट्रेड्स एन्ड सप्लायर्स जान, त्यहाँ तैँले खोजेको सबै प्रकारका कपडाहरू पाइन्छ नि।
5: धन्यवाद दादा, म अहिले नै गइहाले।
6: जेन्स तथा लेडिज ओरिजिनल भेस्ट, प्यान्ट, विभिन्न रेडिमेड कपडा, कुर्ता सलवार, तिरक डसना, ब्यागहरू होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै विवाह व्रत बन्धका सम्पूर्ण कपडाहरू पाइन्छ। शम्भु ट्रेड्स एन्ड सप्लायर्स, चैनपुर पोखरी बजार, सङ्खुवा सभा, प्रोप्राइटर शम्भु कटवाल, सम्पर्क नम्बर 9841150600।
5: खराङ सम्पर्क सञ्जीव कटवाल 9916348440।
6: जलजला बिहिबारे सम्पर्क मामा होलसेल वस्त्रालय विनोद पोखरेल, सम्पर्क नम्बर 9840069782।
7: होइन है केटा, दिदीको बिहे पनि आयो, इज्जतकै लागि भए पनि एउटा एलइडी टिभी त दिनु पर्यो नि।
8: त्यो पनि हो, चार्ज लाइट पनि एउटा किन्नु पर्नेछ, बोजाउनको लागि उपहार पनि चाहियो नि, मान्छेले हेर्दा घरको भित्तामा घडी पनि छैन, सम्झनाको लागि बिहेका फोटोहरू खिचेर झुलाउनु पर्ने, झुलाउने ठाउँ पनि विचार गरिराख्नु पर्ने। अब चैनपुरतिरै जानु पर्ला।
7: ल त्यतिको लागि चैनपुर जानुपर्छ, हाम्रै माझी ओखर भट्टेमा सबिन इलेक्ट्रोनिक्स एन्ड रिभर फोटो स्टुडियो छँदैछ नि,
8: टप टप त्यहीँबाट हुन्छ त।
7: हुन्छ त, त्यहाँ त एलइडी टिभी, मोबाइल सेट, उफर, साउन्ड सिस्टम, मोबाइलका ब्याट्री, चार्जर, हेडफोन, सिम कार्ड, सबै किसिमका रिचार्ज कार्ड, लाइट, खडी, रेडियो, टिभी लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ नि। साथै फोटोकपी, फ्याक्स, लेमिनेसन, फोटो फ्रेमिङ, प्रमाणपत्र डिजाइनिङ तथा प्रिन्टिङ, फ्रेमिङ, अर्जेन्ट फोटो, ब्यालेन्स, स्टक अफ, इमेल, इन्टरनेटको सेवा सुविधा
9: गर्दा पनि सबिन इलेक्ट्रोनिक्स एन्ड शिव फोटो स्टुडियोमा नै गरिन्छ नि।
10: त्यति मात्र होइन, विवाह व्रत बन्धका कार्डहरू सुपथ मूल्यमा छपाइन्छ र अर्डर अनुसारका छाप र स्ट्याम्प समेत तुरन्त बनाइन्छ।
11: सबिन इलेक्ट्रोनिक्स एन्ड फोटो स्टुडियो, माधि नगरपालिका चार, ओखरगोटे, सङ्खुवा सभा। मोबाइल 98 4 91 93 181 र 98 69 70 68 33 33।
9: सबिन इलेक्ट्रोनिक्स एन्ड शिव फोटो स्टुडियो

0: हजुर, कार्यक्रम शुभ सन्देशको विषयमा राखिएको यो छोटो विश्राम पश्चात पूर्ण स्वागत छ। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ लेक बेसीको धुन रेडियो अरुण शान्त नमी 10.6 मेगाहर्जको रेडियो तरंग सँगै अनलाइनमा तपाईँले यति बेला हामीलाई www.radioarun.com.np लगइन गरेर संसारभरबाट एकैसाथ सुनिराख्नु भएको छ। विशेष गरी कार्यक्रम शुभ सन्देशको बसाई तपाईँ हप्ताको सातै दिन साथीभाइ अनि बिहान 7 बजेदेखि 8 बजीसम्म तपाईँ सुन्दै आउनुभएको छ र तपाईँको विशेष शुभकामना सङ्गल्ने कार्यक्रम हो। आउनुहोला 9840668623 लाइन खुल्ला छ। यति बेला फोन लाइन तर्फ लाग्छु, कोही मित्र लाइनमा हुनुहुन्छ। हेलो, गुड मर्निङ, नमस्ते।
1: हेलो
0: नमस्ते, गुड मर्निङ, कहाँबाट बोल्दै हुनुहुन्छ? हजुर, दिलसा राई इलामबाट बोल्दै हुनुहुन्छ। के छ दिलसाजी, खबर खबर सुनाउनुहोस् न।
1: खबर खबर त ठिकै नै छ हौ, अलिअलि बिसन्चो हो कि जस्तो पनि लाग्छ मलाई।
0: ए, भनेपछि खबर खबर ठिकै छ अनि फेरि अलिअलि बिसन्चो जस्तो पनि लाग्दैछ। अब भनेपछि अब मैले कुरा बुझ्नु गाह्रो भयो, खबर खबर ठिकै छ अलिअलि बिसन्चो पनि हुँदैछ। खासमा कुरा चाहिँ के हो, हल्का बिसन्चो हुनुहुन्छ? ए, भनेपछि अझै अल्छी पनि लाग्दैछ। ल, यसरी अल्छी नगरिदिनुहोस् न हो। तपाईँलाई नै बोल्नु अल्छी लाग्यो भने मलाई त झन् कहाँदेखि कहाँ के अल्छी कहाँ कहाँबाट के लाग्यो आउँछ आउँछ नि, होइन? हजुर हजुर, आवाज यस्तै हो। तपाईँहरूले अल्छी गर्नुभयो भने त फेरि मलाई पनि महा अल्छी लागेर आउँछ नि। अब तपाईँहरूलाई जागर चल्दाखेरि पो मलाई पनि मनैबाट जागर चलेर बोलुम बोलुम लागेर आउँछ। तपाईँहरू अल्छी मान्नुभयो भने त मलाई पनि अल्छी लागिहाल्छ नि त। आज आवाज छुट्टै आवाज छ, तपाईँको छुट्टै छ, अल्छी अल्छी जस्तो छ, अलिकति बोल्नु मन नलागेको जस्तो छ, होइन? हजुर, एकदमै।
1: अनि यहाँनिर कि हाम्रो नौटा त पारिजी नाना कल्पनाले नमस्ते सेवा भन्दै हुन्छ, ठिक गर्नु ल?
0: हजुर ल, हुन्छ, उहाँलाई पनि नमस्ते सेवा सेवाहरू छ है त।
1: एकदमै तपाईँले सिट भइसकेर सुनेर मजाले सिट गरिसक्नु भयो, अब पछि पछि आउनु पनि सक्नुहुन्छ मेरो पछि पछि।
0: हजुर, आउनु पनि सक्नुहुन्छ, जे होस् खुसी लाग्छ। अनि दिलसाजी आउनुभयो कार्यक्रममा, कुराकानी छुट्याउँ, यो व्यवसायमा तपाईँको शुभकामना सन्देश तर्फ लागौँ है।
1: हुन्छ, सर्वप्रथम मिठो भइसक्नु हजुरलाई विशेष शुभ दिन, कार्य सफलता पनि धेरै शुभकामना दिन चाहन्छु। अनि हुन्छ, मलाई जति परिवर्तन गरेर विशेष शुभ दिन, कार्य सफलताको धेरै शुभकामना। अनि मान्छे साइन्सी फुलमा देवीका प्यारी सरसता अनि प्यारी साथी अस्मी सेताङ क्लस यिन सेतामा पनि विशेष कार्य सफलताको शुभकामना। अनि आज जन्मदिन मनाउने एकदमै प्यारी साथी नानी करुणालाई जन्मदिनको धेरै धेरै शुभकामना, ह्याप्पी बर्थडे टु यु भन्न चाहन्छु। अनि आदरणीय दादाहरू आशिष बस्ने जीवन चाहिँ कृष्ण तामाङ, अनि प्यारी नाना जुन कामिन चाहिँ अझ अस्वस्थ हुन्छ, नानालाई पनि शिक्षा स्वस्थताको कामना नाना भन्न चाहन्छु। अनि हाम्रो भावना मगर, हाम्रो नाना कल्पना लगायत अब थुप्रै साथी हुनुहुन्छ। अनि पर्सिको दिनमा, पर्सिको दिनभन्दा पनि अब 15 गते कहिले जन्मदिनमा जान प्यारी साथी रेनिका राईलाई पनि
0: हजुर नमस्ते टिकियोर भाइ भाइ साथी हुनुहुन्थ्यो यति बेला। सरी, इलामबाट दिलसा राई हुनुहुन्थ्यो, दिलसाजीसँग म छुटेँ। उहाँले पनि आफ्नो शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ। यति बेला अर्कोजना साथी हुनुहुन्छ लाइनमा। हेलो, गुड मर्निङ, नमस्ते। हजुर, गुड मर्निङ, नमस्ते, कहाँबाट बोल्नुभयो? हजुर, रेनिसा राई धनकुटाबाट बोल्दै हुनुहुन्छ। हजुर, अनि यति बेला के गर्दै हुनुहुन्छ रेनिसाजी?
2: अहिले त मम्मीले बस भर्खरै आएर डब्लु सिममा चाहिँ पाएन, अहिले त भर्खरै सुन्नु
0: ओहो, भनेपछि कामतिर जानु भएको थियो। जे होस्, हामीलाई सुन्नु पाउनु भएको थिएन, अहिले चाहिँ मजाले सुन्नु पाउनु भएको छ है। हजुर हजुरलाई एकदमै खुसी लाग्यो। अनि आउनुभयो कार्यक्रममा रेनिसाजी, यो व्यवसायमा तपाईँको शुभकामना सन्देश तर्फ लागौँ न त।
2: हुन्छ, तपाईँले एकदम मेरो शुभ दिनको कामना भयो। अनि आज जन्मदिन मनाउनु हुँदैछ, बोचेर गगडीतिर गरी साथी मानु गरुणाको जन्मदिन परेको छ, उहाँलाई जन्मदिनको अवसरमा धेरै भन्दा तपाईँको धेरै शुभकामना. मलाई जिम्माको साइबर वान चाहिँ हाँपे बस्दै भन्छु. अनि रन्जे सामे हुनुहुन्छ, कुकिङ किरणले शुभ दिनको कामना गरे. अन्जना हुनुहुन्छ, अनि दिशालाई पनि शुभ दिनको कामना गरे. रिमा थामी हुनुहुन्छ, अनि बाँकी यो टाइममा प्रोग्राम सुनेर बस्नुहुने सबै साथीहरू शुभ दिनको
0: कामना. हजुर, बाई बाई. साथी हुनुहुन्थ्यो यति बेला रेनिसा राई धनकुटोबाट, उहाँसँग म छुटेँ. उहाँले पनि शुभकामना सन्देश राखेर व्यवसायबाट छुटिसक्नु भएको छ. यति बेला अर्कोजना मित्र हुनुहुन्छ लाइनमा. हेलो, गुड मर्निङ, नमस्ते. हजुर, गुड मर्निङ, नमस्कार. एकदम मिठो मुस्कानको साथमा आइपुग्नु भएको छ कल्पना राई है भोजपुरबाट.
3: आइयो नि, कसैले पठाइयो, आइयो कहिले काहीँ छ. यो टोने नबजी फोन पनि रिसिभ हुँदो रहेछ, के
0: भएको? त्यो चाहिँ नेटकै समस्या भन्नु पर्यो यसलाई चाहिँ, होइन. अब ठ्याक्कै फोन आयो, रिसिभ भइहाल्यो यताबाट पनि. अनि जे होस्, कसैले पठाउनु भयो, कसैले फुकाउनु नपाइकन तपाईँ आइपुग्नु भयो.
3: अनि अब बिचरा पठाएको, अब उता इलाम घुमेर फेरि उभै आउँदा गाह्रै छ नि त.
0: हजुर हजुर, जे होस्, इलाम घुमेर यता उभो आइपुग्नुलाई निकै गाह्रो नै भयो है. गाह्रो नमान्नु न, अब त गाह्रो मान्नै पर्दैन, ठ्याक्कै आइपुगिहाल्नु भयो. अब कोसेली सँगै फुकाएर खाइदिउँला न त, के भएको छ त, होइन.
3: हुन्छ हुन्छ, एकदम खानुपर्छ. अब कस्तो कस्तो रहेछ त.
0: हजुर हजुर, ल, के पठाउनु भएको रहेछ त. हजुर, ल, अनि के छ खबर खबर कल्पनाजी?
3: सबै ठिक छ, राम्रो छ. हिजोबाट एकदम घाम लागेर दसैँ आए जस्तो भइरहेछ, तरै पनि अब अहिले मनाउनु नपाएकोले अब आनन्दै भनौँ न.
0: हजुर, भनेपछि मनाउनु पाउनु भएन यो साल दसैँ, होइन?
3: यो साल ठ्याक्कै पाइएन, अब त्यस्तै हो, साल मनाउनु पर्छ.
0: हजुर हजुर, अब के गर्ने, समय कुनै एकै नाशको हुँदैन, कुनै बेला के हुन्छ, कुनै बेला के हुन्छ, होइन. हजुर हजुर, ल, हुन्छ. जे होस्, आउनुभयो कार्यक्रममा कल्पनाजी. यो समयमा तपाईँको शुभकामना सन्देश तर्फै लागौ न त.
3: हुन्छ, सर्वप्रथम मिठो आवाज पनि तपाईँलाई नै आजको दिन शुभ रहोस्, कार्य सफलताको शुभकामना. बाँकी दिन एकदम शुभ बिताउनु होला, मिठो सम्झना कामना गर्छु. अनि मेरो छोरी करिना कटिनालाई मिठो सम्झना शुभ दिन. यहाँ हिंसा दिदी प्रमिलालाई पनि एकदम मिठो सम्झना शुभ दिन. अनि मेरो भाइ दीपक र लाइफ पार्टनर यसो यात्रामा हुनुहुन्छ, उहाँहरू दुवैजनालाई शुभयात्रा. अनि एकदम शिवजीले चाहिँ आज एकदम दुवैजनालाई थाहा होस्, एकदम उन्नति होस् भन्न चाहन्छु. अनि भर्खरै कल गर्ने हाम्रो बहिनी दिल्सालाई अलिक अल्छी मानिरहेको थिएँ भन्दा नि त्यो अस्तिदेखि नै त्यस्तै त्यस्तै हुँदैछ, अलिक जागर लगाएर चाहिँ आउने गर. अनि साथमा अलिक अस्वस्थ पनि छु भन्दै थिएँ, शीघ्र स्वस्थको कामना नि भन्छु. अनि आगामी दिनमा जन्मदिन मनाउने हाम्रो रेनिसालाई पनि अग्रिम रूपमा शुभकामना, धेरै सम्झना. यो टाइममा प्रोग्राम सुनेर बस्नुहुने सबैलाई शुभ दिन भन्दै गए, ल, नमस्कार.
0: हजुर, नमस्ते, टेकियोहरू बाई बाई. साथी हुनुहुन्थ्यो कल्पना राई भोजपुरबाट, उहाँसँग म छुटे र उहाँले पनि शुभकामना सन्देश राखेर यो समयबाट छुटिसक्नु भएको छ. र आजको लागि लास्ट एन्ड लकी एकजना साथी लिन्छु, उहाँसँग कुराकानी गर्छु. हेलो, गुड मर्निङ, नमस्ते.
4: हेलो, गुड मर्निङ, नमस्ते.
0: हजुर, गुड मर्निङ, नमस्ते. कहाँबाट को बोल्नुभयो? हजुर, सानो सरगम राई उदयपुरबाट बोल्दै हुनुहुन्छ. अनि के छ खबर खबर? हजुर, खबर बेहाल छ. कसरी बेहाल भयो र? मत त कत्रो चाहिँ घटना भएछ भनेर किन बिहाल भयो भनेर सोधे त लास्टमा त फोन नलागेर के गर्ने साथी हो, यस्तै हो, फोन लाग्नु जानै पर्छ, होइन. हजुर, लास्ट लकी कलर हुनुहुन्छ तपाईँ. अनि आउनुभयो कार्यक्रममा सरगमजी, व्यवसायमा तपाईँको शुभकामना सन्देश तर्फै लागौ न त.
4: यात्रामा हुनुहुन्छ चौकी डाँडादेखि हातमा शर्मनको हस्बेन्ड महेश, अनि मामा, अनि देवर बाबु इरन, तिनैजनालाई शुभयात्रा राम्रोसँग जानु होला भन्नु छ. अनि त्यसै गरी यही छोरी चाहनालाई पनि शुभ दिन. अनि भोजुरतिर मेरो बाबा मम्मी दाई भविन्द मौसम भाउजू निका सिर्जना भाइ रजेन्द्रलाई पनि शुभ दिन भन्दै जान्छु. बाबाई.
0: हजुर, नमस्ते, टेक केयर, बाई बाई. साथी हुनुहुन्थ्यो सानो सरगम राई उदयपुरबाट, उहाँसँग म छुटेर अब भनेपछि म थप साथीहरूसँग कुराकानी गर्न सक्दिनँ. समयले नेटो काटि नै सकेको छ. केही बाँकी कमेन्टहरू पनि मैले व्यवसायमा रिड आउट गर्नुपर्ने हुन्छ. यति बेला सानो कमला हुनुहुन्छ, उहाँले गुड मर्निङ सुमी, म सानो कमला चैनपुर भन्ज्याङबाट हो, प्रोग्राम मजाले सुन्दैछु. गेटवेल सन बाबु रमला गतराज शुभ दिन अल भन्नुभएको छ. सरी बोनु लेख्नु भएको रहेछ उहाँले सरी गेटवेल सन बोनु रमल्ला गद्रा चाहिँ शुभ दिन अल भन्नुभएको छ. त्यसै गरी सुमन तामाङले शुभ दिन अल खातमछबाट सुन्दै शुभ दिन अल खातमछबाट सुन्दैछु है भन्नुभएको छ. त्यसै गरी अभागिनी केटी युनिसा हुनुहुन्छ, उहाँले हेलो गुड मर्निङ नमस्ते सुन्दैछु सिलसिला मिडिया ग्रुप प्रवास नेपालको मेम्बर उदयपुरबाट राई युनिसा आज जन्मदिन मनाउनु हुने साथी छिरिङ योजनलाई ह्याप्पी बर्थडे टु यु भन्नुभएको छ र ह्याभ अ गुड डे अल भन्नुभएको छ. कल्पना साम्पाङ हुनुहुन्छ, उहाँले गुड मर्निङ नाना नमस्ते लेख्नुभएको छ. नानु करुणालाई जन्मदिनको धेरै धेरै शुभकामना. त्यसै गरी मेरो प्यारो मान्छे दिलपानी शर्मिला राईलाई गेट वेल सन अनि सबै सबैमा शुभ दिन भन्नुभएको छ उहाँले. त्यसै गरी यति बेला चामलिङ राई हिर्सी हुनुहुन्छ, उहाँले हाई हेलो गुड मर्निङ नमस्ते ह्याभ अ गुड डे अल भन्नुभएको छ. मिलन घालमुटु हुनुहुन्छ, उहाँले गुड मर्निङ सिस्टर ह्याभ अ गुड डे अल माई फ्रेन्ड्स दोहा कतारबाट सुन्दैछु भन्नुभएको छ. पौडेल एमपी हुनुहुन्छ, उहाँले गुड मर्निङ अल भन्नुभएको छ. त्यसै गरी मनको साथी जीवन कार्कीले गुड मर्निङ भन्नुभएको छ. रामजी घिमिरेले पनि शुभ दिन अल भन्नुभएको छ. भूमिका राई हुनुहुन्छ, उहाँले पनि यति बेला हेलो गुड मर्निङ नमस्ते शुभ बिहानी सुन्दैछु केटिएमबाट मजाले कार्यक्रम भन्नुभएको छ. अनि शुभकामना सन्देश राख्नु पर्दा ह्याप्पी बर्थडे टु यु नानु करुणा. त्यसै गरी छिरिङ योजनलाई जन्मदिनको विशेष शुभकामना भन्नुभएको छ. र सबै सबै साथीहरूमा शुभ दिनको कामना गर्दै जान्छु ल. नमस्ते टेक केयर बाई बाई भन्नुभएको छ उहाँले. त्यसै गरी यति बेला लेख्नु भएको छ प्रज्ञा गुरुङ हुनुहुन्छ, उहाँले लेख्नु भएको छ गुड मर्निङ इट्स मी प्रज्ञा गुरुङ फ्रम ताप्लेजुङ मिस यु डियर प्यारी अनिता राई गेटोलसन तीर्थ राई एन्ड दिल्सा राई लगायत सबैमा शुभ दिन भन्नुभएको छ. त्यसै गरी यति बेला संगीता गुम्बा तामाङ हुनुहुन्छ, उहाँले हेलो सिस गुड मर्निङ सुमिता भन्नुभएको छ. म पनि चैनपुर पाँचबाट हो संगीता तामाङ. ह्याभ अ गुड डे तामाङ च्याङबा एन्ड मेनुका तामाङ लगायत सबै सबैमा भन्नुभएको छ. मिडिया प्रेमी राई अनिसा हुनुहुन्छ, उहाँले नमस्ते मी भोजपुरबाट मिडिया प्रेमी राई अनिसा बेस्ट विस फ्रेन्ड नानु करुणालाई जन्मदिनको विशेष शुभकामना भन्नुभएको छ र सबैमा शुभ दिन भन्नुभएको छ. रञ्जना बाइङले पनि शुभ दिन अल भन्नुभएको छ. आशिका तामाङ हुनुहुन्छ, उहाँले गुड मर्निङ उदयपुरबाट आशिका तामाङ हो शुभ दिन सबैमा भन्नुभएको छ. रेसा हुनुहुन्छ, उहाँले गुड मर्निङ अल भन्नुभएको छ. पवित्र राई हुनुहुन्छ, गुड मर्निङ नमस्ते शुभ दिन सबैमा भन्नुभएको छ. रिमा थामी भोजपुरबाट है सुन्दैछु मिस यु अल भन्नुभएको छ. सानुमाई शेर्पा हुनुहुन्छ, उहाँले पनि मिस यु अल लेख्नु भएको छ. भने रामलाल सुमन हुनुहुन्छ, उहाँले हेलो हजुर नमस्ते म मलेसियाको पेनाङबाट रामलाल सुमन हो सबै सबैमा शुभ दिन भन्नु

र विशेष गरी त्यस कार्यक्रमलाई प्रायोजनमा जोडिएर साथ दिनुहुने हाम्रो जम्मा 20 जना मीडिया प्रेमी मनहरूलाई विशेष धन्यवाद व्यक्त गर्दै गर्दै आजको बसाई कार्यक्रम शुभ सन्देशको व्यवसायीबाट भोलिको बसाईमा आउने बाचा गर्दै गर्दै म तपाईँको साथी कार्यक्रम प्रस्तुता सुनिता याखा बिदा हुन्छु। हवस् नमस्ते, तपाईँको बाँकी पल शुभ रहोस्।

0: Radio Aron. Time check.
1: It's 8 a.m.
2: अहिले बिहानको 8 बज्यो।
3: आदरणीय श्रोता नमस्कार। आजको नेपाली बहसबाट खेम बम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरका 350 बढ़ी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ। युट्युब च्यानलमा नेपाली नेटवर्क टीभी सर्च गर्नुभयो भने हामी प्रत्यक्ष रूपमा जोड़िएका छौं। फेसबुक पेजमा नेपाली नेटवर्क सर्च गर्नुभयो भने त्यहाँबाट पनि आएका छौं। डिजिटलका विभिन्न प्लेटफर्म मार्फत पनि नेपाली बहस यतिखेर प्रसारण भइरहेको छ। आदरणीय श्रोता, काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 मेगाहर्जबाट पनि नेपाली बहस एकसाथ प्रसारण भइरहेको छ। धेरै नेपालीहरूले मन पराउने कार्यक्रम नेपाली बहसमा हामी राजनैतिक, आर्थिक, सामाजिक, कूटनीतिक क्षेत्रका विषयमा छलफल र बहस गर्ने गर्दछौ। आदरणीय श्रोता, नेपाली बहसमा विभिन्न क्षेत्रका विषयवस्तुहरूमा खरो जवाफ र खरो प्रश्न गर्ने गर्दछौ। अहिलेको पछिल्लो परिस्थितिलाई हेर्ने हो भने निकै ठूलो राजनैतिक मुभमेन्ट पछि अब देश के हुन्छ भन्ने खालको एउटा जुन चिन्ता छ, त्यो चिन्ताका बीचमा रहेर आज हामी बहस चर्चा गर्दैछौ। सत्ता सम्हालेको राष्ट्रिय स्वतन्त्र पार्टीले 7 महिना बितिसकेको छ। यो अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टीको अहिलेको हविगत के छ, अवस्था के छ, सरकारले कसरी काम गरिरहेको छ, चोलेन्द्र प्रकरणमा चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीमा नबोल्ने भद्र सहमति भएको छ, किनभने हामीले पनि पटक पटक धेरै नेताहरूलाई वा सांसदहरूलाई आग्रह गर्दा पनि केही एकाध सांसद बाहेक धेरै सांसदहरू बोल्न मानेनन् र बोल्ने विषयमा पनि उहाँहरूले चाहिँ पार्टीमा एक किसिमको छलफल भएको र यस विषयमा धेरै कुरा नबोल्ने भन्ने खालका पनि विषयहरू आए। हामीले प्रत्यक्ष रूपमा सम्पर्क गर्दा, टेलिफोन गर्दा समेत उहाँहरूले चाहिँ जुन किसिमको रेस्पोन्स दिनु भएन, किनभने चोलेन्द्र शमशेर जबरा जब पक्राउ परे, पक्राउ परिसके पछाडि निकै ठूलो चर्को आलोचना यतिखेर सरकार सत्ता र गृहमन्त्रीको भएको थियो र पछि चोलेन्द्र शमशेर जबराले नै आइतबार मात्रै आफूलाई सुरक्षा माग गरेको विषय जुन पत्र सार्वजनिक भयो, यस पत्रका विषयमा पनि निकै ठूला आशंकाहरू यतिखेर पैदा भएका छन्। हुन त अब चोलेन्द्र शमशेर जबरा विवादित पात्र हुन्, उनी आफ्नो कार्यकालमा चाहिँ निर्विवाद रहनै सकेनन्। उनलाई महाभियोग समेत प्रस्ताव दर्ता भएको विषय पनि यतिखेर जगजाहेर पनि छ, तर उनले आफूलाई आफ्नो स्ट्यान्डमा राख्न सकेनन् र उनी किन कमजोर बने र अहिले सुरक्षा किन आवश्यक पर्यो, सुरक्षा दिनका निम्ति घरमै सुरक्षा बढ़ाउनुको साटो उनलाई लगेर किन चाहिँ त्यहाँ राखियो, आन्तरिक रूपमा धरपकड़

0: सक्ने भन्ने खालका विषयहरू पनि आएका थिए, तर अब चोलेन्द्रले नै मलाई सुरक्षा चाहिन्छ भनिसके पछाडि यसमा धेरै ठूलो विवाद र बहसको विषय पनि रहेन। बालिन पक्षधर नेताहरूले सरकारी काममा प्रश्न नगर्ने नै भए, चोलेन्द्र शमशेर प्रकरणमा बोल्दा सभापति रवि लामिछानेलाई अप्ठ्यारो पर्न सक्ने भए उनी पक्षधरमा पनि रहेको थियो। परिणाममा सांसदहरू संसदमा पनि चुप रहे। यस विषयमा चाहिँ धेरै विषयहरू उठेनन्। मध्यरातमा पूर्व प्रधान न्यायाधीश जबरालाई काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा लगिएको घटनाप्रति सर्वोच्च अदालतले समेत गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। अदालतका सह रजिस्ट्रार एवं प्रवक्ता अर्जुन प्रसाद कोइरालाले प्रेस विज्ञप्ति जारी गर्दै प्रत्येक नेपाली नागरिकको वैयक्तिक स्वतन्त्रता एवं सम्मानपूर्वक बाँच्न पाउने मौलिक हकको संरक्षणार्थ प्रचलित कानूनको उचित प्रक्रिया अपनाएर मात्रै नियन्त्रणमा लिन सकिने प्रत्याभूति गरेको उल्लेख गरेको छ। त्यसैले गर्दाखेरि अब उनको पक्राउको विषयलाई लिएर संसदमा पनि केही आवाजहरू यतिखेर उठेका छन् र पूर्व प्रधान न्यायाधीश पक्राउ प्रकरणमा विपक्षीद्वारा सरकारको चर्को आलोचना पनि भयो। सत्तारूढ़ सांसदहरू चाहिँ मौन रहेको विषय यतिखेर आएको छ। आधारित श्रोता सुरक्षा बढ़ेको भन्दै चोलेन्द्रले नै थप सुरक्षा मागेपछि पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराले आफू र आफ्नो परिवारको जीव ज्यानको गम्भीर सुरक्षा चुनौती रहेको भन्दै थप सुरक्षा व्यवस्था मिलाइदिन प्रहरीसँग माग गरेको विषय पनि आएको छ। र हामीले स्पष्ट रूपमा भन्दा नेपाली रेडियो नेटवर्ककै तर्फबाट पनि प्रहरी प्रवक्तासँग कुराकानी गर्दाखेरि बुझ्दाखेरि हिजो अबेरसम्म पनि पत्र त्यहाँ नपुगेको र जानकारी प्राप्त नभएको भन्ने विषय आएको थियो, तर पछि केही ठाउँहरूबाट पत्र प्राप्त भइसकेको र सादा पोसाकमा प्रहरी परिचालन गरिसकेको भन्ने विषय आयो। जिल्लालाई बुझ्दा पनि जिल्लामा पनि त्यो पत्र आधिकारिक रूपमा पुगि नसकेको भन्ने खालका विषयहरू पनि आएका थिए। अब यो प्रक्रिया किन यसरी अगाडि बढ़िरहेको छ भन्ने विषयमा चाहिँ निकै ठूलो एउटा कन्फ्यूजन एउटा आशंका यसले पैदा गरेको छ। जनताले जसरी दुई तिहाई नजिकको मत दिएका छन् कसैलाई कसैको रवाफमा र कसैको दबावमा चाहिँ प्रहरी प्रशासन संयन्त्रलाई कमजोर बनाउने र तुल्याउने काम किन भइरहेको छ त भन्ने खालको विषयहरू पनि आएका छन्। सांसद विरूद्ध अभिव्यक्ति दिँदा दुर्गा प्रसाई पक्राउ परेका छन्। राष्ट्रियता धर्म संस्कृति तथा नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाद प्रसाई सोमबार पक्राउ परेका छन् र उनी पक्राउ पर्नुको कारण जेनजी सहितकी आमा अर्थात सांसदले उजुरी दिएको र त्यसका आधारमा पक्राउ परेको भन्ने खालका विषयहरू पनि आएका छन्। स्वतन्त्रता हुन्छ बोल्ने स्वतन्त्रताका विषयहरूलाई पनि सँगसँगै जोड़िएर हेरिएको छ। आधुनिक श्रोता सरकारको छ महिनामा सुशासन आशा कार्यशैलीमाथि अझै पनि प्रश्नहरू छन्। प्रशासनिक फजुल खर्च कटौतीदेखि मन्त्रालयको संख्या कटौती राजनैतिक नियुक्ति र दलगत ट्रेड युनियन खारेजीदेखि पूर्व विशिष्टको सम्पत्ति छानबिन आयोग गठन सयवटा शासकीय सुधार कार्यसूची सार्वजनिकका विषयहरू छन् र गाली पाएका विषयमा सल्लाहकारको हाली मुहाली र कर्मचारीमा विश्वास मन्त्रालय घटाए पनि सल्लाहकारका नाममा व्यथिति राजनैतिक प्रतिशोध र बिना पूर्जी पक्राउ गिरफ्तारी संसद संविधान र संवैधानिक निकायको पक्ष मेरिटोक्रेसीको उल्लंघन र मर्यादाक्रम बिचिएको नियुक्ति वैकल्पिक व्यवस्थाविहीन सुकुम्बासी व्यवस्थापन अर्थतन्त्र कर वृद्धि र कूटनीतिक अपरिपक्वतामा सरकार मायर बनेको विषयहरू पनि आएका छन्। आजको नेपाली बहसमा हामी यिनै विषयमा चर्चा बहस गर्नेछौं र नेपाली कंग्रेसको महाधिवेशनको विषयलाई पनि हामी जोड्नेछौं। छोटो विश्राम लिन्छौं, विश्रामपछि पुनः उपस्थित हुनेछौं।
1: होइन भाउजू, यति हतारमा कता जाँदै हुनुहुन्छ?
2: दाजुले विदेशबाट पैसा पठाउनु भएछ, अनि त्यही पैसाले गहना नै किन्नु भनेको, फेरि केटाकेटीलाई लुगा कपडा नि ल्याउनु छ, यति धेरै काम छ, फेरि मलाई पैसा झिक्ने कहाँ हो त्यो पनि थाहा छैन, अनि गर्नु परेन हतार।
1: भाउजू अब त्यसो भए तपाईँ चैनपुर बजारको समिन टेलर्समा जानुहोस् त,
2: त्यहाँ मेरो कुन चाहिँ काम बन्छ त बाबु?
1: त्यहाँ तपाईँको सबै काम बन्छ भाउजू। त्यहाँ त प्रभु मनी ट्रान्सफर, उल्लास रेमिट, संसार रेमिटबाट पैसा झिक्न अनि पठाउन सकिन्छ, अनि सुनचाँदी खरिद बिक्री पनि गरिन्छ, त्यति मात्रै कहाँ हो र? त्यहाँ त रेडिमेड कपडा साथै थान कपडाहरू खुद्रा तथा होलसेल मूल्यमा पनि बिक्री गरिन्छ नि।
2: धन्यवाद बाबु, तपाईँले समिन टेलर्सको बारेमा नभन्नु भएको भए त आज चैनपुर बजार घुम्दै दिन बित्ने रहेछ।
1: ए पख्नुहोस् त भाउजू, त्यहाँ त कामख्या प्रिमा ग्यास पनि बिक्री गरिन्छ नि।
3: समिन ट्रेडर्स चैनपुर छ, संखुवा सभा, प्रोप्राइटर मेघराज साक्य,
1: टेलिफोन नम्बर 029570123,
2: मोबाइल नम्बर 9841067622।
4: चाहना हेर न, गरगहनाले त बेहुलीलाई कस्तो सुहाएको छ है? त्यही त, कस्तो डिजाइनर गरगहना कहाँ बनाएछन्?
5: के को खास खास कोसिस चल्दैछ यता, हामीले सुन्न मिल्दैन कि कसो?
4: ए बेहुलीले लगाएको गरगहनाको बारे कस्तो डिजाइनर रहेछ, कुन ज्वेलर्समा बनाएका रहेछन् भनेर नि भाइ।
5: यो त सुप्रिन्सा सुनचाँदी पसलको कमाल हो नि दिदी।
6: हाम्रा सेवाहरू नयाँ तथा पुराना डिजाइनका गरगहनाहरू तयार गरिनुका साथै अर्डर बमोजिमका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ। दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी गरिन्छ।
7: प्रोप्राइटर समीर विक प्लस रूपा विक, मोबाइल नम्बर 9865-93-87-25 र 9917-64-57-29।
6: सुप्रिम सासुन चाँदी पसल चैनपुर छ शङ्खुवासभा त्रिचोकबाट हिटिटोल जाने बाटो दिलकुमारी भवन अगाडि।
8: भालुमा बासको खालिलो तामा कान्छीको मन हर्ने, भालुमा बासको खालिलो

0: नमस्कार, म गायक अनन्त घिमिरे। तपाईँ सुन्दै हुनुहुन्छ लेक बेसीको धुन, रेडियो अरुण, सधैँ सुन्नुहोस् है।
1: देशमा नेकपाका नेता लेखनाथ दाहाल राजन हुनुहुन्छ। दाहालजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ। अब बिहान बिहानै धेरै नेपालीहरूले सुन्ने कार्यक्रम हो यो देश विदेशमा, होइन? हामी रेडियोमा पनि व्यापक रूपमा आइरहेका छौँ, सामाजिक सञ्जालका डिजिटल प्लेटफर्ममा पनि धेरै नेपालीहरूले सुन्नुहुन्छ। सबैभन्दा पहिला आउने मर्निङ सो हो यो, यसमा धेरै कुराहरू बहसहरू गर्छौँ हामी। अहिले पूर्व प्रधान न्यायाधीश शोलेन्द्र शमशेर जबरा पक्राउको विषय निकै तातेको पनि छ। राति बिना पक्राउ पुर्जी उहाँलाई चाहिँ सुरक्षाका नाममा प्रहरीले जसरी पक्राउ गरेर ल्यायो, तर उहाँले आफूले अब हिजो मात्रै एउटा पत्र लेखेर आइतबार मात्रै सुरक्षा फेरि माग गर्नुभएको विषय पनि आयो। यो ट्विस्ट, यो युटर्न, यो सरकारको यो आदेश धरपकड भनौँ वा चाहिँ सरकारको यो कार्यशैलीलाई चाहिँ तपाईँले कसरी हेर्नु भएको छ?
2: पहिलो कुरा त बालेन छ, बालेनजीको सरकार बनिसकेपछि ओली लेखकदेखि किशोर श्रेष्ठ भरत दाल हुँदै चोलेन्द्र शमशेर जबरासम्मको गिरफ्तारीसम्म आउँदा सबै गिरफ्तारी प्रक्रिया र प्रमाण नपुर्याइकन गैर कानुन ढंगले र गुण्डागर्दीको स्टाइल नगरेर गरेका सबै गिरफ्तारी र अन्तत के छन् साबित भएका छैन हो। आजको दिनसम्म चोलेन्द्र शमशेर जबरासम्म आउँदाखेरि सबै गिरफ्तारीहरू गैर कानुन छन्, असाध्यै सुचारी छन्, निरङ्कुश छन्, लहरको भरमा, त्यो पनि राति गाजा खाएको भरमा दिएका आदेश र त्यो आदेशलाई पालन गर्ने प्रहरी। पछिल्लो समय बालेन सरकार बनिसकेपछि सबभन्दा बढी बदनाम छ भने बालेनजी बदनाम हुनु भएको छैन। बालेनजीको स्वभाव जस्तो छ, बालेनजीको स्वभाव कस्तो छ भन्ने कुरा हामीले महानगरको मेयर हुँदै थाहा पाइसकेका छ। उहाँ बढी राति सक्रिय हुनुहुन्छ, दिनमा सुत्नुहुन्छ, होइन? तर बालेनजीको आदेशलाई निशक्त पालन गर्ने प्रहरी संगठन नै बदनाम भएको अनुभूति गरिएको छ। र चोलेन्द्र शमशेर जबराको गिरफ्तारी गैर कानुनी छ, प्रक्रिया पुर्याइएको छैन।
1: चोलेन्द्र शमशेर जबराले स्वयं मलाई सुरक्षा चाहियो भनेर निवेदन पेश गरिदिनु, हेर्नुहोस्, मध्यराति शनिबार पक्राउ पर्ने, आइतबार चाहिँ उहाँ निवेदनै पेश गरिदिने भनेपछि त उहाँलाई असुरक्षा नै थ्रेट नै भएको रहेछ नि त।
2: पहिलो कुरा त उहाँ पूर्व प्रधान न्यायाधीश हो, नेपालको सन्दर्भमा संविधानको अन्तिम व्याख्या त भनेको सामान्य सर्वोच्च अदालत हो। सामान्य सर्वोच्च अदालतको चाहिँ पूर्व प्रधान न्यायाधीश भनेको एउटा संस्था नै हो। उहाँको गिरफ्तारीहरूको बारेमा जनताले छापाउनु पर्ने हुन्छ र कानुन सम्मत हुनुपर्छ। उहाँ गिरफ्तारीको निम्ति मुद्दा चाहियो, पक्राउ पुर्जी चाहियो हो। उहाँले जो भन्नुभएको छ जेएनजीबाट सुरक्षा थ्रेड, सुरक्षा थ्रेड भएपछि सुरक्षा थ्रेड जसले गरो, सुरक्षा चुनौती जसले गरो त्यसलाई गिरफ्तार गर्ने कि सुरक्षा चुनौती भएकै व्यक्तिहरूलाई गिरफ्तार गरेर प्रहरी प्रधान के भन्छ अपराध महाशाखामा लैजाने, यो कुरा मिल्छ? जेएनजीको थ्रेड थियो भने चाहिँ कसबाट थ्रेड थियो? सुरक्षा त बढाउने कुरा हो नि त। हरेक सचेत नागरिकको, हरेक नागरिकको सुरक्षा प्रदान गर्ने दायित्व सरकारको, राज्यको हो। त्यस कुराबाट के बुझिन्छ भने राज्य सुरक्षा दिन चाहिँ सक्षम छैन भन्ने संकेत त उहाँले प्रदर्शन गर्नुभयो नि त हो। जेएनजीहरूको सुरक्षा चुनौतीको कारणले सुरक्षा दिने भनेको त अपराध महाशाखा अनुसन्धान महाशाखामा लगेर दिने हो त, गिरफ्तारी गरेर दिने हो त हो। सुरक्षा चुनौती खडा गर्नेहरूलाई गिरफ्तार गर्ने कि सुरक्षा दिनुपर्ने नागरिकलाई गिरफ्तारी गरेर कस्टडीमा राख्ने, हिरासतमा राख्ने, त्यो पनि 10 घण्टा हिरासतमा राखिसकेपछि बिना प्रमाण होइन बिना कारण गिरफ्तार गर्ने, होइन बिना जवाब फेर्किने चाहिँ अब मुक्त गर्ने कुरा नै असाध्यै चाहिँ अब नाजायज छ, नालायक पनि छ।
1: यो नेपालको इतिहासमा अलि विरलै घटनाहरू छन् होइन यस्ता,
2: सायद अब पूर्व प्रधान न्यायाधीश गिरफ्तार त पहिलो पटक नै हो। यो प्रकृतिको सरकार होइन सायद दुनियाँमा कहीँ सञ्चालन भएको छैन होला। राज्य भन्ने चाहिँ कुनै न कुनै विधि प्रक्रियाबाट, प्रणालीबाट चल्छ, कानुन सम्मत चल्छ, संविधानको वातावरणमा चल्छ। बालेनको नेतृत्वमा सरकार बनिसकेपछि आजको दिनसम्म उहाँलाई मन लागेको गर्नुहुन्छ, कानुन सम्मत कुनै पनि काम गर्नुभएको छैन। राज्य विहीनताको अवस्था छ अहिले, राज्य यो खालको गुण्डागर्दी स्टाइलमा उहाँले गिरफ्तारी गर्नुहुन्छ। गुण्डागर्दी स्टाइलमा गरेको गिरफ्तारी अहिलेसम्म के भएको छ, प्रमाणित भएको छैन। सामान्य अदालतमा नि अब चोलेन्द्र शमशेर द्वारा त अदालत पनि पुर्याउन सक्नु भएन, किन मुद्दा दर्ता अभियोज नै गर्न सक्नु भएन। के कारणले गिरफ्तारी गर्नुभयो, के कारणले फेरि चाहिँ उहाँले छोड्नुभयो भन्ने जवाफ दिनु पर्दैन। राज्य जवाबदेही हुनु पर्दैन, राज्य जनोत्तरदायी हुनु पर्दैन, राज्यले चाहिँ हरेक नागरिकको सुरक्षा ग्यारेन्टी गर्नु पर्दैन। पूर्व प्रधान न्यायाधीश आफै सुरक्षित हुन नसक्ने, सुरक्षा दिन नसक्ने सरकारले हाम्रो सुरक्षा कसरी दिन सक्छ? हरेक नागरिकको सुरक्षा दिने दायित्वबाट सरकार पन्चिएको, सरकार वञ्चित रहेको, सरकार असक्षम रहेको भन्ने कुरा त उहाँहरूकै अभिव्यक्तिबाट पुष्टि भएको छ नि।
1: तर अहिले अब पछिल्लो समय चाहिँ जति पनि यी घटनाक्रमहरू भइरहेका छन्, यो घटनाक्रममा संसदमा पनि प्रतिपक्षी दलका नेताहरूले आवाज उठाउनुभयो, त्यसपछि पत्र नै सार्वजनिक भयो मलाई सुरक्षा चाहिन्छ भनेर, सत्तापक्षका सांसद कोही पनि बोल्नु भएन एकाध बाहेक,
2: यहाँले जे भन्नुभयो अहिले अहिलेसम्म चाहिँ अब चोलेन्द्र शमशेर जवहराजीले मलाई सुरक्षा चाहियो भनेर दिएको निवेदन बाहिर आएको छैन. केही सुरक्षा सुरक्षा अधिकार प्रमुख अधिकारीहरूले अब अहिलेसम्म हामीलाई जानकारी छैन भन्नुभएको छ. यो गिरफ्तारीहरूको बारेमा अब
1: हिजो पुलिस प्रवक्ताले भन्नुभएको थियो होइन, अभिनन्दन काफ्लेजीले मैले साँझसम्म फोन गर्दाखेरि, तर यो जिल्लामा पनि जानकारी छैन भन्ने कुरा आएको. तर कुनै
2: जिल्लालाई पनि जानकारी छैन र प्रहरी प्रधान कार्यालयलाई पनि जानकारी छैन एउटा. दोस्रो कुरा के भन्नु, यो गिरफ्तारीको बारेमा प्रहरी प्रधान कार्यालय आफै पनि अब जानकार छैन भन्ने कुरा छ. हो अब उहाँ बालेन्जीले मध्यरातमा गाँजा खाएर आदेश दिनुभयो, त्यो आदेशको पालना गर्ने प्रहरी अधिकृतलाई पनि अनुसन्धान दायरामा ल्याउनुपर्छ भनिरहेको छ. प्रहरी अधिकृतहरूले होइन, हरेक प्रहरी संगठनहरू हरेक राज्य मातहतका निकायहरू संविधान सम्मत चल्नुपर्छ, संविधान सम्मत आदेशको पालना गर्न उनीहरू बाध्य छन्. गएर चाहिँ अब संवैधानिक असंवैधानिक अलोकतान्त्रिक सोचिचारी निरङ्कुश आदेश पालना गर्न कुनै पनि राज्यका निकायहरू चाहिँ बाध्य छैनन्. यस अर्थमा उहाँहरू प्रहरी संगठन भनेको राज्यको अधीनस्थ हो, संविधानको अधीनस्थ परिचालित हुनुपर्ने हुन्छ. संविधान सम्मत आदेशहरू पालना गर्नुपर्छ, गैर कानुन र गैर न्यायिक आदेशहरूलाई उल्लङ्घन गर्नुपर्छ. त्यो भनेको संविधानको रक्षक पनि हो प्रहरी पनि. यस अर्थमा प्रहरीले जो भालिन्जीको ठाडो आदेशमा त्यो पनि प्रहरीका संस्था हो, संस्थागत आदेशलाई स्वीकार्नु पर्ने हुन्छ. प्रहरी प्रधान कार्यालयलाई जानकारी नहुने, आइजिपीलाई जानकारी नहुने होइन, त्यसपछि प्रहरी अपराध अनुसन्धान महाशाखा प्रमुख सन्तोष खड्काजीले गएर गिरफ्तारी गरेर ल्याउन मिल्छ भने यो मामलामा होइन, जसले चोलेन्द्र शमशेर जवहरालाई गिरफ्तार गरो त्यसलाई पनि अनुसन्धान दायरामा ल्याउनु पर्छ भन्ने मेरो मान्यता
1: होइन. त्यो चोलेन्द्र शमशेर जवहरालाई गिरफ्तार त प्रहरीले गर्यो नि त, आदेश आइसके पछाडि आदेश त पालना गर्नु पर्यो.
2: आदेश होइन भनिन्छ, प्रहरीको संस्थागत आदेश चाहियो नि.
1: प्रहरीलाई पक्राउ गरेर कुरोको ल्या भनेर चाहिँ गृह मन्त्रालयबाट वा प्रधानमन्त्री कार्यालयबाटै आदेश आउँछ भने त बिचरा भयो नि त प्रहरी भन्नुहोस् त. हाम्रो समाजमै त्यस्तो
2: कानुन सम्मत आदेश हो,
1: तपाईँहरूले त्यो समाजमै त्यस्तो बनाउनु भएको छ अनि होइन.
2: अदालतको पक्राउ पुरी चाहिँदैन हो, कारण चाहिँदैन, पक्राउ पुरी थमाउनु पर्दैन. के कारणले
1: प्रहरी चुक्यो, प्रहरी पनि चुक्यो, प्रहरी कमजोर भयो त्यसो भए.
2: होइन, प्रहरी नै छैन अहिले, प्रहरी भनेको पुरै बालनको चाहिँ अब त्यो भिजिलान्टको काम प्रहरीले गरेको छ. मैले अघि नै भने ओली लेखकदेखि भरत दाहाल किशोर श्रेष्ठ हुँदै चोलेन्द्र शमशेरसम्म आउँदा प्रहरीले प्रहरी संगठन अन्तर्गत गर्नुपर्ने काम गरेको छैन.
1: दुर्गा प्रसाद हिजो पक्राउ बन्नुभयो.
2: हजुर हजुर हो, त्यस कारण गर्दा प्रहरी चाहिँ चुकेको छ. प्रहरीले अहिले कारण सम्मत चाहिँ अब गिरफ्तारी गरेको छैन भन्ने मेरो मान्यता
1: होइन. अब चाहिँ अब के हुन्छ त, त्यसरी शासकीय सुधारका 100 कामहरू चाहिँ सरकारले सार्वजनिक गरेको छ, 6 महिना पुरा भइ नै सकेको छ. सरकारले त करिब करिब 80% दिएको छ नि त आफ्नो कामहरूमा नम्बर मार्क्स चाहिँ राम्रै काम भएको छ भनेर.
2: फेसबुकमा भएको छ, सामाजिक सञ्जालमा भएको छ, तर अब जनताको नजरबाट हेर्दा होइन, 400 गुणा महँगी बढेको छ, कालाबजारी छ, तस्करी छ, कमिसनको अब हिजोको भन्दा कमिसनको दर बढेको छ. लिलम बढाबर तपाईँले देखिहाल्नु, लिलम बढाबरमा राजदूत नियुक्ति गर्दा जापानको थाई भाषा बसोबासीलाई पनि नियुक्ति गर्नुपर्ने परिस्थिति सृजना भएको छ. जनताले मल पाएनन्, अरू चाहिँ सामान्य खाद्यान्नहरू केही पनि पाउने छैन, ग्यास नपाएर यो हालत छ. अब चाहिँ यति ठुलो बाढी पीडित भयो, यति ठुलो चाहिँ प्राकृतिक विपद भयो, त्यसको सामना गर्ने सामर्थ्य सरकारले राखेन. सायद चाहिँ सरकारले एकद्वार प्रणाली होइन नियन्त्रण र परिचालनको विधि नअपनाइएको हुन्थ्यो भने यति ठुलो क्षति हामीले बिहोर्नु पर्दैन थियो भोटेको बाढीमा. सबै घटनाक्रम अन्तर्राष्ट्रिय हिसाबले चाहिँ हाम्रो कुटनीतिक असफल

0: नेतृत्व गरिराख्नु भएको छ। अनि यसो अर्थबाट हेर्दाखेरि सुन्नु, राज्य विहीनताको अवस्थामा पुर्याउने परिस्थिति बनेको बालिन सरकारलाई कहाँबाट हामीले शासकीय सुधारको कुरा कहाँनिर चाहिँ तपाईँले चाहिँ अब नम्बर दिनुहुन्छ 80% होइन, हामीले त 0.10% पनि दिन नसक्ने परिस्थिति छ। के चाहिँ राम्रो काम गर्छ
1: जनताले? जनताले त हाइ गरिरहेछ नि त सरकारलाई,
0: कहाँ गरिरहेछन्? सामाजिक सञ्जाल
1: अहिलेसम्म केही पनि छैन, गृहमन्त्रीले छाडे आदेश दिएर चाहिँ व्यक्ति पक्राउ पर्दा पनि कसैले पनि आवाज उठाउँदैन, देखिरहनु भएको छ नि त होइन?
0: होइन, सामाजिक सञ्जालमा होइन गतिविधि गर्ने सामाजिक सञ्जालमा पुरै चाहिँ अब अल्गोरिदमको दुरुपयोग गरेर बनेको सरकार अझै पनि अल्गोरिदमकै दुरुपयोग गरेर जनतालाई भ्रमित पार्ने कुचेष्टा त गरेको देखिन्छ। तर सत्यको जब उभिएर हामीले वस्तुको सत्यलाई आत्मसात गरेर सहीलाई सही गलतलाई गलत भन्यो भने गलत बाहेक अरू कुनै काम गरेको छैन आजका दिनसम्म।
1: हजुर, तपाईँले भन्नुभयो प्रधानमन्त्री चाहिँ राति मात्रै सक्रिय हुन्छन् भनेर, त्यो त्यस्तो खालको के बुटी खान्छन् राति सक्रिय हुनलाई भन्ने आइरहेछ क्या यहाँ?
0: बस चलिरहेको छ, उहाँ राति मात्र सक्रिय हुनुहुन्छ, सबै गिरफ्तारी मध्ये रातमा रहेका छन्, दिउँसो छोड्नुपर्ने, राति गिरफ्तार गर्नुपर्ने, र जो राति सक्रिय हुन्छन् तिनीहरूले मात्र बालेन्दीलाई समर्थन गरेर देख्नुहुन्छ सामाजिक सञ्जालमा पनि। हाम्रा हो जो राति सक्रिय हुन्छन् उहाँहरूले मात्र सामाजिक सञ्जालमा बालेन्जीलाई, बालेन्जीको सरकारलाई, बालेन्जीको गतिविधिलाई समर्थन गरेर देखिन्छन्। अन्यथा जसले विवेक प्रयोग गर्छ, जसले चाहिँ अब वस्तुको सच्चाइलाई आत्मसात गर्छ, जसले सही र गलत छुट्याउन सक्छ, तिनीहरूले बालेन्जीको सरकार, बालेन्जीको सरकार गतिविधिहरू होइन बालेन्जीको सरकारबाट गरेर कामहरू कुनै पनि कामहरू ठिक छन् भन्न सक्ने परिस्थिति मैले देख्दिनँ।
1: होइन, सुशासनमा राम्रै काम गरेका छन् त होइन? प्रशासनिक फजुल खर्च कटौती भएको छ, मन्त्रालयको संख्या घटाएको छ होइन, पूर्व विशिष्टको सम्पत्ति छानबिन गर्ने भनेको छ, सार्वजनिक सेवा प्रभार राहतमा चाहिँ शुरूआती सक्रियता पनि देखाएको छ नि त होइन सरकारले?
0: मैले अघि नै भने विकासमार्गको दृष्टिकोणबाट विकासमार्ग प्रक्रियामा हेर्दा सरकार छैन, सार्वजनिक सेवा प्रभावमा सरकार छैन, अन्तर्राष्ट्रियसँग समग्र सन्तुलित गर्नमा सरकार छैन, सुशासनको दृष्टिकोणबाट हेर्नुहुन्छ भने सबभन्दा बढी व्यथित बालेन सरकारमा छ, सबभन्दा बढी सचिव अहिले सिंहदरबार त गुण्डागर्दीको चाहिँ केन्द्र भएको छ, हो गुण्डा राजको केन्द्र, यो हिन्दी फिल्मका हुन्छन् नि स्टाइलबाट सिंहदरबारमा सरकार सञ्चालन भएको छ, सचिवालय आतंक छ, सचिवालय दर्जनौंको सचिवालय छ, फजुल खर्च यति धेरै बढेको छ, अरबौंको तादातमा बढ्या छ, अब तपाईँले अर्थतन्त्र सुधार भएको छैन, कर उठेको छैन, कमिसनको दर बढेको छ, अनि कहाँबाट तपाईँले सकारात्मक संकेत देख्न सक्नुहुन्छ? सकारात्मक संकेत देख्न त यी कामहरू अगाडि बढ्नु पर्यो, अर्थतन्त्रमा सुधार आउनु पर्यो, विकासमा तीव्रता हुनु पर्यो, सार्वजनिक सेवा प्रभावमा चुस्तता हुनु पर्यो, अन्तर्राष्ट्रिय सम्बन्ध सन्तुलित हुनु पर्यो, हो हाम्रो अर्थतन्त्र गिर्दै गएको अर्थतन्त्र जो अहिले ब्ल्याकलिस्टतिर जाँदैछ त्यसलाई रोक्ने परिस्थिति सिर्जना हुनु पर्यो। कहीँ पनि आर्थिक दृष्टिबाट, सामाजिक दृष्टिबाट होइन विकासमार्गको दृष्टिबाट कतैबाट हेर्दा पनि त्यो छ, सरकारले सफलताको संकेत पनि देखाउन सक्दैन, सुरुवात त नभनौ न।
1: तर अहिले चाहिँ अब धेरै कुरा त जादूको छडी त चल्दैन, तर सरकारले सकेको सुशासन केन्द्रित काम गरिरहेको छ भन्नुभएको छ रविजीले पनि।
0: होइन, 7 महिना भइसक्यो, संकेत हुनु पर्दैन सुशासन संकेत खोइ त, संस्थागत भ्रष्टाचारका फाइल खोलेका छन्, भ्रष्टाचार विरोधी अभियान चलेको छ, लघुवित पीड़ितले न्याय पाएका छन्, सहकारी पीड़ितले न्याय पाएका छन्, कहीँबाट हेर्नुहोस् न तपाईँहरू, मिटरराज पीड़ितले न्याय पाएका छन् भनेपछि जनताको नजरबाट हेर्दा सरकार छैन, बिचौलियाको नजरबाट, गजेडीको नजरबाट, ट्यापीको नजरबाट हेर्दा सरकार होला, हो वरिपरि उनीहरूको आश्वासहरूलाई सरकार हो र, तर सरकारको जुन गुण्डा राज छ सिंहदरबारमा बसेर गुण्डागर्दी स्टाइलमा सरकार गर्ने, सरकार सञ्चालन गर्ने काम चाहिँ अब धेरै दिन टिक्दैन। जनताले पनि, जनताले नजिकबाट निहालिरहेको छ, जनस्तरबाटै के हुन्छ यसको प्रतिवाद सुरु हुन्छ, प्रतिवाद र प्रतिरोधको प्रक्रिया जनस्तरबाटै सुरु हुन्छ, सरकार जनताको, जनताको निम्ति सरकार नबनेपछि होइन, सरकार जनताले सरकार बनाउने हैसियत बनाइदिए र जनताले सड़कमा ल्याउने हैसियत पनि जनताले बनाउँछन् भन्ने विषयमा त बालेन सरकार प्रष्ट हुनुपर्छ।
1: तर अब जुन किसिमले चाहिँ प्रधानमन्त्री संयुक्त राष्ट्र संघको महासभामा आफ्नो प्रस्तुति राख्नुभयो त्यो त उत्कृष्ट भयो नि त विश्वमा होइन त्यो प्रस्तुति?
0: अब मेरो आफ्नै धारणा छ, हाम्रो
1: विरोध भएको के गर्नु होला र,
0: विरोध होइन, नेपाल सरकारको तर्फबाट सम्मान्य प्रधानमन्त्रीले जो संयुक्त संघको 81 महासभामा सम्बोधन गर्नुभयो, भोलि यो दुनियाँमा टेलिप्रम्प्टर उपकरणको सहायता लिएर पनि बोल्ने चलन छ
1: होइन,
0: प्रष्ट छ नि, टेलिप्रम्प्टरको सहायता लिएरै बोल्नुहुन्छ, नत्र हाम्रो संसदमा गएर 2 मिनट बोल्दा 10 गल्ती गर्ने प्रधानमन्त्रीले हर र 12 क्लासको चाहिँ बोर्डिङको विद्यार्थीले, निजी विद्यालयको विद्यार्थीले कण्ठ पारेर गएर बोले जस्तो बोल्नु भएको छ, त्यो टेलिप्रम्प्टरको सहायता लिएको कुरा देखेकै छ होइन। अर्को कुरो मेरो के छ भने केही माने जस्तो संयुक्त राष्ट्रको महासभामा हामीले हाम्रा विषयवस्तुहरू चाहिँ अलिक जोरका साथ दर्ज गर्नुपर्ने, एउटा त यो चाहिँ भर्खरै भोटेपछिको चाहिँ विनाशकारी महाविपत्ति पछिको हाम्रो सम्बोधन, त्यसपछि भोटेपछि महाविपत्तिबाट सृजित जुन खालको परिस्थिति छ त्यसको बारेमा जोड दिनुपर्ने।

0: लस एन्ड ड्यामेज फन्ड छ, होइन, हामी नोक्सानी फोर्स चाहिँ हाम्रो अधिकार हो, यो अधिकार चाहिँ माथि हामीले के गर्नु पर्यो, प्राप्त गर्नु पर्यो, यो यो फन्ड चाहिँ यो अहिलेको यहाँ पुनस्थापना पुनर्निर्माण प्रक्रियामा चाहिँ लगानी हुनुपर्छ भनेर जोड गर्नुपर्ने, जोड भएन, विशिष्टकृत गर्नुपर्ने, कयौं मुद्दाहरू विशिष्टकृत गर्नुपर्ने, एउटा भोलिको बाढीप्रति पछिको सिर्जित अवस्था यो ग्लोबल क्लाइमेट चेन्जकै कारणले हो, जो हरित ग्यास उत्सर्जन हामी 0.1% गर्छौँ तर जसले बढी कार्बन उत्सर्जन गर्छन् तिनले चाहिँ के गर्नु पर्यो, यहाँ लगानी गर्नुपर्छ भनेर जोड गर्नुपर्ने, जोड भएन, स्पेसलाइज भएन, जर्नलाइज भयो एउटा विषय। दोस्रो विषय, संयुक्त राष्ट्रको 81 महासभा भर्खरै यो बीचमा यो बीचकै अवधिमा हाम्रा छिमेकी मित्र राष्ट्रहरू भारत र चीनले हाम्रो अनुमति र हामीलाई जानकारी नदिकन हाम्रो भूगोल हाम्रो भूभाग होइन लिपुलेख लिम्पिया दुरा र काला पानी प्रयोग गर्ने जो व्यापारिक प्रयोगजनाथ प्रयोग गर्ने लिखित सहमति गरेका छन् त्यसको प्रतिवाद हामीले संयुक्त राष्ट्र महासभाबाट गर्नु पर्थ्यो, खबरदारी गर्नु पर्थ्यो, यहाँ संयुक्त मित्र राष्ट्रहरू यी छन् उहाँहरूले हाम्रो जमिन बिच्नु भएको छ, यो कुनै पनि हालतमा हामी स्वीकार्दैन, त्यो विषयवस्तुहरू हामीले उठान गर्नु पर्थ्यो, त्यो उठान गरेर सुनिएन। होइन, तेस्रो हो तपाईँले चाहिँ अब विश्वव्यापी रूपमा जो एक देशले अर्को देशमाथि आक्रमण गर्ने हत्या हिंसा लुटपाट आगजनी गर्ने त्यसले विश्वव्यापी रूपमा प्रभाव पारेको छ, त्यसको अर्थतन्त्रमा प्रभाव पारेको छ, अमेरिकी दादागिरी छ, अमेरिकी दादागिरी दुनियाँभरि देखिएको छ, यसको बारेमा पनि हामीले दृढतापूर्वक कुरा उठाउनु पर्ने, त्यो पनि उठाइएन। चौथो के देखिन्छ, होइन, विश्वव्यापी रूपमा के छ, नेपालमा अशान्ति छ, असुरक्षा छ भन्ने जो सन्देश गएको छ, नेपालमा शान्ति सुरक्षा ग्यारेन्टी हामी लिन्छौँ, लगानी मैत्री वातावरण बनाउँछौँ, उद्योग मैत्री कानुन बनाउँछौँ, सुरक्षाको ग्यारेन्टी लिइन्छ, तपाईँहरूले बहुराष्ट्रिय कम्पनीहरूले हाम्रो राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर लगानीको निम्ति आह्वान गर्ने र पर्यटकीय हिसाबले पनि विश्वको असाध्यै सुन्दर देश नेपाल भएको हुनाले पर्यटकीय हिसाबले पनि अब पर्यटकहरूको लागि पनि अब चाहिँ हामी शान्ति सुरक्षा ग्यारेन्टी गर्छौँ, सेवा सुविधाको ग्यारेन्टी गर्छौँ, आउनको लागि आग्रह गर्नुपर्ने, यो एउटा मञ्च थियो, हाम्रो मूलत हाम्रो राष्ट्रिय हितलाई केन्द्रमा राखेर राष्ट्रिय स्वास्थ्यलाई केन्द्रमा राखेर जोड दिनुपर्ने विषयहरू जोड दिइएन। उहाँले जर्नलाइज निजी विद्यालयको विद्यार्थीले भाषण होइन पढेको गरेर हर हर हर पढेर आउनु हो, कहाँ जोड दिने, कहाँ कहाँ ध्यान दिने भन्ने विषय पुगेन। त्यस
1: कारण होइन
0: संयुक्त राष्ट्रको महासभालाई जसरी प्रयोग गर्नु पर्थ्यो त्यसको परिणाम के त, परिणाम सकारात्मक परिणाम दिनु
1: पर्यो,
0: जसरी मैले यहाँलाई अनुरोध गरेँ, जसरी तत्कालीन प्रधानमन्त्री कमल प्रचण्डले 78 महासभालाई सम्बोधन गर्दा यो विश्वव्यापी रूपमा लस एन्ड ड्यामेज फन्ड चाहिँ नेपालको अधिकार हो भनेर उहाँले जोड गर्नुभयो, स्थापित गर्नु पर्यो, गर्नुभयो विश्वव्यापी रूपमा यो ग्लोबल क्लाइमेट चेन्जको चाहिँ प्रभाव सबभन्दा बढी चाहिँ अब नेपाललाई परेको छ भनेर विश्वास दिलाउनुभयो, संयुक्त राष्ट्रको महासचिव एन्टोनियो गुटेरेस नेपाल आउनुभयो, विश्वव्यापी रूपमा चाहिँ जसरी स्थापित गर्नु होइन हाम्रो चाहिँ अब यो लस एन्ड ड्यामेज फन्डमाथि हाम्रो अधिकार हो भनेर स्थापित गर्न कमल प्रचण्ड सफल हुनुभएको थियो, त्यही प्रक्रियामा अब क्षतिपूर्ति चाहिँ हामीलाई चाहियो, क्षतिपूर्ति त्यो चाहिँ अब एमाउन्टमा तोक्नु पर्यो किनकि हामीलाई अप्ठ्यारो पर्यो, हामीलाई असहज भयो भन्दा जसरी इरानको चाहिँ प्रमुखहरूले लैजानु भएको थियो फोटाहरू क्लिपहरू होइन अमेरिकी चाहिँ अब आतंकको बारेमा, त्यसै गरी हाम्रो भोटेपछि बाढीबाट देखिएका एउटा फोटोहरू क्लिपहरू देखाएर यति ठुलो विपत्ति आएको छ, यो विपत्ति कारण तपाईँहरू हुनुहुन्छ, त्यस कारणले यो विपत्ति पछिको पुनस्थापना पुननिर्माणमा तपाईँहरूको आर्थिक सहयोग चाहिन्छ भनेर जोड गर्नुपर्ने विषय जोड पुगेन भन्न खोजिया हो।
1: हस् राजनजी, यहाँको महत्वपूर्ण समय र सुझावका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, नमस्कार। नेकपाका नेता राजन दाहाल आधारित श्रोता नेपाली बहसमा छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित हुनेछ।
2: ए कान्छ, तेरो दाजुले विदेशबाट आइएमीमा पैसा पठाएछ, झिक्न जा। ए अनि सुन त, तल काकालाई भोलि हस्पिटल लाने रे, गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है, खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दै थियो तेरो काकी।
3: ल ल आमा, म तु गए तु आए,
2: होइन आजै आइपुग्छस् र।
3: कहाँ आमा, त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्रालीमा भइहाल्छ नि। हामी कहाँ आईएमई, वेस्टर्न युनियन, हिमाल रेमिट, सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ, साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस्। त्यति मात्र कहाँ हो र, इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ, वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस्। आशिष एन्ड ब्रदर्स प्राली, चैनपुर 6 शङ्खुवा सभा, प्रोपाइटर आशिष साख्य, टेलिफोन नम्बर 0295-71-128, मोबाइल नम्बर 9852-45-741।

0: नमस्कार, म गायक अशोक मुकारुङ। तपाईँ अहिले सुन्दै हुनुहुन्छ लेक बिचको धुन रेडियो अरुण।
1: यतिखेर हाम्रो बीचमा नेपाली कंग्रेसका सहमहामन्त्री उदय शमशेर राणा हुनुहुन्छ। राणाजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
2: हस्, धन्यवाद।
1: के छ, सन्चै हुनुहुन्छ? महाधिवेशनको चटारो लाग्यो होला, कतिको थकिनुहुन्छ यतिखेर?
2: अब त अहिले बेलुका सुतेर उठेको फ्रेश भइहाल्यो होइन, तर अहिले सबै नेपाली कांग्रेसका हामी सबै साथीहरू अहिले महाधिवेशनमा घुमेका छौँ।
1: अब तपाईँ त जिल्लातिरै हुनुहुन्थ्यो होला, अब के गर्नुहुन्छ? केन्द्रमा चाहिँ चोलेन्द्र शमशेर राणाजी हिरासतमै जानुपर्ने स्थिति आए, पक्राउ पर्नुभयो। राणाजी आफन्त नै पर्नुहुन्छ होला होइन?
2: आफन्त भन्दा पनि उहाँहरू एउटै, हामी एउटै गोत्रको पर्यौँ,
1: एउटै गोत्रको पर्नुभयो। हेर्नुहोस् त, अहिले त राणाहरूलाई पनि समात्नका निम्ति त चिलले चल्ला टेपे जस्तो क्र्याकमा त्यो न पक्राउपूर्ति चाहिन्छ न केही चाहिन्छ। ठाडो आदेशमा चाहिँ रातारात सुतेको बेला मध्यराती उठाइदिन थाल्यो नि त सरकारले। यो के भइरहेछ यस्तो देशमा?
2: अब यो राणाहरूलाई मात्र होइन, यो एक किसिमको त्रास हामी सबै नेपालीहरूलाई, व्यापारीदेखि कर्मचारीदेखि सबैलाई एक किसिमको त्रास छ। हामीले भन्दै आएको छौँ यो रूल अफ ल फलो गर्नुपर्छ, रूल बाई ल होइन। अहिले नियम कानून अन्तर्गत, यो नियम कानून मुनि बसेर हामी सबैले काम गर्नुपर्छ। तर अहिलेको सरकारले समय समयमा के देखेको छौ भने हामी नै नियम कानून भन्ने किसिमले र नियम कानून आफ्नो हिसाबले व्याख्या गरेर काम गरेको छ। अब कुनै पनि व्यक्ति, अब उसको ब्याकग्राउन्ड जे होस्, राजनीतिक ब्याकग्राउन्ड जे होस् अथवा ब्याकग्राउन्ड जे जे भए तापनि, सिधै गएर राति त्यो माथि, अब हाम्रो डेमोक्रेसीमा भन्छौ थ्री पिलर्स, जुडिसियरी, एक्जिक्युटिभ र लेजिस्लेटर, जुडिसियरीको प्रमुख भइसकेका मान्छेलाई त्यो किसिमको व्यवहार गरे भने साधारण नेपाली जनतासँग के भइरहेछ भन्ने हामीले कल्पना गर्न सक्छौ।
1: अब एउटा कुरा कस्तो आयो भने, यो त ट्विस्ट आयो फेरि घटनामा। अघिल्लो रात पक्राउ पर्नुभयो, दोस्रो दिन आइतबार चाहिँ मलाई सुरक्षा चाहियो भन्दै सुरक्षा माग गरेको निवेदन बाहिर आयो फेरि।
2: त्यो विषयमा अब सुरक्षा उहाँले किन माग्नुभयो, कसरी माग्नुभयो त्यो मलाई थाहा भएन होइन। तर सरकारले जुन किसिमले कुनै पनि अब व्यक्ति होस्, त्यो पूर्व कर्मचारी होस् अथवा पूर्व न्यायाधीश अथवा प्रधान न्यायाधीश होस्, व्यापारी होस्, जो होस्, उहाँहरूसँग पनि एउटा व्यवहार चाहिँ गर्न जान्नुपर्छ। त्यत्रो पदमा पुगिसकेका मान्छेलाई त्यो किसिमको व्यवहार चाहिँ गर्न नहुने हो। अब सरकारले किन बोल गरे त्यो हामीलाई थाहा छैन, हामी सबै अल्मलिएको छौँ, म मात्र होइन, हामी राजनीतिक व्यक्ति मात्र होइन, विशेष गरेर यो जुडिसरी अन्तर्गतका मैले धेरैसँग कुरा गर्न पाएँ र उहाँहरूले पनि यो के भएको भन्ने कुरोमा चाहिँ अति अल्मलिएको छ। यो सरकारले चाहिँ अब नियम कानून भन्दा पनि आफ्नै शासन लागू गर्न खोजेको पनि अलिअलि देखिरहेको छ। यो किसिम जब राजा ज्ञानेन्द्र सत्तामा हुनुहुन्थ्यो, यो यही किसिमको त्रास हामीले देख्यौं र अहिले पनि त्यो झलक चाहिँ अहिले देखिन लाग्छ।
1: ठिक छ, खैर अब नेपाली कंग्रेसको आसन्न महाधिवेशन, पन्ध्रौं महाधिवेशन चलिरहेछ, तर यो महाधिवेशनलाई सार्ने किसिमको पनि विषयहरू आइरहेको छन् हो।
2: हजुर, अलिक सुनेन,
1: निर्धारित समयमै महाधिवेशन हुन्छ, मितिमै हुन्छ कि अलिकति सार्ने कुराहरू पनि आइरहेछ क्या? महाधिवेशन अलिकति सार्नुपर्छ भनेर,
2: अलिकति सार्ने कुरामा पनि हाम्रो डिबेट भइरहेछ। तर यो अन्तिम निर्णय लिने भने हाम्रो निर्वाचन आयोग, निर्वाचन कमिटीले हो। हजुर, अब व्यावहारिक रूपमा हामी के बुझ्नुपर्छ भने, अहिले धेरै ठाउँमा यो दुई चार दिन वर्षा अत्यन्तै ठूलो वर्षा भएको छ र पहाड़ी जिल्लाहरूमा चाहिँ तपाईँको धेरै ठाउँमा बाटोहरू अवरुद्ध भएको छ। त्यसैले साथीहरू, कतिपय साथीहरू अहिले त्यो कार्यक्रम स्थलमा, अधिवेशनमा पनि पुग्न नसरेर हामीले चाहिँ 10 गतेसम्म गर्नुपर्ने क्षेत्रीय महाधिवेशनलाई 13-14 गतेसम्म हामीले पुस गरेको छौं र अझै पनि विशेष गरेर मैले हिजो भर्खरै हाम्रो कर्णाली प्रदेशको पूर्व मुख्यमन्त्रीसँग पनि मेरो कुरा भयो, उहाँले कुरा गर्नुभयो।
1: उहाँले
2: हामी कुनै पनि हालत 16 गतेसम्म काठमाडौँ आइपुग्न सक्दैनौं, किनभने अब फ्लाइट पनि त्यहाँ हाम्रो 33 महाधिवेशन छन्, 33 एकै सबैलाई एकैचोटि फ्लाइटमा ल्याउन सक्ने परिस्थिति पनि छैन, फ्लाइट पनि उडिरहेको छैन र हामी बाटोबाटै आउनुपर्छ र गाडीहरू चलेको छैन, त्यसैले हामीले हुम्लादेखि केही ठाउँसम्म हिँड्दै आउनुपर्छ। अहिले हाम्रो त्यहाँका पार्टी सभापति मोहनजी पनि कार्यक्रममा पुग्न सकिरहनु भएको छैन, किनभने उहाँ केही दिन अगाडि काठमाडौँबाट हिँड्नु भएर उहाँ पैदल यात्रामा अहिले हुम्लाको सदरमुकाम पुग्नुहुन्छ। त्यसैले यो कुरालाई पनि, किनभने हामीले कुनै पनि जिल्लाका साथीहरूलाई भाग लिनेबाट वञ्चित गर्ने कुरो आउँदैन, त्यसैले अब सबै ठाउँको रिपोर्ट लिएर हामीले यो रिपोर्ट हाम्रो निर्वाचन कमिटीलाई बुझाउँछौ र उहाँहरूले अन्तिम निर्णय लिनुहुन्छ। तर व्यावहारिक रूपमा हामीले सबै जिल्लाका महाधिवेशन प्रतिनिधिलाई यो 15 महाधिवेशनमा भाग लिन लाउने हो भने केही दिन सार्नुपर्ने सिचुएसन चाहिँ म देख्छु, तर मैले मेरो अधिकार ओभरस्टेप गर्न मिल्दैन। यो अधिकार चाहिँ हाम्रो प्रेम खड्गा भाइको कमिटीले चाहिँ यो अन्तिम निर्णय गर्नुपर्छ। उहाँहरूले हिजो राति यो निर्णय गर्ने भन्ने कुरो थियो, तर त्यो के भयो मलाई थाहा छैन। तर हामीहरू स्पष्ट छौ, हामीले अहिले आउने महाधिवेशनमा प्रत्येक जिल्लाका प्रतिनिधिहरूलाई महाधिवेशनमा स्थलमा ल्याउने परिस्थिति सृजना गर्नुपर्छ। त्यो गर्नको निम्ति केही दिन डेट तलमाथि गरेर पनि गरे भने त्यो गर्नुपर्ने परिस्थिति आउँछ।
1: अब अहिले कस्तो रह्यो त महाधिवेशनको रौनक चाहिँ, उत्साह चाहिँ, अलिकति विवाद पनि भयो होइन ठाउँ ठाउँमा?
2: केही ठाउँहरूमा क्रियाशील सदस्यको विवाद भयो। अब यो एउटा कुनै पनि एउटा चलायमान पार्टीमा केही विवादहरू हुनु स्वाभाविक पनि हो, कहीँ पनि विवाद नभएर अत्यन्तै स्मुथली चले भने त यो संगठनमा अलिकति रसाकसी नदेखे भने त संगठनको एउटा क्रियाशीलता पनि देखिन्न। त्यसैले विवाद ठाउँ ठाउँमा हुनु जरुरी त छैन, तर यो हुन्छ,
1: स्वाभाविक
2: हो, हुनु पनि स्वाभाविक हो, किनभने यो एउटा नेपाली कांग्रेस भने भाइब्रेन्ट पार्टी हो। हामीले ठूलो धक्का पाथ्यौं, तर यो अधिवेशनको क्रममा जुन किसिमको उत्साह, जुन किसिमको आन्तरिक कम्पिटिशन हामीले देखेका छौं, यसले चाहिँ मलाई पनि अलिकति, मेरो मन पनि अलिकति जागेको छ। अब मेरै निर्वाचन क्षेत्रमा अधिकांश क्याटेगोरीमा सर्वसम्मत हो, तर खुसीको कुरा के भने अन्डर 35 त्यो महिला होस् पुरुष होस् हामीले सर्वसम्मति गर्न खोज्यौं, तर हाम्रा युवा साथीहरू चाहिँ कुनै हालत सर्वसम्मति होइन, हामी हिँडेरै आउँछु भनेर त्यो निर्वाचनै भयो। अत्यन्तै राम्ररी निर्वाचन हिजो दिउँसो भयो। त्यसैले यो भाइब्रेन्सी चाहिँ अहिलेको 15 महाधिवेशनले चाहिँ जिल्ला क्षेत्रमा ल्याएको छ भन्ने मैले बुझेको छु।
1: अब एउटा कुरा चाहिँ, अब किनभने अब अर्को पक्षलाई मिलाउन सकिएन, अलिकति मन खल्लो भएको छैन, अमिलो भएको छैन मन, राणाजी?
2: अब अग्लो अर्को पक्षको दुईटा सात बुधेर पाँच बुधे माग थियो, पूर्ण दाईको पाँच बुधे माग, शेखर दाईको सात बुधे माग, अब त्यो मागहरू सबै हामीले पूरा गरिदिइसक्यौँ होइन, भनिसकेपछि कुनै पनि कम्प्रोमाइजमा गिभ एन्ड टेक हुन्छ र यो कम्प्रोमाइजमा हामीले केही लिएको छैन, सबै दिएको छौ, हाम्रो मागहरू जे जे थियो सबै छोडेको छौ। हामीले पुरै हात उठाएर ल तपाईँहरू आउनुहोस् यो पार्टीमा, हामी जे पनि गर्न तयार छौ भनिसकेको छौ। त्यति मात्र होइन, हाम्रो अधिवेशनको प्रक्रिया 3 सुरु हो र हामीले स्वयं हाम्रो पार्टी सभापतिले हाम्रो केन्द्र कार्य समितिको मिटिङमा मीडियाको अगाडि 15 पनि कुनै पूर्व निवर्तमान केन्द्र सदस्यहरू भाग लिने अधिवेशनमा भाग लिन इच्छुक हुनुहुन्छ भने उहाँहरूलाई अधिवेशन महासमितिमा नियुक्ति गरेर पनि उहाँहरू त्यो प्रक्रियामा आउनु।
1: होइन प्रकाश शरण महतीले त भनिसक्नु भएको छ, हामी त अब एकदमै असोज 15 गतेबाट खरो रूपमा चाहिँ हाम्रो महाधिवेशन हुँदैछ, देशभरिबाट उल्लासमय वातावरणमा चाहिँ हामी महाधिवेशन गर्दैछौँ भन्नुभएको छ क्या उहाँले।
2: होइन उहाँहरूलाई पनि अब त्यो उहाँहरूलाई पनि हामी शुभकामना दिन चाहन्छौ, उहाँको अधिकारको कुरा हो, उहाँहरू गर्नुहोस्। तर अब त्यो भनेको पार्टीलाई फुटेर जाने कुरो त आउने एउटा सानो चोक्टा चाहिँ छुट्टिने भयो, त्यो हामीले चाहेको होइन उहाँहरूले चाहेको। उहाँहरूले अहिले मैले बुझेको अनुसार उहाँहरू यो 15 महाधिवेशनमा आएर कम्पिटिसन हामीहरूसँग गर्न सक्ने परिस्थितिमा हुनुहुन्न, किनभने धेरै समयदेखि तपाईँको 48 सालदेखि आजको दिनसम्म उहाँहरूले पार्टीभित्र पनि सरकारमा पनि मोज मजा गरेर आउनुभयो र त्यहाँ उहाँहरूले दुःख पनि पक्कै पनि गर्नुभयो, तर त्यो जुन पावर उहाँहरूले इन्जोय गर्नुभएको छ सरकारमा पनि पार्टीमा पनि त्यो उहाँहरूको हातबाट बाहिर निस्किन लागिसकेपछि त्यो उहाँहरूले मनभित्रबाटै त्यसलाई स्वीकार्न सक्नु भएको छैन। त्यसैले जब हामीले मनभित्र कुनै चीजलाई हामी एक्सेप्ट गर्दैनौ, त्यो एक्सेप्ट अब उहाँहरूले यो गगन थापा र हामीहरू पनि एउटा नेतृत्व तहमा पुग्न सक्छ भन्ने उहाँहरूले त्यो कल्पनै गर्न सक्नु भएको छैन, त्यसैले त्यो
1: परिस्थिति
2: मलाई इगो भन्दा इगो एउटा हो, अर्को चाहिँ एक किसिमको अहम्ता। हामीहरू व्याग्रेस पिपल, हामी जस्तो त कोही छैन, हामी गजब मान्छे हो, हामी बिना त यो पार्टी नै हुँदैन। पार्टी भने हामी भने पार्टी, इन्डियामा भन्थ्यो नि इन्डिया इज इन्दिरा, इन्दिरा इज इन्डिया भने जस्तै, र कतिपय पुराना नेताहरू चाहिँ हामी नै अहिले हो भनेर उहाँहरूको एउटा मनस्थिति बनेको जस्तो लाग्छ। त्यो नगरेर अझै पनि उहाँहरू सबैलाई चाहिँ हामी यो पार्टीमा स्वागत गर्न चाहन्छौ, इगो नराखौँ, आउनुहोस्, भाग लिउँ, सबैलाई समेटेर अगाडि जाउँ भन्ने हाम्रो धारणा। अधिकांश हामीहरू पुराना केन्द्रीय सदस्यहरू, हाम्रो 165 जना हामी कति थियौँ, त्यो मध्ये झन्डै 130 भन्दा बढी केन्द्रीय सदस्यले पार्टीको यो प्रक्रियामा घुमिसक्नु भएको छ। त्यसैले अरू यो नेताहरूलाई पनि सिधै हामीले महासमितिमा नियुक्ति गरेर उहाँहरूलाई सभापतिले मनोनित गरेर इज्जत साथ उहाँहरूलाई हामीले लिएर जान चाहन्छौ। तर हामीले के एक्सेप्ट गर्नु पर्यो भने विशेष महाधिवेशन भयो, जेएनजी आन्दोलन भयो, अब हामीले नयाँ प्रक्रियामा जानुपर्छ र त्यसको निम्ति हामीले अब कसरी जाने, नीति तथा कार्यक्रम कसरी बनाउने, को नेतृत्व आउने भन्ने कुरो चाहिँ अबको नेपाली काँग्रेसको महाधिवेशनका साथीहरू र कार्यकर्ता साथीहरूले चुन्नुपर्छ टिका लगाएर पनि।
1: हस् हाउँदै संशेर राणाजी, यहाँको महत्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद, नमस्कार। उहाँ नेपाली कंग्रेसका सभामन्त्री उदय शमशेर राणा आदरणीय श्रोता नेपाली बसमा छोटो विश्राम लिन्छौ, विश्रामपछि पुनः उपस्थित।
3: आया आज बिहानैदेखि पेट दुखेर हैरान भइसके, उपचार गर्न कहाँ जाने होला।
4: काका किन सुतेरै गनगनाइरहनु भएको छ नि?
3: पेट दुखेर उठ्नै सकिरहेको छैन भने आया।
4: ए लु जचाउन जानुपर्छ काका।
3: जान त जानु, तर खोइ कहाँ पो जानु, राम्रो उपचार गर्ने यो चैनपुरमा कुनै हस्पिटल छैन होला।
5: ल छ नि काका, 0.6 300 लाइनमा प्रभावकारी उपचार हुने प्रभास मेडिकल हल, त्यहाँ गए त भइगयो नि।
6: पुरानो ग्यास्ट्रिक, अल्सर, हर्स, दिशाबाट रगत बग्ने, छाला सम्बन्धी रोग, चर्म रोग, तिनी रोग, टन्सिल, बात, हाड जोड्ने, नसा, नाक कान घाँटी, दम पिनास, तल्लो पेट दुखेको, महिनावारी गडबडी भएको, बाजुबनको सल्लाह सुझाव, हात खुट्टा झमझमाउने, पोल्ने, अनुहारको चाया पोतो, डन्डीफोर आदिको उपचार, साथै ईसीजी, एक्सरे, भिडियो एक्सरे सेवा उपलब्ध छ। साथै यहाँ सबै प्रकारका औषधिहरू सुपथ मूल्यमा बिक्री गरिन्छ।
7: प्रत्येक बिहीबार शुक्रबार बिहान 7 बजे देखि बेलुकी 7 बजे सम्म फिजिसियन एमबीबीएस डाक्टर रूपक रौनिया द्वारा ओपीडी सेवा, भिडियो एक्सरे, गर्भवती जाँच तथा प्याथोलोजी सेवा,
8: 24 घण्टा फार्मेसी सेवा तथा इमर्जेन्सी सेवा उपलब्ध छ। साथै 24 घण्टा एमबीबीएस सेवा पनि उपलब्ध छ।
7: विभिन्न देश तथा विदेश जानको लागि मेडिकल पनि गरिन्छ।
5: प्रवास मेडिकल हल चैनपुर 7 0.13 लाइन, सम्पर्क नम्बर 0295702092, फोन नम्बर 98423 4509।
9: होइन छिटो निस्कन भनेको, ढिला भइसक्यो।
10: जान्न म त हजुर मात्रै जानुहोस्, साथीहरू चाहिँ डिजाइनदार गहना लगाएर आउँछन्, म भने चाहिँ यस्तो गहना लगाएर के जानु।
9: हे तेरी, तिमीले भन न त, तिमीले भने जस्ता डिजाइनदार गहना कहाँ पाइन्छ।
10: पहिले किनिदिन्छु भन्नु न, अनि मात्र भन्छु।
9: भन न त भन, किनिदिन्छु क्या किनिदिन्छु।
10: मलाई त मनोकामना सुनसादी पसलकै गहना चाहिन्छ नि फेरि।
9: अस्ति भन्नुपर्छ नि, ल हिँड मनोकामना सुनसादी पसल। हजुर, आधुनिक तथा पुराना डिजाइनका गरगहना ग्यारेन्टीका साथ तयार पार्नु परेमा, तयारी गरगहना उचित दर भावमा खरिद बिक्री गर्नु परेमा, राशि अनुसारका पत्थर चाहिएमा र सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा मनोकामना सुनचाँदी पसललाई सम्झनुहोस्।
11: साथै 2 नम्बरी सुनलाई रिफाइन गरी 1 नम्बरी बनाउनु परेमा तथा 12 राशिका पत्थरहरू चाहिएमा सदैव हामीलाई सम्झनुहोस्।
7: मनोकामना सुनचाँदी पसल, चैनपुर 6 त्रिचोक, प्रोप्राइटर पदम रसाइली, ममता रसाइली, मोबाइल 9862637744, 9815378775।
12: लै लै मायालाई काटीमा कुटी खसीको मासु सती सालको अचानो भन्थे, लुगा धुने साबुन, सफा गर्ने पानी, मन धुने हजुर वचन, लौ लौ लल्ला बारी खर्कैको नारन्जो बारी।
13: नमस्कार, म लोक गायक कमलीकान्त भेटवाल, तपाईँ अहिले सुन्दै हुनुहुन्छ लेख बेसीको धुन रेडियो।

0: नेपाली बसमा हामी चर्चा गरिरहेका छौँ यतिखेर चाहिँ देशको समग्र राजनीतिक परिस्थितिको विषय, सरकारको पछिल्लो गतिविधिहरूका विषय, न्यायालयको विषय र चोलेन्द्र शमशेर जबरा पक्राउ परिसकेपछि सर्वोच्च अदालतले समेत आपत्ति जनाएको छ, मन परी मनमौजी गर्न मिल्दैन भनेको छ। यतिखेर हामीसँग प्रत्यक्ष रूपमा जोडिनु भएको छ कानून समाजका महासचिव एवं संविधानविद कृष्णमान प्रधान। प्रधानजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ। होइन, चोलेन्द्र शमशेर झबडाको प्रकरणले यतिखेर निकै राजनैतिक वृत्तदेखि लिएर चाहिँ आम सर्वसाधारण सम्म पनि यो चाहिँ तातेको छ अहिलेको विषय। उहाँ चाहिँ शनिबार मध्यराती प्रहरीले सुरक्षा थ्रेट भन्दै लगेर गयो, त्यसपछि चाहिँ सुरक्षा थ्रेटै हो भने घरमै प्रहरी चाहिँ बढाउन सकिन्थ्यो, किन चाहिँ हिरासतसम्म वा चाहिँ एसएसपी सन्तोष खड्कासम्मको कार्यकक्षमा पुर्याइयो, अनि अघिल्लो दिन पक्राउ गरिएको हो भने दोस्रो दिन उहाँले सुरक्षा पाऊ भन्दै फेरि निवेदन लेख्नुभयो। घटनामा के खालको ट्विस्ट आएको यो?
1: धन्यवाद। मैले पनि यहाँ त्यही संचार माध्यम मार्फत पूर्व प्रधानमन्त्री चोलेन्द्र शमशेर राणाको बारेमा हामीले शनिबार रातिदेखि आइतबार अहिलेसम्म हामी सुनिराखेका छौँ। पहिलो कुरो त के हामीले बुझ्नु पर्यो भन्दा, कुनै पनि व्यक्तिलाई नियन्त्रणमा या पक्राउ गर्नुभन्दा अगाडि कानूनी प्रक्रिया पूरा गर्नको लागि विद्यमान संविधानले कानूनी व्यवस्था गरेको छ। कुनै पनि व्यक्तिलाई, नागरिकलाई मौलिक अन्तर्गत स्वतन्त्र रूपमा बाँच्न पाउने, बोल्न पाउने, बस्न पाउने जुन अहिले मौलिक हकको अधिकार दिएको छ, त्यसको लागि जहाँसम्म यहाँ चोलेन्द्र शमशेर राणाज्यूको हिसाबले हेर्दा हामी दुईटा हेर्छौँ। एउटा उहाँ निजी नागरिक हो, अर्को उहाँ पूर्व प्रन्यास पनि हो। त्यसैले हामीले के बुझ्नु पर्यो भन्दा, अहिले तीनवटा जुन संविधान निकायहरू छ, सरकार, सदन र न्यायपालिका, एक सरकारले पनि सबै कानूनी प्रक्रिया पूरा गरेर मात्रै के काम गर्छ, न्यायपालिकाले पनि त्यसरी गर्छ र संसदले पनि त्यसरी नै आफ्नो तोकिएको काम गर्छ भन्ने हामीलाई जुन संविधानले व्यवस्था गरेको छ। त जहाँसम्म चोलेन्द्र शमशेर राणाज्यूको हकमा हो भने, अहिले उहाँलाई जुन अब विभिन्न भाषा प्रयोग गरिएको छ, नियन्त्रणमा दिएको या पक्राउ गरिएको भाषा उहाँकै भाषा छ, तर आधिकारिक रूपमा हामीले त्यति बुझ्न पाएन गएको छौँ। कुनै पनि व्यक्तिलाई सरकारको संयुक्त निकाय, सुरक्षा निकायले नियन्त्रणमा पक्राउ गर्नुभन्दा अगाडि त्यो व्यक्तिलाई के को लागि कुन कानून त्यो व्यक्तिले उल्लङ्घन गर्यो र त्यो कानून उल्लङ्घन गरेको हो भने अहिले दुईटा किसिमको, एउटा पक्राउ पुर्जी, जरुरी पक्राउ पुर्जी दिएर त्यो व्यक्तिलाई थाहा पाउनु पर्ने अधिकार छ, मलाई कुन कसुर अनुकर समातिरहेको छ, नियन्त्रण गरिरहेको छ भन्ने विषयमा त्यो व्यक्तिले बुझ्न पाउनु उसको संवैधानिक र मौलिक हक हो। त्यो विषयमा त्यति प्रश्न भएको हामीले पाइरहेका
0: छैनौँ।
1: त्यसैले म के गर्छु भने, राति 12 बजे जुन चोलेन्द्र शमशेर राणाज्यूको घरमा प्रहरी पुग्छ, चोलेन्द्र शमशेर राणा एउटा संवैधानिक निकायको अथवा न्यायपालिकाको व्यक्ति र अभिभावक पनि हो। जो व्यक्तिले राज्यले सुरक्षा दिएर राखिरहेको छ, त्यसमा 4-5 जना सशस्त्र प्रहरी र प्रहरीहरू जहाँ बसिरहेको छ, त्यो व्यक्तिले घरमा प्रवेश गर्दा बिना डकुमेन्ट अथवा पक्राउ पुर्जी, जरुरी पक्राउ पुर्जी अब आधार कार्ड बिना उहाँलाई समाज के भने जुन हामी सुनिरहेको छौँ, त्यो अहिलेको
0: सरकार कृष्णमान प्रधानजी, नेटवर्कको अलिकति समस्या हो, आवाज अलिकति क्लियर आएको छैन, क्लियर
1: सुनिरहेको
0: छ। अब उहाँलाई चाहिँ पक्राउ गर्ने विषय चाहिँ अहिले किन हो भने, हुन त अब व्यक्तिको कमजोरी छन् भने प्रक्रिया पूरा गर्नुपर्छ भन्ने खालको विषय आयो।
1: पहिलो कुरो त यहाँ के बुझ्नु पर्यो भने, संवैधानिक निकायको प्रमुख भइसकेको, अभिभावक भएको व्यक्तिलाई, राज्यले संरक्षण दिएको व्यक्तिलाई अहिले सुरक्षाको थ्रेटको नाममा उहाँलाई जुन शनिबार राति चेगुमा पुर्याइयो, यो एउटा चाहिँ अलिकति कानून सम्मत भएन कि भन्ने छ। अहिलेको सरकारले कुनै पनि व्यक्तिलाई अथवा संस्थाको प्रमुखलाई, अभिभावकलाई नियन्त्रणमा लिँदाखेरि कानूनी प्रक्रिया पूरा गर्नुपर्छ भनेर जुन संविधानले राज्यलाई जिम्मा दिएको छ, अहिलेको सरकार दुई तिहाईको सरकार हो, यो सरकारलाई हरेक नागरिकले ठूलो विश्वासका साथ, हिजो जुन 35 वर्षसम्म धेरै कामहरू भएन अब गर्नुपर्छ, हिजो सुशासन भएन, कानूनको पालना भएन भन्ने भन्यो कारणले गर्दा यो सरकारले द्वितीय जुन पाएको छ यो सरकारले चाहिँ कुनै पनि छुट छैन, सानो सानो गल्ती गरे पनि छुट छैन, यसले संविधानले दिएको कानून दिएको अधिकार अन्तर्गत यसले काम गर्छ भन्ने नै हो। यसले के मेसेज दिइरहेको छ भन्दा अहिलेको सरकारले चाहिँ कानून समुद्रमा काम गर्छ भन्ने जुन जनताको मतदाताको विश्वास छ त्यो विश्वासलाई कसरी पालन गर्ने भन्ने विषयमा हामी अगाडि बढ्नुपर्छ। जस्तो चोरेल संसद राणाको विषयमा छ, उहाँलाई कुन आधार के के कसुरमा नियन्त्रणमा लियो, कुन कारण नियन्त्रणमा लियो भन्ने विषय प्रश्न भएको छैन। जस्तो मिडियामा आएको हिसाबमा सुरक्षा थ्रेट भन्ने हो भने सबैभन्दा पहिला त राज्यले के गर्नु पर्यो भन्दा चोरेल संसद राणाको विरुद्धमा कुन कुन अभियोग छ त्यो अध्ययन हुनुपर्थ्यो। त्यो अध्ययन भइसके त्यसपछि मात्रै अनि कानुनी प्रक्रिया पुरा गरेर यदि उहाँलाई नियन्त्रणमा लिएको भए चाहे आज यो संसदमा न्यायपालिकाको फुल कोर्टले जजेस सोसाइटीले अनि नेपाल
0: तपाईँको आवाज अड्किएको छ कृष्णमान प्रधानजी, मलाई सुन्नुहुन्छ? तपाईँको आवाज क्लियर भएन, अलिकति आवाज क्लियर भएको ठाउँमा बस्नु पर्यो कृष्णमानजी। अलिकति कटेर आइरहेको छ, अलिक यसो बाहिर अलिक खुला ठाउँमा बोल्नु पर्यो। अनि अर्को कुरा चाहिँ के छ भने नि, जस्तो कानुनको प्रोभिजन छ होइन, संविधानले चाहिँ कुनै एउटा व्यक्ति चाहिँ स्वतन्त्र रूपमा बाँच्नु पाउने अधिकारको प्रत्यावधि गराएको छ, मौलिक हक अन्तर्गतका धेरै विषयहरू त छन्। तर स्वयं चोलेन्द्र शमशेर राणाले दोस्रो दिन आइतबार चाहिँ एउटा पत्र बाहिर आएको छ होइन, उहाँले चाहिँ मलाई थ्रेट नै हो, मलाई सुरक्षा चाहियो भनेर लेख्नुभयो, यो घटनाको ट्विस्ट भन्ने वा चाहिँ यसलाई कसरी बुझ्ने?
1: अब यसलाई के बुझ्नु पर्यो भन्दा फेरि अहिले पनि मैले यहाँ निवेदन गर्दै थिएँ, अहिले नेपाल सरकारले न्यायपालिकाको प्रमुखलाई पूर्व प्रमुखलाई जुन नियन्त्रणमा लियो त्यो नियन्त्रणमा लिइसकेपछि अहिले बिना कारणमा अहिले उहाँहरूले कुनै पनि जवाफ आधार कारण नखुलाइकन 10 घण्टा 12 घण्टापछि उहाँलाई जुन अहिले समय घरमै पुर्यायो भनिएको छ त्यो एउटा बिना कारण किन समात्यो पनि जानकारीमा आएन, किन छोडियो पनि जानकारीमा आएन। यसले के अध्ययन देखाउँछ भन्दा हिजो पनि पूर्व प्रधानमन्त्री पूर्व गृहमन्त्रीलाई समातियो, दुई चार दिन थुनियो, तर अहिले आजको मितिसम्म कुनै कारणहरू बाहिर आउन सकिरहेको छैन। यसरी राज्यले प्रमुख व्यक्तिहरूलाई नियन्त्रणमा लिँदाखेरि बिना कारण समातेर दुई चार दिन थुनेर फेरि छोड्ने प्रक्रिया हो भने त्यो अलिकति राज्यको परिपक्वता र विश्वसनीयता वैधताको बारेमा पनि धेरै प्रश्न उठ्ने देखिन्छ। त्यसैले म के अनुरोध गर्न चाहन्छु भन्दा अबका दिनहरूमा चाहिँ न्यायपालिका संसद र सरकारले काम गर्दाखेरि चाहिँ वैधता रूपमा कसरी काम गर्ने, विश्वसनीयता कसरी काम गर्ने भन्नेतिर जानुपर्छ भन्ने मलाई लाग्छ।
0: तर अहिले चाहिँ अब नेपालको न्यायालयको विषयमा पनि धेरै प्रश्नहरू उठेका छन्, सर्वोच्च अदालतले पनि यसमा आपत्ति पनि जनाएको छ होइन, मनफरी गर्न मिल्दैन भन्ने खालका विषयहरू पनि आएका छन्। छोड्नु त शमशेरजीले किन यो सेक्रिफाइस गर्नुभयो होला, त्यसो भए कम्प्रोमाइज गर्नुभयो?
1: मलाई जहाँसम्म लाग्छ यो अब हामीले यो पत्र पत्रिका आएको भर मात्रै कुरा गर्नुभन्दा पनि आधिकारिक रूपमा उहाँहरूको अब यो विषयमा सायद केही दिनपछि आउँछ होला। अब जहाँसम्म चोरेन्द्र शमशेरजीको हकमा जुन अब नियन्त्रणमा लियो अथवा गिरफ्तारी गरियो त्यो विषयमा उहाँले आधिकारिक रूपमा बाहिरमा आइसक्नु उहाँले बोलिसक्नु भएको छैन। अहिले फुलकोटले सर्वप्रथम फुलकोटले बोलेको जजेस सोसाइटीले बोलेको हेर्दाखेरि चाहिँ उहाँलाई नियन्त्रणमा लिने कुनै पनि आधारहरू देखिएन। जब उहाँलाई नियन्त्रणमा लिएर खेलकुद प्रहरीमा पुर्याइयो र उहाँलाई खाली कोठामा राखियो र कुनै पनि बाटो भएन, कुराकानी भएन, मानव अधिकार आएको प्रति जनहरूले पनि त्यसमा भेटघाट गर्न दिएन र फेरि एक्कासी फेरि दिउँसो छोडियो भन्ने हिसाबमा चाहिँ अलिकति यो एउटा अहिले नेपाल सरकारले गरेको कामले न्यायपालिकाप्रतिको जुन जनआस्था विश्वासलाई रास ल्याउनमा यो सरकारले पनि सहयोग गर्यो कि भन्ने अर्थमा अहिले सबैले बुझिरहेको लाग्छ। त्यसैले नेपाल सरकार र न्यायपालिका र संसदको एक अर्काको अन्तर सम्बन्ध गर्नलाई पनि यस्ता कुराहरूमा चाहिँ राज्य धेरै विचार गर्नुपर्छ। आगामी दिनहरूमा चाहिँ एकले अर्कालाई सम्मान गर्यो भने मात्रै यी संविधानका व्यवस्थाहरू कारण हुने, नागरिकको वैधिक स्वतन्त्रता जुन मौलिक हकको परिपालन हुने भन्ने मलाई लाग्छ। त्यसैले अब म के अनुरोध गर्छु भन्दाखेरि चाहिँ टोरेन्द्र शमशेर राणाजीलाई पनि म के अनुरोध गर्न चाहन्छु भन्दा उहाँले पनि एउटा विज्ञप्ति जारी गर्नु पर्यो, उहाँलाई किन निन्द्रमा लियो, किन छोडियो र अहिले आजको अवस्थामा कुन अवस्थामा छ भन्ने विषयमा चाहिँ नागरिकलाई पनि जानकारी दिन पनि म टोरेन्द्र शमशेर राणाजीलाई अनुरोध गर्न चाहन्छु।
0: अब एउटा कुरा के बताउनुहोस् भने अब टोरेन्द्र शमशेरजीले चाहिँ अलिकति फरक गतिविधिहरूमा आफू सक्रियता भएको वा सक्रियता देखाएको सरकारको विरूद्धमा चाहिँ अलिकति लागेको भन्ने खालका कतिपय विषयहरू चाहिँ प्रधानमन्त्री कार्यालयसम्म पुगेका थिए भन्ने अपुष्ट समाचारहरू पनि आयो पनि हुनसक्छ।
1: हामी कालिम्पोङको विद्यार्थी के गर्छौँ, अनुमानको भरमा कुरा गर्न मिल्दैन। यदि केही हो भने टोरेन्द्र शमशेर राणाज्यूले जुन तपाईँले भनेकै भाषामा विभिन्न गतिविधिमा संलग्न हो भने त प्रहरीले त्यही रिपोर्टमा लेख्नु पर्यो नि त। अहिले राज्यलाई दियो विभिन्न कारण थ्रेड भएको हुनाले हामी नेतृत्व लियो भनेर भने जुन पक्राउ पुर्जी जरुरी पक्राउ पुर्जी लेखिनु पर्यो नि त। त्यो कुरा अहिले प्रहरीबाट पनि कुनै विज्ञप्ति आएको छैन बाहिर, सरकारबाट पनि कुनै विज्ञप्ति आएको छैन बाहिर। त्यस कारणले यदि तपाईँको भाषा यदि सही हो अहिलेको सरकारलाई अहिलेको प्रहरी प्रशासनलाई त्यो लागेको हो त्यही कुरो भन्नु पर्यो नि त। त्यसैले भन्ने एउटा गर्ने एउटा गर्नु भन्दा पनि सही तथ्य सूचनाको आधारमा अध्ययन हुनु पर्यो र त्यो अध्ययनलाई भोलि पुष्टि हुने गरेर काम गर्नु पर्यो। राज्यले काम गर्दाखेरि सबै नागरिकले के विश्वास गर्छ भन्दा कानुनी समग्र पूर्ण काम गर्छ र राज्यले गल्ती गर्दैन, गल्ती गर्ने छुट छैन भन्ने जुन मान्यता छ त्यो मान्यतामा पनि अहिलेको प्रशासन र सरकार लाग्नुपर्छ भन्ने मेरो अनुरोध हो।
0: हस् किशोर प्रधानजी, यहाँको महत्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद, नमस्कार। कानूनका जानकार संविधान भेट कानून समाजका महासचिव कृष्णमान प्रधान, आदरणीय श्रोता, नेपाली बहसको समय सकिएको छ, खेमबम बिदा चाहन्छु, नमस्कार।

0: विकास बचत तथा ऋण सहकारी संस्था चैनपुरको शेयर सदस्यहरूलाई 15 एकाईगत वार्षिक साधारण सभामा उपस्थित हुने बारे सूचना। यस गाउँ विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड चैनपुर 6 मिति 2083 साल भाद्र 22 गते बसेको संचालक समितिको बैठक निर्णय बमोजिम संस्थाको 15 एकाईगत वार्षिक साधारण सभा सहकारी विभागले जारी गरेको सहकारी संस्थाको साधारण सभा कार्य व्यवस्था निर्देशिका 2076 अनुसार तबसिल बमोजिमका प्रस्तावहरूमाथि छलफल गर्न तबसिल बमोजिमको स्थान र समयमा एकाईगत साधारण सभा सम्पन्न हुने भएकोले आफ्नो क्षेत्रमा हुने एकाईगत साधारण सभामा उपस्थित भई कार्यक्रम सफल बनाइदिनु हुन यो सूचना प्रसारण गरिएको छ।
1: 15 एकाईगत वार्षिक साधारण सभामा पेश हुने प्रस्तावहरू संचालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन प्रस्तुत तथा अनुमोदन सम्बन्धमा
0: लेखा सुपरिवेक्षण समितिको तर्फबाट लेखा समिति संयोजकको प्रतिवेदन प्रस्तुत तथा अनुमोदन सम्बन्धमा
1: आर्थिक वर्ष 2082-83 लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा
0: आर्थिक वर्ष 2082-83 वार्षिक कार्य योजना तथा बजेट कार्यान्वयन समीक्षा सम्बन्धमा
1: आर्थिक वर्ष 2083-84 लेखा परीक्षण नियुक्ति र पारिश्रमिक सम्बन्धमा
0: संचालक समितिले 2082 साल श्रावण 1 गतेदेखि 2083 साल असार 31 गते

मार्ग आज बेलुकासम्म खुलाउने गरी तयारी। बागलुङमा पहिरोमा परि ज्यान गुमाउनेको संख्या 12 पुग्यो। पूर्व प्रधान न्यायाधीश जबरालाई नियन्त्रणमा लिएको घटनाप्रति सर्वोच्चको ध्यानाकर्षण। सम्मानपूर्वक बाँच्न पाउने मौलिक हकको संरक्षणतर्फ गम्भीर बन्न आग्रह। बालेन्द्र शाह नेतृत्वमा सरकार बनेको 6 महिना पूरा। परराष्ट्र मन्त्री खनाल र श्रीलंका विदेश मन्त्री हेराथबीच भेटवार्ता। स्पेस एक्सको स्टारसी पहिलो पटक पृथ्वीको कक्षमा। 14 प्रयासमा 26 स्टारलिङ्कको उपग्रह पृथ्वीको कक्षमा पुग्न सफल। र एसियाड क्रिकेटमा नेपाल क्वार्टर फाइनलबाटै बाहिरियो, श्रीलंका सेमी फाइनलमा। नेपाल खबरमा अब पूरा खबर। सड़क विभागले पछिल्लो बाढ़ी पहिरोबाट अवरूद्ध सड़क खुलाउन काम तीव्र पारेको जनाएको छ। रोशी खोलाको कटान र विभिन्न ठाउँमा गएको पहिरोका कारण 4 दिनदेखि पूर्ण रूपमा बन्द रहेको बीपी राजमार्ग आज बेलुकासम्म खुलाउने गरी तयारी भइरहेको छ। काभ्रेको रोशी गाउँपालिका क्षेत्रमा रोशी खोलाले सड़क कटान गर्नुका साथै विभिन्न ठाउँमा पहिरो खसेपछि बीपी राजमार्गको काभ्रे खण्ड पूर्ण रूपमा अवरूद्ध छ। राजमार्गको चौकी डाँडा, घुमाउने, गिम्दीबेसी, 400 बेसी लगायतका ठाउँमा रोशी खोलाको कटान तथा पहिरोका कारण सड़कमा क्षति पुगेको छ। बीपी राजमार्ग भएर चल्ने गाड़ी धुलीखेलमा रोकिएका छन्। बीपी राजमार्ग अवरूद्ध हुँदा काभ्रे हुँदै पूर्वी नेपाल तथा काठमाण्डुतर्फ छुट्ने गाड़ी र यात्रु प्रभावित भएका छन्। कान्ति लोकपथ र टीका भैरव 4 गरे सड़क खण्डको पहिरो हटाएर सड़क संचालनमा ल्याएको सड़क विभागका प्रवक्ता शुभराज नेउपानेले जानकारी दिनुभयो। यस्तै धादिङको पृथ्वी राजमार्गमा पर्ने कृष्णवीर र चालिसेमा पहिरो पछ्याएर एकतर्फी यातायात सञ्चालन गरिए पनि धादिङ र आसपासका क्षेत्रमा सुरक्षाका कारण अर्को सूचना नभएसम्मका लागि आवागमनमा रोक लगाइएको छ। कृष्णवीर खण्ड पूर्ण रूपमा दुईतर्फी खुलाउन 3-4 दिन लाग्न सक्ने सड़क विभागको अनुमान छ। यस्तै मकवानपुरको हेटौँडा भैसे भीमफेदी फाखेल काठमाण्डु सड़क खण्ड पहिरोले पूर्ण रूपमा ठप्प छ। नारायणगढ़ मुगलिन सड़क खण्डको धारापानी र सिमलताल क्षेत्रमा पहिरो खसे पनि अहिले एकतर्फी गाड़ी चलिरहेका छन्। यस्तै त्रिवन राजपथ सड़क खण्डको झारफेडामा खसेको पहिरो हटाई एकतर्फी संचालन गरिएको छ। दुईतर्फी खुलाउन काम भइरहेको छ। बाढ़ी पहिरोले देशका विभिन्न ठाउँमा मुख्य राजमार्ग अवरूद्ध हुँदा यात्रुको आवत जावत तथा मालवस्तु ढुवानीमा ठूलो असर परेको छ। गएको बुधबारदेखि अस्ति आइतबारसम्मको वर्षाले धेरैजसो राजमार्ग अवरूद्ध भएका हुन्। मुख्य गरी कालीगण्डकी करिडोर र आसपासका सड़क संचालनमा आउन अझै केही दिन लाग्ने भएको छ। वर्षाले सबैभन्दा धेरै प्रभाव यही करिडोरमा पारेको छ। कालीगण्डकी करिडोर अन्तर्गत मालडुङ्गा मेनी जोमसोम कोरला सड़क खण्डमा धेरै क्षति भएको छ। यो सड़क खुलाउन अझै 3 दिन लाग्न सक्ने प्रारम्भिक अनुमान छ। यस्तै चीनसँगको व्यापारिक नाका जोड्ने रसुवा खण्डको सड़कमा पनि क्षति पुगेकोले नयाँ ट्र्याक खोलेर बाटो निर्माण गर्न समय लाग्ने देखिएको छ। यस्तै मध्य पहाड़ी राजमार्ग अन्तर्गत लमजुङको मध्य नेपाल 8 तथा बुर्तीबाङ पातिहाल्ने खण्डमा पहिरो तथा सड़क कटानका कारण यातायात ठप्प छ। यो सड़क संचालनमा आउन पनि अझै केही दिन लाग्नेछ। त्यस्तै कर्णाली राजमार्ग अन्तर्गत गोगन खोला, राँका तथा बाङ्गे सिमल दही खोला खण्डमा खसेको पहिरो पछ्याउने काम भइरहेको छ। प्रहरी तथा प्रशासनले अवरूद्ध विभिन्न सड़क खुलाउने प्रयास गरिरहेको जनाएका छन्। यात्रामा निस्कनु अघि सम्बन्धित क्षेत्रको सड़क अवस्थाबारे जानकारी लिन नेपाल प्रहरीले सबैलाई अनुरोध गरेको छ। देशका धेरै ठाउँमा मौसममा सुधार आएको छ। गएको बुधबारदेखि लगातार परेको झरी आइतबार रातिदेखि रोकिएसँगै मौसम खुलेको हो। पछिल्लो 24 घण्टामा छिटफुट बाहेक पानी नपरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी क्षेत्रमा अस्ति बेलुकीसम्म सक्रिय रहेको वर्षा त्यसपछि रोकिएको हो। पूर्वमा अस्ति बिहानदेखि नै र मध्य क्षेत्रमा त्यसै दिन दिउँसोदेखि नै झरी रोकिएको थियो। अब तत्काल ठूलो र लगातार पानी पर्ने सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज हिमाली र पहाड़ी 1-2 ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। यसैबीच बागलुङमा पहिरोमा परि ज्यान गुमाउनेको संख्या 12 जना पुगेको छ। गएको शुक्रबार, शनिबार र आइतबार परेको निरन्तरको वर्षाबाट बागलुङका विभिन्न ठाउँमा पहिरोले घर पुरिदा ज्यान गुमाउनेको संख्या 12 पुगेको हो। 1 जनाको अवस्था अझै थाहा हुन सकेको छैन। पछिल्लो पटक तारा खोला गाउँपालिका 5 सिपमा पहिरोले घर पुरिदा 2 जना 55 वर्षीय दिलबहादुर पुन र वहाँकी सासू म्याग्दीको मालिका गाउँपालिका 2की 79 वर्षीय नर्माया रोकाको ज्यान गएको प्रहरी उपरीक्षक फडिन्द्र परसाईले जानकारी दिनुभयो। सिपमा पहिरोबाट पुन र रोकाको ज्यान गएको खबर ढिला गरी प्राप्त भएको हो। त्यस्तै शनिबार तारा खोलामा 1 जनाको ज्यान गएको थियो भने आइतबार तमान खोला गाउँपालिकामा 4 जना र निसी खोला गाउँपालिकामा 5 जनाले ज्यान गुमाएका थिए। तमान खोला गाउँपालिकामा 1 जना बेपत्ता छन् र बेपत्ताको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।
सर्वोच्च अदालतको पूर्ण बैठक अर्थात फूलकोटले पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नियन्त्रणमा लिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। सर्वोच्च अदालतको पूर्ण बैठकले पूर्व प्रधान न्यायाधीश जबरालाई नियन्त्रणमा लिएर

दश घण्टा राखी परिवारको जिम्मा लगाएको पछिल्लो घटनाप्रति गम्भीर ध्यानकर्षण भएको जनाएको हो। घरमा सुतिरहेको अवस्थामा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा लगेर राखेको विषयमा कानूनको प्रक्रिया पूरा नगरिएको र यसलाई लोकतान्त्रिक शासन प्रणालीले स्वीकार गर्न नसक्ने फूलकोटको बैठकपछि हिजो जारी विज्ञप्तिमा उल्लेख छ। सर्वोच्च अदालतका प्रवक्ता तथा सह रजिस्ट्रार अर्जुन प्रसाद कोइरालाद्वारा जारी विज्ञप्तिमा नेपालको संविधानले स्वतन्त्र निष्पक्ष र सक्षम न्यायपालिकालाई लोकतान्त्रिक शासन प्रणालीको आधारभूत मूल्यका रूपमा आत्मसात गरेको उल्लेख गर्दै न्यायिक जनशक्ति प्रति राज्यका निकायहरूले गर्ने व्यवहार संवेदनशील र गम्भीर हुनुपर्ने भनिएको छ। विज्ञप्तिमा हरेक नेपाली नागरिकको व्यक्तिगत स्वतन्त्रता एवं सम्मानपूर्वक बाँच्न पाउने मौलिक हकको संरक्षणका लागि प्रचलित कानूनले निर्धारण गरेको उचित प्रक्रिया अपनाउनु पर्ने उल्लेख छ। पूर्व प्रधान न्यायाधीश, पूर्व न्यायाधीश, बहालवाला न्यायाधीश तथा न्यायिक जनशक्ति स्वतन्त्र न्यायपालिकाका विभिन्न अंग भएकोले उनीहरूप्रति राज्यका निकायले गर्ने व्यवहार संवेदनशील र गम्भीर विषय भएको सर्वोच्चको ठहर छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले जबरालाई शनिबार राति काठमाडौँ महाराजगंजमा रहेको निवासबाट नियन्त्रणमा लिएको थियो। जबराको सम्भावित सुरक्षा जोखिमका कारण ल्याएको त्यसबेला कार्यालयले प्रतिक्रिया दिएको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार बन्जेङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।

0: यो चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लक्की ड्र कुपन, अनि पाउनुहोस् 3 वर्ष एसी, 1 टन डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् 1 जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। बालेन्द्र शाह नेतृत्वमा सरकार गठन भएको आज 6 महिना पूरा भएको छ। 2082 साल फागुन 21 गते सम्पन्न भएको चुनावबाट नयाँ राजनैतिक शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले संसदमा झण्डै 2/3 अर्थात 182 सीट सहित बहुमत हासिल गरेपछि शाह चैत 13 प्रधानमन्त्री बन्नुभएको थियो। सरकार गठन लगत्तै बसेको पहिलो मन्त्री परिषदको बैठकले शासकीय सुधार, सुशासन र विभिन्न विषय समेटेर 100 प्रमुख एजेण्डा सार्वजनिक गरेको थियो। सरकारले सुशासन र पारदर्शिता, डिजिटल रूपान्तरण, कानूनी तथा नीतिगत सुधार र नतिजामुखी कार्यलाई प्राथमिकता दिएको थियो। सरकारले अहिलेसम्म प्रशासनिक सुधार, सुशासन प्रवर्धन, भ्रष्टाचार नियन्त्रण, कानूनी सुधार, सार्वजनिक सेवा प्रवाह तथा आर्थिक क्षेत्रमा उल्लेखनीय नीतिगत उपलब्धि हासिल भएको दावी गरेको छ। तर यसबीचमा भोटे कोशीको बाढ़ी, हालैको वर्षा जस्ता प्राकृतिक विपदबाट जनधनको ठूलो क्षति भएको छ। यसको व्यवस्थापन, पुनर्निर्माण, पुनर्स्थापना तथा अहिले चाडपर्वको मुखैमा बढ़ेको बजार भाव नियन्त्रण लगायतका चुनौतीका विषय रहेका छन्। प्रतिपक्षी दलका सांसदहरूले मात्रै होइन, सत्तापक्षकै सांसदहरूले पनि सरकारको टीका टिप्पणी सहित खबरदारी गर्दै आएका छन्। उनीहरूले सुकुमवासीको समस्या, भोटेकोशी बाढ़ीपछिको पुनर्निर्माण तथा पुनर्स्थापनामा भइरहेको ढिलाई, बजार भाव नियन्त्रण, सरकारको कार्यशैलीमा असन्तुष्टि जनाएका छन्। हालै प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा नेपालको तर्फबाट राखेका प्रस्तावको सत्तापक्ष र प्रतिपक्ष सबैले सकारात्मक प्रतिक्रिया दिएका छन्। त्यस्तै प्रधानमन्त्री न्यूयोर्क जाँदा तामझाम नगरेको विषयलाई धेरैले सकारात्मक रूपमा लिएका छन्। परराष्ट्रमन्त्री शिशिर खनाल र श्रीलंका विदेश वैदेशिक रोजगार तथा पर्यटन मन्त्री बिजिथा हिराथबीज आज भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको 81 महासभामा सहभागी हुन न्यूयोर्कमा रहेका परराष्ट्रमन्त्री खनालले साइडलाइन भेटवार्ताको क्रममा श्रीलंका समकक्ष हिराथसँग द्विपक्षीय भेटवार्ता गर्नुभएको उहाँको सचिवालयले जनाएको छ। दुई मन्त्रीहरूले नेपाल श्रीलंका द्विपक्षीय सम्बन्धलाई थप सुदृढ़ बनाउने विषयमा छलफल गर्नुभएको थियो। भेटका क्रममा मन्त्री खनालले नेपालको हालैको विनाशकारी जलवायुजन्य विपदबाट प्रभावित समुदायप्रति सहानुभूति र ऐक्यबद्धता प्रकट गर्नुका साथै आर्थिक तथा मानवीय सहायता उपलब्ध गराएकोमा श्रीलंका सरकार र त्यहाँका नागरिकप्रति आभार व्यक्त गर्नुभयो। अब विदेशको खबर। अमेरिकी अन्तरिक्ष कम्पनी स्पेस एक्सको स्टारशिप रकेटले पहिलो पटक सफलतापूर्वक कक्षीय उडान पूरा गर्दै पृथ्वीको कक्षमा पुगेको छ। नेपाली समयअनुसार हिजो बेलुका 6:30 बजे टेक्सासको स्टार बेसबाट 26 स्टारलिंक उपग्रह प्रक्षेपण गरिएको थियो। यसको उद्देश्य सुरक्षा कायम राख्दै रकेटको प्रदर्शन सम्बन्धी बढ़ीभन्दा बढ़ी तथ्याङ्क संकलन गर्नु रहेको छ। स्टारशिपको परीक्षण उडानको क्रममा 26 नयाँ प्रविधिका स्टारलिंक सेटेलाइट समेत अन्तरिक्षमा पठाएको अन्तर्राष्ट्रिय समाचार संस्था रोइटर्सले जनाएको छ। हिजो टेक्सासको स्टारबेसबाट प्रक्षेपण गरिएको चालकविहीन स्टारशिपको यो 14 परीक्षण उडान हो। मिशन झण्डै 10 घण्टा चल्ने तालिका रहे पनि इन्जिनमा समस्या आएपछि अवधि घटाइएको थियो। स्टारशिपको 3 मुख्य इन्जिन मध्ये एउटा इन्जिन समय अघि नै बन्द भएको हो। त्यसपछि मिशन असफल हुने आशंका भए पनि स्पेस एक्सका इन्जिनियरहरूले अन्य इन्जिन प्रयोग गरेर स्टारशिपलाई कक्षमा पुर्याउन सफल भएका खबरमा उल्लेख छ। यो उडानमा पहिलो पटक स्टारलिंकका 26 उपग्रह पनि अन्तरिक्षमा पठाइएको हो। स्टारशिपसँगै प्रक्षेपण गरिएको सुपर हेभी बुस्टर भन्ने छुट्टिएपछि मेक्सिको खाड़ीमा नियन्त्रित रूपमा अवतरण गरिएको थियो। यद्यपि अवतरणको क्रममा बुस्टरका केही इन्जिनले काम गर्न छाडेको स्पेस एक्सले जनाएको छ। स्पेस एक्सले स्टारशिपलाई पूर्ण रूपमा पुनः प्रयोग गर्न मिल्ने अन्तरिक्ष यानका रूपमा विकास गरिरहेको छ। कम्पनीले यसलाई नियमित सेवामा प्रयोग गर्ने लक्ष्य राखेको छ। अब खेल खबर। 20 एसियन खेलकुद अन्तर्गत पुरूष क्रिकेटको क्वार्टर फाइनलमा नेपाल र श्रीलंका बीचको आज बिहान हुनुपर्ने खेल वर्षाका कारण हुन नसकेपछि नेपाल बाहिरिएको छ। जापानमा भइरहेको प्रतियोगिताको नायोगाको कोरोगी स्पोर्ट्स पार्कमा नेपाल र श्रीलंका बीचको खेल टस पनि हुन नपाई रद्द भएको हो। खेल नभए उच्च वरियताको टोली अघिल्लो चरणमा जाने नियम अनुसार नेपाल प्रतियोगिताबाट बाहिरिएको हो। टी20 विश्व वरियतामा श्रीलंका 9 र नेपाल 14 स्थानमा छ। त्यसअनुसार श्रीलंका सेमी फाइनलमा पुग्यो। नेपालले समूह चरणको पहिलो खेलमा अफगानिस्तानलाई 5 विकेटले पराजित गरेको थियो। त्यसपछि जापानसँग समूह चरणको अन्तिम खेल पनि वर्षाले प्रभावित हुन पुगेको थियो। यसअघि हिजो तय भएका क्वार्टर फाइनल खेल पनि वर्षाले रद्द भए। यसअघि सन् 2010, 2014 र 2022 एसियन खेलकुदमा पनि नेपाल क्वार्टर फाइनलबाटै बाहिरिएको थियो। चारभन्जिङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। अवरूद्ध सड़क खुलाउन काम तीव्र, बीपी राजमार्ग आज बेलुकासम्म खुलाउने गरी तयारी, बागलुङमा पहिरोमा परि ज्यान गुमाउनेको संख्या 12 पुग्यो। पूर्व प्रधान न्यायाधीश जवारालाई नियन्त्रणमा लिएको घटनाप्रति सर्वोच्चको ध्यानाकर्षण, सम्मानपूर्वक बाँच्न पाउने मौलिक हकको संरक्षणतर्फ गम्भीर बन्न आग्रह। बालेन्द्र शाह नेतृत्वमा सरकार बनेको 6 महिना पूरा, परराष्ट्र मन्त्री खनाल र श्रीलंका विदेश मन्त्री हेराथ बीच भेटवार्ता। स्पेस एक्सको स्टारशिप पहिलो पटक पृथ्वीको कक्षमा, 14 प्रयासमा 26 स्टारलिंक उपग्रह पृथ्वीको कक्षमा पुग्न सफल। र एसियाड क्रिकेटमा नेपाल क्वार्टर फाइनलबाटै बाहिरियो, श्रीलंका सेमी फाइनलमा।
2: एनबीएल सर्वसुलभ आवास कर्जा
3: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
3: विशेषताहरू: ₹3 करोडसम्मको कर्जा सुविधा,
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
3: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो

0: एकमात्र डीटीएच सेवा
1: डिश हो खुशी को कनेक्शन
2: एनआईसी एशिया इक्विटी अपर्चुनिटी फंड मज्जाको लगानी गर्ने अवसर
3: अब लगानी गरौं भविष्यका लागि किनकि अवसर छ सही लगानीको
2: एनआईसी एशिया क्यापिटल लिमिटेडले ल्याएको छ म्युचुअल फण्डमा लगानी गर्ने सुनौलो अवसर
3: यही असोज 7 गते देखि असोज 13 गते सम्म निश्चिन्त लगानी गर्न सकिने आईपीओ खुल्ला एनआईसी एशिया इक्विटी अपर्चुनिटी फण्ड 10 वर्षे योजना दीर्घकालीन वृद्धिको सम्भावना अनि अनुभवी व्यवस्थापन र विविधीकृत लगानी सबै एउटै फण्डमा त्यसैले बचत मात्रै गरेर नबस्नुहोस् बचतलाई आफ्नो वित्तीय लक्ष्य अनुसार आजै लगानी गर्न सुरु गर्नुहोस्
2: आवेदनको लागि मेरो शेयर आसबा सदस्य ब्याङ्क तथा वित्तीय संस्था र एनआईसी एसिया मो ब्याङ्क प्लेटफर्मबाट सजिलै एप्लाई गर्न सकिन्छ
3: थप जानकारीको लागि 9854033131 वा 9765404948 मा सम्पर्क गर्न सक्नुहुनेछ
2: अवसर सँगै अघि बढ्दै
3: एनआईसी एसिया क्यापिटल लिमिटेड अब लगानीको पालो तपाईँको कृपया योजनामा लगानी गर्नु अघि विवरण पुस्तिका राम्रोसँग अध्ययन गर्नुहोला मणिचूडको काख
4: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति
3: शान्ति र आनन्दको अनुभूति
4: भीडभाडबाट टाढा
3: शहरबाट नजिकै
4: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
3: झुले अर्ग्यानिक फार्म रिजोर्ट
2: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946566 र 9841954181 वेबसाइट झुले.com.np
5: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चारभन्जाङ भित्रका खबरमा तपाईंलाई स्वागत छ एक हप्तासम्म मनाइने इन्द्रजात्रा पर्व आज राति बसन्तपुरमा एसी ढालिएसँगै सकिनेछ आज राति 9:25 साइतमा एसी अर्थात इन्द्रध्वज ढालेपछि इन्द्रजात्रा सकिन्छ गएको 7 गते बिहान 7:47 साइतमा इन्द्रध्वज उत्थान गर्दै इन्द्रजात्रा पर्व शुरू गरिएको थियो बसन्तपुरसँगै काठमाडौँ उपत्यकाको नेवार समुदायको बस्ती रहेका विभिन्न शहरमा 7 गते नै ठडाएका एसी पनि आजै ढाले र उत्सवका रूपमा इन्द्रजात्रा समापन गरिँदैछ आजदेखि इन्द्रजात्रामा प्रदर्शन गरिने मजिपा लाखे हलचोकको आकाश भैरव किलागलको पुलुकिसी देवी नाच महाकाली नाच आकाश भैरव समय बजी सजाएर राख्ने लगायतका परम्परागत सांस्कृतिक मूर्ति नाच जस्ता धार्मिक गतिविधि पनि समापन हुनेछन् यसैबीच इन्द्रजात्राको अन्तिम दिन आज नानीचा याको दिन महिलाले रथ तान्दैछन् आज महिलाहरूले जीवित देवी कुमारी गणेश र भैरवको रथ तानेर नानीचा यात्रा मनाउन लागि हो कुमारी जात्राको अन्तिम दिन बसन्तपुर हनुमान को कुमारी घरदेखि नरदेवी हुँदै इन्द्रचोक लगायतका ठाउँमा कुमारीको रथ महिलाहरूले मात्र तान्न लागेका हुन् चाड़ पर्वको बेला यात्रुको सुरक्षा गाड़ी दुर्घटना नियन्त्रण तथा यात्रुलाई हुने

अभियान सञ्चालन गरिनेछ। अभियान अन्तर्गत गाड़ीको यान्त्रिक अवस्था र प्रदूषण जाँच गरिनेछ भने लामो दूरीका गाड़ीमा अनिवार्य दुईजना चालक राख्नुपर्ने कानूनी व्यवस्थालाई पनि कड़ाईका साथ कार्यान्वयन गरिने भएको छ। चाड़पर्वको समयमा मठ मन्दिरमा दर्शनार्थीको भीड़ बढ़ने भएकोले मन्दिर क्षेत्रमा पार्किङ व्यवस्थापन सहित विभिन्न काम हुने ट्राफिक प्रहरीले जनाएको छ। बिहान 9 बजेको राष्ट्रिय र चार भन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। अवरूद्ध सड़क खुलाउन काम तीव्र, बीपी राजमार्ग आज बेलुकासम्म खुलाउने गरी तयारी, काठमाडौँ उपत्यका सहित देशभरको मौसम खुल्यो। बसन्तपुरमा आज राति यासी ढालिएसँगै यस वर्षको इन्द्रजात्रा सकिने, नानी चायाको दिन महिलाले रथ तान्दै र ट्राफिक प्रहरीले चाडपर्व लक्षित विशेष अभियान सञ्चालन गर्दै। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: अरुण अरुण
1: 97.6 MHz हरपल तपाईं सँगै।
2: के तपाईँलाई आँखा सम्बन्धी कुनै समस्या छ?
3: यदि समस्यामा हुनुहुन्छ भने आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको लागि चैनपुर आँखा उपचार केन्द्र।
2: हाम्रा सेवाहरू आँखा जाँच गरिनुका साथै आँखा जाँच गरे अनुसारका चस्माहरू बनाइन्छ। चस्मा जाँच गरिनुका साथै आँखा सम्बन्धी सम्पूर्ण औषधिहरू पनि पाइन्छ।
3: चैनपुर आँखा उपचार केन्द्र सम्पर्कको लागि मोबाइल नम्बर 98174717118 र 98627312300। चैनपुर आँखा उपचार केन्द्र चैनपुर सङ्खुवा सभा।
4: गाउँ विकास बचत तथा ऋण सहकारी संस्था चैनपुरको शेयर सदस्यहरूलाई 15 एकाईगत वार्षिक साधारण सभामा उपस्थित हुने बारे सूचना। यस गाउँ विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड चैनपुर 6 को मिति 2083 साल भाद्र 22 गते बसेको संचालक समितिको बैठक निर्णय बमोजिम संस्थाको 15 एकाईगत वार्षिक साधारण सभा सहकारी विभागले जारी गरेको सहकारी संस्थाको साधारण सभा कार्य व्यवस्था निर्देशिका 2076 अनुसार तबसिल बमोजिमका प्रस्तावहरूमाथि छलफल गर्न तबसिल बमोजिमको स्थान र समयमा एकाईगत साधारण सभा सम्पन्न हुने भएकोले आफ्नो क्षेत्रमा हुने एकाईगत साधारण सभामा उपस्थित भई कार्यक्रम सफल बनाइदिनु हुन यो सूचना प्रसारण गरिएको छ।
5: 15 एकाईगत वार्षिक साधारण सभामा पेश हुने प्रस्तावहरू संचालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन प्रस्तुत तथा अनुमोदन सम्बन्धमा
4: लेखा सुपरिवेक्षण समितिको तर्फबाट लेखा समिति संयोजकको प्रतिवेदन प्रस्तुत तथा अनुमोदन सम्बन्धमा
5: आर्थिक वर्ष 2082-83 को लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा
4: आर्थिक वर्ष 2082-83 को वार्षिक कार्य योजना तथा बजेट कार्यान्वयन समीक्षा सम्बन्धमा
5: आर्थिक वर्ष 2083-84 को लेखा परीक्षण नियुक्ति र पारिश्रमिक सम्बन्धमा
4: संचालक समितिले 2082 साल श्रावण 1 गतेदेखि 2083 साल असार 31 गतेसम्म गरेका महत्वपूर्ण निर्णयहरू अनुमोदन सम्बन्धमा
5: आर्थिक वर्ष 2082-83 को सिआर लाभांश तथा संरक्षित पूँजीको फिर्ता सम्बन्धमा
4: सहकारी जिल्ला संघ र केन्द्रीय संघमा प्रतिनिधि पठाउने सम्बन्धमा
5: सिआर सदस्य र शुभचिन्तकहरूबाट आएका सुझावहरू सम्बन्धमा
4: वार्षिक कार्य योजना 2083-84 को अनुमोदन सम्बन्धमा
5: सभाको निर्णय प्रमाणित गर्न उपस्थित सदस्यहरूबाट प्रतिनिधि छनौट सम्बन्धमा
4: एकाइ प्रतिनिधि छनौट सम्बन्धमा
5: र विविध
4: एकाइगत साधारण सभाका कार्यक्रम स्थान र मिति एकाइ नम्बर 1 चैनपुर नगरपालिका वडा नम्बर 8, 9, 10 र 11 मिति 2083 साल कार्तिक 10 गते मंगलबार बिहान 11 बजे स्थान गगनचुम्बी आधारभूत विद्यालय अरुणथान चैनपुर नगरपालिका 8 सङ्खुवा सभा।
5: एकाइ नम्बर 2 चैनपुर नगरपालिकाका वडा नम्बर 1, 2, 3, 4, 5 मिति 2083 साल कार्तिक 12 गते बिहिबार बिहान 11 बजे स्थान चैनपुर नगरपालिका 4 र 5 को संयुक्त कार्यालय।

0: सभा हल पोखरी बजार चैनपुर नगरपालिका 4 सङ्खुवा सभा
1: एकाई नम्बर 3 चैनपुर नगरपालिका वडा नम्बर 6 मिति 2083 साल कार्तिक 14 गते शनिबार बिहान 11 बजे स्थान दिलकुमारी सभा भवन चैनपुर नगरपालिका 6 सङ्खुवा सभा
0: एकाई नम्बर 4 चैनपुर नगरपालिका वार्ड नम्बर 7 मिति 2083 साल कार्तिक 16 गते सोमबार बिहान 11 बजे स्थान दिलकुमारी सभा भवन चैनपुर नगरपालिका 6 सङ्खुवा सभा
1: एकाई प्रतिनिधि साधारण सभा मिति 2083 साल कार्तिक 19 गते बिहिबार बिहान 11 बजे स्थान दिलकुमारी सभा भवन चैनपुर नगरपालिका 6 सङ्खुवा सभा सम्बन्धित ओडाहरूका शेयर सदस्यहरूले तोकिएको स्थानमा हुने साधारण सभामा उपस्थित भइदिनु हुन अनुरोध गर्दछौ थप जानकारीको लागि सम्पर्क नम्बर 98525 3191 99570191 98422 92388 र 98525 5154 गाउँ विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड चैनपुर 6 सङ्खुवा सभा
2: हातमा के पो बोकेर लाग्यो गुटुङटुङ
3: के गर्नु अब पेन्सन थाप्न हिँडेको भन्न मिलेन अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको
2: औ लु समस्याको समाधान भनेकै म
4: कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि
2: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो राम्रो कमाइ पो छ भन्थ्यो झुसेले
3: दुबोले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ
4: अब त्यहीबाट जाने
2: लाखै सल्लाह दिएको के पाप त बोले कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त 1919 किनेरु ल्याएको रेडियो छ लु सुनौ त
1: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रो राम्रो कम्पनीहरूमा पठाइरहेको छ साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई मोबाइल 98525 5194 98126 77 42 र व्हाट्सएप नम्बर 97054 58302 ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल
5: भालुमा बासको खालिलो तामा कान्छीको मन हर्ने भालुमा बासको

0: ती फकाए नि मान्दिन हौ कानाछी के छ र मेरो खोटा। नमस्कार, म गायक अनन्त घिमिरे, तपाईँ सुन्दै हुनुहुन्छ लेख बेसीको धुन, रेडियो अरुण, सधैँ सुन्नुहोस् है।
1: ल केटा, आज दसैँ, आफू त दुलैसित ससुराल गइन्छ, तिमीहरू पनि मामा घर जाऊ।

0: भन्छ तेरो दाजुले विदेशबाट आइएमीमा पैसा पठाएछ लेख्न जा। ए अनि सुन त, तल काकालाई भोलि हस्पिटल लाने रे, गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है, खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दैछ तेरो काकी।
1: ल ल आमा, म तँ गए तँ आए।
0: होइन आजै आइपुग्छस् र?
1: कहाँ आमा, त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्यालीमा भइहाल्छ नि।
2: हामी कहाँ आइएमई, वेस्टर्न युनियन, हिमाल रेमिट, सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ। साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस्। त्यति मात्र कहाँ हो र, इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ, वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस्। आशिष एन्ड ब्रदर्स प्रादी, चैनपुर छ, सङ्खुवा सभा, प्रोपाइटर आशिष साख्य, टेलिफोन नम्बर 029-570-128, मोबाइल नम्बर 9852-45-741।
3: बाल बालिकामा मोबाइल फोनको अत्याधिक प्रयोगले मायोपियाको जोखिम बढ्न सक्छ। मायोपिया हुँदा टाढाका वस्तुहरू धमिलो देखिन्छ र कापी किताबहरू अनुहार नजिकै ल्याएर पढ्ने गरिन्छ। त्यसैले मायोपियाबाट जोगिन वा बनौ, मायोपियाको जोखिमलाई कम गर्न आफ्ना बाल बालिकाको नियमित आँखा परीक्षण गराउनुहोस्। नवदृष्टि आई हस्पिटल इटहरीमा मायोपिया क्लिनिक दैनिक रूपमा बिहान 8:30 देखि दिउँसो 3:30 सम्म सञ्चालित छ। नाम टिपाउनका लागि मोबाइल नम्बर 9862-63-39-64। नवदृष्टि, स्वस्थ आँखा, सुन्दर संसार।
4: होइन भाउजू, यति हतारमा कता जाँदै हुनुहुन्छ?
5: दाजुले विदेशबाट पैसा पठाउनु भएछ, अनि त्यही पैसाले गहना नै किन्नु भनेको, फेरि केटाकेटीलाई लुगा कपडा नि ल्याउनु छ, यति धेरै काम छ, फेरि मलाई पैसा झिक्ने कहाँ हो त्यो पनि थाहा छैन, अनि गर्नु परेन हतार।
4: भाउजू अब त्यसो भए तपाईँ चैनपुर बजारको समिन टेलर्समा जानुहोस् त,
5: त्यहाँ मेरो कुन चाहिँ काम बन्छ त बाबु?
4: त्यहाँ तपाईँको सबै काम बन्छ भाउजू, त्यहाँ त प्रभु मनी ट्रान्सफर, उल्लास रेमिट, संसार रेमिटबाट पैसा झिक्न अनि पठाउन सकिन्छ, अनि सुन चाँदी खरिद बिक्री पनि गरिन्छ, त्यति मात्रै कहाँ हो र, त्यहाँ त रेडिमेड कपडा साथै थान कपडाहरू खुद्रा तथा होलसेल मूल्यमा पनि बिक्री गरिन्छ नि।
5: धन्यवाद बाबु, तपाईँले समिन टेलर्सको बारेमा नभन्नु भएको भए त आज चैनपुर बजार घुम्दै दिन बित्ने रहेछ।
4: ए पक्नुहोस् त भाउजू, त्यहाँ त कामख्या प्रिमा ग्यास पनि बिक्री गरिन्छ नि।
6: समिन ट्रेडर्स, चैनपुर छ, सङ्खुवा सभा, प्रोप्राइटर मेघराज साख्य,
4: टेलिफोन नम्बर 029-570-123,
5: मोबाइल नम्बर 9841-0662-22।
7: लै लै मायालाई काटीमा कुटी खसीको मासु सती सालको अचानो भन्थे, लुगा धुने साबुन, सफा गर्ने पानी, मन धुने हजुर वचन, लौ लौ लल्ला बारी खर्कैको नारायण जौबारी।
8: नमस्कार, म लोक गायक कमलीकान्त भेटवाल, तपाईँ अहिले सुन्दै हुनुहुन्छ लेख बेसीको धुन रेडियो।

नेपाली रेडियो नेटवर्कको बिहान 10 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। बाढ़ी र पहिरोका कारण अवरूद्ध भएका पृथ्वी र बीपी राजमार्ग एकतर्फी सञ्चालनमा आएका छन्।

बागलुङमा बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या 12 पुगेको छ। पछिल्लो तीन दिन यता बागलुङका विभिन्न स्थानमा गएको पहिरोले घर पुरेदा 12 जनाको मृत्यु भएको छ भने एकजना अझै बेपत्ता छन्। ताराखोला गाउँपालिका 5 सिटमा पहिरोले घर पुरेदा 2 जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घर पुरेदा 55 वर्षीय दिलबहादुर पुन र उनकी सासु म्याग्दीको मालिका गाउँपालिका 2 79 वर्षीय नरमाया रोकाको मृत्यु भएको प्रहरी उपरीक्षक फणेन्द्र प्रसाईले जानकारी दिएका छन्। पहिरोमा परी पुनका श्रीमती 2 छोरा र बुहारी सामान्य घाइते भएको बताइएको छ। त्यस्तै जिल्लामा अविरल वर्षापछि आएको विपत्मा परी मृत्यु हुनेको संख्या 12 पुगेको छ भने विपत्मा परी एकजना बेपत्ता भएका छन्। शनिबार ताराखोलामा एकजनाको मृत्यु भएको थियो भने आइतबार बागलुङको तमान खोला गाउँपालिकामा 4 जनाको मृत्यु, एक बेपत्ता र निसी खोला गाउँपालिकामा 5 जनाको मृत्यु भएको थियो। नेपाली कांग्रेसको 15 महाधिवेशनको पूर्व निर्धारित कार्यतालिका मुलुक भएर हालै आएको अविरल वर्षा बाढ़ी र पहिरोको कारण केही दिन पर सार्ने तयारी भइरहेको छ। बाढ़ी पहिरोले देशका विभिन्न भाग प्रभावित भएको र कतिपय क्षेत्रमा क्षेत्रीय तथा जिल्ला अधिवेशनहरू सम्पन्न हुन बाँकी रहेकाले महाधिवेशनको मिति संशोधन गर्न आज शीर्ष नेताहरूको बैठक बस्दैछ। उक्त बैठकले प्रभावित कार्यतालिकालाई कति दिन पर लैजाने भन्नेबारे अन्तिम निर्णय गर्नेछ। केन्द्रीय महाधिवेशन निर्धारित मिति असोज 16 19 गति भन्दा 3 दिनदेखि 1 हप्तासम्म धकेलिन सक्ने नेताहरू बताएका छन्। हाल देशका विभिन्न निर्वाचन क्षेत्रहरूमा क्षेत्रीय प्रतिनिधि र महाधिवेशन प्रतिनिधि छनौटका लागि मनोनयन दर्ता, सर्वसम्मतिको प्रयास र निर्वाचनका प्रक्रियाहरू चलिरहेका छन्। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौ
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: खबर सर्कुटाको 24 गाउँपालिकामा तास खेलिरहेको अवस्थामा प्रहरीले 12 जनालाई नियन्त्रणमा लिएको छ। प्रहरी उनीहरूको साथबाट नगद 2,36,250 रुपियाँ तथा 21 बुक तास समेत बरामद गरेको छ।
4: जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार मंगलबार बिहान 24 गाउँपालिका वडा नम्बर 2 डाँडागाउँ स्थित दीपक सारू मगरको घरमा तास खेल भइरहेको विशेष सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय राजा रानीबाट प्रहरी टोली परिचालन गरिएको थियो। प्रहरी टोलीले उक्त घरमा पुगेर तास खेलिरहेका 6 जना र खेल हेरिरहेका 6 जना गरी 12 जनालाई नियन्त्रणमा लिएको छ। आवश्यक अनुसन्धान तथा कार्यवाहीका लागि जिल्ला प्रहरी कार्यालय धनकुटा ल्याइएको समेत बताइएको छ। कर्णाली प्रदेशमा प्राकृतिक विपदका घटनाले जनधनमा क्षति पुगेको छ। प्रदेशका 10 जिल्लामा साउनेता मात्र 175 विपदका घटना भएका छन्। ती घटनामा 10 जनाको मृत्यु 31 जना घाइते र 2 जना बेपत्ता भएका छन्। विपदका कारण 152 घरदुरी विस्थापित भएका छन् भने 21 उद्योगलाई क्षति पुगेको प्रदेश प्रहरीले जनाएको छ। प्रदेश प्रहरीको तथ्याङ्क अनुसार साउनेता पहिरोका घटना सबैभन्दा धेरै भएका छन्। यस अवधिमा 118 पहिरोका घटना भएका छन्। त्यस्तै बाढ़ीका 42 आगलागीका 17 अविरल वर्षाका 54 तथा चट्याङ हावाहुरी 7-7 घटना भएका छन्। पर्सायममा लगातार पानी पर्दा पहाड़ी जिल्लाका सड़क तथा ग्रामीण बस्तीमा पहिरो जाने क्रम बढ़ेको समेत प्रहरीले जनाएको छ। बाढ़ी र पहिरोका कारण सड़क अवरूद्ध हुँदा यातायात सेवा प्रभावित हुनुका साथै कतिपय बस्तीमा दैनिक उपभोग्य वस्तुको आपूर्ति समेत प्रभावित हुने गरेको छ। हवस्त काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।

0: अरुण अरुण
1: 97.6 MHz हरपल तपाई सँगै
2: सिलाउने आँखाबाट पानी आइरहने आँखा रातो हुने निन्द्रा नपुगेजै अनुभव हुने आदि सुक्खा आँखाका लक्षणहरू हुन्। सुक्खा आँखा हुँदा आँखाको आँसु कमजोर हुन्छ। यो समस्याले आँखामा विभिन्न रोगहरू निम्त्याउन सक्छ। त्यसैले सुक्खा आँखाको बेलैमा उपचार गर्नुपर्छ। सुक्खा आँखा सम्बन्धी जाँच उपचार तथा परामर्शका लागि कोर्निया क्लिनिक नवदृष्टि आई हस्पिटलको नम्बर 98626339 मा सम्पर्क राख्नुहोस्। नवदृष्टि स्वास्थ्य आँखा सुन्दर संसार।
3: हातमा के पो बोकेर लाग्यो गुटुङटुङ?
4: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्दै हिँडेको नि।
3: औ लु, समस्याको समाधान भनेकै म हो।
5: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
3: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाई पो छ भन्छ झुसेले।
4: हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
5: अब त्यहीबाट जाने
3: सल्लाह दिएर के पाक्क बोले? कुन मेन पावरबाट जाने? त्यो कुरा त रेडियोले पो भन्छ त। नाइटिङ्गेलमा किनेर ल्याएको रेडियो छ, लु सुनौँ त।
6: ग्रोथ सोर्सेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 98525154, 98126742 र व्हाट्सएप नम्बर 97054852। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।

जब जब हामी यस्ता असाध्यै मन छुने गीतहरू सुन्छौ नि त्यसपछि चाहिँ अब त दशैं लागेछ, दशैं आएछ कि क्या हो भन्ने पनि हुन्छ होइन। डम्बर नेपालीको एलिना म्युजिकबाट बजारमा आएको साउदी छौकी दुबई यो गीत हामीले सुनायौं। परदेशीहरूको लागि त यस्तो रहन्छ कि के गर्ने प्यारी, अहिलेको साल त यस्तै भयो, गत साल पनि आउँछु भनेको आउन पाइन, अहिलेको लागि त लगभग अब मैले टिकट बुकिङ गरिसकेको थिएँ तर यी विभिन्न कारणले गर्दा अहिले पनि आउन पाइन, अब राम्रोसँग चित्त बुझाऊ, मन बुझाऊ, घरका बालबच्चा घर परिवारलाई राम्रोसँग दसैँ मनाऊ, मिठो मसिनो जे छ खाऊ, अर्को वर्ष त पक्कै पनि म आउँछु होइन भन्दा भन्दै धेरै वर्षहरू बितेको कहानी चाहिँ यो गीतमा छ। आदरणीय डम्बर नेपाली जसका सृजनामा यस्ता मन छुने शब्दहरू भेटिन्छन् होइन, त्यतिकै मिठो लय बनाउनुहुन्छ डम्बर नेपाली दाईलाई म हृदयदेखि नै आभार व्यक्त गर्न चाहन्छु। हामी इन्द्रणीको बसाईमा छौं हजुर, पूर्व मेची र पश्चिम महाकालीसम्मका विभिन्न रेडियो मार्फत इन्द्रणी सुन्दै हुनुहुन्छ। अब चाहिँ भने हामी के गर्छौ, एउटा गीत सुनाउँछौ, टेलिफोन लिन्छौ, के गर्छौ भन्दा गीतै सुनाउ भन्नुभएको छ। हामीलाई धेरै भन्दा धेरै साथीहरूले कमेन्ट पनि गरिरहनु भएको छ। लीलामणि आचार्यजी यहाँलाई पनि सम्झना छ, कलावती डाङ्गीले सुदूरपश्चिम डडेलधुरा परशुराम नगरपालिकाबाट सुन्दै हुनुहुन्छ। दीपक छेत्रीले पनि अर्घाखाँची मालारानीबाट म सुन्दैछु भन्नुभएको छ। प्यारो भाइ रुवाउने भयो दशैं गीतले भन्दै मिलन मार्सक आउनु भएको छ। त्यसपछि दीपक छेत्रीले सबैलाई सम्झना गर्दै अब बज्ने गीत नेत्र भूषालले सुन्दै हुनुहुन्छ। यमुना पौडेलले पनि गुड मर्निङ दाई भन्नुभएको छ। भरत ओलीले त्यति धेरै साथ दिइरहनु भएको छ, आज भरतलाई एकदम थ्याङ्क यू भन्न चाहन्छु। सायद राम्रा राम्रा गीत बजिरहेको भएर भरतलाई मन परिरहेछ। शिव छेत्रीलाई पनि धन्यवाद छ। पवित्र दाहाल गौतमले पनि हामीलाई सुन्दै रहेको अवस्था, भरत ओली, अनुमान छेत्री, अनुज खड्का सिन्धुलीको हिरोले पनि कतारदेखि सुन्दैछु भन्नुभएको छ। अझ परदेशीको लागि त डम्बर नेपालीको गीतले रुवाउँछ है परदेशीहरू। अब एउटा गीत राख्छु, त्यसपछि म आउँछु, कार्यक्रम सुन्दै रहनु होला।

सम्झना छ। अनि यतिखेर हाम्रो देवेनदेखि लिएर सबै सबैलाई सम्झना छ, धेरै साथ दिइरहनु भएको छ, हामी पनि सुन्दैछौँ है भन्नुभएको छ। ओहो सानी ल ल, हाम्रो सानीले पनि कार्यक्रमलाई सुन्दै र हेर्दै सानीलाई पनि सम्झना छ धेरै धेरै। हेमन्त बुढाले झोले दाजी भन्दै लेख्नु भएको छ, हेलो सर, हेलो मन्दिराजी भन्ने कुरा पनि आउँथ्यो है सानी। अनि आराम हुनुहुन्छ? एकदम आराम छु। बरु यहाँलाई के छ? दुर्गा पराजुलले पनि हरिशरण म पनि कार्यक्रम सुन्दैछु गौरीघाट काठमाडौँबाट भन्नुभएको छ। विमला श्रेष्ठले पनि सुन्दै हुनुहुन्छ, कपिल बरालले पनि सुन्दै हुनुहुन्छ, उत्तम खड्काले सुन्दै हुनुहुन्छ। त्यसपछि म दोलखाबाट गल्ती नगर ल कथा मेरो कटुवाल युनामबाट, माया जैसी किर्तिपुरबाट मिस यु अल भन्नुभएको छ, रेडियो गाउँघर सुन्ने अछाम होइन लगायत विभिन्न ठाउँमा रहेर साथ दिइरहनुभएका साथीलाई सम्झना मायाले भन्नुभएको छ। अनि हाम्रो माया छ, सम्झना छ, भरतोलले भन्नुभएको छ, हरिशरणम हजुर हरिशरणम। नरेन्द्र जोशी, झङ्कार शाह, अनि त्यसपछि औ हाम्रो अम्सरा पनि उता बसेर हेर्दै रहेछन् है। अनि त्यसपछि लोकेन्द्रले पनि सम्झना गर्न चाहनु भएको छ, रामजी तपाईँलाई पनि सम्झना छ, सीतास्मा खतिवडाले पनि सुन्दै र हेर्दै ल खुसी लाग्यो आजको यस कार्यक्रमलाई। बर्जर पेन्ट्सले साथ दिएको छ, मैले पटक पटक जानकारी गराइरहेको छु। बर्जर पेन्ट्स अब घर रंगाउनको लागि होइन, घर राम्रो बनाउनु परेको छ, पेन्ट्सको आवश्यकता परेको छ भने बर्जर पेन्ट्स नै तपाईँको साथी बन्छ है। किनभने अब दशैं आउँदैछ, घर रंगाउनु पर्यो, अनि अफिस रंगाउनु पर्यो, तिहार आउँदैछ, झिलिमिली पार्नु पर्यो, राम्रो पार्नु पर्यो, अनि घरमा मान्छे जाँदा घरको कलर पनि आकर्षक हुनु पर्यो नि। वाउ कस्तो राम्रो घर, कुन रंग प्रयोग गरेर बनाएको होला भन्ने हुन्छ नि त। यसका लागि चाहिँ बर्जर पेन्ट्सलाई सम्झनु होला, एकदम रंगहरूको बहार लिएर बर्जर पेन्ट्स तपाईँको साथमा आएको छ। आजको यस कार्यक्रमको प्रायोजक पनि बर्जर पेन्ट्स रहेको छ, यो जानकारी मैले यहाँलाई गराए। अनि हाम्रो आशाले पनि सबैलाई सम्झना भन्नुभएको छ। त्यसपछि अन्य धेरै, लक्ष्मणले पनि हेर्दै हुनुहुन्छ, दीपक छेत्री हेर्दै हुनुहुन्छ, यहाँलाई पनि धेरै धेरै सम्झना छ। अनि प्रकाश मगर, दुर्गा पराजुलीदेखि लिएर धेरै हुनुहुन्छ है। हाम्रो राजा जनकले पनि धेरै मनपर्ने आवाज दाई यो, आनन्द लाग्छ प्युठानको नौ बहिनी, खवाङबाट म जनक बुढा मगर सुन्छु इन्द्रणी भनेर लेख्नु भएको छ। त्यसपछि अर्को साथी निर्मला राणाले पनि, निर्मल राणाले पनि हामीलाई सुन्दै हेर्दै हुनुहुन्छ। सुनिल चौलागाईले पनि गुड मर्निङ दाई भन्नुभएको छ। प्रेम घरती मगर, सीता पराजुलीले पनि इन्द्रणी सुन्दै गर्दा के गर्ने, धेरै मन दुख्यो दाई, बाध्यता परदेशी हुने यो गीत सुन्दा भनेर लेख्नु भएको छ। खेम बस्नेत पनि दिङला, भोजपुरको दिङलाबाट आउनुभएको छ। हामी पनि सुन्दैछौ हजुर, ठिक छ, अब चाहिँ बिदा माग्नै पर्ने समयमा छु। अब जाँदा जाँदै कृष्ण शताब्दी युट्युब च्यानल मार्फत बजारमा आएको एउटा नयाँ गीत छ, ईसा यही हो नि हो भन्नुभएको छ। हाम्रो भूपेन्द्र डाङ्गी लगायतका कलाकार साथीहरू देवी घरतीले गाउनु भएको छ यो गीत। यहाँलाई छोड्दै इन्द्रणीको बसाईबाट सबैलाई आभार व्यक्त गर्दै र विशेष धन्यवाद कार्यक्रमलाई प्रायोजन गर्ने बर्जर पेन्ट्सलाई दिँदै म बिदा हुन्छु। परिवर्तन सम्भव छ।

0: रेडियो अरुण अरुण 97.6 MHz हर पल हर तपाईं सँगै।
1: रेडियो अरुण टाइम चेक
2: इट्स 11 AM
3: अहिले बिहानको 11 बज्यो। नेपाली रेडियो 11 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। मनाङको नार्फा भूमिको उच्च हिमाली क्षेत्रमा गएको हिम पहिरोमा परेर हराइरहेका अर्को खोजी कार्य जटिल बनेको छ। 4 जनाको शव भेटिएको हिम पहिरोमा अझै 12 जना हराइरहेका छन्। नार्फा भूमि गाउँपालिका 5 हिमलुङ क्षेत्र करिब 5200 मिटर उचाइमा आइतबार हिम पहिरोमा परेर 4 जनाको मृत्यु भएको थियो। हिम पहिरोपछि अझै 12 जना बेपत्ता रहेका मनाङका सहायक प्रमुख जिल्लाधिकारी कृष्ण प्रसाद पौडेलले जानकारी दिएका छन्। उनीहरू हिम पहिरोमा पुरिएको आशंका गरिएको छ। उच्च हिमाली क्षेत्रमा ठूलो हिम पहिरो गएकाले खोज तथा उद्धार कार्य जटिल बनेको पौडेलले बताएका छन्। हिम पहिरोपछि खोज तलाशको क्रममा आइतबार 2 र सोमबार 2 जनाको शव फेला परेको नेपाल राष्ट्रिय पर्वतीय गाइड संघले जनाएको छ। हिम पहिरोमा परेर ज्यान गुमाउने वीरेन्द्र गुरूङ, गोरनश्याम राई, छेबी भोटे र पासाङ भोटेको शव भेटिएको हो। हिजो 2 जनाको शव घटनास्थलबाट खनेर निकालिएको पनि बताइएको छ। हिम पहिरोमा बेपत्ताहरूको उद्धार र खोजकर्ता कम्पनी आफैले गरिरहेको छ भने यहाँ अहिले स्थानीय प्रशासनले केही गर्न सक्ने अवस्था छैन। हामीले समन्वय गर्ने मात्रै हो। घिमिरेले भने उच्च हिमालमा खोजी गर्न सक्ने उद्धारकर्ताले हिजो र अस्ति बेपत्ताको खोजी गरेका हुन्। त्यहाँ अहिले हाम्रा सुरक्षाकर्मी जान सक्ने अवस्था नै छैन। हेलीमा सुरक्षाकर्मी गएर अहिले केही काम पनि भएको छैन। तालिम प्राप्त जनशक्तिले नै खोज्ने हो। उहाँहरू नै नसकिने भयो भन्दै हुनुहुन्छ पौडेलले भनेका छन्। काठमाडौँका 2 टुरिस्ट कम्पनीबाट त्यहाँ बेस क्याम्प निर्माणका लागि गएका 27 जना नेपाली कामदार हिम पहिरोमा परेका छन्। त्यसमध्ये हिम पहिरोपछि 11 जना सकुशल फर्किएका छन् भने बाँकी 12 जनाको अवस्था भने अझै अज्ञात छ। नेपाली कांग्रेसले 15 महाधिवेशनको नयाँ मिति आज टुङ्गो लगाउने तयारी गरेको छ। केन्द्रीय कार्यालयको टीमको आजको अनौपचारिक बैठक बसेर नयाँ मिति टुङ्गो लगाउने जनाइएको छ। पदाधिकारीका अनुसार आज बिहानै महाधिवेशनको नयाँ मितिबारे सल्लाह गर्नका लागि केन्द्रीय कार्यालयको टीम बसेर बैठक बस्ने जनाइएको छ भने कांग्रेसले 15 महाधिवेशनको मिति यसअघि असो 16 गतेदेखि 19 गतेसम्म गर्ने निर्णय गरेको थियो। त्यसका लागि विभिन्न राजनीतिक दलका नेताहरूलाई समेत निम्तो पठाइसकिएको बताइएको छ। तर असोज 8 गतेदेखि 11 गतेसम्मको अविरल वर्षासँगै बाढ़ी पहिरोले तल्लो तहका अधिवेशन प्रभावित भएपछि महाधिवेशन केही दिनपछि सार्ने तयारी गरिएको बताइएको छ। दशैं तिहार छठ जस्ता ठूला चाडपर्वहरू नजिकिसकेकाले त्यसभन्दा अघि गर्ने कि पछि भन्ने निर्णय आज टुङ्गो लाग्ने समेत कांग्रेस संस्थापन पक्षका नेताहरूले बताएका छन्। संस्थापन इतरको शेरबहादुर देउवा समूहले पनि आगामी मंगिरमा छुट्टै 15 महाधिवेशन गर्ने भन्दै तयारी थालेको छ। नुवाकोटको विदुर नगरपालिका 31 बजारमा बाढ़ीले पुरेको घरमा सुनचाँदी र नगद भेटिएको छ। सशस्त्र प्रहरीले भेटिएको गरगहना र नगद सम्बन्धित व्यक्तिलाई बुझाएको छ। गएको भदौ 10 रसुवाको बोटेको सिउँदै त्रिशुली नदीमा आएको बाढ़ीपछि खोज तथा उद्धारमा खटिएको सशस्त्र प्रहरीले स्थानीय बासिन्दा अनुज जोशीको घरमा सुन चाँदी र नगद भेट्टाएको। बाढ़ीमा पुरिएको घरभित्र झण्डै 15 तोला सुन, 6 तोला चाँदी र नगद 4 लाख रूपियाँ फेला परेको थियो। घरको भग्नावशेष खन्दा फेला पारेको नगद सुन तथा चाँदी सम्बन्धित घरधनी जोशीलाई स्थानीय बासिन्दाको रहबरमा हिजो सोमबार हस्तान्तरण गरिएको सशस्त्र प्रहरी निरीक्षक दिल कुमार श्रेष्ठले बताएका छन्। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौ।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: पार्टी खबर। सड़क विभागले पछिल्लो बाढ़ी पहिरोबाट अवरूद्ध सड़क खुलाउन काम तीव्र पारेको जनाएको छ। रोशी खोलाको कटान र विभिन्न ठाउँमा गएको पहिरोका कारण चार दिनदेखि पूर्ण रूपमा बन्द रहेको बीपी राजमार्ग आज बेलुकासम्म खुलाउने गरी तयारी भइरहेको छ। काभ्रेको रोशी गाउँपालिका क्षेत्रमा रोशी खोलाले सड़क कटान गर्नुका साथै विभिन्न ठाउँमा पहिरो खसेपछि बीपी राजमार्गको काभ्रे खण्ड पूर्ण रूपमा अवरूद्ध छ। राजमार्गको चौकी डाँडा, गुमाउने, गिम्दी बेसी, 400 बेसी लगायतका ठाउँमा रोशी खोलाको कटान तथा पहिरोका कारण सड़कमा क्षति पुगेको छ। बीपी राजमार्ग भएर चल्ने गाड़ी दूरी खेलमा रोकिएका छन्। बीपी राजमार्ग अवरूद्ध हुँदा काभ्रे हुँदै पूर्वी नेपाल तथा काठमाण्डुतर्फ छुट्ने गाड़ी र यात्रु समेत प्रभावित भएका छन्। धादिङको पृथ्वी राजमार्गमा पर्ने कृष्णवीर र 40 सेमा पहिरो पन्छाएर एकतर्फी यातायात सञ्चालन गरिए पनि धादिङ र आसपासका क्षेत्रमा सुरक्षाका कारण अर्को सूचना नभएसम्मका लागि आवागमनमा समेत रोक लगाइएको छ। कृष्णवीर खण्ड पूर्ण रूपमा दुईतर्फी खुलाउन 3-4 दिन लाग्न सक्ने सड़क विभागको अनुमान छ। मकवानपुरको हेटौडा, वैश्य, भीमभेदी, फाखेल, काठमाण्डु सड़क खण्ड पहिरोले पूर्ण रूपमा ठप्प छ। नारायणगढ़ मुगलिन सड़क खण्डको धारापानी र सिमताल क्षेत्रमा पहिरो खसे पनि अहिले एकतर्फी गाड़ी चलिरहेका छन्। त्यस्तै त्रिभुवन राजपथ सड़क खण्डको झार फेडामा खसेको पहिरो हटाई एकतर्फी सञ्चालन गरिएको छ। दुईतर्फी खुलाउने काम पनि भइरहेको जनाइएको छ। त्यस्तै चीनसँगको व्यापारिक नाका जोड्ने रसुवा खण्डको सड़कमा पनि क्षति पुगेकाले नयाँ ट्रयाक खोलेर बाटो निर्माण गर्न समय लाग्ने देखिएको छ। अमेरिका र चीनले करिब 30 अर्ब अमेरिकी डलर बराबरका वस्तुमा भन्सार कटौती गर्ने सूची सार्वजनिक गरेका छन्। अमेरिका र चीनबीच व्यापारिक तनाव कम गर्ने प्रयास स्वरूप यस्तो निर्णय गरिएको बताइएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनिया राष्ट्रपति शी जिनपिङ वाशिङटनमा भेटवार्ता भएको केही दिनपछि नयाँ सूची सार्वजनिक गरिएको हो। चीनले अमेरिकाबाट आयात गर्ने कृषि उपज, चिकित्सा उपकरण, काठ र कोइला लगायत 1,619 प्रकारका वस्तुमा भन्सार घटाउनेछ। अमेरिकाले चीनबाट आयात गर्ने 77 वर्गका वस्तु जसमा 38 बाजी, भान्साका सामान, नागरी काठ तथा सिसाका सजावटी सामान र फुटबल लगायतमा भन्सार कटौती गर्नेछ। यो नयाँ व्यवस्थाले दुई देशबीच व्यापारिक सहयोग बढ़ाउन सहयोग पुग्ने चीनिया वाणिज्य मन्त्रालयले जनाएको छ। अमेरिकी अधिकारीहरूले पनि यसबाट अमेरिकी किसान, उत्पादक र व्यवसायीलाई चीनिया बजारमा थप पहुँच पुग्ने बताएका छन्। तर चिप, विद्युतीय गाड़ी र ब्याट्री जस्ता रणनीतिक महत्व का क्षेत्र भने नयाँ भन्सार कटौतीमा समेटिएका छैनन्। विशेषज्ञहरूले भन्सार घटेपछि दुई देशबीच व्यापार बढ़न सक्ने भए पनि समग्र आर्थिक प्रभाव तत्काल सीमित हुन सक्ने समेत जनाएका छन्। र दोस्रो संस्करणको मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित रनिङ सिल र पुरूष भलिबल प्रतियोगिता 2083 अन्तर्गत आज 4 खेल हुँदैछ। बुटवलको बीआईसीसी सम्मेलन केन्द्रमा जारी प्रतियोगितामा पहिलो खेलमा खैरा भलिबल क्लब र मणिमुकुन्द भलिबल क्लब प्रतिस्पर्धा गर्दैछन्। त्यस्तै दोस्रो खेलमा गलकोट भलिबल क्लब र भारतको गुजरात क्लब, तेस्रो खेलमा श्रीलंका पुलिस क्लब र विभागीय टोली नेपाल पुलिस क्लब तथा चौथो खेलमा सभा पोखरी भलिबल क्लब र नेपाल एपीएफ खेल्नेछन्। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त पुटवलमा आयोजना गरेको अन्तर्राष्ट्रिय आमन्त्रित पुरूष भलिबल प्रतियोगिता उद्घाटन गर्ने कार्यक्रम रहेको छ। हवस् त, काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 12 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: रेडियो अरुण अरुण 97.6 MHz हर पल हर तपाई सँगै
1: हरेक दिन साथी पनि आउँछरीको टाइम गाउँ शहर देश विदेश ठाउँछरीको टाइम अब म्यासेज तपाईँकै रोजाई तपाईँकै देश विदेशसम्म तपाईँको सन्देश शुभकामना र डेडिकेसन पुर्याउने काम अब हामी गर्नेछौ कार्यक्रम रिक्वेस्ट टाइमबाट रेडियो अरुण 97.6 MHz को रेडियो तरंगबाट हप्ताको सातै दिन बिहान 11 बजेको नेपाली खबर पछि 12 बजेसम्म सुन्न नभुल्नुहोला
2: कार्यक्रम प्रायोजन गर्ने मिडिया प्रेमी साथीहरू निशान योङहाङ माङसिबुङ गाउँपालिका 3 इलाम
3: सुस्मिता नाछिरिङ सालपा सिलिछो 3 चौकीडाँडा भोजपुर हाल कुवेत
2: विश्वजित जिमी धर्मदेवी नगरपालिका 2 तामाफोक संखुवा सभा हाल कतार
3: जीवन भाविन सभापोखरी गाउँपालिका 4 संखुवा सभा हाल मलेसिया
2: सपना साशंकर माझी नगरपालिका 4 देवढुङ्गा संखुवा सभा
3: हिमाल चामलिङ राई सभापोखरी गाउँपालिका 2 ज्यामिरे संखुवा सभा हाल मलेसिया
2: शुक्रराज याखा करिमपुर नगरपालिका 10 खरङ संखुवा सभा
3: सानु सरगम राई बेलका नगरपालिका 6 उदयपुर
2: सुजन कुलुङ राई सिलिचुङ गाउँपालिका 1 बेसिन्दा संखुवा सभा हाल कतार
3: दिल कुमारी रुङबाङसा सभापोखरी गाउँपालिका 2 ज्यामिरे संखुवा सभा
2: अर्जुन याखा धर्मदेवी नगरपालिका 2 तामाफोक संखुवा सभा
3: सम्झना रुङबाङसा सभापोखरी गाउँपालिका 2 ज्यामिरे संखुवा सभा
2: सरोज याखा धर्मदेवी नगरपालिका 6 संखुवा सभा हाल काठमाडौँ
3: देवराज राई चैनपुर नगरपालिका 10 लेवारिङ संखुवा सभा हाल काठमाडौँ
2: निरुषा खालिङ राई चैनपुर नगरपालिका 9 भित्रे संखुवा सभा
3: मदन लिङ्खा धर्मदेवी नगरपालिका 9 मूलगाउँ संखुवा सभा हाल कतार
2: मिडिया प्रेमी निमु शेर्पा 5 रोपन नगरपालिका 8 सुङखुरुङ संखुवा सभा
3: भूपेन्द्र तामाङ सभा पोखरी गाउँपालिका 3 संखुवा सभा हाल युएई
2: सुरज राई तुम्सा पौवादुम्बा गाउँपालिका 5 भोजपुर हाल मलेसिया
3: किशोर कोइ राई केपिलासरी गाउँपालिका सुङदेल खोटाङ हाल काठमाडौँ
2: सुजता जिमी धर्मदेवी नगरपालिका 7 अमरुवा संखुवा सभा हाल हङकङ
3: सिम्पल ललित बल भोजपुर नगरपालिका 1 भामराङ भोजपुर हाल साउदी
2: शर्मिला राई खादबारी नगरपालिका 4 गैरीपाङमा संखुवा सभा हाल कुबेत
3: अविरल घरती मगर चयन मादी गाउँपालिका 5 भावाङ रोल्पा हाल कतार
2: कल्पना चाम्पाङ भोजपुर हाल काठमाडौँ
3: प्रणित याखा धर्मदेवी नगरपालिका 2 तामाफोक खोलापारी संखुवा सभा
2: समीक्षा जोशी तुम्बेवा गाउँपालिका 2 मौवा पाँचथर
3: प्रदीप राई चैनपुर नगरपालिका 10 खराङ संखुवा सभा हाल युके
2: सन्दीप याखा धर्मदेवी नगरपालिका 2 तामाफोक संखुवा सभा
3: सुमिता याखा लिमुखिम चैनपुर नगरपालिका 10 खराङ संखुवा सभा
2: र बागमतीको ज्वाई राई हेटौडा उपमहानगरपालिका 16 हाल काठमाडौँ

हेलो हाई गुड मर्निङ अनि नमस्कार। कार्यक्रम रिक्वेस्ट टाइमको बर्खाईमा बसिरहनु भएका तपाईँ सम्पूर्ण श्रोतामालाई हार्दिक स्वागत गर्दै आजको बसाईमा पनि सधैँ म तपाईँकै साथी कार्यक्रम प्रस्तुत रमा कार्यक्रम रिक्वेस्ट टाइमको साथमा उपस्थित भइसकेकी छु। हजुर, लेख बिर्सीको धुन रेडियो अरूण 97.6 MHz रेडियो तरंग सँगै अनलाइनमा तपाईँले हामीलाई www.radioarun.com.np लगइन गरेर संसारै भरबाट केही साथ सुनिरहनु भएको छ। सजिलोको लागि हाम्रो पात्रो अनि नेपाली पात्रो अलिफेम नेपाली रेडियो लगायतका मोबाइल एप्लिकेशनहरूबाट तपाईँले हामीलाई सुनिरहनु भएको छ भने रेडियोको अफिसियल फेसबुक पेजबाट प्रत्यक्ष रूपमा लाइभ मार्फत हामीलाई सुनिरहनु भएको छ। आशा गर्छौ यो समय तपाईँले हामीलाई भरभर मात्र सुनेर साथ दिइरहनु भएको छ। अनि के गर्दै हुनुहुन्छ, के छ तपाईँको गाउँठाउँको खबर, ती खबरहरू तपाईँले मेसेज मार्फत देखि पठाउन सक्नुहुन्छ। मेसेज गर्नको लागि रेडियोको अफिसियल फेसबुक पेज नेपालीबाट रेडियो अरूण 97.6 MHz भनेर तपाईँले सर्च गर्नुभयो भने हाम्रो अफिसियल फेसबुक पेज भेट्न सक्नुहुन्छ। पेजमा नयाँ हुने साथीहरू जोडिनुहोस्, पेजलाई लाइक गर्नुहोस्, फलो गर्नुहोस् र त्यहाँ प्रोग्राम स्टार्ट हुँदै गर्दा एउटा पोस्ट गरेका छौं। सोही स्टेटसको कमेन्ट बक्सबाट फटाफट आफ्ना मेसेजहरू तपाईँले लेखी पठाउन सक्नुहुनेछ। हजुर, तपाईँले आफ्नो मेसेजमा के लेखी पठाउने भन्ने कुरा कति साथीहरूलाई त थाहा पनि नहुन सक्छ होइन। आफ्नो साथीभाइहरूलाई सम्झना सन्देश छोड्न सक्नुहुन्छ, साथीहरूको नाम मेन्सन गरी पठाउन सक्नुहुन्छ। अनि त्यसै गरेर तपाईँलाई सुन्न मन लागेको कुनै पनि नेपाली गीत संगीत छ त्यसलाई सुन्न चाहनुहुन्छ भने प्रष्ट रूपमा गीतको बोल अनि गायक र गायिकाको नाम तपाईँले लेखी पठाउनुहोस्। तपाईँका रोजदाईका गीत संगीतहरू तपाईँकै निम्ति समय मिलेसम्म प्रस्तुत गर्नेछु भन्दै अब ढिला नगरिकन तपाईँकै सन्देशतर्फ लाग्छु। यति बेला हामीलाई मेसेज पठाउनु भएको छ अस्मी सोताङले, उहाँले लेख्नुहुन्छ, हेलो हाई सेवा सिस्टर, म अस्मी सोताङ खानपारीबाट। साथीहरू सम्झिनु पर्दा हजुरलाई मिठो सम्झना माया अनि जीवन साथी उमेश लिम्बू, छोरी इच्छा लिम्बू, आज जन्मदिन मनाउनु हुने साथी छिरिङ योन्जनलाई जन्मदिनको शुभकामना। साथीहरू सानो शशिका किराती अनि सोनिम शेर्पा, राजविरही काइला, दिल्सा राई, मुना घिसिङ, सम्दिनी सरो छेत्री, सुस्मिता नाछिरिङ, त्यसै गरेर सुनिता कुलुङ, फुच्ची यमकला कुलुङ, दादा माधव ढुङ्गेल, भाइ शिशिर चञ्चले, वरूण चञ्चले राई, आशिष नयन बस्नेत, ढकाल धर्मराज, सन्तोष काफले, लिम्बू विजय, सूरज राई तुम्छा, शरण आले मगर, आकाश राई अनि आचल युञ्जन, लभ स्टार सन्तोष छेत्री, नाना भूमिका राई, नाना सुनु सुनिता राई, बहिनी रिमा थामी, दादाहरू जनक र चाली मगर, ठुलदाई श्रीराम दाहाल, रत्नबहादुर थापा, मिडिया प्रेमी निमु शेर्पा, सन्देश कुलुङ, अनमोल छेत्री, दिल दुखिरिया, सागर गिरी, हर्बलको साथी समीक्षा, कृष्ण तामाङ, जीवन बिन, सानुमाई शेर्पा, रन्दित राई, समीर शंकर एण्ड अल माई फ्रेन्ड्सको लागि भनेर लेख्नु भएको छ। ओके, तपाईँलाई धेरै धेरै धन्यवाद छ। त्यसै गरेर अर्को साथी हुनुहुन्छ फुच्ची यामकला कुलुङ, उहाँले लेख्नु भएको छ, हेलो क्युट सी सेवाकी, के छ खबर, सन्चै हुनुहुन्छ होला नि भन्नुभयो, एकदमै सन्चै छु। अनि माम भयो कि नाइ भन्नुभएको छ, माम भइसक्यो, यसमै फुच्ची यामकला कुलुङ, यात्रामा भयो भने प्रोग्राम सुन्दैछु भन्नुभएको छ। ओके, खुसी लाग्यो। अनि लेख्नुहुन्छ, फ्रेन्ड्सहरू मिस गर्नुपर्दा मिठो भोइसको धनी क्युट सी सजिलाई, मिस यु एन्ड माई फ्यामिली, अनि केही आत्मीय साथीहरू, लभ यु प्यारो मान्छे, रोनिस मादेन लिम्बू, त्यसै गरेर मिस्यु दिदी सुनिता कुलुङ, भाइ तिलक कुलुङ राई, बुनो युनिका खालिङ, त्यसै गरेर काको निमा शेर्पा, दाई जीवन फाबिन, माइलो अस्मी सोताङ, बाजे मिस्कल सेवाली कान्छा, अनि नाना सुनु सुनिता राई, कलेजो रमन मोक्तान तामाङ, सपना तामाङ मोक्तान, दिदी दिल्सा राई, नातिनी अस्मिता लोहरुङ एआर, अनि मलाई सम्झिने बिर्सिने सबैमा उसै माया सम्झना भन्ने गए है त। ओके टाटा बाई बाई भन्नुभएको छ। ओके, तपाईँलाई धेरै धेरै धन्यवाद छ मेसेजको लागि। अर्को साथी हुनुहुन्छ सुनिता कुलुङ, सुनिताजीले हेलो सी सेवा, के छ खबर, सुन्दैछु प्रोग्राम, आज मलाई हिम सेन्चुरीको रहरले होइन मायालु भन्ने भाका बजाइदिनुहोस् ल भन्नुभएको छ। मिस्यु हजुरलाई एन्ड माई फ्यामिली अनि माई फ्रेन्ड्स, त्यसै गरेर लभ यु छोरा हेल्सन कुलुङ, बुनुहरू फुच्ची यामकला कुलुङ, युनिका खालिङ सा, अनि मिस्यु सासुमा जुनिता सामिङ राई, कृष्ण तामाङ, प्यारो कल्पना तामाङ भन्नुभएको छ, त्यसै गरेर जीवन फाबिन, अनि प्यारीहरू अस्मी सोताङ, सुमिता लिम्बुखी मियाखा, सपना तामाङ मोक्तान, भावना मगर, सरोज छेत्री, भाइहरू निमा शेर्पा, आशिष बराल मगर, श्री आङबुहाङ लिम्बू, सुरज राई तुम्छा, अनि दाईहरू शिशिर चञ्चले, वरूण चञ्चले राई, त्यसै गरेर लिम्बू विजय, राजविरही काइना, सुजन थापा,
शरण आली मगर, सुरज श्रेष्ठ, त्यसै गरेर आकाश राई, नाना हरिसन, सुनिता राई, एन्ड युनिसा तामाङ, चन्द्रमाया तामाङ, रजिना गतानी, निष्कल जेवाली कान्छा, एन्ड अल माई फ्रेन्ड्सलाई उस्तै माया सम्झना भनेर लेख्नु भएको छ। ओके, तपाईँलाई धेरै धेरै धन्यवाद छ। त्यसै गरेर अर्को साथी हुनुहुन्छ आचल योन्जन। योन्जनजीले हेलो, गुड मर्निङ, नमस्ते, इट्स मी आचल योन्जन फ्रम जैनपुर। यस प्रोग्राम मार्फत साथीहरू सम्झनु पर्दा जस्ट फर यु एन्ड

छ. थ्याङ्क यू सो मच मेसेजको लागि रेनी साजीलाई. कार्यक्रम रिक्वेस्ट टाइमको बसाई तपाईँ सुन्दै हुनुहुन्छ. अब पनि कार्यक्रममा तपाईँको लागि साथीले रुचाएर पार्नुभएको मिठो गीत राख्ने बेला भइसकेको छ. सो कार्यक्रममा पहिलो सांगीतिक कौशली स्वरूप यो गीत राख्न चाहन्छु. यो गीत पश्चात फेरि बाँकी साथीहरूका सम्झना सन्देश र वाचन गर्नको निम्ति फर्केर आउनेछु. अहिले भने सुनिता कुलुङले रोजाईमा पार्नुभएको यो मिठो गीत रहेको छ, सुन्दै रहनु.

0: छ। क्यालिटी हो कि म स्कुल कसरी जाउँ त?
1: त्यस्तो भए स्कुल नजाऊ, तिमी नि एक्टिङ स्कुल जाऊ। ड्रामेबाज
2: नयाँ कोलगेट स्ट्रङ टिस्ट लेखिन्छ पुरै 24 घण्टा क्यालिटी।

0: मन छैन विदेशमा, रिस्की भने हो मैले। देशको माया लाएर मात्रै भएर न रोजगार छ, न राम्रो शिक्षा छ, न राम्रो स्वास्थ्य छ, न नियम छ, न नीति छ, न कानुन छ। साथीहरू सबै विदेश गइसके, म एक्लै के गर्नु?
1: हजुर, यो निकै नै मिठो गीत बस्दा तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु। रहरले होइन मायालु, यो देशमा त भविष्य छैन मायालु, यो गीत साथीले रुजाइमा पार्नुभयो, मैले तपाईँकै निम्ति सुनाए। विशेष गरी वास्तविक चित्रण गरिएको यो गीतलाई तपाईँले सुन्नुभयो, मिठो थियो, साथीले रुजाइमा पार्नुभयो। अन्य थुप्रै साथीका रुजाएका गीत संगीतहरू तपाईँको लागि राख्नु छ, अनि तपाईँका सम्झना सन्देशहरूलाई मैले बोल्नु छ। फेरि पनि ढिला नगरिकन तपाईँकै सम्झना सन्देशतर्फ लाग्न चाहन्छु। यति बेला राई कौशलको लुम हुनुहुन्छ, उहाँले मिस यु अल भन्ने सबैलाई सम्झना गर्नुभएको छ। त्यसै गरेर मनकुमारी कान्छीको लुङले गुड मर्निङ सुनखुवा सभाबाट, मनकुमारी कान्छीको लुङ हो, मिस यु प्रतिमा स्पर्शी, अटेत अन्जान राई, सुमिता लिम्बुकी म्याखा, अनि रजिना घतानी, मिडिया प्रेमी निमु शेर्पा, दिलु रुम्बाङसा उज्जवल, त्यसै गरेर सम्झना रुम्बाङसा, अनि हिमाल याम्फु राई, साइली सोनिया कुलुङ, विक्रम शंकर, सपना शंकर, जेनी लिम्बु, त्यसै गरी रन्जीव बान्तव राई, जीवन थाविन, जनक रजाली मगर, सन्तोष काफ्ले, घाइल बिरमान सुनवा, रोनिसा राई, अनि विशाल साम्पाङ राई, पवित्र राई एन्ड अल माइ फ्रेन्ड्सको लागि भन्नुभएको छ। मनकुमारीजीलाई धेरै धेरै धन्यवाद छ। कमला ओनेम लिम्बुली, हेलो नमस्ते सेवारो, म सयपत्री मिडिया ग्रुपको मेम्बर काली कमला ओनेम लिम्बु, ताप्लेजुङ घरबै, हाल कोविडबाट हो भन्नुभएको छ। अनि मेरो आत्मीय साथीहरू सम्झनु पर्दा निर्मला ओनेम, सन्देश गुरूङ, खुशी यामुना विष्ट, अतीत अन्जान राई, कुमार प्रजा, छेम निर्दोष, लक्ष्मी राई, लक्ष्मी छेत्री, रमेश साम्पाङ, निशान योङहाङ, लिम्बु विजय, देउमान देवान, सूरज राई टुम्सा, अरूण भण्डारी, पूर्वेली आकाश राई, हरपल रोशनी, विष्णु खनाल, सचिन नेवाहाङ, कृष्ण तामाङ, शुक्रराज रसाइली, वरूण चन्दली राई, एबीसी ताजपुरिया, नम्रता शेर्पा, ढकाल धर्मराज, विपिन रन्दाली, अन्त्यमा प्रोग्राम सुनेर बस्नुहुने सबैमा मिठो सम्झना सहित शुभ दिन भन्न चाहन्छु, बाई बाई भन्नुभएको छ। हुन्छ, यहाँलाई धेरै धेरै धन्यवाद छ। त्यसै गरेर धर्मराजीले नमस्ते रमा सिस्टर, म दुबईबाट कार्यक्रम सुन्दैछु, आज मलाई शान्तिश्री परियारको फर्क ए परदेशी बुलको गीत बजाइदिनुहोस् ल भन्नुभएको छ। अनि यस गीत मार्फत सम्झिनु पर्दा मलाई चिन्नुहुने सम्पूर्ण आफन्तजन साथीहरूलाई मिठो सम्झना गर्दै सुनाउन चाहन्छु भनेर लेख्नु भएको छ। त्यसै गरेर विपना राईले पनि सबैलाई सम्झिनु भयो, मुना परियारले मिस यु अल भन्नुभएको छ, अनि सिम्पल सरिनाले हेलो हाई नमस्ते के छ खबर, म मोरङ काली पोखरीबाट सरिना गुरुङ हो, आज जन्मदिन मनाउनु ओके मनाउनु हुने मिडिया प्रेमी साथीहरू नानु करुणा, त्यसै गरेर तुला सागिरी, अनि त्यसै गरेर भारती प्रेम भण्डारीलाई जन्मदिनको धेरै धेरै शुभकामना मिस यु अल माइ फ्रेन्ड्स भन्नुभएको छ। सुशीला विश्वकर्माले हाव गुड डे अल माइ फ्रेन्ड्स भन्नुहुन्छ। त्यसै गरेर सन्जिता ब्लोन तामाङले हेलो नमस्ते नमस्कार नाना, तेरोथमबाट सन्जिता ब्लोन तामाङ हो, सम्झना सबैमा भन्नुभएको छ। ओके सन्जिताजीलाई धेरै धेरै धन्यवाद छ। सरु छेत्री मिस यु अल भन्ने सबैलाई सम्झिनु भएको छ। सम्झना रुम्बाङसाले सेवा मि सम्झना रुम्बाङसा फ्रम सभा पोखरीबाट रेडियो मार्फत प्रोग्राम सुन्दैछु, आज एउटा सङ प्ले गरिदिनु न ल नाना भन्नुभएको छ। ओके अनि लेख्नुहुन्छ फ्रेन्ड्सहरू मिस गर्नुपर्दा जस्ट फर यु एन्ड गेटिल्सन आपा, त्यसै गरेर शुभ दिन एन्ड शुभ दिन आमा एन्ड भाइ भन्नुभएको छ। त्यसै गरेर मिस्यु सन्देश कुलुङ राई, मनोज टी मगर, फुपू दिले रुम्बाङसा, पुसाई उज्जवल राई भन्नुभएको छ, युट्युब बिनुबिनी दशा शङ्कर, मायलु सानुमाया शेर्पा, त्यसै गरेर मुटु अस्मिता लोहरुङ, त्यसै गरेर बुनु अस्मिता, याम्फु राई, प्रेम पेमु शेर्पा भन्नुभएको छ, प्यारीहरू सपना तामाङ मोक्तान, चन्द्रमाया तामाङ, आतल योजन, त्यसै गरेर अञ्जली श्रेष्ठ, मिडिया प्रेमी निमु शेर्पा, एल्सना कुलुङ राई, रञ्जना बाहिङ, मनकुमारी कान्छे कुलुङ, डियरहरू राज घले मगर, जीवन भावेन, समीर सहयोगी किराती, अभागी जिन्दगी एन्ड अल माइ फ्रेन्ड्स, मेरो नेमसँग परिचित सबैलाई भन्नुभएको छ। त्यसै गरेर नानो प्रीति हुनुहुन्छ, प्रीतिजीले हाई हेलो गुड मर्निङ सेवा रही म धनकुटाबाट, नानो प्रीति लिम्बु हो, अल फ्रेन्ड्सलाई मिस यु भन्नुभएको छ। ओके तपाईँलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। कार्यक्रम रिक्वेस्ट टाइमको बसाई तपाईँ सुनिरहनु भएको छ, र अब भने कार्यक्रममा अर्को एउटा मिठो गीत राख्न चाहन्छु। साथीले रोजाइमा पार्नुभएको यो मिठो गीत रहेको छ, यति बेला राख्न चाहन्छु दीपक लिम्बु र अञ्जुबन्धका बस भनेको गीत हो, सम्झिरहनुहोस्।

0: होइन छिटो निस्कन भनेको, ढिला भइसक्यो।
1: जान्न म त हजुर मात्रै जानुहोस्, साथीहरू चाहिँ डिजाइनदार गहना लगाएर आउँछन्, म भने चाहिँ यस्तो गहना लगाएर के जानु।
0: हे तेरी, तिमीले भन न त, तिमीले भने जस्ता डिजाइनदार गहना कहाँ पाइन्छ।
1: पहिले किनिदिन्छु भन्नु न, अनि मात्र भन्छु।
0: भन न त भन, किनिदिन्छु क्या किनिदिन्छु।
1: मलाई त मनोकामना सुनसादी पसलकै गहना चाहिन्छ नि फेरि।
0: अस्ति भन्नुपर्छ नि, ल हिँड मनोकामना सुनसादी पसल।
2: हजुर, आधुनिक तथा पुराना डिजाइनका गरगहना ग्यारेन्टीका साथ तयार पार्नु परेमा, तयारी गरगहना उचित दर भावमा खरिद बिक्री गर्नु परेमा, राशि अनुसारका पत्थर चाहिएमा र सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा मनोकामना सुनचाँदी पसललाई सम्झनुहोस्।
3: साथै दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी बनाउनु परेमा तथा बाह्रै राशिका पत्थरहरू चाहिएमा सदैव हामीलाई सम्झनुहोस्।
2: मनोकामना सुनचाँदी पसल,
4: चैनपुर छ त्रिचोक, प्रोप्राइटर पदम रसाइली, ममता रसाइली, मोबाइल 9862-13-67-44, 9815-38-77-75।
5: हातमा के पो बोकेर लगे हो गुटुङ टुङ,
6: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन, अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
5: औ लु, समस्याको समाधान भनेकै म हो,
7: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
5: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ, त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो, राम्रो कमाइ पो छ भन्थ्यो झुसेले।
6: दुबोले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
7: अब त्यहीबाट जाने
5: लाखेगर के पाक त बोले, कुन मेन पावरबाट जाने, त्यो कुरा त रेडियोले पो भन्छ त, नाइटिङ फोङटिङमा किनेर ल्याएको रेडियो छ, लु सुनौँ त।
8: ग्रुप प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री हिसाब फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 9852-51-0-94, 9812-36-77-42 र व्हाट्सएप नम्बर 9704-58-302। ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी नेपाल।
9: चाहना हेर न, गरगहनाले त बेहुलीले कस्तो सुहाएको छ है, त्यही त, कस्तो डिजाइनर गरगहना कहाँ बनाएछन्,
10: के को खास खास सुसु चल्दैछ यता, हामीले सुन्न मिल्दैन कि कसो।
9: ए बेहुलीले लगाएको गरगहनाको बारे कस्तो डिजाइनर रहेछ, कुन ज्वेलर्समा बनाएका रहेछन् भनेर नि भाइ।
10: यो त सुप्रिन्सा सुनचाँदी पसलको कमाल हो नि दिदी।
11: हाम्रा सेवाहरू, नयाँ तथा पुराना डिजाइनका गरगहनाहरू तयार गरिनुका साथै अर्डर बमोजिमका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ। दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी गरिन्छ।
4: प्रोप्राइटर समीर विक प्लस रूपा विक, मोबाइल नम्बर 9862-93-87-25 र 9917-64-57-29।
11: सुप्रिन्सा सुनचाँदी पसल, चैनपुर छ शङ्खुवा सभा, त्रिचोकबाट हिटिटोल जाने बाटो, दिलकुमारी भवन अगाडि।
12: लै लै मायालाई काटीमा कुटी खसीको मासु सती सालको अचानो भन्थे, लुगा धुने साबुन सफा गर्ने पानी मन धुने हजुर वचन, लौ लौ लल्लाबारी खर्कैको नारायण जौबारी।
13: नमस्कार, म लोक गायक कमलीकान्त भेटवाल, तपाईँ अहिले सुन्दै हुनुहुन्छ।

रुवा यो साइला भन्ने अन्जु पन्तको गीत सुनाइदिनुहोस् ल भन्नुभएको छ। अनि खुशबी सुवेदी, त्यसै गरेर लोचना सुवेदी, लोकेश सुवेदी, सुषमा दाहाल, बिमला दाहाल, जुमा दाहाल, तुलसा, त्यसै गरेर तुलसा भेटुवाल, अनि जानुका छापागाई भण्डारी, भूमिका भण्डारी, दुर्गा कटुवाल, डम्बरे ढुङ्गाना, त्यसै गरेर विष्णु खनाल, सुकराज रसानी, निर्दोष हरफल रोशनी, पूर्वेली खुशी, प्रेम भण्डारी, माधव ढुङ्गेल, मम्मी र बाबाको लागि पनि है भन्नुभएको छ। ओके विनिताजी, तपाईँलाई धेरै धेरै धन्यवाद छ। अर्को साथी एल्सना कुलुङ राई हुनुहुन्छ, हेलो क्युट नाना सेवा भन्नुभएको छ। सेवा है, मि एल्सना कुलुङ राई भोजपुरबाट सुन्दैछु प्रोग्राम, ह्याप्पी बर्थडे टु यु छिरिङ योजन एन्ड प्रेम भण्डारी, त्यसै गरेर सदिमना छिरिङ, त्यसै गरेर सुनिता राई नखोक बान्तवा, मिडिया प्रेमी निमु शेर्पा, दिलदुखी रिया, अनि रिमा थामी, सम्झना रुम्बाङसा, अन्जान थुलुङ, जीवन फाविन, सरनाले मगर, पवित्र ममजन तामाङ, अनि पवित्र राई, पवित्रा राई, रोनित राई, सन्तोष काफले, रञ्जित राई लगायत सम्पूर्णको लागि भनेर लेख्नु भएको छ। अर्को मित्र तीर्थ राई हुनुहुन्छ, नौ श्री रमाशिष धरानबाट तीर्थ राई हो, कार्यक्रम मार्फत बस्ने गीत डेडिकेट गर्नुपर्दा सर सुरज राई तुम्सा खोटाङ्गे कान्छी, अनुज शेर्पा, सानुमय शेर्पा, त्यसै गरेर मंकिनी रिमा थामी भन्नुभएको छ, मिडिया प्रेमी निमु शेर्पा, मिडिया प्रेमी राई अनिसा, अनि भूमिका राई, सपना तामाङ मोक्तान, चन्द्रमाया तामाङ, प्रज्ञा गुरूङ, अनि राई दिबुच्छा सनिसा, अनि सुस्मिता नाछिरिङ, कल्पना साम्पाङ, राई सफलायुष, रञ्जित राई, योगिनी मिहाङ लिम्बु, समीर सहयोगी किराती, रञ्जना भाहिङ राई, राम रमिला राई, राज घले मगर लगायत मलाई तीर्थ भनेर चिन्नुहुने सम्पूर्ण साथीहरूलाई सुनाउन चाहन्छु भन्नुभएको छ। अनि अर्को साथी हुनुहुन्छ सन्तोष काफले, क्युट दिदी नमस्ते, म सन्तोष काफले, बोसुर दिङला भई घर भई हाल प्रभासदेखि हो भन्नुभएको छ। अनि साथीहरू मिस गर्नुपर्दा पुष्पाञ्जलि राई, अस्मी सोताङ, राजविरही काइला, अनि राजमाया कुलुङ, कोपिला स्याङतन, अनि कल्पना तामाङ, अञ्जली श्रेष्ठ, कृष्ण तामाङ, हरफलको साथी समीक्षा, मिडिया प्रेमी निमु शेर्पा, नानु निर्मला शाह, शिशिर चञ्चली, लिम्बु विजय, त्यसै गरेर सुरज श्रेष्ठ, चञ्चली कुलुङ, शर्मिला, मनकुमारी कान्छे कुलुङ, सरू छेत्री, जुनिता चामलिङ राई, अनि सुस्मिता नाथरिङ, अनि राधा गुरूङ, अनि अनुशेर्पा, एल्सना कुलुङ लगायत सम्पूर्णको लागि भन्नुहुन्छ। ओके सन्तोषजी, तपाईँलाई पनि धेरै धेरै धन्यवाद छ। रामलाल सुमनले नमस्ते हजुर, मलेसियाको पेनाङबाट म रामलाल सुमन हो, कार्यक्रम मार्फत मिस गर्नुपर्दा साथीहरू अप्सरा दाहालबाट राई, जमिन्दर बाउको इमान्दर छोरो राई, अनिता, पवित्र राई, मिडिया प्रेमी निर्मला वनिम, अनि मनिषा कार्की, कुर्बान हवारी सर, घायल अभिरमान सुनवार, मनिषा छेत्री, बुद्ध बज्राचार्य, मिडिया प्रेमी सुनवार, सम्झना, सरस्वती खत्री, कुमार पूर्वेली कान्छा, फुच्ची संस्कृति लामा, पवन श्रेष्ठ, अन्जिता मल्ल, ठकुरी छेत्री लगायत धेरै साथीहरूको नाम मेन्सन गर्नुभएको छ। रामलालजीलाई पनि धेरै धेरै धन्यवाद छ। अनि सुस्मिता याखाले मिसी वल भन्ने सबैलाई सम्झिनु भएको छ। त्यसै गरेर सिमला चिम्सी राईले हेलो गुड मर्निङ मिस सिमला राई फ्रम दरान अपकमिङ सङ जस्ट फर यु, एन्ड सुजन कार्की, सरला राई, सुस्मिता राई, मगर्ने क्वीन दाई, अरुण नदी खत्री, एन्ड टू अल माई फ्रेण्ड्स, इन्जोय दिस सङ थ्याङ्क यू भन्नुहुन्छ। सीता गदाईले पनि मिस यु अल भन्नुभएको छ। सुश्री केटी हाङमा हुनुहुन्छ, उहाँले लेख्नु भएको छ अपकमिङ सङ डेडिकेट टू अल माई फ्रेण्ड्स भन्नुहुन्छ। सुनिता घिसिङले सुन्दैछु तामकुबाट, सुनिता तामाङ हो, अल फ्रेण्ड्सलाई मिस यु भन्नुभएको छ। ओके तपाईँलाई धेरै धेरै धन्यवाद छ। अनि त्यसै गरेर दीपिका मेवाङ राईले पनि सबैलाई सम्झिनु भएको छ। सन्ध्या लिम्बुले मिस यु अल भन्नुहुन्छ। अनि श्रीजी गुरूङले हेलो नमस्कार, मै टहरीबाट हो, सबैमा सम्झना छ भन्नुभएको छ। वियोग मगरले नमस्ते भन्नुहुन्छ। वियोगजीलाई पनि धेरै धेरै धन्यवाद छ। भन्दै अब पनि कार्यक्रममा साथीको लागि साथीले रोजाइमा पार्नुभएको यो गीत राख्न चाहन्छु। मलाई बाँसुरीले रुवा यो साइला, अन्जु बन्दको आवाज भनेको गीत रहेको छ, तपाईँको निम्ति रहन्छ, सुन्दै रहनुहोस्।

हजुर, यो निकै नै मिठो गीत बस्दा तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु। मलाई बाँसुरीले रुवायो छैन बजको गीत थियो, अन्ज पन्तको आवाज सरेको गीतलाई साथीले रोजाईमा पार्नुभयो, त्यसर्थ यो गीत तपाईँको लागि सुनाइसके। अब पनि कार्यक्रमको आखिरी खण्डमा छौ, समय थोरै छ, यो बाँकी समयमा बाँकी साथीहरूका सम्झना सन्देशहरूलाई मैले बोल्नु छ। यति बेला हामीलाई मेसेज पठाउनु भएको छ राईनी राजकलाले सोलुखुम्बुबाट, ह्याप्पी बर्थडे प्रेम भण्डारी छिरिङ योन्जनलाई भन्नुभएको छ। पवित्र राईले ह्याप्पी बर्थडे टु यु प्रेम भण्डारी, मिसेस सलिमा नाछिरिङ, रन्जित राई, रामलाल सुमन, अन्जान थुलुङ, एलसना कुलुङ राई लगायत सम्पूर्णलाई भन्नुभएको छ। जिमी निम्बाङले पनि सबैलाई सम्झिनुभयो। सुरेश राणा मगर हुनुहुन्छ, हेलो दिदी, गुड मर्निङ, नमस्ते, म पनि सुन्दैछु सभा पोखरी धोपोबाट, सुरेश राणा मगर हो। आजको सम्झना फर्स्टमा त हजुरलाई नै दिदीलाई मिठो सम्झना भन्न चाहन्छु, अनि मेरो प्यारी साथी मिडिया प्रेमी निमो शेर्पालाई मिठो माया सम्झना भन्दै, मलाई चिन्नुहुने सबैलाई मिठो माया सम्झना भन्दै गए है त, ओके बा बाई भन्नुभएको छ। थ्याङ्क यू सो मच सुरेशजी। अर्को साथी अन्जान थुलुङ हुनुहुन्छ, नमस्ते, म अन्जान थुलुङ युएबाट हो। सदा माया गर्ने साथीहरू मगर्नी मगर्नी हिटसु चामलिङ राई, पवित्र राई, एल्सना कलुङ राई, सूरी अम्बिका मगर, त्यसै गरेर रमिला राई, अनिता नखोक, प्रज्ञा गुरूङ, सपना चुङबाङ, दिपा युङहाङ, मादरनी जुनिता चामलिङ लगायत सम्पूर्णको लागि भन्नुभएको छ। ओके अन्जानजी, तपाईँलाई पनि धेरै धेरै धन्यवाद छ। स्वर्णिम राईले नमस्ते सबैलाई भन्नुभएको छ, सबैलाई सम्झिनु भएको छ। हजारमान राईले पनि मिस यु अल भन्नुहुन्छ। अनिता नखोकले पनि सबैमा मिठो सम्झना, मिस यु अल भनेर लेख्नुभयो। अर्को साथी हुनुहुन्छ रमिला राईले पनि सबैलाई सम्झिनु भएको छ। नवीन देवानले मिस यु अल भन्नुहुन्छ। निशान योङहाङ हुनुहुन्छ, सबैमा मिठो सम्झना, साथी बस्ने गीत सुनाउनु पर्दा साथीहरू कमला ओनिम लिम्बु, अनि सुस्मिता फागो, कल्पना श्रेष्ठ, त्यसै गरेर सिम्पल सरिना, सुस्मिता राई, चामलिङ पूजा राणा, त्यसै गरेर कल्पना राई प्रधान, अनि जुनिता चामलिङ राई, पूजा योङहाङ, भावना चामलिङ, रमिला राई, निर्मला नानु चौलागाई, त्यसै गरेर मनिषा बामतवा मनु, जुन दिवानी टिगेला, त्यसै गरेर कमला मुखिया, अमृत कुरुङबाङ, सुमिता लिमुखी म्याखा, बान्तवा जेनु, हर्पल रोशनी लगायत धेरै साथीहरूको नाम लिनुभएको छ। अन्त्यमा अल फ्रेन्ड्सलाई मी निशान योङहाङ, सयपत्री मिडिया ग्रुप बास नेपाल, इलाम माङसेबुङबाट सुन्दैछु भन्नुभएको छ। अर्को साथी अनिता लिम्बु पाङदाको हुनुहुन्छ, नमस्ते, इट्स मी सयपत्री मिडिया ग्रुपको मेम्बर तेरथुम हली मेलाबाट हो अनिता लिम्बु पाङदाक। ह्याप्पी बर्थडे टु यु सुरेश नेम सुरेश मेम ओके सुरेश मा बिम्बा भनेर लेख्नु भएको छ। एन्ड सम्पूर्ण मिडिया प्रेमी साथीहरूलाई शुभ दिन है भन्ने बाई बाई भन्नुभएको छ। सत्यकला इसाराले ह्याप्पी बर्थडे टु यु बिटिएस जिमिन एन्ड मिसु प्यारी रिमा थामी एन्ड हेभ अ गुड डे अल माई फ्रेन्ड्स भन्नुभएको छ। अभागे जिन्दगी फेसबुक आइडी भएको साथीले हेलो नाना सेवागी, हजुर आज पनि आए है धरानबाट, किराती अर्को अङ्कुलुङ हो, अनि सङ प्ले गरिदिनु न ल भन्नुभएको छ। लेख्नुहुन्छ जाउँ हिड पोखरा भन्ने सङ हो भन्नुभएको छ। अनि साथीहरू फर्स्टमा तैफिम परिवारलाई मिठो माया सम्झना छ, त्यसै गरेर लेख्नुहुन्छ उहाँले साथीहरू माया राईनी सुदीक्षा, छोरी अम्बिका कुलुङ, अलिसा लिम्बु, अनि लिम्बु विजय, सुरज राई, तुम्छा दिल्सा राई, हरफल रोशनी, दाई राजेश कुलुङ, माधव ढुङ्गेल, सुनिता कुलुङ, सुनिता लिम्बुखिम लगायत सम्पूर्णको लागि भन्नुभएको छ। ओके, तपाईँलाई धेरै धेरै धन्यवाद छ मेसेजको लागि। अनि अर्को साथी हुनुहुन्छ, ओके हामीलाई अर्को साथीले मेसेज पठाउनु भएको छ, उहाँले लेख्नुहुन्छ मिस यु अल भनेर, मिडिया प्रेमी राई अलिसाले मिस यु अल मा फ्रेन्ड्स भन्नुभएको छ। चामलिङ पूजा राईले दर्शन नमस्ते, माङसेबुङ छ इलाम, सयपत्री मिडिया ग्रुप प्रवास हाल साइप्रसबाट, काली पूजा राणा हो भन्नुभएको छ। अब बस्ने गीत साथी प्रीतिका राई, अनुकुलुङ रेनो, त्यसै गरेर साम्पाङ देव, निशान योङहाङ, सूर्य योङहाङ लगायत सम्पूर्णको लागि भन्नुभयो। सबिना बान्तवा विरलले हेलो गुड मर्निङ नमस्ते, मि सबिना बान्तवा विरल राई, चैनपुरको भित्रीबाट हो, सुन्दैछु प्रोग्राम। अनि ह्याप्पी बर्थडे छोरी निरुषा खालिङ राईलाई भन्दै बाई बाई भन्नुभएको छ। सन्दीप सिमरन हुनुहुन्छ, सन्दीपजीले सम्पूर्ण साथीहरूलाई मिठो माया, म किराती सन्दीप इलाम जितपुरबाट हो भन्नुभएको छ। ओके, तपाईँलाई पनि धेरै धेरै धन्यवाद छ सन्दीपजी। अनि त्यसै गरेर अर्को साथी हुनुहुन्छ हामीलाई बसन्त श्रेष्ठले पनि मिस यु अल सन्तापेजुङ भन्नुभएको छ। कर्णप्रिय केसी हुनुहुन्छ, भारतको हिमाचलबाट कार्यक्रम सुनिरहनु भएको छ। दिलसाजीले मिसु मित्राले भन्नुभएको छ। रमिला दर्नाले सबैलाई सम्झिनुभयो। अनि गंगा पहाड़ी हुनुहुन्छ, गंगाजीले पनि सबैलाई सम्झना गर्नुभएको छ। त्यसै गरेर संगीता गोङबा तामाङ हुनुहुन्छ, मिस यु अल भन्ने सबैलाई सम्झिनु भएको छ। ओके, तपाईँलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। अब भने चाहिँ कार्यक्रमबाट मैले पनि विदा माग्नुपर्छ, समयले नेटवर्क काट्नै लागिसकेको छ। सोही तिनजेलसम्म सुनेर साथ दिने तपाईँलाई विशेष विशेष धन्यवाद छ। अनि यो कार्यक्रमलाई प्रायोजन गरेर हामीसँग सहकार्यमा जोडिने तपाईँ सम्पूर्ण मिडिया प्रेमी मनहरूप्रति हार्दिक आभार व्यक्त गर्दै आजको बसाईबाट छुटिएर जाँदै गर्दा साथीले रोजाइमा पार्नुभएको यो गीत तपाईँको निम्ति सोध्दै म तपाईँकै
साथै कार्यक्रम प्रस्तुतहरूमा बिदा चाहन्छु। हस्त नमस्कार, तपाईँको भाग्य बल शुभ रहोस्।

0: रेडियो अरुण अरुण 97.6 MHz हर पल हर तपाईं सँगै।
1: रेडियो अरुण टाइम चेक
2: इट्स 2 bell नो
3: अहिले मध्याह्नको 12 बज्यो। प्रोडक्ट्स प्रालीको हो
4: राष्ट्रको शान किसान।
5: बाढ़ी पहिरोले अवरूद्ध मुख्य सड़क अझै नखुल्दा यात्रुलाई शास्ति। अबको 3 दिनमा सबै जसो सड़क सञ्चालन गर्ने गरी काम भइरहेको सड़क विभागको भनाई। बाढ़ी पहिरोमा परी 4 दिनमा 27 जनाले ज्यान गुमाए। 4 जनाको अवस्था अझै थाहा हुन सकेन। 1082 परिवार प्रभावित। शरद ऋतुमा 18 हिमाल आरोहणका लागि 637 जनाले लिए अनुमति। 23,85,00,000 रूपियाँ भन्दा धेरै राजस्व संकलन। इण्डोनेसियाको पपुआ क्षेत्रमा हिमनदी तीव्र गतिमा पग्लिँदै 5 वर्षमा क्षेत्रफल 95% घट्यो। 1-2 वर्षमै पूर्ण रूपमा पग्लिने अनुमान। र एसियाडको क्रिकेटमा आजका खेल वर्षाका कारण रद्द। नेपाल र मलेसिया बाहिरिए। नेपाल खबरमा अब पूरा खबर। बाढ़ी पहिरोले अवरूद्ध मुख्य सड़क अझै नखुल्दा यात्रुले शास्ति पाएका छन्। संघीय राजधानी काठमाडौँ जोड्ने मुख्य सड़क पृथ्वी राजमार्ग बीपी राजमार्ग र कान्ति लोकपथमा 5 दिनदेखि गाड़ी चल्न सकिरहेका छैनन्। देशका अरू सड़क खण्ड पनि अवरूद्ध छन्। अस्ति आइतबार दिउँसोदेखि झरी रोकिएपछि पहिरो खुलाउने प्रयास भइरहेको छ। तर धेरै ठाउँमा ठूलो पहिरो खसेकाले खुलाउन समय लागेको प्रहरीले जनाएको छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णवीर, मलेखु नजिकैको परेवावीर र गजुरी नजिकैको चालिसीमा अहिले पनि पहिरो पन्छाउने काम भइरहेको छ। धादिङ बेसी चल्ने वैकल्पिक सड़कमा हिजोदेखि गाड़ी चले पनि पृथ्वी राजमार्गमा गाड़ी सञ्चालन भइ नसकेको धादिङ प्रहरीको भनाइ छ। प्रहरीका अनुसार भरे या भोलिसम्ममा गाड़ी सञ्चालन हुने गरी पहिरो पन्छाउने काम चलिरहेको छ। काठमाडौँ जोड्ने अर्को मुख्य सड़क बीपी राजमार्गमा पनि गाड़ी सञ्चालन भइसकेको छैन। पहिरो पन्छाउने काम भइरहे पनि सड़क कहिलेदेखि खुल्छ भन्ने यकिन भइ नसकेको काभ्रे प्रहरीले जनाएको छ। नारायणगढ़ मुगलिन सड़क खण्ड हुँदै पोखरातर्फ चल्ने गाड़ी भने चलिरहेका छन्। काठमाडौँ हेटौँडा जोड्ने कान्ति लोकपथ र भीमफेदी फाकेल सड़क अझै सञ्चालनमा आउन सकेको छैन। सड़क विभागले अवरूद्ध सड़क खुलाउने काम तीव्र रूपमा भइरहेको दावी गरे पनि मुख्य सड़क 5 दिनसम्म खुल्न नसक्दा काम विशेषले यात्रा गर्नुपर्नेहरूलाई निकै शास्ति भएको छ। अबको 3 दिनमा सबैजसो सड़क सञ्चालनमा आउने गरी काम भइरहेको सड़क विभागले जनाएको छ। बाढ़ी पहिरोका कारण बागलुङ, म्याग्दी, मुस्ताङ र मनाङ केन्द्रीय सड़क सञ्जालको सम्पर्कबाट बाहिर पुगेका छन्। बागलुङ, म्याग्दी र मुस्ताङमा गण्डकी प्रदेशको राजधानी पोखरा आउजाउ गर्न प्रयोग गर्ने सिद्धार्थ राजमार्ग पूर्ण रूपमा अवरूद्ध छ। सिद्धार्थ राजमार्गको कुस्मा मालडुङ्गा खण्डमा काली गण्डकीको बाढ़ीले कटान गरेपछि 3 जिल्ला केन्द्रीय सड़क सञ्जालबाट बाहिर पुगेका हुन्। बाढ़ीले पर्वत र बागलुङलाई जोड्ने मालडुङ्गा पुल पनि भत्काएको छ। पहिरोले बेनी जोमसोम कोरला सड़क खण्ड पनि पूर्ण रूपमा अवरूद्ध भएपछि मुस्ताङको अरू जिल्लासँग सड़क सम्पर्क टुटेको छ। म्याग्दीको बेनीदेखि दरवाङसँग पुग्ने सड़क समेत अवरूद्ध छ। बागलुङमा मध्यपहाड़ी राजमार्गको विभिन्न खण्ड तथा कालीगण्डकी करिडोरको मालडुङ्गा बेनी जोमसोम कोरला खण्ड पनि अवरूद्ध छ। यी सड़क खुलाउन भने अझै केही दिन लाग्ने भएको छ। गएको 8 गतेदेखि अस्ति 11 गते आइतबारसम्म परेको ठूलो वर्षाबाट 27 जनाले ज्यान गुमाएका छन्। यो 4 दिनको अवधिमा पहिरोका 304 र बाढ़ीका 87 घटना भएका विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणले आज बिहान सार्वजनिक गरेको प्रतिवेदन अनुसार पहिरोबाट 11 पुरूष र 9 महिला तथा बाढ़ी र ठूलो वर्षाबाट 4 पुरूष र 3 महिलाले ज्यान गुमाएका छन्। त्यस्तै 4 जनाको अवस्था थाहा हुन सकेको छैन। 8 जना घाइते भएका छन्। 1082 परिवार प्रभावित भएका छन्। 227 घर पूर्ण अनि 142 घरमा आंशिक क्षति पुगेको तथ्याङ्क छ। 10 पुल, 31 गोठ र 114 पशु चौपाया क्षति भएका प्राधिकरणको विवरण छ। बाढ़ी पहिरो प्रभावित क्षेत्रका झण्डै 2,000 जनालाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको थियो। त्यस्तै मनाङको नार्फा भूमिको उच्च हिमाली क्षेत्रमा हिम पहिरो गएको र त्यहाँ 4 शव भेटिएका छन्। हराइरहेका 12 जनाको खोजी कार्य भइरहेको छ। तर उच्च हिमाली क्षेत्रमा ठूलो हिम पहिरो गएकोले खोज तथा उद्धार कार्य निकै जटिल बनेको छ। शरद ऋतुमा 18 हिमाल आरोहणका लागि 637 जनाले अनुमति लिएका छन्। पर्यटन विभागका अनुसार सन् 2026 शरद ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि 68 टोलीका 337 जना आरोहीले अनुमति लिएका हुन्। विभागका सूचना अधिकारी सूरज घिमिरेले 18 हिमाल आरोहणका लागि 474 पुरूष र 163 महिलाले आरोहण अनुमति लिएको जानकारी दिनुभयो। आरोहण अनुमति बापत विभागले 23,85,17,797 रूपियाँ रोयल्टी संकलन गरेको छ। आरोहण अनुमति लिएका हिमाल मध्ये सबैभन्दा धेरै मनासलु 8,163 मिटरको रहेको छ। मनासलु आरोहणका लागि 43 टोलीका 500 जना आरोहीले अनुमति लिएका छन्। प्रतिनिधि सभाको आजको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र संचालन विधेयक 2081 सम्बन्धी समितिको प्रतिवेदन पेश गरिएको छ। शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डाक्टर ओजस्वी शेरचनले विधेयकमाथि दफावार छलफल गरी परिमार्जन सहितको प्रतिवेदन सदन समक्ष पेश गर्नुभएको हो। शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले लामो समयदेखि छलफल र गृह कार्य गरिरहेको थियो। यसै अघि आजको बैठकमा एमालेका सांसद डाक्टर पुष्पराज कणेलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा जम्मा भएको रकम र त्यसको खर्च विवरण सार्वजनिक गर्न माग गर्नुभएको छ। उहाँले विपद व्यवस्थापनमा सरकारले परिचालन गरेको आर्थिक स्रोतको पारदर्शितामाथि प्रश्न उठाउनु भएको हो। यस्तै सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसद जगदीश खरेलले विपद व्यवस्थापनको संरचनागत सुधारका लागि सरकारसँग माग गर्नुभएको छ। त्यस्तै श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले देशका विभिन्न भागमा सम्पर्कविहीन भएका नागरिकको अवस्थाबारे तत्काल जानकारी सार्वजनिक गर्न सरकारको ध्यान आकर्षण गराउनु भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा आज विश्व मुटु दिवस, जीवनशैलीमा सुधार, खानपान र व्यायाममा ध्यान दिन डाक्टरको सल्लाह, सुनको भाव आज तोलामा 3,800 रूपियाँले घट्यो लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
6: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
7: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। यतिन्जेल हामीले बाढ़ी पहिरोले अवरूद्ध मुख्य सड़क अझै नखुल्दा यात्रुलाई शास्ति, पछिल्लो विपदको चार दिनमा 27 जनाले ज्यान गुमाए, 1082 परिवार प्रभावित लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। आज विश्व मुटु दिवस नेपालमा पनि मनाइँदैछ। हरेक वर्ष सेप्टेम्बर 29 तारीकमा विश्व मुटु दिवस मनाउने गरिन्छ। विश्व मुटु महासंघको आह्वानमा सन् 2000 यो दिवस मनाउन थालिएको हो। मुटुलाई धड्कन देऊ भन्ने नाराका साथ आज विश्वभर मुटु दिवस मनाउन लागि हो। यस वर्षको विश्व मुटु दिवसको सन्देश मुटुलाई स्वस्थ राख्ने र हृदयघातका लक्षणबारे सचेतना जगाउनेतर्फ केन्द्रित छ। पछिल्लो समय नेपालमा मुटु रोगको जोखिम बढ़दै गएको छ। अस्वस्थ खानपान, धूमपान तथा सुर्तिजन्य पदार्थको सेवन, शारीरिक गतिविधिका कमी, मानसिक तनाव, मोटोपन तथा उच्च रक्तचाप, मधुमेह र कोलेस्ट्रोल जस्ता समस्यालाई समयमै नियन्त्रण नगर्दा मुटु रोगको जोखिम बढ़दै गएको डाक्टरहरू बताउँछन्। स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्य संगठनको तथ्याङ्क अनुसार नेपालमा मुटु रोगबाट वार्षिक 30,000 ज्यान जाने गरेको छ। त्यसमध्ये 13-45 वर्ष उमेर समूहका 1/3 रहेका छन्। मुटु रोग जीवनशैलीसँग प्रत्यक्ष जोड़िएको रोग हुनाले जीवनशैलीमा सुधार गर्न, खानपान र व्यायाममा ध्यान दिन सके मुटु रोगको जोखिम धेरै घटाउन सकिने मुटु रोग विशेषज्ञले बताएका छन्। आज सुन चाँदीको भाव घटेको छ। सुनको भाव तोलामा 3,800 र चाँदी 115 रूपियाँले घटेको हो। नेपाल सुन चाँदी व्यवसाय महासंघका अनुसार आज सुन तोलाको 2,90,500 र चाँदी 4,395 रूपियाँमा कारोबार भइरहेको छ। यसअघि हिजो सुनको भाव तोलाको 2,94,300 र चाँदी 4,510 रूपियाँ रहेको थियो। अब विदेशको खबर। इण्डोनेशियाको पपुआ क्षेत्रमा रहेको सुदीरमान पर्वत श्रृंखलाको हिमनदी तीव्र गतिमा पग्लिँदै गएको छ। वैज्ञानिकहरूले बाँकी रहेको हिउँ पनि अबका 1-2 वर्षमै पूर्ण रूपमा हराउन सक्ने अनुमान गरेका बीबीसीले जनाएको छ। पुनका काजया क्षेत्रमा 1900 शताब्दीमा झण्डै 1,900 हेक्टर क्षेत्रफलमा फैलिएको हिमनदी अहिले घटेर झण्डै 16 हेक्टरमा सीमित भएको छ। सन् 2000 दशकको शुरूदेखि 2025 हिमनदीको क्षेत्रफल 95% घटेको अनुसन्धानकर्ता बताएका छन्। विज्ञका अनुसार बढ़दो तापक्रम र हिमपातको सट्टा वर्षा हुने क्रम बढ़नु हिमनदी पग्लिनुको प्रमुख कारण हो। एलनिनो जस्ता मौसमी घटनाले पनि यसको गति बढ़ाउन सक्ने उनीहरूको भनाई छ। पपुआका यी हिमनदी वैज्ञानिकका लागि जलवायु परिवर्तन र विगतको मौसम अध्ययन गर्ने महत्वपूर्ण अभिलेख भएका छन्। हिमनदी हराउँदै जाँदा वातावरणीय सँगै सांस्कृतिक सम्पदा पनि प्रभावित हुने चिन्ता बढ़ेको छ। अब खेल खबर। 20 एसियन खेलकुद अन्तर्गत पुरूष क्रिकेटको क्वार्टर फाइनलमा आजका दुईवटै खेल रद्द भएका छन्। नेपाल र श्रीलंका बीचको आज बिहान हुनुपर्ने खेल तथा त्यसपछि तय भएको बंगलादेश र मलेसियाको खेल पनि वर्षाका कारण हुन सकेन। योसँगै नेपाल र मलेसिया क्वार्टर फाइनल चरणबाटै बाहिरिएका छन्। श्रीलंका र बंगलादेश सेमी फाइनलमा पुगेका छन्। यसअघि हिजो पनि खेल हुन नसक्दा भारत र पाकिस्तान सेमी फाइनलमा पुगेका थिए। उच्च वरियताको टोली अघिल्लो चरणमा जाने नियम अनुसार भारत, पाकिस्तान, श्रीलंका र बंगलादेश अघिल्लो चरणमा पुगेसँगै सेमी फाइनल समीकरण पूरा भएको छ। अब पाकिस्तान र बंगलादेश तथा भारत र श्रीलंका फाइनलमा पुग्न खेल्ने भएका छन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपल्ट। बाढ़ी पहिरोले अवरूद्ध मुख्य सड़क अझै नखुल्दा यात्रुलाई शास्ति, अबको 3 दिनमा सबैजसो सड़क सञ्चालन गर्ने गरी काम भइरहेको सड़क विभागको भनाई। पछिल्लो विपदको 4 दिनमा 27 जनाले ज्यान गुमाए, 4 जनाको अवस्था अझै थाहा हुन सकेन, 1082 परिवार प्रभावित। शरद ऋतुमा 18 हिमाल आरोहणका लागि 637 जनाले लिए अनुमति, 23,85,00,000 रूपियाँ भन्दा धेरै राजस्व सन्तुलन। इण्डोनेशियाको पपुआ क्षेत्रमा हिमनदी तीव्र गतिमा पग्लिँदै 5 वर्षमा क्षेत्रफल 95% घट्यो, 1-2 वर्षमै पूर्ण रूपमा पग्लिने अनुमान। र एसियाडको क्रिकेटमा आजका खेल वर्षाका कारण रद्द, नेपाल र मलेसिया बाहिरिए। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़कको अवस्थाबारे जानकारी लिने गरौं।

रेडियो अरुण अरुण 97.6 मेगाहर्ज हर पल तपाईं सँगै। आदरणीय श्रोता मानुभावहरू, निर्धारित प्रसारण तालिका अनुसार रेडियो अरुणको नियमित प्रसारण अहिलेलाई यही समाप्त भएको छ। आजको प्रसारण भरि हामीसँग जोडिनु भएकोमा यहाँहरूलाई हार्दिक धन्यवाद। हामी पुनः साँझ 5 बजे ताजा समाचार, विविध जानकारी, मनोरञ्जनपूर्ण प्रस्तुति र उत्कृष्ट नेपाली गीत संगीतका साथमा उपस्थित हुनेछौ। तबसम्मका लागि हामी बिदा चाहन्छौ। सुरक्षित रहनुहोस्, स्वस्थ रहनुहोस्। तपाईँको बाँकी पल सुखद बितोस्। नमस्कार।

प्रवर्धन केन्द्रमा पानीको परीक्षण गराउने भएको छ। सेवाग्राहीलाई सुरक्षित पिउने पानी सुनिश्चित गर्न परीक्षण गराउन लागि हो। सामुदायिक विद्यालयका बालबालिका शिक्षक र कर्मचारी स्वास्थ्य प्रवर्धन केन्द्रमा सेवा लिन आउने बिरामी तथा आफन्त र वडा कार्यालयमा प्रशासनिक सेवा लिन आउनेलाई लक्षित गरी पानी पिउने योग्य छ वा छैन भनी प्रयोगशालामा सञ्चालनमा ल्याउन लागेको हो। कार्यक्रमका फोकल पर्सन राधिका कोइकेलले काठमाडौँ महानगरपालिका स्वास्थ्य विभागले जनप्रतिनिधि वडा सचिव विद्यालय नर्स शिक्षक महिला स्वास्थ्य स्वयंसेविका पानीका उत्पादक तथा वितरक सहितका व्यक्तिहरूलाई प्रयोगशालामा परीक्षणका लागि नमूना संकलन विधिका विषयमा अभिमुखीकरण थालेको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास, आईएमई गरौं,
2: आईएमई गरौं, आईएमई गरौं।
3: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
4: नेपाली खबरमा अब बाँकी खबरहरू। भूमिहीन र अव्यवस्थित बसोबासी समेत 28,000 व्यक्तिले लालपूर्जा प्राप्तिका लागि आवेदन दिएका छन्। भूमि समस्या समाधान समिति महोत्तरीले समितिको हालसम्मको कामबारे जानकारी दिँदै जिल्लामा 28,435 आवेदन प्राप्त भएको जनाएको छ। प्राप्त आवेदन मध्ये 28,227 प्रणाली तोकिएको ढाँचामा फाइल खड़ा गर्नेमा प्रविष्ट भइसकेका र 208 प्रविष्ट गर्न बाँकी रहेको समितिले स्पष्ट पारेको छ। प्रणालीमा प्रविष्ट आवेदन मध्ये सबैभन्दा बढ़ी भूमिहीन परिवारका 16,239 आवेदन छन्, जसमध्ये 8,418 भूमिहीन दलितका र 7,821 भूमिहीन सुकुम्बासीका रहेका। समितिका अध्यक्ष तथा जिल्लाका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो। अव्यवस्थित बसोबासीका 11,691 आवेदन प्राप्त भएका समितिले जनाएको छ। समितिले 217 आवेदन प्रणालीमा सामेल नगर्ने गरी अस्वीकृत गरेको अध्यक्ष यादवले जानकारी दिनुभयो। र आज शेयर बजार परिसूचकमा सामान्य गिरावट आएको छ। बजार बन्द हुँदा नेप्से परिसूचक 9.62 अंकले घटेर 26.03.71 बिन्दुमा बन्द भएको छ। कारोबार अवधिभर बजारमा उताप चढ़ाव देखियो। शुरूआती चरणमा केही समय चढ़ेको बढ़ेको बजार पछि ओह्रालो लाग्दै 25.90 बिन्दुको आसपास पुगेको थियो भने अन्तिम समयमा केही सम्हालिने प्रयास गरे पनि बजार रातम्य भई बन्द भयो। आज अधिकांश उपसूचकहरूमा गिरावट आएको छ। ब्याङ्किङ, विकास ब्याङ्क, फाइनान्स, होटल तथा पर्यटन, हाइड्रो पावर, इन्भेस्टमेन्ट, लाइफ इन्सुरेन्स, म्यानुफ्याक्चरिङ एण्ड द प्रोसेसिङ र माइक्रो फाइनान्स समूहका सूचकहरू घटेका छन्। दिनभरको कारोबारमा 69 कम्पनीको शेयर मूल्य बढ़ेको छ भने 199 कम्पनीको शेयर मूल्य घटेको छ। साथै 10 कम्पनीको मूल्य स्थिर रहेको छ। काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 6 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। नमस्कार।

0: रेडियो अरुण 97.6 MHz हर पल हर तपाई सँगै।
1: लोकगीत लोक भाका र मौलिक संस्कृतिको साझा चौतारी कार्यक्रम लोक चौतारीलाई प्रायोजन गर्ने साथीहरू मित्र आले महोत्तरी हाल मलेसिया,
2: विजय लिम्बु 5.1 कुशवा हाल मलेसिया,
1: सोनी शेर्पा सिद्धिचरण नगरपालिका 11 रमाइलो डाँडा ओखलढुङ्गा,
2: राज विराही काइला इटहरी सुनसरी हाल मलेसिया,
1: सरस्वता पोखरेल सैना मैना नगरपालिका 6 बुटवल,
2: जीवन फावेन सभा पोखरी गाउँपालिका 4 शङ्खुवासभा हाल मलेसिया,
1: सुनिता कुलुङ सिलिचोङ गाउँपालिका 2 बाला शङ्खुवासभा,
2: सूरज राई तुम्छा पौवादुम्मा गाउँपालिका 5 भोजपुर हाल मलेसिया,
1: जुनी साम्पाङ राई टेम्के मयुङ गाउँपालिका 1 रिमचिङ भोजपुर हाल कुवेत,
2: अनिस टेम्बे लिम्बु सभा पोखरी गाउँपालिका 4 शङ्खुवासभा हाल मलेसिया,
1: जुनिता चामलिङ राई फिदिम नगरपालिका 5 सरसिउला केराबारी 5 थर हाल कुवेत,
2: कृष्ण तामाङ 5 खपन नगरपालिका 6 वाना हाल साउदी अरब,
1: रवि पहरी हेटौडा मकवानपुर गाउँपालिका 2 राई गाउँ हाल मलेसिया,
2: साइली सोनिया कोलम मकालु गाउँपालिका 6 शङ्खुवासभा,
1: सुस्केरा जीवन सुन्दास तुम्बेवा गाउँपालिका 2 नेवार गाउँ 5 थर हाल कुवेत,
2: सपना तामाङ मोक्तान 5 खपन नगरपालिका 7 वावन शङ्खुवासभा,
1: समीक्षा जोशी तुम्बेवा गाउँपालिका 2 मौवा 5 थर,
2: विस्कल चेवाली कान्छा खाम्बारी नगरपालिका 2 शङ्खुवासभा फिलहाल साउदी अरब,
1: युनिसा ब्लोन तामाङ धर्मदेवी नगरपालिका 4 मामलिङ शङ्खुवासभा,
2: सुजन कुलुङ राई सिलिचुङ 1 बेसिन्दा शङ्खुवासभा हाल कतार,
1: सुमिता याखा लिम्बुखिम चैनपुर नगरपालिका 10 खराङ शङ्खुवासभा,
2: दिलसा राई देउमाई नगरपालिका 1 इलाङ,
1: र ठुल्दाई श्रीराम दाहाल चैनपुर नगरपालिका 11 लोहाकोट शङ्खुवासभा।

0: नमस्कार नमस्कार अनि हार्दिक सांगीतिक लोक अभिवादन कार्यक्रम लोक चौतारीको बर्खाईमा बसिरहनुभएका तपाईँ सम्पूर्ण लोक पारखी मनहरूलाई हार्दिक स्वागत गर्दै आजको बसाईमा पनि सधाझै म तपाईँकै साथी कार्यक्रम प्रस्तुत रमा कार्यक्रम लोक चौतारीको साथमा उपस्थित भइसकेकी छु। हजुर, लेक बेसीको धुन रेडियो अरूण 97.6 मेगाहर्जको रेडियो तरंग सँगै अनलाइनमा तपाईँले हामीलाई www.radioarun.com.np लगइन गरेर संसारै भरबाट केही साथ सुनिरहनु भएको छ। सजिलोको लागि हाम्रो पात्रो नेपाली पात्रो अलिफएम नेपाली रेडियो लगायतका मोबाइल एप्लिकेशनहरूबाट हामीलाई सुन्न सक्नुहुन्छ र तपाईँले हामीलाई रेडियोको अफिसियल फेसबुक पेजबाट पनि प्रत्यक्ष रूपमा लाइभ मार्फत हामीलाई सुनिरहनु भएको छ। तपाईँ यो समय हामीसँगै हुनुहुन्छ, हामीलाई तपाईँले भरपूर मात्रामा सुनेर साथ दिइरहनु भएको छ अनि विशेष गरी यो कार्यक्रममा हामी तपाईँसँग नै जोडिने गर्छौ, तपाईँसँग नै भलाकुसारी गर्ने गर्छौ। हप्ताको छ दिन तपाईँसँग जोडिँदै आइरहेका छौं फरकबार अनि फरक बसाएको साथमा। विशेष गरी आज भने म तपाईँसँग मंगलबारे बसाईमा छु। आज के गर्छौं त भन्दा आजको बसाईमा पनि चाहिँ तपाईँका रुजाएका सुमधुर भाकाहरू हामी तपाईँकै निम्ति सुनाउनेछौ। तपाईँ जहाँ हुनुहुन्छ हामीसँगै हुनुहुन्छ, हामीलाई सुनेर साथ दिइरहनु भएको छ, मैले यही अपेक्षा गरेकी छु। कार्यक्रममा सहभागिता जनाउनको निम्ति रेडियोको अफिसियल मोबाइल नम्बर रहेको छ 98 40 68 68 23। यो नम्बर तपाईँको लागि खुल्ला भइसकेको छ, सुनिरहनु भएको छ र कुनै पनि भाका मन परेको छ सुन्न चाहनुहुन्छ भने तपाईँले सोही नम्बरमा फोन डायल गर्नुपर्ने हुन्छ। हजुर, कार्यक्रम लोक चौतारीलाई मीडिया प्रेमी साथीहरूले प्रायोजन गरेर हामीसँग सहकार्यमा जोडिनु भएको छ। तसर्थ सहकार्यमा जोडिनु हुने साथीहरूप्रति हार्दिक आभार विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। लोकगीत लोक भाका अनि मौलिक संस्कृतिको साझा चौतारी कार्यक्रम लोक चौतारीमा आज धेरै भन्दा पनि धेरै भाकाहरू प्रस्तुत हुनेछन्। जुन तपाईँकै रुचाएका भाकाहरू तपाईँको लागि राख्नेछु। सँगै सामाजिक सञ्जाल फेसबुक लाइभबाट सुन्नुहुने साथीहरूले लाइभको कमेन्ट बक्सबाट सहभागिता जनाउनुहोस्। कहाँ कहाँबाट कसरी सुन्दै हुनुहुन्छ तपाईँलाई त्यहाँबाट पनि समेट्नेछु। अब पनि म ढिला नगरिकन फोन कल तर्फ नै लाग्न चाहन्छु। आजको लागि पहिलो सहभागी मित्र फोन लाइनमा हुनुहुन्छ, कहाँबाट को आउनुभयो स्वागत गर्छु। नमस्कार हजुर। नमस्कार, को बोल्दै हुनुहुन्छ कुन ठाउँबाट? कल्पना भोजपुरबाट। के छ तपाईँको खबर, सन्चै हुनुहुन्छ कल्पनाजी?
1: सबै ठिकै छ, राम्रै छ, मेरो पनि राम्रै छ भनौ न। हल्का हरेर मान्छे नाच
0: ए ल, ठिक छ, आफ्नो एकदम ख्याल गर्नुहोस् है, खानपानमा अलिक बढी ध्यान दिनुहोला भन्न चाहे। अनि कल्पनाजी, के छ तपाईँको गाउँठाउँको खबर, के छ आज भोलि?
1: सबै ठिक छ, हिजो बाट एकदम मजाले घाम लागिरहेछ, एकदम दसैँ आए महसुस भइरहेछ। अनि खासै अब कामहरू छैन, त्यही घाँस काट्ने, अनि अब घर के काट्ने हो, अब वस्तु भाउलाई हेर्ने, अरू त केही पनि छैन, सबै राम्रो छ। बरु
0: हजुर, मलाई त एकदम ठिक छ, आराम छु, सन्चै छु, लगायत हामी रेडियो अरुण होल इन्डिया टिम एकदमै ठिक ठाक छौ। राम्रो छ, दिनभरि मजाले घाम लाग्छ, दसैँ आए जस्तो आभास हुन्छ, त्यही हो, सबै राम्रै छ कल्पनाजी। ल, आज तपाईँको रुचाएको भाका राख्छौ, कुन भाका राखौ?
1: हुन्छ, मलाई ठक्कै अब छोरी सुनिरहेको एकदम मन परेको भएको, अनि गायक गायिकाको चाहिँ नामै याद गर्न पाइनँ। त्यो गीतको बोल चाहिँ भमरा भन्ने छ, त्यही मिठो भने राखिदिनु न है।
0: भमरा बोलको गीत हुन्छ तपाईँको लागि राख्छु। अनि यो गीत चाहिँ कसको लागि सुनाउनुहुन्छ?
1: हुन्छ, सर्वप्रथम मिठो आवाजको धनी तपाईँलाई नै बस्ने भाका सुनाउँदै एकदम मिठो सम्झना भन्न चाहन्छु। अनि त्यसै गरी दुईवटा टिमको लागि चाहिँ कामना गर्छु। अनि यहीँ छ मेरो छोरी करिना कतिमा, अनि छोरी

0: लगाए सबै साथीहरू धेरै हुनुहुन्छ, सबैजनालाई कृष्णमा बस्ने भाका सुनाउने जान्छु ल। नमस्कार।
1: नमस्कार, बाई बाई। साथी हुनुहुन्थ्यो हामीलाई कल्पनाजीले भोजपुरबाट फोन गर्नुभयो। उहाँसँग म छुटे कार्यक्रम लोक चौतारीको बसाई तपाईँ सुन्दै हुनुहुन्छ। यो बसाईमा तपाईँका रोजाईका भाकाहरू राख्नेछु। आज अब 6 बजेसम्म तपाईँसँग रहन्छु। यति बेला कार्यक्रममा साथीले रोजाईमा पार्नुभएको यो मिठो भाका राख्न चाहन्छु। भमरा बोलको भाका रहेको छ, शान्ति श्री परियार र कुलिन्द्र विश्वकर्माको आवाजमा रहेको यो भाका यति बेला तपाईँको निम्ति रहन्छ। सुन्दै रहनुहोस्।

0: हजुर, यो निकै नै सुमधुर लोक भाका बस्दा तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु। कार्यक्रम लोक चौतारीको बसाई तपाईँ सुनिरहनु भएको छ। तपाईँको रोजाईको भाकाहरू तपाईँको लागि सुनाउँछु आजको बसाईमा। फेरि पनि म ढिला नगरिकन तपाईँसँगै जोडिन चाहन्छु। 9840668823 लाइनमा यति बेला अर्को साथीको आगमन भएको छ। कहाँबाट पाउनु भयो, स्वागत गर्छु। नमस्कार हजुर। नमस्कार, को बोल्दै हुनुहुन्छ, कुन ठाउँबाट? साथी हुनुहुन्थ्यो, उहाँसँग मैले कुराकानी गर्दै गर्दा सम्पर्क टुट्यो। तपाईँ जो हुनुहुन्थ्यो फेरि पनि जोडिनुहोला। 9840668823 नम्बर खुल्ला नै छ। यति बेला अर्को साथी हुनुहुन्छ लाइनमा, उहाँलाई म स्वागत गर्छु। नमस्कार हजुर। सेवारो नमस्कार, को बोल्दै हुनुहुन्छ, कुन ठाउँबाट? सुमी लिम्बु तेह्रथुमबाट आउँदै हुनुहुन्छ। के छ यहाँको खबर, आराम हुनुहुन्छ सुमीजी? हजुर, मलाई पनि एकदम ठिक छ, आराम छु, सम्झैछु। के छ तेह्रथुमतिरको खबर खबर सुनाउनुहोस् न।
1: मौसम चाहिँ आज घाम
0: लागेको थियो, अनि गर्मी ठिक छ भन्नुभयो। हुन्छ, आउनुभयो, खुसी लाग्यो। अब तपाईँलाई मनपर्ने भाका रोज्न सक्नुहुन्छ सुमीजी।
1: आज मलाई आगे मुखको पाखैमा पूर्वेली भाका विशाल राई र अमृता लिम्बू कुसुरमा रहेको यो गीत राखिदिनुहोस् न।
0: फेरि एकचोटि गीतको बोल भन्नुहोस् त।
1: आगे मुखको पाखैमा
0: ककसको आवाजमा भन्नुभयो?
1: विशाल राई अमृता लिम्बू कुसुर रहेको छ है।

0: को भाकर राख्ने छु अनि कसलाई सुनाउनुहुन्छ
1: तपाईँलाई अनि प्राथमिक मित्रलाई पनि अब बर्थडे स्मरण इन्जोय गर्नु होला भन्न चाहन्छु. साथीहरू सम्झिनु पर्दाखेरि आशिष नयन बस्ने ढकाल धर्मराज वरुण चञ्चले हुनुहुन्छ प्रिवेरी आकाश राई रत्न भादुर थापा लगातार धेरै धेरै साथीहरू हुनुहुन्छ सबै सबैको सम्झना गर्दै दिएकोलाई नमस्ते.
0: नमस्ते साथी हुनुहुन्थ्यो हामीलाई फोन गर्नुभयो सुमी लिम्बू तेह्रथुमबाट उहाँसँग म छुटे साथीले एउटा मिठो पूर्वेली भाका रोज्नु भएको छ आगे जुङको काखैमा यो भाका तपाईँको लागि सुनाउनु छ. सँगै सामाजिक सञ्जाल फेसबुक लाइभबाट सुन्ने साथीहरू पनि उत्तिकै हुनुहुन्छ. लाइभको कमेन्ट बक्सबाट पनि धेरै साथीहरूले सहभागिता जनाइरहनु भएको छ. रिमा थामीले सेवा रमा दिदी अनि के छ खबर सन्चै हुनुहुन्छ भन्नुभयो. एकदमै सन्चै छु म पनि सुन्दैछु है मजाले बस्ने भाका सबैको लागि भन्दै बाई बाई भन्नुभएको छ. सन्देश कुलुङले सबैलाई सम्झना गर्नुभएको छ. धर्मराजी हुनुहुन्छ नमस्ते है म दुबईबाट कार्यक्रम लोक सौतारी सुन्दैछु. सबै सबैमा मिठो सम्झना माया. आज जन्मदिन मनाउने भोजपुरकी मीडिया प्रेमी साथी नानु करूणालाई जन्मदिनको धेरै धेरै शुभकामना भन्नुहुन्छ. त्यसै गरेर नानु प्रीति हुनुहुन्छ हाई हेलो सेवारो है म हजुर म धनकुटाबाट नानु प्रीति लिम्बु हो सबैमा सम्झना छ कार्यक्रम सुन्दैछु भन्नुभएको छ. हस्तपाना धेरै धेरै धन्यवाद छ. अनि त्यसै गरेर सुरज राई तुम्सा हुनुहुन्छ हेलो हजुर सेवा म सुरज राई तुम्सा भोजपुर गर्वै हाल मलेसियाबाट सुन्दैछु कार्यक्रम. अहिलेको समयमा ड्युटी जाँदैछु मौसम सफा छ सबैमा सम्झना छ भन्नुभएको छ. हस्ते यहाँलाई धेरै धेरै धन्यवाद भन्दै अब कार्यक्रममा साथीले रोजाइमा पार्नुभएको यो निकै नै मिठो पूर्वेली भाका राख्न चाहन्छु. यो भाका पश्चात फेरि बाँकी साथीहरूसँग भलाकुसारी गर्नेछु. तपाईँका रोजाइको अन्य थुप्रै भाकाहरू सुनाउनेछु सुन्दै रहनु.

0: सुनिकिने मिठो भाका बस्दा तपाईँलाई फेरि पनि उसै गरी स्वागत गर्न चाहन्छु। आगेजुङको काखीमा बलको यो भाकालाई सुमी लिम्बुले रोजाईमा पार्नुभयो। तसर्थ मैले विशाल राई र अमृता लिम्बुको आवाज रहेको यो भाका तपाईँको निम्ति सुनाइसकेकी छु। कार्यक्रम लोक चौतारीको बसाई आज मंगलबारे बसाई हो। तपाईँको रोजाईको थुप्रै भाकाहरू सुनाउनु छ। यति बेला अर्को साथी हुनुहुन्छ फोन लाइनमा, कामटको आउनुभयो, उहाँलाई म ढिला नगरिकन स्वागत गर्न चाहन्छु। नमस्कार हजुर।
1: नमस्ते
0: दी। नमस्ते, को बोल्दै हुनुहुन्छ कुन ठाउँबाट? सबिता शेर्पा ताप्लेजुङबाट। अनि के छ तपाईँको खबर? सन्चै हुनुहुन्छ सबिताजी? हजुर। अनि कार्यक्रम सुनिरहनु भएको छ नि? ए ल हुन्छ, अब तपाईँलाई मनपर्ने भाका रोज्नुहोस्। कुन भाका सुन्न चाहनुहुन्छ आज? जाले रुमाल के भन्नुभयो?
1: जाले रुमाल ल्याएको थिएँ किनेर तिमीलाई भने चालीलाई पिनेर भन्ने
0: सङ्ग। जाले रुमाल ल्याएको थिएँ किनेर तिमीलाई भने सालीलाई ए ल ठिक छ हुन्छ, यो भाका राख्छु। अनि कसलाई सुनाउनुहुन्छ? नमस्ते, बाई बाई। साथी हुनुहुन्थ्यो सबिता शेर्पा, हामीलाई फोन गर्नुभयो ताप्लेजुङबाट हुनुहुन्थ्यो। उहाँसँग म छुटे कार्यक्रम लोक चौतारीको बसाई हो, तपाईँ सुनिरहनु भएको छ। आज धेरै भन्दा पनि धेरै धेरै भाकाहरू सुनाउनेछु, यानि कि तपाईँको रोजाईको भाकाहरू हुनेछन् ती भाकाहरू। सँगै फेसबुक लाइभबाट पनि धेरै साथीहरू सुनिरहनु भएको छ। जसबिन मगर्नी हुनुहुन्छ, हेलो दर्शन नमस्ते, आरण्य हुनुहुन्छ, म पनि सुन्दैछु है पोखराबाट, नाइस प्रोग्राम मिस यु अल भन्नुहुन्छ। चन्द्रमाया तामाङजी, हेलो रमानाना नमस्कार, म पनि सुन्दैछु है पाँच कपनबाट हो चन्द्रमाया तामाङ भन्नुभएको छ भने। लक्ष्मण मगर हुनुहुन्छ, लक्ष्मणजीले हेलो नमस्कार रमा मिस, के छ खबर भन्नुभयो, एकदमै राम्रो छ। म चाहिँ तिनजुरी मिडिया ग्रुपको मेम्बर लक्ष्मण मगर पाखेबासी धनकोटा हाल मलेसियाबाट कार्यक्रम सुन्दैछु, सबैलाई सम्झेको छु भन्दै धेरै साथीहरूको नामको लिस्ट पठाउनु भएको छ। अर्को साथी हुनुहुन्छ सानुमाया शेर्पा, हेलो नमस्ते दिदी, इट्स मी सानुमाया शेर्पा फ्रम पास कवन राइट नाउको बीत, सुन्दैछु मजाले, बिरामी भए पनि सबैमा मिठो माया सम्झना छ भन्नुभयो। ल बिरामी हुनुहुँदो रहेछ, स्वास्थ्यको ख्याल गर्नु, स्वास्थ्य लाभको कामना छ तपाईँलाई। अनि अर्को साथी हुनुहुन्छ हामीलाई के मेसेज गर्नु भएको छ, लिम्बु विजय हुनुहुन्छ, उहाँले लोक सांगीतिक अभिवादन र मामी सुन्दैछ प्रोग्राम संखुवा सभा गर्दै हाल मलेसियाबाट हो, सबैमा मिठो माया सम्झना छ भन्नुभएको छ। हस् यहाँलाई पनि धेरै धेरै धन्यवाद भन्दै अब साथीले नै रोजाईमा पार्नु भएको यो अर्को सुमधुर भाग राख्न चाहन्छु।

0: हजुर, यो नै किन मिठो भएको अवस्था तपाईँलाई फेरि पनि स्वागत छ। कार्यक्रम लोक चौतारीको अवस्थाले तपाईँ सुनिरहनु भएको छ। तपाईँलाई मनपर्ने तपाईँको रुचाएका भाकाहरू आज मैले सुनाइरहेकी छु। पाला तपाईँको हो। यति बेला अर्को साथी हुनुहुन्छ फोन लाइनमा, कहाँबाट आउनु भएको छ स्वागत गरौँ। नमस्ते हजुर।
1: हेलो,
0: नमस्कार, को बोल्दै हुनुहुन्छ? वरुण सन्तले, के छ खबर खबर तपाईँको, आराम हुनुहुन्छ?
1: मेरो ठिकै छ, राम्रै छ, आरामै छु भनौँ न।
0: अनि कार्यक्रम सुन्दै हुनुहुन्छ नि होइन? ल हुन्छ, आज तपाईँलाई मनपर्ने भाका राखिरहेका छौँ। तपाईँलाई मनपर्ने भाका कुन हो, रोज्नुहोस् न।
1: मलाई चाहिँ
0: हस् हुन्छ, यो भाका राख्छु। अनि कसलाई सुनाउनुहुन्छ?
1: विशेष गरी तपाईँलाई अब बज्ने गीत। आज जन्मदिन मनाउने हाम्रो नानु करुणालाई जन्मदिनको धेरै धेरै शुभकामना भन्न चाहन्छु। अनि त्यसै गरी हाम्रो आशिष नाइन बस्ने भटाल धर्मराज, अनि हाम्रो सुमी लिम्बू, अनि हाम्रो फुचियाम कला र हाम्रो सुमिता कुरुङ यात्रा भन्नुहुन्थ्यो उहाँहरूलाई शुभ यात्रा। अनि हाम्रो धेरै साथीहरू हुनुहुन्छ, अब अहिले हाम्रो सुनु सुनिता पनि बिरामी हुनुहुन्छ, अनि त्यसै गरी हाम्रो रामलिङ निर्मला पनि बिरामी हुनुहुन्छ, उहाँहरूलाई पनि गेट हुन्छन्। अनि श्री मियाङ लगायत धेरै साथी हुनुहुन्छ, सानोसम्मलाई सबैसम्मलाई अब बस्ने विषय सबै भाइ।

0: हजुर, यो निकै नै मिठो भएको अवस्था तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु। कार्यक्रम लोक चौतारीको बसाई तपाई सुनिरहनु भएको छ। लेक बेसीको धुन रेडियो अरुण 97.6 मेगाहर्जको रेडियो तरंगसँगै अनलाइनका विभिन्न माध्यमबाट हामीलाई साथ दिइरहनु भएको छ। मीडिया प्रेमी साथीहरूले प्रायोजन गर्नुभएको यो कार्यक्रम हप्ताको 6 दिन फरक बार अनि फरक बसाईको साथमा तपाईँले सुन्दै आइरहनु भएको छ। आज मंगलबारे बसाई तपाईँकै रोजाईका भागहरू मैले सुनाइरहेकी छु। फेरि पनि म ढिला नगरिकन फोन कल तर्फ नै लाग्न चाहन्छु। यति बेला साथी फोन लाइनमा हुनुहुन्छ। नमस्कार हजुर। नमस्ते लोक अभिवादन, को बोल्दै हुनुहुन्छ कुन ठाउँबाट? अनुष्का बस्नेत भोजपुरबाट बोल्दै हुनुहुन्छ। अनि के छ यहाँको खबर? सन्चै हुनुहुन्छ? ए हजुर, हाम्रो पनि एकदम ठिक छ, आराम छौ, सन्चै छौ, समग्रमा राम्रो छ। तापनि दिनभरि मजाले घाम लाग्यो है। अनि आज तपाईँले कुन भाका सुन्नुहुन्छ? ल भाका रोज्नुहोस् त।
1: हुन्छ, मलाई चाहिँ बजाइदिने यो
0: दसैँ तिहार आइसक्यो झल्क लाइसके हस्तन्छ यो भाका राख्नेछु। अनि ककसको लागि सुनाउनुहुन्छ? नमस्ते, बाई बाई। साथी हुनुहुन्थ्यो हामीलाई फोन गर्नुभयो भोजपुरबाट, उहाँसँग म छुट्टी। यति बेला हामीलाई फेसबुक लाइभबाट युक्त प्रसाद श्रेष्ठले पनि सुनिरहनु भएको छ, मेसेज छोड्नु भएको छ, धेरै धेरै धन्यवाद छ। आदित्य राईले पनि कार्यक्रम सुन्दैछु काठमाडौँबाट भन्नुभएको छ। रेनी सान्सन हुनुहुन्छ, सबैमा मिठो सम्झना गर्दै बाई बाई रमा सिस्टर, म रेनी सराई शहीद भूमिबाट हो भन्नुभएको छ। अनि त्यसै गरेर अर्को चोटी अर्को साथी हुनुहुन्छ, धर्मनाथजीको मेसेज मैले हेरिरहेकी छु, के भन्नुभएको छ भने पहिलो गीत बजन थालिकन 5 चोटि फोन लाग्यो, रिसिभ नगर्ने भन्या छ्या भन्नुभएको रहेछ। अब के गरौं होइन, अब ठ्याक्कै यो गीत बजाउने कार्यक्रममा चाहिँ धेरै पटक कल लागे तापनि गीत बजिरहँदाखेरि कल रिसिभ हुँदैन, त्यो कुरा चाहिँ तपाईँले बुझ्नुपर्छ। अर्को साथी हुनुहुन्छ भावना मगर, भावनाजीले सबैलाई सम्झिनु भएको छ, दिल दुखी हुनुहुन्छ, उहाँले पनि सबैमा सम्झना हाई भन्नुभएको छ। वरुण चम्चलीले ह्याप्पी बर्थडे नानु करुणा भन्नुभएको छ। भने सविता शेर्पा हुनुहुन्छ, हेलो गुड इभिनिङ सिस्टर, म पनि सुन्दैछु है ताप्लेजुङबाट। ओके, उहाँसँग नै होला सम्भवतः अगाडि मैले कुराकानी गरेको। अस्मी सोताङले ह्याप्पी बर्थडे टु यु छिरिङ योजन एन्ड सबैलाई भन्नुभएको छ। मीडिया प्रेमी निमु शेर्पा हुनुहुन्छ, पाँचको बनाट सुखुरुङबाट कार्यक्रम सुनिरहेको छु भन्नुभयो, हस्तपाना धन्यवाद छ। निशान योङहाङ हुनुहुन्छ, लोक सांगीतिक अभिवादन, बस्ने भाका साथीहरूलाई सुनाउनु पर्दा कमला उनिम अनि सुस्मिता फागो, अमृत कुरुङबाङ लगायत सम्पूर्णको लागि भन्दै धेरै साथीहरूको नाम लेख्नु भएको छ। मनको साथी जीवन कार्यक्रमले नमस्कार भन्नुहुन्छ, सनिल निम्बुले सेन्डिङ लभ भन्नुभएको छ, थ्याङ्क यू सो मच तपाईँलाई। अब भने साथीले रोजानमा पार्नुभएको यो मिठो गीत राख्न चाहन्छु, दसैँ तिहार आइसक्यो झल्क लाइसक्यो, विष्णु माझीको आवाजमा रहेको यो भाका सुन्दै रहनुहोस्।

0: दसैँ तिहार आइसक्यो, झल्कल आइसक्यो। यो निकै नै मिठो दसैँ तिहार विशेष गीत तपाईँको लागि प्रस्तुत गरे साथीले रोजाइमा पार्नु भएको थियो। कार्यक्रम लोक सौतारीको बसाई हो, तपाईँ सुन्दै हुनुहुन्छ। अब पनि मैले पनि कार्यक्रमबाट विदा माग्ने बेला हुनै लागिसकेको छ। तसर्थ छुटिएर जानुभन्दा अगाडि एकजना साथीसँग कुराकानी गर्छु। हिरो कहाँबाट को आउनु भएको छ, उहाँलाई स्वागत गर्छु। नमस्कार हजुर।
1: हेलो, नमस्ते।
0: नमस्ते, नमस्ते। को बोल्दै हुनुहुन्छ, कुन ठाउँबाट?
1: हजुर,
0: काठमाडौँबाट आशिष नयन आउनुभयो। अनि के छ यहाँको खबर? आराम हुनुहुन्छ आशिष जी?
1: हजुर, एकदम ठिकठाक छ हजुर। कामतिर छु, लगभग लगभग ड्युटी पनि सुत्ने सुत्ने टाइम भयो। अब समग्रमा ठिकै छ, आज काम भ्यायो भनौँ न
0: है। ल, ठिक छ, आउनुभयो, खुसी लाग्यो। समय थोरै छ, तपाईँलाई मनपर्ने भाका रोज्नुहोस्।
1: मलाई यो निस्तुरी भन्ने गीत बजाइदिनु होला न, सरोज लामी छाने र स्मृति गौतमले गाउनुभएको।
0: निस्तुरी सरोज लामी छाने र कसको भन्नुभयो?
1: स्मृति गौतम।
0: ए ल, ठिक छ, लोक भाका नै हो नि होइन आशिषजी? ल हुन्छ, यो भएको राख्छु, सुन्नुहोला। अनि अहिले भने साथी सम्झिनुहोस् न।
1: हुन्छ, विशेष गरी हजुरलाई रेडियो इन्टरनेसनलाई सम्झना गरे, अनि भुवन सुन्दा, त्यस गरी सुमी निम्बु, अनि वरुण चन्चले, हाम्रो ढकाल राजा जन्मदिन मनाउने नानी करुणालाई जन्म शुभकामना।

पर्खा हुनुहुन्छ, उहाँले पनि खोटाङ घरबै ओके खोटाङको बरा पोखरी घर भइहालको वेटबाट कार्यक्रम सुन्दै हुनुहुन्छ, सबैलाई सम्झिनु भएको छ। नवीन देवानले पनि सबैलाई सम्झिनु भयो अनि प्रदीप खालिङ राईले पनि सबैलाई सम्झना गर्नुभएको छ। तपाईँलाई पनि धेरै धेरै धन्यवाद छ। अनि त्यसै गरी कोइराला सन्तोष हुनुहुन्छ, सन्तोषजीले पनि पाँचकमनाथबाट कार्यक्रम सुनिरहनु भएको छ। त्यसै गरेर अर्को साथी हुनुहुन्छ लक्ष्मण ठगुन्ना हुनुहुन्छ, उहाँले पनि कार्यक्रम सुन्दै हुनुहुन्छ, सबैलाई सम्झिनु भएको छ। तपाईँलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। सीता साङदानले पनि कार्यक्रम सुन्दै हुनुहुन्छ संखुवा सभाको तामको बाट। विनिता दाहाल सुवेदी धनकुटाबाट कार्यक्रम सुन्दै हुनुहुन्छ, दिलसाजीले पनि इलामबाट सुनेर साथ दिनुभएको छ। अनि त्यसै गरेर अर्को साथी रेजिना तामाङ हुनुहुन्छ, उहाँले पनि सबैलाई सम्झिनुभयो, भूमिका श्रेष्ठ हुनुहुन्छ, भूमिकाजीले पनि सिन्धुरीबाट कार्यक्रम सुन्दै हुनुहुन्छ। अनि लक्ष्मण ठगुन्ना हुनुहुन्छ, उहाँले पनि कार्यक्रम सुनिरहनु भएको छ, विशेष धन्यवाद भन्न चाहन्छु। अब पनि चाहिँ कार्यक्रमबाट मैले पनि विदा माग्नुपर्छ, तीनजेलसम्म सुनेर साथ दिने तपाईँलाई विशेष धन्यवाद भन्न चाहन्छु। अनि यो कार्यक्रमलाई प्रायोजन गरेर हामीसँग सहकार्यमा जोडिनु हुने सम्पूर्ण लोक पाराखी मनहरूप्रति हार्दिक आभार, विशेष धन्यवाद व्यक्त गर्दै गर्दै आजको बसाईबाट छुटिएर जाँदै गर्दा आशिष नयनले रुजाईमा पार्नुभएको यो काठे भाका तपाईँको लागि छोड्दै म तपाईँकै साथी कार्यक्रम प्रस्तुत रमा विदा चाहन्छु। हवस् त, नमस्कार, शुभ सन्ध्या।

0: साथी हृदय रिमालसँगै भोजन र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: चार दिनदेखि अवरूद्ध बीपी राजमार्ग र अन्य सड़क तीन दिनभित्र खुलाउने तयारी, दशैंमा ढुक्क भएर यात्रा गर्न सकिने सड़क विभागको दावी।
2: दशैंमा म सबैजनालाई के आश्वस्त गराउन चाहन्छु भने ढुक्कसँग पोह जसरी पर जसरी घर जान सकिन्छ, त्यसमा केही पनि समस्या छैन, बाटोहरू हाम्रो स्मुथै हुन्छन्।
0: संघीय निजामती सेवा विधेयक संसदमा पेश गर्न मन्त्री परिषदको स्वीकृति, पूर्व प्रधान न्यायाधीश जबरालाई पक्राउ नभई उद्धार गरेको सरकारका प्रवक्ताको जिकिर।
1: चाडपर्वको मुखमा चीनतर्फका तीनवटै नाका बन्द हुँदा बजारमा महँगी बढ़ने चिन्ता, कोदारी तातोपानी नाका सञ्चालनमा ल्याउन सरकारको पहल।
0: सुरक्षा चेतावनीका बावजूद मलेसियाले रोहिंग्या शरणार्थीलाई फिर्ता पठाउन थाल्यो, हिरासत केन्द्रमा कठिन परिस्थितिका कारण स्वदेश फर्कन बाध्य भएको हुन सक्ने भन्दै चिन्ता व्यक्त।
1: र विश्वकपको चर्चाका कारण आफ्नो गोपनीयता गुमेको के भर्डेका गोलकिपरको गुनासो।
3: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
4: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
3: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
4: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
5: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
6: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
5: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
7: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
8: फोन 056-494-333, 493-555।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। अविरल वर्षासँगै आएको बाढ़ी पहिरोका कारण चार दिनदेखि अवरूद्ध बीपी राजमार्ग आजदेखि खुलेको छ। बाढ़ीले सड़क तथा अस्थायी डाइभर्सन भएका ठाउँमा अस्थायी डाइभर्सन बनाएर र पहिरो पन्छाएपछि गाड़ी चल्न थालेका हुन्। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार नवबुद्ध नगरपालिका 6 को चौकी डाँडा, रोशी गाउँपालिका 7 को कटुन्जी तथा 400 बेसी, वडा नम्बर 8 को गिम्दी बेसी र वडा नम्बर 11 को मान्ती क्षेत्रमा सड़क अवरूद्ध भएको थियो। सड़क खुले पनि नदीको बहाव र सड़कको अवस्थालाई ध्यान दिएर सावधानीपूर्वक यात्रा गर्न काभ्रे प्रहरीले आग्रह गरेको छ। यस्तै पृथ्वी राजमार्गमा पर्ने धादिङको गजुरी नजिकै 40 मा सड़क अवरोध कायमै छ। अरण्यको राजमार्गको धुलीखेल खावा खण्डमा पहिरो हटाएर गाड़ी चल्न थालेका छन्। काठमाडौँ हेटौँडा जोड्ने मुख्य सड़क कान्ति लोकपथ पनि आजदेखि खुलेको छ। सड़क अवरूद्ध भएर काठमाडौँमा रोकिएका ट्रक तथा ठूला बसहरू क्रमशः गन्तव्यतर्फ जान शुरू गरेका छन्। काठमाडौँको कलंकी, बल्खु, भक्तपुरको श्री विनायक लगायतका ठाउँमा गाड़ीको चाप बढ़ेको छ।
1: यसैबीच काठमाडौँ उपत्यकालाई बाहिरी जिल्लासँग जोड्ने मुख्य सड़क पृथ्वी राजमार्ग बन्द छ। देशका धेरै जसो ठाउँमा अरू सड़क खण्ड पनि अवरूद्ध छन्। अस्ति आइतबार दिउँसोदेखि झरी रोकिएपछि पहिरो खुलाउने प्रयास भने भइरहेको छ, तर धेरै ठाउँमा ठूलो पहिरो खसेकाले खुलाउन समय लागेको हो। पछिल्लो समयमा बाढ़ी पहिरोले अवरूद्ध सड़क अझै पूर्ण रूपमा खुल्न नसक्दा लामो समयदेखि कामले सड़क यात्रा गर्नेहरूमा चिन्ता बढ़न थालेको छ। सड़क खुल्न नसक्दा नजिकै गरेको दशैंमा घर जाने र बसको टिकट काट्ने चिन्ता पनि बढ़न थालेको छ। यसपालिको दशैंमा घर जान मुख्य राजमार्ग लगायतका सड़क खुलाउनका लागि भइरहेको प्रयासबारे साथी सम्झना महर्जनले सड़क विभागका प्रवक्ता इन्जिनियर शोभराज नेउपानेसँग कुरा गर्नुभएको छ।
2: यो सिजनमा एक्सपेक्टेड भन्दा अलिक बढी नै क्षति भएको छ, विशेष गरी चाहिँ हाम्रो गण्डकीको क्याचमेन्टमा, कालीगण्डकी कोरिडोर, मर्सिङ्गी कोरिडोर लगायतमा अलिकति बढी क्षति भएको छ, बीपी हाइवेमा पनि अलिकति क्षति भएको छ, पृथ्वी हाइवे पनि क्षति भएको छ। तर अब यो किसिमको पानी पर्दाखेरि अरू बाटोहरूमा एक्सपेक्टेडै हो भने कालीगण्डकी कोरिडोर र मर्सिङ्गी कोरिडोर मनाङ र पुस्तकगण्डी बाटोमा चाहिँ हामीले एक्सपेक्ट गरेको भन्दा बढी क्षति भएको,
9: एक ठाउँबाट अर्को ठाउँमा जोडिनको लागि यो सड़कहरू मर्मत सम्हार गर्नको लागि कति समय जति कुर्नु पर्ने देखिन्छ यसपालि?
2: अहिले काठमाडौँ जोड्ने सड़कहरू वान वे रूपमा सबै सञ्चालनमा आइसकेका छन्, पृथ्वी हाइवे, बीपी हाइवे लगायतका। अहिले हामी मेन नेटवर्कमा कनेक्टेड छौँ। अब हाम्रो मेन कनेक्टिभिटी बाँकी भनेको कालीगण्डकी कोरिडोर र मर्सिङ्गी कोरिडोरै हो, मनाङ र मुस्ताङ जोड्ने। तीन दिनभित्र चाहिँ मुस्ताङ सम्म हामी काम गर्छौँ, मनाङको हामी हेर्दैछौँ, त्यो पनि हामी सकेसम्म छिटो खोल्छौँ। त्यो दसैँ अगाडि हामी सबै नेटवर्कहरूलाई चाहिँ स्मुथली फङ्सन हुने गरी काम गर्नको लागि हामी त्यही अनुसार वर्कआउट गर्दा छौँ।
9: के आधारहरू छन् जसले गर्दाखेरि चाहिँ वास्तवमै यसपालि दसैँमा घर जान सम्भव होला, सुरक्षित होला भन्ने चाहिँ?
2: होइन, आधार भन्दा पनि कस्तो छ भने यो हाम्रो बर्खा, अनएक्सपेक्टेड बर्खा हो, तर त्यसलाई हामीले तयारी अवस्थामा पनि थियौँ। यहाँ पानी आउन सक्छ, यहाँ बाटो ब्लक हुन्छ भनेर हामीले मिसिनहरू सबै ठाउँमा डिप्लोय गरेका थियौँ। त्यही अनुसार चाहिँ हामीले एज फास्ट एज पोसिबल हामीले त्यसलाई त्यो पनि गर्न सक्यो, खोल्न पनि सकियो। त्यही भएर चाहिँ हामीसँग चाहिँ विभिन्न ठाउँमा 240 मिसिनहरू स्ट्यान्ड बाई छन्। यो पानी परिहाल्यो, पहिरो गइहाल्यो भने त्यसलाई खोल्नको लागि चाहिँ हामीसँग स्ट्यान्ड बाई पनि छन्। हाम्रो टिमहरू पनि स्ट्यान्ड बाई हुनुहुन्छ। हामीसँग चाहिँ यो अनलाइन मेकानिजम पनि छ, कन्ट्रोल मेकानिजम पनि छ। विभागदेखि हाम्रो सङ्घीय सडक सुपरिभिजन अनुगमन कार्यालय, डिभिजन सडक कार्यालयहरू दसैँको लागि बाटो खुलाउनको लागि चाहिँ सबै स्ट्यान्ड बाई पोजिसन विथ मेसिन, विथ म्यान पावर, विथ फुल रिसोर्सेस। हामीसँग अहिले बजेटको कमी पनि छैन, आवश्यक पर्यो भने जति पनि खर्च गर्न सक्ने गरी चाहिँ हामीलाई रोड बोर्डले चाहिँ इमर्जेन्सीको बजेट पनि विनियोजन गरेको छ। त्यो सन्दर्भमा फुल्ली सञ्चालनमा आउँछन्, त्यसमा सबैजना ढुक्काउँछ। चारवटा सङ्घीय सडक सुपरिभिजन अनुगमन कार्यालयहरू फिल्डमा छन्, एउटा दमकमा, एउटा काठमाडौँमा, एउटा पोखरामा र एउटा सुर्खेतमा। चाहिँ सहसचिव लेभलकै सुपरटेन्डिङ इन्जिनियरले चाहिँ नेतृत्व गर्नुहुन्छ, उहाँहरू चाहिँ अहिले पनि फिल्डमा हुनुहुन्छ। जहाँ जहाँ रोडहरू ड्यामेज छन् त्यसलाई अनुगमन गरिराख्नु भएको हुन्छ। डिभिजन प्रमुखहरू हुनुहुन्छ, सबैजनाले चाहिँ रेगुलर रुटिन मोनिटरिङ अब्जर्भेसन गरिराख्नुहुन्छ। हामीले विभागबाट पनि हाम्रो लेभलमा सबै डाटाहरू, इन्फर्मेसनहरू कलेक्सन गर्ने, 2-2 घन्टामा अपडेटहरू लिने र त्यसलाई चाहिँ कहीँ केही समस्या छ भने प्रम्प्ट डिसिजन मेकिङ छ हाम्रो विभागीय हिसाबमा हुनुपर्ने। निर्णय पनि तुरन्त हुन्छ, फिल्ड लेभलको निर्णयहरू पनि तुरन्त हुन्छ। हामीले चाहिँ अनुगमनको पार्टलाई एकदम कन्टिन्युसली रेगुलर मोनिटरिङ गरिरहेछौँ। लगभग 3 दिनभित्र सबै सञ्जालहरू खुल्छन्, हाइवेको सञ्जालहरू। यस्तो छ, दसैँमा सबैजना ढुक्कले घर जान सकिन्छ, समस्या छैन। जुन हाम्रो रेगुलर मर्मत कामहरू पनि गरिरहेछौँ विभिन्न हाइवेमा, विशेष गरी अहिले क्षति भएको बाटोहरूमा बीपी हाइवे स्मुथली सञ्चालन आउँछ। बीपी हाइवे स्मुथली सञ्चालन आउने बित्तिकै पूर्वको नेटवर्कमा समस्या भएन, पृथ्वी हाइवे सञ्चालनमा आउँछ। त्यो भइसकेपछि पश्चिमबाट चाहिँ चितवन हुँदै पश्चिम जोड्ने पनि समस्या भएन। अरू बाटोहरू पनि हामीले रिकरेन्ट मेन्टेनेन्स, रुटिन मेन्टेनेन्सहरू कन्टिन्युसली गरिरहेको छौँ। त्यो हुँदाखेरि खाल्टाखुल्टी पुर्ने कामहरू पनि हाम्रो कन्टिन्युस भएको हुनाले ढुक्कसँग पोहोर जसरी पर जसरी घर जान सकिन्छ, त्यसमा केही पनि समस्या छैन। इनकेस काहीँ केही पहिरो आइहाल्यो, केही समस्या परिहाल्यो भने पनि तुरन्त खोलेर हाम्रो बाटोहरू सञ्चालन गर्छौँ।
1: वहाँ हुनुहुन्थ्यो सड़क विभागका प्रवक्ता इन्जिनियर शुभराज न्यौपाने। नेपाल दर्पणमा फेरि पनि खबरकै सिलसिला। असोज 17 गतेदेखि लगातार 3 दिन ठूलो वर्षा हुने भन्दै सामाजिक सञ्जालमा फैलिएको खबर भ्रामक रहेको नेपाल मौसम विज्ञान विभागले जनाएको छ। विभागले आज सूचना निकाल्दै असोज 17 गतेदेखि ठूलो वर्षा हुने भन्दै सर्वसाधारणले विभागमा सोधपूछ गरिरहेको प्रति ध्यान आकर्षण भएको जनाएको छ। विभागले यस्तो कुनै पनि पूर्वानुमान नगरेको र पछिल्लो मौसमी गतिविधिमा खासै फेरबदल नदेखिएको स्पष्ट पारेको छ। भीषण वर्षा सम्बन्धी भ्रामक खबरको पछि नलाग्न र त्यस्ता सामग्री सामाजिक सञ्जाल मार्फत नफैलाउन आम नागरिकलाई अनुरोध समेत गरेको छ। साथै मौसम सम्बन्धी सही र आधिकारिक जानकारीका लागि मौसम पूर्वानुमान महाशाखाको वेबसाइट तथा आधिकारिक सामाजिक सञ्जालबाट नियमित सूचना लिन विभागले आग्रह गरेको छ।
0: लगातारको वर्षापछि गएको आइतबार घट्टे खोलामा लेदो सहितको ढुङ्गा गिटी बालुवाले थुनिएको मर्स्याङ्दी नदी खोल्न शुरू गरिएको छ। नदी थुनिएर बनेको ताललाई खोल्न थालेको मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद पौडीले जानकारी दिनुभयो। धार परिवर्तन गरेर नदीको पानी आंशिक रूपमा बगिरहेको र एक्सकाभेटर लगायतका उपकरण प्रयोग गरेर केही मात्रामा काम शुरू गरेको जिल्ला प्रशासन कार्यालयको भनाई छ।
1: गएको असोज 8 गतेदेखि अस्ति 11 गते आइतबारसम्म वर्षाबाट 27 जनाले ज्यान गुमाएका छन्। यो चार दिनको अवधिमा पहिरोका 304 र बाढ़ीका 87 घटना भएका विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणले आज निकालेको प्रतिवेदन अनुसार पहिरोबाट 11 पुरूष र 9 महिला तथा बाढ़ी र ठूलो वर्षाबाट 4 पुरूष र 3 महिलाले ज्यान गुमाएका छन्। यस्तै 4 जनाको अवस्था अझै थाहा हुन सकेको छैन। 8 जना घाइते भएका छन्। 1082 परिवार प्रभावित भएका छन्।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
10: एनबीएल सर्वसुलभ आवास कर्जा
11: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
10: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
11: विशेषताहरू: ₹3 करोड़सम्मको कर्जा सुविधा,
10: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
11: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
10: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
11: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
10: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
12: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले चार दिनदेखि अवरूद्ध बीपी राजमार्ग र कान्ति लोकपथ आजदेखि एकतर्फी सञ्चालनमा दशैंमा ढुक्क भएर यात्रा गर्न सकिने सड़क विभागको दावी, असोज 17 गतेदेखि लगातार 3 दिन ठूलो वर्षा हुने भन्दै सामाजिक सञ्जालमा फैलिएको खबर, भ्रामक रहेको मौसम विभागको भनाई, 3 दिनको अवधिमा विपत्न परि 27 जनाले ज्यान गुमाए लगायत खबर प्रस्तुत गरे।
1: सरकारले संघीय निजामती सेवा, पशु वधशाला तथा मासु जाँच र अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन संशोधन गर्न बनेका 3 विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिएको छ। आज बसेको मन्त्री परिषदको बैठकले यस्तो स्वीकृति दिएको हो। यस्तै स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकी सरकारबाट प्राप्त हुने 2.07 करोड़ अमेरिकी डलर अर्थात झण्डै 3.17 करोड़ रूपियाँ भन्दा बढ़ीको अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि बैठकले गरेको छ। बैठकले वैदेशिक अनुदान स्वीकार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। यस्तै पूर्वाधार विकास तथा राष्ट्रिय सुरक्षासँग सम्बन्धित संरचना निर्माणका लागि राष्ट्रिय वन क्षेत्रको जग्गा उपयोग गर्न पनि स्वीकृति दिएको छ। कमल्ला ढल्केभर पथलैया सड़क खण्ड, गर्जाङ खोला र बलेफी खोला जलविद्युत आयोजना तथा सशस्त्र प्रहरी बलका तालिम शिक्षालय, गुल्म र सीमा सुरक्षा पोस्ट निर्माणका लागि राष्ट्रिय वन क्षेत्र उपयोग गर्न समेत मन्त्री परिषदले स्वीकृति दिएको छ। यसैबीच पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई पक्राउ नगरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले दावी जिकिर गर्नु भएको छ। परिवारकै तर्फबाट सुरक्षा माग भएपछि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर उहाँलाई उद्धार गरी सुरक्षित ठाउँमा राखेको प्रवक्ता पोखरेलले बताउनु भएको छ। यता उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्कासँग राष्ट्रिय मानवाधिकार आयोगले आज बयान लिएको छ। पुलचोकमा रहेको आयोगको कार्यालयमा पुगेर खड्काले लिखित बयान दिनुभएको हो। एसएसपी खड्कासँग बयान लिएको आयोगले जनाएको छ। पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भेट्न गएको आयोगको टोलीलाई आइतबार प्रहरीले भेटघाटमा रोक लगाएको थियो। जबराको अवस्था बुझ्न गएको आयोगको टोलीलाई प्रहरीले गेटबाट फिर्ता पठाएपछि आयोगले त्यसमा आपत्ति जनाएको हो।
0: नेपाली कांग्रेसले 15 महाधिवेशन 2 दिनपछि सारेको छ। यसअघि 16 गतदेखि शुरू गर्ने भनेको महाधिवेशन बाढ़ी पहिरोको कारण असोज 18 गतदेखि गर्ने गरी कार्यसूची सार्वजनिक गरेको हो। कांग्रेसले असोज 18 गते दिउँसो 2 बजे काठमाडौँको खुल्ला मंचमा महाधिवेशन उद्घाटन गर्ने र 19 र 20 गते बन्द सत्र सञ्चालन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ। असोज 21 र 22 गते पदाधिकारी तथा केन्द्रीय सदस्यका लागि उम्मेद्वारी दर्ता, मतदान र मतगणना सहित निर्वाचन गर्ने तयारी छ। झण्डै 7,000 प्रतिनिधि सहभागी हुने महाधिवेशनको उद्घाटन र बन्द सत्र दुवै खुल्ला मञ्चमै गर्ने तयारी छ। प्रतिनिधिहरूको नाम दर्ता भने असोज 16 गतदेखि नै शुरू गर्ने कांग्रेसले जनाएको छ। बन्द सत्रमा 7 प्रदेशका छुट्टाछुट्टै समूह बनाएर राजनीतिक, सांगठनिक, समसामयिक तथा नीतिगत प्रस्तावमाथि छलफल गराउने तयारी छ। यसैबीच कांग्रेसभित्र संस्थापन समूहले महाधिवेशनको तयारी अघि बढ़ाइरहेका बेला निवर्तमान सभापति शेरबहादुर देवापक्षीले पनि छुट्टै र समानान्तर महाधिवेशनको तयारी गरिरहेको छ। देवापक्षीले असोज 15 गते पर्सीदेखि ओडा अधिवेशन शुरू गर्ने तथा आउँदो मंगिर 21-23 गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने तयारी गरेको छ। यससँगै कांग्रेसभित्र दुई पक्षले समानान्तर रूपमा महाधिवेशनका गतिविधि अघि बढ़ाएका छन्। यसैबीच गण्डकी प्रदेशका मुख्यमन्त्री राजी गण्डकी प्रदेशका पूर्व मन्त्री राजीव गुरूङ अर्थात दीपक मनाङले कांग्रेसको देउवा पक्षमा प्रवेश गरेका छन्।
1: अध्यादेश निष्क्रिय भएपछि कानूनी रूपमा निष्क्रिय भएका केही व्यवस्था फेरि कायम गर्ने बाटो खुलेको छ। सरकारले ल्याएको केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक 2083 प्रतिनिधि सभाबाट आज सर्वसम्मतिले स्वीकृत भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा विधेयकमाथि सैद्धान्तिक छलफल भयो। छलफलपछि विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको हो। यसैबीच प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले मनसूनजन्य विपदबाट क्षतिग्रस्त सड़क तथा पूर्वाधारको पुननिर्माणलाई तीव्रता दिन, जोखिममा रहेका बस्ती सुरक्षित ठाउँमा सार्न र विपद व्यवस्थापन संयन्त्रलाई थप प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएका छन्।
0: हिमालय जलवायु परिवर्तन तथा भटेको क्षेत्र स्थिति विपद सम्बन्धी संसदीय विशेष समितिको सभापतिमा राष्ट्रपा संसदीय दलका नेता गणेश पराजुलीको एकल उम्मेद्वारी परेको छ। यो सँगै उहाँ यो विशेष समितिको सभापति बन्ने पक्का भएको छ। संसदीय विशेष समिति सभापतिको लागि भोलि दिउँसो 2 बजे चुनाव हुँदैछ। उहाँलाई प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सबै दलका सांसदले समर्थन गरेका छन्।
1: दशैं तिहार जस्ता मुख्य चाडपर्व नजिकै गर्दा चीनसँगका तीनवटै व्यापारिक नाका बन्द भएपछि स्थल मार्गको व्यापार र आपूर्ति व्यवस्था प्रभावित भएको छ। लगातारको वर्षा, बाढ़ी पहिरो र सड़क तथा पुलमा भएको क्षतिका कारण तातोपानी, रसुवागढ़ी र कोरला नाका हुँदै हुने व्यापारिक आवागमन प्रभावित भएको छ। तीनवटै नाका एकपछि अर्को हुँदै बन्द भएपछि दशैंका लागि चीनबाट ल्याएका ठूलो परिमाणका सामान बाटोमै रोकिएका छन्। सबैभन्दा पुरानो तातोपानी खासा नाका पहिरोको जोखिमका कारण यसअघि नै बन्द थियो। भदौ 10 गते भोटोकसीमा आएको बाढ़ीले र सुवागढ़ी नाकामा भौतिक संरचनामा ठूलो क्षति पुर्याएपछि त्यहाँबाट हुने व्यापार पनि ठप्प छ। तातोपानी र रसुवागढ़ी बन्द भएपछि चीनसँगको व्यापारका लागि विकल्प बनेको मुस्ताङको कोर्ला नाका पनि पछिल्लो बाढ़ीका कारण सम्पर्कबाट विच्छेद भएको छ। यता व्यवसायहरूका अनुसार दशैंलाई लक्षित गरेर ल्याएका सामान मध्ये काठमाडौँसम्म झण्डै 25% मात्रै आइपुगेको छ। यसले गर्दा चाडपर्वको मुखमा महँगी बढ़ने चिन्ता आम उपभोक्तामा छ। यसैबीच सरकारले भने नेपाल चीन सीमा नाका पूर्ण रूपमा सञ्चालनमा ल्याउन पहल थालेको छ। कोदारी तातोपानी नाकाको अवस्था बुझ्न परराष्ट्र मन्त्रालयका सहसचिव रामकाजी खड्काको नेतृत्वमा उच्चस्तरीय नेपाली टोलीले स्थलगत निरीक्षण तथा संयुक्त अनुगमन गरेको छ। चिनिया पक्षसँगको छलफलमा नेपाली टोलीले सीमा नाकामा देखेका अवरोध तत्काल हटाउन आग्रह गरेको छ। सरकारले तातोपानी नाकासहित चीनसँग जोड़िएका व्यापारिक नाकालाई नियमित र प्रभावकारी रूपमा सञ्चालनमा ल्याउने प्रयास भइरहेको समेत जनाएको छ।
0: शेयर बजार लगातार दोस्रो दिन घटेको छ। शेयर बजार परिसूचक निफ्टी आज 9.62 अंकले घटेर 2603.71 बिन्दुमा झरेको छ। आज निर्जीवन बीमा र अन्य बाहेक सबै समूहको उपसूचक घटेकोमा व्यापार समूह 1.87% ओह्रालो लागेको छ। आज निफ्टीसँगै कारोबार रकम पनि घटेको छ। हिजो 5.38 अर्ब रूपियाँ कारोबार भएकोमा आज 363 कम्पनीका 1,10,00,000 किता शेयर 4.65 अर्ब रूपियाँमा किनबेच भएको छ।
1: शरद ऋतुमा 18 हिमाल आरोहणका लागि 637 जनाले अनुमति लिएका छन्। पर्यटन विभागका अनुसार सन् 2026 शरद ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि 68 टोलीको 637 जना आरोहीले अनुमति लिएका हुन्। विभागका अनुसार अधिकारी सूरज घिमिरेले 18 हिमाल आरोहणका लागि 774 पुरूष र 163 महिलाले आरोहण अनुमति लिएका जानकारी दिनुभयो। आरोहण अनुमति बापत विभागले 23,85,17,797 रूपियाँ राजस्व संकलन गरेको छ। यसैबीच होटल संघ नेपालका अध्यक्ष विनायक शाहले नेपाल भ्रमणका लागि सुरक्षित रहेको सन्देश तत्काल विश्वभर फैलाउन आवश्यक रहेको बताउनु भएको छ। भटेकोशी करिडोरमा आएको बाढ़ी पहिरोका कारण नेपालको पर्यटन क्षेत्रमा नकारात्मक असर पर्न सक्ने भन्दै उहाँले दशैं तिहारको मुख्य पर्यटकीय सीजन अघि नै भारत चीन लगायत का प्रमुख पर्यटकीय बजारमा प्रवर्धन अभियान सञ्चालन गर्नुपर्ने बताउनु भएको हो।
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
13: कृषि मन्त्र नार्कसँग
14: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं। धानलाई मौसम सफा भएपछि मात्र काटौं। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौं।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: विपद दुर्घटना वा आपतका बेला चाहिने सहयोगका लागि 6 निशुल्क हटलाइन नम्बरहरू आफ्नो मोबाइलमा सेभ गरिराखौ।
2: प्रहरी सहयोग चाहिँदा 100,
1: दमकलका लागि 101,
2: एम्बुलेन्स सेवा चाहिँदा 102,
1: ट्राफिक प्रहरीका लागि 103,
2: बाल बालिका खोज तलासका लागि 104 र विपद व्यवस्थापनका लागि 1234। यी नम्बरहरूमा फोन गर्दा पैसा लाग्दैन।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर। वैदेशिक रोजगार विभागले मलेसियाको फरेन वर्कर सेन्ट्रलाइजेशन सिस्टममा सूचीकृत 275 म्यान पावर कम्पनीलाई आफ्नो नाम फिर्ता लिन निर्देशन दिएको छ। विभागले ती कम्पनीलाई पत्र पठाउँदै एफडब्ल्यूसीएमएसको वेबसाइटमा रहेको आफ्नो आबद्धता 7 फिर्ता लिन निर्देशन दिएको हो। वैदेशिक रोजगार ऐनको दफा 37 बमोजिम निर्देशन दिएको विभागले जनाएको छ। साथै प्रतिस्पर्धा संकुचन गर्ने गतिविधिमा संलग्न नहुन समेत म्यान पावर कम्पनीहरूलाई सचेत गराएको छ। विभागको निर्देशन प्रति सूचीकृत म्यान पावर व्यवसायीले भने असन्तुष्टि जनाएका छन्। उनीहरूले म्यान पावर कम्पनीलाई नाम फिर्ता लिन निर्देशन दिनुभन्दा सरकारले कूटनीतिक पहल मार्फत मलेसिया सरकारसँग समन्वय गरेर समस्या समाधान गर्नुपर्ने बताएका छन्। मलेसिया रोजगारीमा देखिएको समस्या समाधानका लागि प्रधानमन्त्री बालेन्द्र शाहले केही दिन अघि मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमसँग टेलिफोन वार्ता गर्नुभएको थियो, तर मलेसिया सरकारले भने वार्ताबारे अहिलेसम्म सार्वजनिक रूपमा कुनै जानकारी दिएको छैन।
3: लमजुङको राईनाश नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारी, रोजगार संयोजक शेखर नाथ नेउपाने सहित 10 विरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले प्रधानमन्त्री रोजगार कार्यक्रमको 16,72,000 रूपियाँ हिनामिना तथा दुरूपयोग गरेको आरोपमा उनीहरू विरूद्ध विशेष अदालतमा आरोप पत्र दायर गरेको हो। आर्थिक वर्ष 2076-77 प्राप्त सशर्त अनुदान कार्यक्रम सञ्चालन नगरी पेशीका रूपमा लिएर विभिन्न व्यक्तिको खातामा जम्मा गरेको र रकम फर्सेट नगरेको अख्तियारको दावी छ। यस्तै तत्कालीन रोजगार संयोजक नेउपानेले कार्यालयबाट बुझेको ल्यापटप, प्रिन्टर र क्यामेरा सहित 1,67,000 रूपियाँ भन्दा बढ़ी मूल्यका सामग्री समेत बर बुझाएर नगरेको अख्तियारले जनाएको छ।
4: बाँकेमा निर्माणाधीन सेक्टर सिंचाई आयोजनाले नहर निर्माणलाई तीव्रता दिएको छ। आयोजनाले पश्चिम मूल नहरबाट थप क्षेत्रमा पानी पुर्याउन गुरूवा गाउँ शाखा र उपशाखा नहर निर्माणका लागि जग्गा अधिग्रहण प्रक्रिया अघि बढ़ाएको छ। बाँकेका खजुरा र बैजनाथ गाउँपालिकाका विभिन्न क्षेत्रमा सिंचाई सुविधा विस्तार गर्ने उद्देश्यले जग्गा अधिग्रहण प्रक्रिया अघि बढ़ाएको सिक्टा सिंचाई आयोजनाका निर्देशक राजु आचार्यले जानकारी दिनुभयो। जिल्लाको खजुरा गाउँपालिकाका वडा नम्बर 1, 2, 5, 8 र 9 तथा बैजनाथ गाउँपालिका वडा नम्बर 5 र 6 अन्तर्गत पर्ने विभिन्न ठाउँका जग्गा अधिग्रहण गरिनेछ। आयोजनाका अनुसार अधिग्रहण हुने जग्गामा घर गोठ पर्खाल तथा रूख बिरूवा भएमा त्यसको विवरण समेत निवेदनमा खुलाउनुपर्नेछ। यस्ता संरचना तथा रूख बिरूवा बढ़ीमा 1 महिनाभित्र हटाएर जग्गा

0: संगठनले राहत करार साबिक उच्च माध्यमिक तथा प्राविधिक धार संघीय शिक्षण सिकाई अनुदान बाल विकास विद्यालय कर्मचारी लेखा सहायक विद्यालय नर्स तथा स्थानीय र प्रदेश अनुदान लगायतका शिक्षक कर्मचारीहरूलाई समेत प्रोत्साहन भत्ता उपलब्ध गराउन माग गरेको हो।
1: विपदका कारण प्रभावित बाल बालिकाहरूको संरक्षण र मनोसामाजिक विकासका लागि रसुवाका विभिन्न ठाउँमा 13 बाल मैत्री केन्द्र स्थापना गरिएको छ। नेपाल रेड क्रस सोसाइटीले युनिसेफको सहयोगमा ती केन्द्र स्थापना र सहजीकरण गरेको हो। भोडेकोसी बाढ़ीबाट उत्पन्न विपदको अवस्थालाई मध्यनजर गर्दै प्रभावित बाल बालिकाहरूलाई सुरक्षित सहज र बालमैत्री वातावरण उपलब्ध गराउने उद्देश्यले केन्द्र संचालनमा ल्याएका हुन्। अहिलेसम्म स्थापना गरेका केन्द्रबाट 9 केन्द्र पूर्ण रूपमा संचालनमा आइसकेका छन् भने बाँकी 4 संचालनको क्रममा छन्। हाल संचालनमा रहेका केन्द्रमा 462 जना बाल बालिकाले आश्रय पाएका छन्।
0: नेपाल दर्पणमा अब विदेशी खबर। मलेसियाले झण्डै 1500 जना रोहिंग्या शरणार्थीलाई म्यानमार फर्काउन शुरू गरेको छ। मलेसियाले रोहिंग्याहरूलाई स्वैच्छिक रूपमा स्वदेश फिर्ता पठाउन लागेको बताए पनि संयुक्त राष्ट्रसंघ र अधिकारवादी समूहहरूले म्यानमार अझै पनि उनीहरूका लागि असुरक्षित रहेको चेतावनी दिएका छन्। यो म्यानमारमा 5000 नागरिकलाई स्वदेश फिर्ता पठाउने योजना अन्तर्गतको पहिलो चरण रहेको समाचार संस्था एएफपीले जनाएको छ। मानव अधिकार तथा आप्रवासी अधिकार सम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन बाध्य भएको हुन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्। म्यानमारमा सन् 2021 चलिरहेको सशस्त्र द्वन्द्वका कारण सुरक्षा अवस्था अझै अस्थिर रहेकाले स्वदेश फर्काइएका व्यक्तिहरू जोखिममा पर्न सक्ने अधिकारवादी संस्थाहरूको भनाइ छ। आज प्रहरी सुरक्षा सहित दर्जनौं बस लुमुटमा रहेको एक रंगशालामा पुगेका थिए। त्यहाँ आवश्यक प्रक्रिया पूरा गरेपछि उनीहरूलाई नजिकैको नौसैनिक केन्द्रमा लगिने र जहाज मार्फत म्यानमार पठाइने बताएको छ। पहिलो समूहमा कति रोहिंग्या छन् भन्ने बारेमा मलेसिया र म्यानमारले अहिलेसम्म स्पष्ट जानकारी दिएका छन्। संयुक्त राष्ट्रसंघका अनुसार मलेसियामा रहेका झण्डै 1,90,000 म्यानमारका शरणार्थी तथा शरण खोजिरहेका व्यक्ति मध्ये झण्डै 2/3 रोहिंग्या छन्।
1: नेपाल दर्पणमा अब केही खेल खबर। यस वर्षको फिफा विश्वकपमा रातारात चर्चामा आएका के भडेका गोलकिपर भोजिनाले आफ्नो गोपनीयता गुमेको र मौका पाएमा पहिलेकै जस्तो जीवनमै फर्कन चाहेको बताएका छन्। विश्वकप अघि 40 वर्षीय भोजिना खासै परिचित थिएनन्, तर स्पेनसँगको पहिलो खेलमा उत्कृष्ट प्रदर्शन गर्दै उनले अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमायो। यो खेल गोलरहित बराबरीमा टुङ्गिएको थियो। यो खेलपछि इन्स्टाग्राममा भोजिनाका फलोअर्सको संख्या झण्डै 50,000 बढ़ेर 2,84,00,000 पुगेको थियो। साथै उनी पोर्चुगलको साना क्लब चाभेसबाट चिलीको शीर्ष डिभिजनको क्लब कोलो कोलोमा आबद्ध भएका छन्। उनले विभिन्न सम्मानहरू पनि प्राप्त गरेका छन्, तर भोजिना आफ्नो नयाँ नयाँ चर्चाले ठूलो मूल्य चुकाउनुपर्ने अवस्था पनि ल्याएको बताउँछन्। मैले मेरो शान्ति र चयन गुमाएको छु, उनले द अब्जर्भरसँग भनेका छन्। भोजिनाले आफ्नो लोकप्रियताले आमा बुबालाई पनि असर पारेको गुनासो गरेका छन्। यही कारण सीमाहरू तोक्न सिक्नुपर्ने अवस्था आएको उनको भनाइ छ।
0: जापानमा चलिरहेको विश्व संस्करणको एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेट प्रतियोगिताको सेमी फाइनल समीकरण पूरा भएको छ। भारत, श्रीलंका, पाकिस्तान र बंगलादेश अन्तिम चारमा पुगेका हुन्। प्रतियोगिताको 4 क्वार्टर फाइनलका खेल वर्षा कारण टस पनि नभई रद्द भएपछि भारत, श्रीलंका, पाकिस्तान र बंगलादेश आईसीसीको शीर्ष वरियताका आधारमा अन्तिम चारमा पुगेका हुन्। प्रतियोगिताको पहिलो क्वार्टर फाइनलमा पाकिस्तान र हङकङ, दोस्रो क्वार्टर फाइनलमा भारत र अफगानिस्तान, तेस्रो क्वार्टर फाइनलमा नेपाल र श्रीलंका तथा चौथो क्वार्टर फाइनलमा बंगलादेश र मलेसिया बीच हुने खेल तालिका थियो। तर निसिनमा रहेको करोगी स्पोर्ट्स पार्कमा वर्षा बाधक बन्यो। प्रतियोगिताको सेमी फाइनल खेल आउँदो बिहिबार करोगी स्पोर्ट्स पार्कमा हुनेछ। पहिलो खेलमा बिहान पाउने 6 पाकिस्तान र बंगलादेश तथा दोस्रो खेलमा बिहान पाउने 11 भारत र श्रीलंका बीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगिताको फाइनल र तेस्रो स्थानका लागि हुने प्रतिस्पर्धा पनि निसिनमै खेलस्थलमा रहने हुनेछ। पर्सि पनि वर्षाको सम्भावना कायम छ, तर मौसममा सुधार आउने पूर्वानुमान छ। बाँकी खेलहरूमध्ये कुनैमा बराबरीको नतिजा आएमा सुपर ओभर मार्फत विजेताको टुङ्गो लाग्नेछ। सेमी फाइनलमा यदि मौसम कारण खेल वा सुपर ओभर पूरा हुन नसकेमा उच्च वरियताको टोली फाइनलमा प्रवेश गर्नेछ। आफ्ना खेलमा भारत र पाकिस्तान उच्च वरियतामा रहेका छन्। फाइनल खेल वर्षाका कारण रद्द भएमा दुवै टोलीले संयुक्त रूपमा स्वर्ण पदक पाउनेछन्। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: 4 अवरूद्ध विधि राजमार्ग र कान्ति लोकमा आजदेखि संचालनमा। बाढ़ी पहिरोले अवरूद्ध अन्य सड़क पनि 3 दिनभित्र खुलाउने तयारी। दशमीमा ढुक्क भएर यात्रा गर्न सकिने सड़क विभागको दावी।
0: संघीय निजामती सेवा विधेयक संसदमा पेश गर्न मन्त्री परिषदको स्वीकृति। पूर्व प्रधान न्यायाधीश दबरालाई पक्राउ नभए उद्धार गरेको सरकारका प्रवक्ताको जिकिर।
1: चाडपर्वको मुखमा चीनतर्फका 3 नाका बन्द हुँदा बजारमा महँगी बढ़ने चिन्ता। कोदारी तातोपानी नाका संचालनमा ल्याउ चेताउने सरकारको पहल।
0: सुरक्षा चेतावनीका बावजूद मलेसियाले रोहिङ्ग्या शरणार्थीलाई फिर्ता पठाउन थाल्यो। हिरासत केन्द्रमा कठिन परिस्थितिका कारण स्वदेश फर्कन बाध्य भएको हुन सक्ने भन्दै चिन्ता व्यक्त।

0: र विश्वकपको चर्चाका कारण आफ्नो गोपनीयता गुमेको केप भर्डेका गोलकिपरको गुनासो।
1: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी हृदय रिमाल र भजेन्द्र बस्नेत पनि विदा हुन्छौं। उमालेको वा शुद्धिकरण गरेको पानी पिउने गरौं।

0: अरुण अरुण
1: 97.6 MHz हरपल हर तपाईं सँगै।
2: होइन छिटो निस्कन भनेको ढिला भइसक्यो।
3: जान्न म त हजुर मात्रै जानुहोस्, साथीहरू चाहिँ डिजाइनदार गहना लगाएर आउँछन्, म भने चाहिँ यस्तो गहना लगाएर के जानु।
2: हे तेरी, तिमीले भन न त, तिमीले भने जस्ता डिजाइनदार गहना कहाँ पाइन्छ।
3: कहिले किनिदिन्छु भन्नु न, अनि मात्र भन्छु।
2: भन न त भन, किनिदिन्छु क्या किनिदिन्छु।
3: मलाई त मनोकामना सुनसादी पसलकै गहना चाहिन्छ नि फेरि।
2: अस्ति भन्नुपर्छ नि, ल हिँड मनोकामना सुनसादी पसल।
4: हजुर, आधुनिक तथा पुराना डिजाइनका गरगहना ग्यारेन्टीका साथ तयार पार्नु परेमा, तयारी गरगहना उचित दर भावमा खरिद बिक्री गर्नु परेमा, राशि अनुसारका पत्थर चाहिएमा र सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा मनोकामना सुनचाँदी पसललाई सम्झनुहोस्।
5: साथै दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी बनाउनु परेमा तथा बाह्रै राशिका पत्थरहरू चाहिएमा सदैव हामीलाई सम्झनुहोस्।
4: मनोकामना सुनचाँदी पसल,
6: चैनपुर 6 चोक, प्रोप्राइटर पदम रसाइली, ममता रसाइली। मोबाइल 98 63 67 44 98 15 38 77 75।
7: उमेर सँगै अनुहारमा देखिने रेखाहरूलाई कम गर्न वा भनौ जवान एवं ताजगीपूर्ण अनुहारलाई प्राप्त गर्नका लागि एस्थेटिक क्लिनिक सञ्चालनमा आइसकेको छ। निधार, गाला तथा आँखाका वरिपरि देखिने चाउरीपनलाई कम गर्न चाहनुहुन्छ भने नवदृष्टि आई हस्पिटलको एस्थेटिक क्लिनिकको नम्बर 98 626 33 964 सम्पर्क राख्नुहोस्। नवदृष्टि, स्वास्थ्य आँखा, सुन्दर संसार।
8: हातमा के पो बोकेर लाग्यो गुटुङटुङ,
9: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन, अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
8: औ लु, समस्याको समाधान भनेकै म हो,
10: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
8: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ, त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो, राम्रो कमाई पो छ भन्छ झुसेले।
9: हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
10: लु अब त्यहीँबाट जाने
8: लाखे सल्लाह देखेर के पाक्क बोलेको, मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त, 1919 किनेर ल्याएको रेडियो छ, लु सुनौँ त।
11: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री हिसाब फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 98 525 51 094 98 12 36 77 42 र व्हाट्सएप नम्बर 97 054 58 302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।
12: गाउँ विकास बचत तथा ऋण सहकारी संस्था चैनपुरको शेयर सदस्यहरूलाई 15 एकाईगत वार्षिक साधारण सभामा उपस्थित हुने बारे सूचना। यस गाउँ विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड चैनपुर 6 मिति 2083 साल भाद्र 22 बसेको संचालक समितिको बैठक निर्णय बमोजिम संस्थाको 15 एकाईगत वार्षिक साधारण सभा सहकारी विभागले जारी गरेको सहकारी संस्थाको साधारण सभा कार्य व्यवस्था निर्देशिका 2076 अनुसार तबसिल बमोजिमका प्रस्तावहरूमाथि छलफल गर्न तबसिल बमोजिमको स्थान र समयमा एकाईगत साधारण सभा सम्पन्न हुने भएकोले आफ्नो क्षेत्रमा हुने साधारण सभामा उपस्थित भई कार्यक्रम सफल बनाइदिनु हुन यो सूचना प्रसारण गरिएको छ।
0: 15 एकाईगत वार्षिक साधारण सभामा पेश हुने प्रस्तावहरू संचालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन प्रस्तुत तथा अनुमोदन सम्बन्धमा
13: लेखा सुपरिवेक्षण समितिको तर्फबाट लेखा समिति संयोजकको प्रतिवेदन प्रस्तुत तथा अनुमोदन सम्बन्धमा
0: आर्थिक वर्ष 2082-83 लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा
13: आर्थिक वर्ष 2082-83 वार्षिक कार्य योजना तथा बजेट कार्यान्वयन समीक्षा सम्बन्धमा
0: आर्थिक वर्ष 2083-84 लेखा परीक्षण नियुक्ति र पारिश्रमिक सम्बन्धमा
13: संचालक समितिले 2082 साल श्रावण 1 गतेदेखि 2083 साल असार 31 गतेसम्म गरेका महत्वपूर्ण निर्णयहरू अनुमोदन सम्बन्धमा
0: आर्थिक वर्ष 2082-83 सेयर लाभांश तथा संरक्षित पूँजी कोष फिर्ता सम्बन्धमा
13: सहकारी जिल्ला संघ र केन्द्रीय संघमा प्रतिनिधि पठाउने सम्बन्धमा
0: सेयर सदस्य र शुभचिन्तकहरूबाट आएका सुझावहरू सम्बन्धमा
13: वार्षिक कार्य योजना 2083-84 अनुमोदन सम्बन्धमा
0: सभाको निर्णय प्रमाणित गर्न उपस्थित सदस्यहरूबाट प्रतिनिधि छनौट सम्बन्धमा
13: एकाई प्रतिनिधि छनौट सम्बन्धमा
0: र विविध
13: एकाईगत साधारण सभाका कार्यक्रम स्थान र मिति एकाई नम्बर 1 चैनपुर नगरपालिका वडा नम्बर 8, 9, 10 र 11 मिति 2083 साल कार्तिक 10 गते मंगलबार बिहान 11 बजे स्थान गगनचुम्बी आधारभूत विद्यालय अरुन्थान चैनपुर नगरपालिका 8 संखुवा सभा
0: एकाई नम्बर 2 चैनपुर नगरपालिकाका वडा नम्बर 1, 2, 3, 4, 5 मिति 2083 साल कार्तिक 12 गते बिहिबार बिहान 11 बजे स्थान चैनपुर नगरपालिका 4 र 5 को संयुक्त कार्यालय सभा हल पोखरी बजार चैनपुर नगरपालिका 4 संखुवा सभा
13: एकाई नम्बर 3 चैनपुर नगरपालिका वडा नम्बर 6 मिति 2083 साल कार्तिक 14 गते शनिबार बिहान 11 बजे स्थान दिलकुमारी सभा भवन चैनपुर नगरपालिका 6 संखुवा सभा
0: एकाई नम्बर 4 चैनपुर नगरपालिका वार्ड नम्बर 7 मिति 2083 साल कार्तिक 16 गते सोमबार बिहान 11 बजे स्थान दिलकुमारी सभा भवन चैनपुर नगरपालिका 6 संखुवा सभा
13: एकाई प्रतिनिधि साधारण सभा मिति 2083 साल कार्तिक 19 गते बिहिबार बिहान 11 बजे स्थान दिलकुमारी सभा भवन चैनपुर नगरपालिका 6 संखुवा सभा सम्बन्धित ओडाहरूका सेयर सदस्यहरूले तोकिएको स्थानमा हुने साधारण सभामा उपस्थित भइदिनु हुन अनुरोध गर्दछौ थप जानकारीको लागि सम्पर्क नम्बर 98525-191-029-570-191 98422-92-388 र 98520-51-354 गाउँ विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड चैनपुर 6 संखुवा सभा

सशस्त्र द्वन्द्वका कारण पल्लेगढामा एक अपराधिक समूहले चलाएको गोलीलाई स्थानीय महिला छेत्री र उनकी श्रीमती सीता छेत्रीको घटनास्थलमै मृत्यु भएको छ। सँगै रहेकी छोरी मुना छेत्री भने बेपत्ता छिन्। एक स्थानीयका भनाई अनुसार सशस्त्र द्वन्द्वमा संलग्न रहेका अपराधिक समूहले अपहरण वा बेपत्ता पारेको हुन सक्ने आशंका गरिएको छ। सो खोजी कार्यमा भने सरकारको सम्बन्धित संयन्त्र पूर्ण रूपमा लागिरहेको छ।

0: चाहनुहुन्छ भने नवदृष्टि आई हस्पिटलको एसएटी क्लिनिकको नम्बर 98626339 सम्पर्क राख्नुहोस्। नवदृष्टि, स्वास्थ्य आँखा, सुन्दर संसार।
1: हातमा के पो बोकेर लाग्यो गुटुङटुङ?
2: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्दै हिँडेको नि।
1: औ लु, समस्याको समाधान भनेकै म हो।
3: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
1: औ त्यो के कुरामा पनि टेन्सन लिनु पर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्थ्यो झुसेले।
2: दुबोले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
3: लु अब त्यहीबाट जाने।
1: लाखै सल्लाह दिएर के पाप त बोलेको। कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त। नाइटिङ फोङटिङमा किनेरू ल्याएको रेडियो छ। लु सुनौ त।
4: ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रो राम्रो कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा, फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 98525154, 98126772 र व्हाट्सएप नम्बर 97054538302। ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, नेपाल।

साँझ 7 बजेको अरुण खबरमा रमाको नमस्कार। अरुण खबरको शुरूमा मुख्य खबरका शीर्षकहरू। संघीय निजामती विधेयक संसदमा पेश गर्न स्वीकृति दिने सरकारको निर्णय। पूर्व प्रधान न्यायाधीश जबरालाई उद्धार गरेर सुरक्षित ठाउँमा लगिएको सरकारका प्रवक्ता पोखरेलको भनाई। मलेसियाले रोहिंग्या शरणार्थीलाई फिर्ता पठाउन थाल्यो। र एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेट प्रतियोगितामा एक बल पनि नखेली सेमी फाइनल समीकरण पूरा। अरुण खबर 97.6 मेगाहर्जमा कोशी प्रदेशका विभिन्न भूभागमा प्रत्यक्ष रूपमा सुन्न सकिन्छ भने अनलाइनमा www.radioarun.com.np साथै सजिलोको लागि हाम्रो पात्रो अलिफिम नेपाली रेडियो लगायतका मोबाइल एप्लिकेशनबाट संसारभर एकैसाथ सुन्न

सकिन्छ भने रेडियोको अफिसियल फेसबुक पेजबाट प्रत्यक्ष रूपमा लाइभ मार्फत सुन्न सकिन्छ। रुद्राक्ष व्यवसायी संघ संखुवा सभाद्वारा प्रधानमन्त्री राहत कोषमा नगद रू 1,75,000 सहयोग प्रदान गरेका छन्। प्राकृतिक विपद तथा विभिन्न आपतकालीन अवस्थाबाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले जिल्लामा रहेका व्यवसायीहरूबाट उक्त रकम संकलन गरिएको जिल्ला रुद्राक्ष व्यवसाय संघका अध्यक्ष मानसिंह राईले जानकारी दिनुभयो। प्राकृतिक विपद तथा विभिन्न आपतकालीन अवस्थाबाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले राहत रकम हस्तान्तरण गरिएको बताइएको छ। साथै रुद्राक्ष व्यवसायसँग आबद्ध व्यवसायीहरूले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आगामी दिनहरूमा पनि यस्ता सहयोगमूलक कार्यलाई निरन्तरता दिने रुद्राक्ष व्यवसायी तथा केन्द्रीय सदस्य राजीव श्रेष्ठले प्रतिबद्धता जनाएका छन्। सरकारले संघीय निजामती सेवा विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले संघीय निजामती सहित पशु वधशाला तथा मासु जाँच र अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन संशोधन गर्न बनेको विधेयक पेश गर्न स्वीकृति दिएको सरकारका प्रवक्ता एवं युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। बैठकले स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकी सरकारबाट प्राप्त हुने 2,07,00,000 अमेरिकी डलर अर्थात 3,17,00,000,000 रूपियाँ भन्दा धेरैको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ। बैठकले पूर्वाधार विकास तथा राष्ट्रिय सुरक्षासँग सम्बन्धित संरचना निर्माणका लागि राष्ट्रिय वन क्षेत्रको जग्गा उपयोग गर्न पनि स्वीकृति दिएको छ। कमला ढल्केबर पथलिया सड़क खण्ड गर्जाङ खोला र बलेफी खोला जलविद्युत आयोजना तथा सशस्त्र प्रहरी बलका तालिम शिक्षालय गुल्म र सीमा सुरक्षा पोस्ट निर्माणका लागि राष्ट्रिय वन क्षेत्र उपयोग गर्न स्वीकृति दिएको छ। मन्त्री परिषद बैठकले दुईजना सहसचिवलाई सचिवमा बढ़ुवा गरी पदस्थापन समेत गरेको छ। आव श्रेष्ठ कर्णलाई गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयको प्रमुख सचिव र डाक्टर जगदीश कर्मचार्यलाई ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयको सचिवमा पदस्थापन गरिएको छ। बालेन्द्र शाह नेतृत्वमा सरकार गठन भएको आज 6 महिना पूरा भएको छ। 2082 साल फागुन 21 गते सम्पन्न भएको चुनावबाट नयाँ राजनीतिक शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले संसदमा झण्डै 2/3 अर्थात 182 सीट सहित बहुमत हासिल गरेपछि शाह चैत 13 प्रधानमन्त्री बन्नुभएको थियो। सरकार गठन लगतै बसेको पहिलो मन्त्री परिषदको बैठकले शासकीय सुधार सुशासन र विभिन्न विषय समेटेर 100 प्रमुख एजेण्डा सार्वजनिक गरेको थियो। सरकारले सुशासन र पारदर्शिता डिजिटल रूपान्तरण कानूनी तथा नीतिगत सुधार र नतिजामुखी कार्यलाई प्राथमिकता दिएको थियो। सरकारले अहिलेसम्म प्रशासनिक सुधार सुशासन प्रवर्धन भ्रष्टाचार नियन्त्रण कानूनी सुधार सार्वजनिक सेवा प्रवाह तथा आर्थिक क्षेत्रमा उल्लेखनीय नीतिगत उपलब्धि हासिल भएको दावी गरेको हो। तर यसबीचमा भोटेकुसेको बाढ़ी हालैको वर्षा जस्ता प्राकृतिक विपदबाट जनधनको ठूलो क्षति भएको छ। यसको व्यवस्थापन पुननिर्माण तथा अहिले चाडपर्वको मुखैमा बढ़ेको बजार भाव नियन्त्रण लगायत चुनौतीका विषय छन्। प्रतिपक्ष दलका सांसदहरूले मात्रै होइन सत्ता पक्षकै सांसदहरूले पनि सरकारको टिप्पणी सहित खबरदारी गर्दै आएका छन्। उनीहरूले सुकुम्बासीको समस्या भोटेकुसी बाढ़ीपछि पुननिर्माण तथा पुनर्स्थापनामा भइरहेको ढिलाई बजार भाव नियन्त्रण सरकारको कार्यशैलीमा असन्तुष्टि जनाएका छन्। हालै प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा नेपालको तर्फबाट राखेका प्रस्तावका सत्तापक्ष र प्रतिपक्ष सबैले सकारात्मक प्रतिक्रिया दिएका छन्। त्यस्तै प्रधानमन्त्री न्यूयोर्क जाँदा तामझाम नगरेको विषयलाई धेरैले सकारात्मक रूपमा लिएका छन्। सरकारले पूर्व प्रधान न्यायाधीश सोलेन्द्र शमशेर जबरालाई पक्राउ गरेको नभई उद्धार गरेर सुरक्षित ठाउँमा लगिएको स्पष्टीकरण दिएको छ। सिंहदरबारमा आज बसेको मन्त्री परिषद बैठकपछि संचारकर्मीले सोधेको प्रश्नको जवाब दिँदै सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले पूर्व प्रधान न्यायाधीश जबराको परिवारको थप सुरक्षाको माग गर्दै प्रहरीमा दिएको निवेदनले यस कुरा पुष्टि भइसकेको दावी गर्नुभयो। सरकारका प्रवक्ता पोखरेलले भन्नुभयो पूर्व प्रधान
आदेशलाई पक्राउ गरिएको होइन भन्ने कुरा प्रष्ट भइसकेको छ। उहाँको थप सुरक्षाका लागि परिवारले प्रहरी कार्यालयमा निवेदन पनि पठाएको छ। उहाँलाई सुरक्षा प्रदान गर्नका लागि रेस्क्यू गरेर लगिएको हो। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जबरालाई महाराजगंजमा रहेको घरबाट शनिबार राति पक्राउ गरेको थियो। पछि आइतबार दिउँसो उहाँलाई छोडिएको थियो। विक्रमसम्म 2075 पुस 18 गतेदेखि प्रधान न्यायाधीशको कार्यभार सम्हालेका जबरा विक्रमसम्म 2078 साल फागुन 1 गते संसदमा महाअभियोग दर्ता भएपछि निलम्बनमा पर्नु भएको थियो। नुवाकोटको विदुर नगरपालिका एक त्रिशुली बजारमा बाढ़ीले पुरेको घरमा सुन चाँदी र नगद भेटिएको छ। सशस्त्र प्रहरीले भेटिएको गर गहना र नगद सम्बन्धित व्यक्तिलाई बुझाएको छ। गएको भदौ 10 रसुवाको भोटेकोसी हुँदै त्रिशुली नदीमा आएको बाढ़ीपछि खोज तथा उद्धारमा खटिएको सशस्त्र प्रहरीले स्थानीय बासिन्दा अनुज जोशीको घरमा सुन चाँदी र नगद भेटाएको हो। बाढ़ीमा पुरिएको घरभित्र झण्डै 15 सुन 6 चाँदी र नगद 4 लाख रूपियाँ फेला पारेको थियो। घरको भग्नावशेष खन्दा फेला पारेको नगद सुन तथा चाँदी सम्बन्धित घर धनी जोशीलाई स्थानीय बासिन्दाको रोहबरमा हिजो सोमबार हस्तान्तरण गरिएको सशस्त्र प्रहरी निरीक्षक दिलकुमार श्रेष्ठले बताउनु भएको छ। अरूण खबरमा अब एउटा अन्तर्राष्ट्रिय खबर। मलेसियाले झण्डै 1500 जना रोहिंग्या शरणार्थीलाई म्यानमार फर्काउन शुरू गरेको छ। मलेसियाले रोहिंग्याहरूलाई स्वैच्छिक रूपमा स्वदेश फिर्ता पठाउन लागि बताए पनि संयुक्त राष्ट्रसंघ र अधिकारवादी समूहहरूले म्यानमार अझै पनि उनीहरूका लागि असुरक्षित रहेको चेतावनी दिएका छन्। यो म्यानमारका 5000 नागरिकलाई स्वदेश फिर्ता पठाउने योजना अन्तर्गतको पहिलो चरण रहेको समाचार संस्था एएफपीले जनाएको हो। मानव अधिकार तथा आप्रवासी अधिकार सम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन बाध्य भएको हुन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्। म्यानमारमा सन् 2021 चलिरहेको सशस्त्र द्वन्द्वका कारण सुरक्षा अवस्था अझै अस्थिर रहेकाले स्वदेश फर्काइएका व्यक्तिहरू जोखिममा पर्न सक्ने अधिकारवादी संस्थाहरूको भनाई छ। आज प्रहरी सुरक्षा सहित दर्जनौ बस लुमुटमा रहेको एक रंगशालामा पुगेका थिए। त्यहाँ आवश्यक प्रक्रिया पूरा गरेपछि उनीहरूलाई नजिकैको नौ सैनिक केन्द्रमा लगिने र जहाज मार्फत म्यानमार पठाइने बताइएको छ। पहिलो समूहमा कति रोहिंग्या छन् भन्नेबारे मलेसिया र म्यानमारले अहिलेसम्म स्पष्ट जानकारी दिएका छैनन्। संयुक्त राष्ट्र संघका अनुसार मलेसियामा रहेका झण्डै 1,90,000 म्यानमारका शरणार्थी तथा शरण खोजिरहेका व्यक्तिमध्ये झण्डै 2/3 रोहिंग्या छन्। रोहिंग्या समुदाय लामो समयदेखि म्यानमारमा उत्पीड़नमा परेको बताइन्छ। सन् 2017 भएको सैन्य कार्यवाहीपछि लाखौं रोहिंग्या म्यानमारबाट विस्थापित भएका थिए। मलेसिया सन् 1951 को शरणार्थी सम्बन्धी महासन्धिको पक्ष राष्ट्र होइन र त्यहाँ शरणार्थीलाई औपचारिक कानूनी मान्यता पनि छैन। मानव अधिकार संस्थाहरूले भने म्यानमारको वर्तमान सुरक्षा अवस्थालाई ध्यानमा राख्दै स्वदेश फिर्ता प्रक्रिया तत्काल रोक्न माग गरेका छन्। र अन्त्यमा खेल खबर। जापानमा चलिरहेको विश्व संस्करणको एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेट प्रतियोगिताको सेमी फाइनल समीकरण पूरा भएको छ। भारत, श्रीलंका, पाकिस्तान र बंगलादेश अन्तिम चारमा पुगेका हुन्। प्रतियोगिताको 4 क्वार्टर फाइनल खेल वर्षाका कारण टस पनि नभई रद्द भएपछि भारत, श्रीलंका, पाकिस्तान र बंगलादेश आईसीसीको शीर्ष वरियताका आधारमा अन्तिम चारमा पुगेका हुन्। प्रतियोगिताको पहिलो क्वार्टर फाइनलमा पाकिस्तान र हङकङ, दोस्रो क्वार्टर फाइनलमा भारत र अफगानिस्तान, तेस्रो क्वार्टर फाइनलमा नेपाल र श्रीलंका तथा चौथो क्वार्टर फाइनलमा बंगलादेश र मलेसिया बीच खेल हुने तालिका थियो। तर निसिनमा रहेको करोगी स्पोर्ट्स पार्कमा वर्षा बाधक बन्यो। प्रतियोगिताको सेमी फाइनल खेल आउँदो बिहिबार करोगी स्पोर्ट्स पार्कमा हुनेछ। पहिलो खेलमा बिहान 5:45 पाकिस्तान र बंगलादेश तथा दोस्रो खेलमा बिहान 11:30 भारत र श्रीलंका बीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगिताको फाइनल र तेस्रो स्थानका लागि हुने प्रतिस्पर्धा पनि निसिन नै खेल स्थल रहनेछ। पर्सी पनि वर्षाको सम्भावना कायमै छ तर मौसममा सुधार आउने पूर्वानुमान छ।
बाँकी खेलहरूमध्ये कुनै बराबरीको नतिजा आएमा सुपर ओभर मार्फत विजेताको टुङ्गो लाग्नेछ। सेमी फाइनलमा यदि मौसमका कारण खेल वा सुपर ओभर पूरा हुन नसकेमा उच्च वरियताको टोली फाइनलमा प्रवेश गर्नेछ। आफ्ना खेलमा भारत र पाकिस्तान उच्च वरियतामा रहेका छन्। फाइनल खेल वर्षाका कारण रद्द भएमा दुवै टोलीले संयुक्त 16 पदक प्राप्त गर्नेछन्। अरुण खबरको अन्त्यमा मुख्य खबरका शीर्षकहरू पुनःपटक। फाइनल संघीय निजामती विधेयक संसदमा पेश गर्न स्वीकृति दिने सरकारको निर्णय। पूर्व प्रधान न्यायाधीश जबरालाई उद्धार गरेर सुरक्षित ठाउँमा लगिएको सरकारका प्रवक्ता पोखरेलको भनाई। मलेसियाले रोहिङ्ग्या शरणार्थीलाई फिर्ता पठाउन थाल्यो। र एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेट प्रतियोगितामा एक बल पनि नखेली सेमी फाइनल समीकरण पूरा। हवस् त, अरुण खबर अहिलेलाई यति नै। अन्य नयाँ खबरका साथमा भोलि साँझ 7 बजे पुनः उपस्थित हुने नै छु। रेडियो अरुण सुन्दै रहनुहोस्। रमा बिदा हुन्छु। नमस्कार।

0: हौ लाउरेहरू हातमा के पो बोकेर लग्यो हो गुटुङटुङ
1: के गर्नु अब पेन्सन थाप्न हिँडेको भन्न मिलेन अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको हुन्छ
0: औ लु समस्याको समाधान भनेकै म हो
2: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि
0: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो राम्रो कमाई पो छ भन्थ्यो झुसेले
1: दुबोले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ
2: लु अब त्यहीबाट जाने
0: लाखे सल्लाह दिएर के पाक्क बोलेको कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त 19 किनेर ल्याएको रेडियो छ लु सुनौ त
3: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई मोबाइल 98525-51094 98126-7742 र व्हाट्सएप नम्बर 97054-58302 ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल
4: आया आज बिहानैदेखि पेट दुखेर हैरान भइसके उपचार गर्न कहाँ जाने होला
5: काका किन सुतेरै गनगनाइरहनु भएको छ नि
4: पेट दुखेर उठ्नै सकिरहेको छैन भने आया
5: ए लु जताउन जानुपर्छ काका
4: जान त जानु तर खोइ कहाँ पो जानु राम्रो उपचार गर्ने यो चैनपुरमा कुनै हस्पिटल छैन होला
6: ल छ नि काका 0.63 लाइनमा प्रभावकारी उपचार प्रवास मेडिकल हल त्यहाँ गए त भइगयो नि
7: पुरानो ग्यास्ट्रिक अल्सर हर्स दिशाबाट रगत बग्ने छाला सम्बन्धी रोग चर्म रोग तिनी रोग टन्सिल बाथ हाट जोड्ने नसा नाक कान घाँटी दम पिना तल्लो पेट दुखेको महिनावारी गडबडी भएको बाजुबनको सल्लाह सुझाव हात खुट्टा झमझमाउने पोल्ने अनुहारको चाया पोतो डन्डीफोर आदिको उपचार साथै इसिजी एक्सरे भिडियो एक्सरे सेवा उपलब्ध छ साथै यहाँ सबै प्रकारका औषधिहरू सुपथ मूल्यमा बिक्री गरिन्छ
8: प्रत्येक बिहिबार र शुक्रबार बिहान 7 बजेदेखि बेलुकी 7 बजेसम्म फिजिसियन एमबीबीएस डाक्टर रूपक रौनियाद्वारा ओपिडी सेवा भिडियो एक्सरे गर्भवती जाँच तथा प्याथोलोजी सेवा
7: 24 घण्टा फार्मेसी सेवा तथा इमर्जेन्सी सेवा उपलब्ध छ साथै 24 घण्टा एमबीबीएस सेवा पनि उपलब्ध छ
8: विभिन्न देश तथा विदेश जानको लागि मेडिकल पनि गरिन्छ
6: प्रवास मेडिकल हल चैनपुर 7.13 लाइन सम्पर्क नम्बर 029570292 फोन नम्बर 98423-4549

0: खै यार आफै प्लान बनाउँछ आफैले टाउँछ भने
1: एकछिन त हो नि म्यान आइहाल्छ नि ओ यार साथी साइटले आज मलाई कस्तो देखाएछ म्यान
0: दामी देखाएछ यार
1: थ्याङ्क्स म्यान अब त स्योर सरोजलाई मनपर्छ नि है
0: लुगा राम्रो भयो के गर्नु मान्छे मन पराउनु पर्यो नि
2: मान्छे त म मन पराउँछु वस्तै गर्दैन
0: म बुझ्छु र
1: त्यस्तो नभन्नु म्यान मलाई मन पराउँछ के मलाई थाहा छ
0: अँ त्यस्तै भन्ने गर होइन कुन दिन त्यो गोरी केटीले तेरो सरोजलाई उडाएर लग्छ नि त्यसपछि हामी सबजना बेभोज खानुपर्छ है
3: के छ म्यान
0: कति लेट गरे यार
3: उसलाई कुरेर बसिरहेको थिएँ एकछिन भित्र जाने होइन
0: जम्प
3: आज कति राम्रो देखेको यो आशुलाई

0: सेवा रह तटमेगा
1: हौ लाउरेहरू हातमा के पो बोकेर लगे हो गुटुङटुङ
0: के गर्नु अब पेन्सन थाप्न हिँडेको भन्न मिलेन अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको हुन्छ
1: औ लु समस्याको समाधान भनेकै म हो
2: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि
1: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो राम्रो कमाइ पो छ भन्छ झुसेले
0: दुबोकले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ
2: लु अब त्यहीबाट जाने
1: लाखे सल्लाह दिएर के पाक्क बोले कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त नाइटिङ पोङटिङमा किनेरू ल्याएको रेडियो छ लु सुनौ त
3: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ र यस मेन पावरबाट फ्री हिसाब फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई मोबाइल 98520-51094 98126-77042 र व्हाट्सएप नम्बर 97054-58302 ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल
4: बाल बालिकामा मोबाइल फोनको अत्याधिक प्रयोगले मायोपियाको जोखिम बढ्न सक्छ मायोपिया हुँदा टाढाका वस्तुहरू धमिलो देखिन्छ र कापी किताबहरू अनुहार नजिकै ल्याएर पढ्ने गरिन्छ त्यसैले मायोपियाबाट जोगिन वा बनौ मायोपियाको जोखिमलाई कम गर्न आफ्ना बाल बालिकाको नियमित आँखा परीक्षण गराउनुहोस् नवदृष्टि आई हस्पिटल इटहरीमा मायोपिया क्लिनिक दैनिक रूपमा 8:30 दिउँसो 3:30 सम्म सञ्चालित छ नाम टिपाउनका लागि मोबाइल नम्बर 98 62 63 39 64 नवदृष्टि स्वस्थ आँखा सुन्दर संसार
5: लै लै मायालाई काटीमा कुटी खसीको मासु सती सालको अचानो भन्थे लुगा धुने साबुन सफा गर्ने पानी मन धुने हजुर वचन लौ लौ लल्लाबारी खर्कैको नारायण जौबारी
6: नमस्कार म लोक गायक कमलीकान्त भेटवाल तपाईँ अहिले सुन्दै हुनुहुन्छ

0: ज्ञान परदेशमा तर मन
1: मेरो परदेशी म तिमीलाई कुरिरहेकी छु, तिमी कहिले आउँछौ? मलाई त नेपालमै केही गरेर बस्ने केटा मनपर्छ।
0: अब आफ्नै दिशा केही गर्न सकेला नि, मेहनत गरेदेखि कसो नहोला र?
1: यस्तै कुराले त तिमी मलाई मन परेको।
0: अब त हाम्रो मायाका लागि भए पनि देशै केही गर्नुपर्ने हो। अब चाहिँ भैँसी पाल्ने, दुध बेच्ने अनि पैसा कमाउने। कस्तो छ आइडिया? सबै आएर गइसकेछन् कि क्या? म ढिलो भयो कि? मेरो यही त जाला नजाला भइसकेको छ। आज मिल्कको लेडी हो भन्ने थाहा छैन तपाईँलाई। अब गाउँभरिको दुध लिएर बेचौँ, होइन राखिदिनु पऱ्यो नि साउजी। जे सुकै गर। ए भाइ, ए भाइ, ए भाइ, कहाँ फालेको र दुध? हामीले
2: के तपाईँलाई आँखा सम्बन्धी कुनै समस्या छ? यदि समस्यामा हुनुहुन्छ भने आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको लागि चैनपुर आँखा उपचार केन्द्र। हाम्रा सेवाहरू आँखा जाँच गरिनुका साथै आँखा जाँच गरे अनुसारका चस्माहरू बनाइन्छ। चस्मा जाँच गरिनुका साथै आँखा सम्बन्धी सम्पूर्ण औषधिहरू पनि पाइन्छ।
3: चैनपुर आँखा उपचार केन्द्र सम्पर्कको लागि मोबाइल नम्बर 9814777118 र 9867212300। चैनपुर आँखा उपचार केन्द्र, चैनपुर सङ्खुवा सभा।
4: हातमा के पो बोकेर लग्यो गुटुङटुङ?
5: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
4: औ लु, समस्याको

0: भाइको लागि प्यान्ट, मेरो लागि कुर्ता सलवार, अनि घरको लागि अरू कपडा पनि किन्नु छ।
1: अन के साह्रो हो त चाहिँ, बजार जान्छु भन्थी एक्लै गनगनाएर बसिरहेछस् त।
0: हेर्नुहोस् न दादा, आज कपडा किन्नु बजार जानु भनेको, धेरै कपडा किन्नु छ, कहाँ कहाँ खोज्नु पर्ने हो, दिक्क लागिसक्यो मलाई त।
1: हे लाठी, यति कुरामा पनि टेन्सन लिनुहुन्छ? शम्भु ट्रेड्स एन्ड सप्लायर्स जान, त्यहाँ तैँले खोजेको सबै प्रकारका कपडाहरू पाइन्छ नि।
0: धन्यवाद दादा, म अहिले नै गइहाले।
1: जेन्ट्स तथा लेडिज ओरिजिनल भेस्ट प्यान्ट, विभिन्न रेडिमेड कपडा, कुर्ता सलवार, सिरक डस्ना, ब्यागहरू होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै विवाह व्रत बन्धका सम्पूर्ण कपडाहरू पाइन्छ। शम्भु ट्रेड्स एन्ड सप्लायर्स, चैनपुर पोखरी बजार, सङ्खुवा सभा। प्रोप्राइटर शम्भु कटवाल। सम्पर्क नम्बर 98415600।
0: खराङ सम्पर्क सञ्जीव कटवाल 98135448।
1: जलजला बिहिबारे सम्पर्क मामा होलसेल वस्त्रालय, विनोद पोखरेल। सम्पर्क नम्बर 98400769782।
2: रेडियो अरो, टाइम चेक, इट्स 8 PM।
3: अहिले रातको 8 बज्यो।

0: नमस्कार। पाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
1: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
0: नेपाल चीन सीमा नाकाको अवरोध हटाउन द्विपक्षीय संवाद शुरू। छ दिनदेखि काली गण्डकी करिडोर ठप्प। चाड पर्वको मुखमा यात्रु र व्यापारीलाई शास्ति।
1: निजामती ऐन सम्बन्धी विधेयक संसदमा दर्ता गर्ने सरकारको निर्णय। जबरालाई पक्राउ नभई रेस्क्यू गरिएको प्रष्टीकरण।
0: कंग्रेस महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक क्षेत्रीय अधिवेशनका लागि फेरि दुई दिन थप।
1: अमेरिका इरान सम्झौतामा मतभेद कायमै। युद्ध अन्त्यका लागि कूटनीतिक प्रयास तीव्र। क्यानाडाका सामानमा अमेरिकाले लगाएको नयाँ प्रतिबन्ध आजदेखि लागू।
0: र एसियाली खेलकुद अन्तर्गत क्रिकेटमा आजका दुवै खेल रद्द। बंगलादेश र श्रीलंका सेमी फाइनलमा। फिफा सदस्य राष्ट्रलाई थप रकम बाँड्न अध्यक्ष इन्फान्टिनोको तयार।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टाक लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाक ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ। फोन 4781-4780-724 वा हिमालयवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश। समयको आवाज, समयको आवाज।
1: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। नेपाल चीन सीमा नाकामा वस्तु ढुवानी र सर्वसाधारणको आवत जावतमा देखिएका अवरोधहरूले हटाउन दुवै पक्षबीच गम्भीर संवाद शुरू भएको छ। स्थलगत निरीक्षणका क्रममा नेपाली पक्षले नाकामा भइरहेका व्यवधानका कारण व्यापारिक क्रियाकलापमा परेको नकारात्मक प्रभावबारे चीनी टोलीलाई जानकारी गराएको हो। परराष्ट्र मन्त्रालयका सहसचिव रामकाजी खड्काले चीनी दूतावासका प्रतिनिधिहरूसँगको संवादमा उक्त समस्याहरूलाई तत्काल सम्बोधन गर्नुपर्नेमा जोड़ दिनुभएको हो। यसअघि नाकामा 57 ढुवानीका

0: साधनहरूको व्यवस्थापन बारे पनि छलफल भएको थियो। स्थानीय भन्सार कार्यालय र चीनी पक्ष बीचको समन्वयमा नाका संचालनलाई सहज बनाउन सकिने भन्दै नेपाली अधिकारीहरूले नाका पूर्ण रूपमा खुलाउन विशेष जोड़ दिएका छन्। दुवै पक्ष सीमा नाकामा देखिएका प्राविधिक तथा प्रशासनिक समस्याहरूलाई आपसी समन्वयबाट हल गर्न सहमत देखिएका छन्। यसैबीच नेपाल र चीन जोड़ने कोदारी नाकालाई थप सहज र प्रभावकारी रूपमा संचालन गर्ने उद्देश्यले नेपाल सरकारको उच्चस्तरीय प्रतिनिधि मण्डलले स्थलगत निरीक्षण एवं संयुक्त अनुगमन गरेको छ। परराष्ट्र मन्त्रालयका सहसचिवको नेतृत्वमा गएको टोलीले चीनी पक्षसँग छलफल गर्दै सीमा क्षेत्रमा देखिएका समस्या र राजमार्गको अवस्थाका बारेमा ध्यान आकर्षण गरेको हो। परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, सड़क विभाग र सड़क डिभिजन सरी कोर्टका अधिकारीहरू सम्मिलित टोलीले सिन्धुपाल्चोकका सुरक्षा निकाय र प्रशासनका प्रतिनिधिहरूसँग समन्वय गरी नाकाको अवस्थाबारे जानकारी लिएको हो।
1: अविरल वर्षा र ठूला ढुंगा सहितको पहिरोका कारण कालीगण्डकी करिडोर सड़क छ दिनदेखि पूर्ण रूपमा अवरूद्ध भएको छ। कालीगण्डकी गाउँपालिका दुई राक्सेमा गत बिहिबार राति खसेको पहिरो पन्छाउने काम जारी रहे पनि सड़क संचालनमा आउन अझै दुई तीन दिन लाग्ने भएको छ। स्थानीय तह र सड़क डिभिजन कार्यालय पाल्पाको समन्वयमा सोमबारदेखि नै डोजर र एक्सकाभेटर प्रयोग गरी पहिरो हटाउने कार्य भइरहेको छ। हर्मीचौर अर्मेनी पूर्ति घाट क्षेत्रका धेरै ठाउँमा ठूला ढुंगा खसेकाले बाटो खुलाउन कठिन भइरहेको गाउँपालिका अध्यक्ष वेद बहादुर थापाले जानकारी दिनुभयो। लामो समयसम्म सड़क ठप्प हुँदा बागलुङ, पाल्पा, बुटवल र पोखरा आउत जाउत गर्ने यात्रु बीच बाटोमै शास्ति भोग्न बाध्य छन्। चाडपर्व नजिकै गर्दा मुख्य सड़क बन्द हुँदा खाद्यान्न लगायत अत्यावश्यक सामग्रीको ढुवानी समेत प्रभावित बनेको छ।
0: सरकारले संघीय निजामती सेवा सम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा बसेको मन्त्री परिषद बैठकले संघीय निजामती सेवा विधेयक संसदमा पेश गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। बैठकले स्वास्थ्य सेवा सुधारका लागि अमेरिकी सरकारबाट प्राप्त हुने 20.7 मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय समेत गरेको छ।
2: अमेरिकी सरकारबाट स्वास्थ्य सेवा सुधारका लागि प्राप्त हुने 20.7 मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने कृषि वन तथा पर्यावरण मन्त्रालयबाट छ। पूर्व पश्चिम राजमार्ग अन्तर्गतको कमला ढल्केश्वर पथलैया सड़क खण्ड, गर्जाङ खोला साना जलविद्युत आयोजना, बलफी खोला जलविद्युत आयोजना र सशस्त्र प्रहरी बल नेपाललाई तालिम शिक्षालय गुल्महरू तथा सीमा सुरक्षा पोस्ट निर्माण गर्न राष्ट्रिय वन क्षेत्र उपयोग गर्न स्वीकृति प्रदान गर्ने, पशु पाठशाला र मासु जाँच ऐन 2055 संशोधन गर्न बनेको विधेयक संघीय संसद समक्ष पेश गर्न स्वीकृति प्रदान गर्ने।
0: मन्त्री परिषदले प्रशासनतर्फ दुई उच्च अधिकारीको बढ़ुवा तथा पदस्थापन समेत गरेको छ। सहसचिव आभा श्रेष्ठ कर्णलाई बढ़ुवा गरी गण्डकी प्रदेशको प्रमुख सचिवमा पदस्थापन गर्ने निर्णय गरेको छ। नेपाल इन्जिनियरिङ सेवातर्फका डाक्टर जगदीश्वर कर्मचारीलाई बढ़ुवा गरी ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयको सचिवमा पदस्थापन गर्ने निर्णय गरेको छ। पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणालाई प्रहरीले गिरफ्तार नभएर सुरक्षा प्रदान गरेको सरकारले बताएको छ। प्रवक्ता पोखरेलले राणालाई सुरक्षा थ्रेडका कारण प्रहरी कार्यालयमा लगिएको बताउनु भएको हो। सुरक्षा थ्रेडबारे उहाँको परिवारबाटै दिइएको निवेदन सार्वजनिक भइसकेको बताउँदै पोखरेलले गिरफ्तार नगरिएको जिकिर गर्नुभयो। राणालाई जेएनजी समूहबाट नभएर अज्ञात समूहबाट थ्रेड रहेको उहाँको भनाइ छ।
2: भइ नै सकेको छ, उहाँलाई पक्राउ गरिएको पनि होइन, नियन्त्रणमा लिएको पनि होइन। यहाँहरूले देख्नु नै भएको छ, उहाँको आफ्नै परिवारबाट नै उहाँको लागि सुरक्षाको लागि थप सुरक्षा माग गरेर निवेदन पनि प्रहरी कार्यालयमा पठाउनु पनि भएको छ। त्यसले गर्दा यो बिल्कुलै उहाँको सुरक्षामा चाहिँ प्रश्न आइसकेपछि उहाँलाई सुरक्षा प्रदान गर्नको लागि चाहिँ उहाँलाई त्यहाँबाट रेस्क्यू गरेर लगेको हो। त्यहाँ नियन्त्रण गर्ने, गिरफ्तारी गर्ने भनेको छैन। त्यो कुराको पुष्टि उहाँहरूले नै पछि सुरक्षा माग गरेर जुन पत्र दिनुभएको छ प्रहरी कार्यालयमा त्यसले नै देखाउँछ। यसको
0: काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जबराई महाराजगंज स्थित घरबाट शनिबार राति पक्राउ गरेको थियो। पछि आइतबार दिउँसो छोडिएको थियो।
1: प्रतिपक्षी दलका नेताहरू नेताहरूले सरकार गठन भएको छ महिना पुग्दा आफ्नो प्रतिबद्धता अनुरूप काम नगरेको आरोप लगाएका छन्। आज संसद बाहिर संचारकर्मीसँग कुरा गर्दै उनीहरूले सुशासन केवल नारामा मात्र सीमित भएको टिप्पणी गरेका हुन्। नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले सरकारले चमत्कार गर्ने दावी गरे पनि जनताले आधारभूत सेवा पाउन समेत शास्ति भोग्नु परेको दावी गर्नुभयो। उहाँले मन्त्रालयमा जम्मो सचिवालय र सल्लाहकारहरूको भर्तीलाई समेत औचित्यहीन कदमको संज्ञा दिनुभयो। उहाँले विगतका काण्डहरू छानबिन गर्न दुई तिहाईको सरकारलाई कसले रोकेको छ भन्दै प्रश्न समेत गर्नुभयो।
3: हामीसँग जोडिएका कुनै काण्ड छ भने छानबिन गरे हुन्छ नि त। अनावश्यक रूपमा सबै पार्टीलाई एकै ठाउँमा जोडेर आरोपित गर्न मिल्छ? हामीलाई लगाउने शिविर काण्ड छानै भयो नि त। दुई तिहाईको सरकारलाई हामीले नछान्नु भनेका छौँ। हामीले त केही पनि गरेकै छैनौँ। हाम्रो दावी छ भने छानबिन गरे हुन्छ। जहाँसम्म अरू काण्डका कुरा छन् त विगतमा नेकपा माओवादी केन्द्रका अध्यक्ष कमरेड प्रचण्ड प्रधानमन्त्री हुँदै सबैका फाइल त हामीले खोल्या हो। दुई तिहाईको सरकार के हेरेर बसेको?
1: यता नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले वर्तमान सरकारको छ महिनाको कार्यकाल पूर्णत असफल भएको प्रतिक्रिया दिनुभएको छ। महरले सरकार सुशासन र जनउत्तरदायी भूमिका निर्वाह गर्नुको साटो संविधान र लोकतान्त्रिक संस्थाप्रति पूर्वाग्रही बनेको आरोप लगाउनुभयो।
3: सरकार सबैतिरबाट चाहिँ असफल भइरहेका छ र सबैप्रति प्रहार गर्नुभयो। उहाँले लोकतन्त्रको संविधानको रक्षा गर्ने कुरा, लोकतन्त्रलाई सुदृढ गर्ने के सबलीकरण गर्ने सन्दर्भमा, राष्ट्रियताको सम्वर्धन गर्ने, प्रवर्धन गर्ने, रक्षा गर्ने कुराका सन्दर्भमा, नागरिकका अधिकारहरूको चाहिँ रक्षा गर्ने र त्यसलाई चाहिँ स्थापित गर्ने कुराका सन्दर्भमा सरकार चुकेको छ र सरकार सम्पूर्ण हिसाबले स्वच्छता र निरङ्कुश बाटोमा हिँडिराखे।
1: नेकपा एमालेका सांसद गुरु बरालले वर्तमान सरकार गठन भएको छ महिना पूरा भए पनि नागरिकका अपेक्षा पूरा गर्न र सुशासन कायम राख्न सरकार पूर्णत असफल भएको टिप्पणी गर्नुभयो। उहाँले सुकुम्बासी समस्याको व्यवस्थापन, सार्वजनिक संस्थानहरूमा भएको विवादित नियुक्ति र पारदर्शिताको अभावलाई सरकारको कमजोरीका रूपमा चित्रण गर्नुभयो।
0: हिमालमा जलवायु परिवर्तनको प्रभाव र हालैको भुटेको सितृसुली विपदबारे अध्ययन गर्न गठित संसदीय विशेष समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टीका उपनेता गणेश पराजुलीको एकल उम्मेद्वारी परेको छ। रासपाको निर्णय अनुसार पराजुलीले आज संघीय संसद सचिवालय पुगेर उम्मेद्वारी दर्ता गराउनु भएको हो। पराजुलीको प्रस्तावकमा कांग्रेसका सांसद मोहन आचार्य र समर्थकमा सत्तारूढ़ तथा विपक्षी दलका सांसद पुष्पराज कनेल, रमेश कुमार मल्ल, ध्रुवराज राई, सरस्वती लामा र निशा डांगी हुनुहुन्छ। बहुदलीय समर्थनसहित एकल उम्मेद्वारी परेकाले पराजुली सर्वसम्मत रूपमा सभापति चयन हुने निश्चित भएको छ। सभामुखको दल प्रसाद अर्यालले तोक्नु भएको कार्यतालिका अनुसार भोलि दिउँसो दुई बजे सभापतिको औपचारिक निर्वाचन हुनेछ। तीन महिनाको समय अवधि पाएको यस समितिले हिमाली क्षेत्रको तापक्रम वृद्धि, हिमनदी, हिमताल र सीमा पार जलाधारको प्रभावका साथै भुटेको सितृसुली विपदको वैज्ञानिक अध्ययन गरी सुझाव पेश गर्नेछ। नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
4: मार्बलका सिकेपीसी प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाट ब्रान्ड, साथै मार्बलका युपीभीसी प्रडक्टहरू लेड फ्री, युवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
5: सुरक्षा घरको साथ जीवन।

0: महालक्ष्मी लाइफ इन्सुरेन्स के अभिकर्ता बनाऊ।
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड।
2: यो हो हाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज।
3: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
4: देशका विभिन्न स्थानमा परेको भारी वर्षा र असहज परिस्थितिलाई मध्यनजर गर्दै नेपाली कंग्रेसले 15 महाधिवेशन तथा क्षेत्रीय अधिवेशनको समय तालिका पुनः संशोधन गरेको छ। केन्द्रीय निर्वाचन समितिले आज जारी गरेको विज्ञप्ति अनुसार यसअघि आजसम्म क्षेत्रीय अधिवेशन सम्पन्न गरिसक्नुपर्ने व्यवस्थालाई परिमार्जन गरी असोज 15 गतेसम्मको समय थप गरिएको छ। नयाँ कार्यतालिका अनुसार महाधिवेशन प्रतिनिधिको रजिस्ट्रेशन असोज 16 र 17 गते हुनेछ भने असोज 18 गते दिउँसो 2 बजे काठमाण्डको खुल्ला मंचमा महाधिवेशनको औपचारिक उद्घाटन गरिनेछ। यस्तै असोज 19 र 20 गते बन्द सत्र सञ्चालन हुनेछ भने नयाँ नेतृत्व चयनका लागि असोज 21 र 22 गते निर्वाचन कार्यक्रम तय गरिएको निर्वाचन समितिले जनाएको छ। आसन्न महाधिवेशनको सरगर्मी बढ़िरहेका बेला गण्डकी प्रदेशका पूर्व मन्त्री एवं पूर्व सांसद राजीव गुरूङ दीपक मनाङ्गे कंग्रेसको उत्तर पक्षमा प्रवेश गर्नु भएको छ। आज आयोजित कार्यक्रममा पूर्व सभापति शेरबहादुर देउवा समूहको महाधिवेशन तयारी समितिका संयोजक एवं पार्टीका पूर्व महामन्त्री डाक्टर शशांक कोइरालाले मनाङ्गेलाई पार्टीमा औपचारिक रूपमा प्रवेश गराउनु भएको हो। पार्टी प्रवेश लगत्तै उहाँलाई 15 महाधिवेशनका लागि मनाङ जिल्ला आयोजक समितिको संयोजकको जिम्मेवारी समेत सुम्पिएको छ।
3: सर्वोच्च अदालतले 40 माइक्रोन भन्दा पातलो प्लास्टिक र एकपटक मात्र प्रयोग हुने प्लास्टिक जन्य सामग्रीको प्रतिबन्धलाई देशभर कड़ाईका साथ कार्यान्वयन गर्न सरकारका नाममा परामर्श जारी गरेको छ। न्यायाधीश दया हरिप्रसाद भुयाल र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासले गरेको फैसलाको पुनपाठ सार्वजनिक गर्दै सर्वोच्चले तीनै तहका सरकारबीच प्रभावकारी समन्वय गरी स्पष्ट मार्गचित्रसहित प्रतिबन्ध लागू गर्न भनेको छ। फैसलामा संविधानले प्रत्याभूत गरेको स्वच्छ वातावरणको हक नागरिकको सम्मानपूर्वक बाँच्न पाउने अधिकारसँग प्रत्यक्ष जोड़िएको उल्लेख छ। अदालतले सरकारले 11 बुँदे निर्देशनात्मक आदेश दिँदै उत्पादकले कम्तीमा 50% प्लास्टिक फोहोर पुनः संकलन गर्नुपर्ने व्यवस्था गर्न प्लास्टिकको केन्द्रीकृत डाटाबेस तयार गर्न र वैकल्पिक उद्योगलाई कर तथा भन्सारमा सहुलियत दिन भनेको छ। साथै यस प्रतिबन्धको प्रगति विवरण प्रत्येक 6 महिनामा अदालतमा पेश गर्न समेत आदेश दिएको छ।
4: लमजुङको रायनास नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमको झण्डै 17 लाख रूपियाँ हिनामिना गर्ने 10 जना कानूनी फन्दामा परेका छन्। रायनासका तत्कालीन रोजगार संयोजक शेखर नाथ नेउपाने, प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारी, तत्कालीन लेखापाल नवीन कुमार बराल र विभिन्न वडाका 7 जना जनप्रतिनिधि भ्रष्टाचारको आरोपमा मुछिएका हुन्। उनीहरूले आर्थिक वर्ष 2076-77 श्रम तथा रोजगार मन्त्रालयबाट प्राप्त 16,72,000 रूपियाँ अनियमितता गरेको ठहर गर्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आज विशेष अदालत काठमाण्डमा मुद्दा दायर गरेको छ। अख्तियारका अनुसार आर्थिक वर्षको अन्तिम दिन संचित कोषमा फिर्ता गर्नुपर्ने बजेट संयोजक नेउपानेले पेस्की निकालेर अन्य प्रतिवादीहरूको खातामा जम्मा गराई तोकिएको काम नगरी हिनामिना गरेका थिए। साथै बर्खास्त भइसकेका नेउपानेले कार्यकालको 1,67,000 मूल्य बराबरको ल्यापटप, प्रिन्टर र क्यामेरा समेत बुझाएका छैनन्। अख्तियारले प्रतिवादीहरूबाट बिगो असुल गरी कानून बमोजिम भाइको माग गरेको छ।
3: राज्यबाट पाइने अनुदान तथा कृषि सुविधाहरूलाई पारदर्शी बनाउन सरकारले किसान सूचीकरण प्रणालीमा कड़ाई गरेको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीका अनुसार पछिल्लो समय मात्रै थप 3 लाख किसान प्रणालीमा दर्ता भएका छन्। यो सँगै देशभर सूचीकृत किसानको संख्या 26,79,000 पुगेको छ। कृषि मन्त्रालयले आफ्ना मार्फतका सबै निकाय, आयोजना र कार्यालयहरूलाई अबदेखि कुनै पनि कृषि कार्यक्रम सञ्चालन गर्दा लाभग्राही किसानको किसान सूचीकरण दर्ता नम्बर अनिवार्य रूपमा प्रयोग गर्न निर्देशन दिएको छ। वास्तविक किसानको पहिचान गरी मल वितरण, अनुदान तथा अन्य सेवा सुविधाहरू सोझै उनीहरूसम्म पुर्याउन यो कदम चालिएको सरकारले जनाएको छ। मन्त्रालयले आगामी दिनमा किसान सूचीकरणलाई थप प्रभावकारी बनाउँदै कृषि योजनाहरूलाई पूर्ण रूपमा तथ्याङ्कमा आधारित बनाउने जनाएको छ।
4: नेपाल राष्ट्रिय शिक्षक संगठनले चालू आर्थिक वर्षको बजेट मार्फत ल्याइएको प्रोत्साहन भत्तामा विभिन्न प्रकृतिका अस्थायी शिक्षक तथा विद्यालय कर्मचारीमाथि गरिएको विभेद तत्काल अन्त्य गर्न सरकारसँग माग गरेको छ। संगठनका अध्यक्ष असम बहादुर शाही र महासचिव प्रकाश खनालद्वारा जारी विज्ञप्तीमा स्थायी र अस्थायी दुवै थरी शिक्षक कर्मचारीले एउटै कक्षा कोठामा समान शैक्षिक जिम्मेवारी निर्वाह गरिरहेकाले सेवा सुविधा र भत्तामा विभेद गरिनु अन्यायपूर्ण भएको उल्लेख छ। संगठनले राहत करार साबिक उच्च मावि बाल विकास विद्यालय कर्मचारी र नर्स सहित सबै प्रकृतिका शिक्षक तथा कर्मचारीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउन आग्रह गरेको छ।
3: पर्वतको झलझला गाउँपालिका सात लामा बगरमा आज पहिरोले चारवटा घर र दुईवटा गोठ पुरिएका छन्। पहिरोमा परि एकजना घाइते भएका छन्। पहिरोले घर पुर्दा च्यापिएका 65 वर्षीय आत्मा राज शर्मालाई सुरक्षाकर्मी जनप्रतिनिधि र स्थानीयको टोलीले जीवितै उद्धार गरी बेनी स्थित प्रादेशिक अस्पताल पुर्याएको छ। उहाँको स्वास्थ्य अवस्था सुधार उन्मुख रहेको छ। पूर्व सूचनाका आधारमा धेरैजसो बासिन्दालाई अघि नै सुरक्षित स्थानमा सारिएकाले ठूलो मानवीय क्षति हुनबाट जोगे पनि पहिरोमा घर गोठ खाद्यान्न पशु चौपाई र 12 रोपनी खेतीयोग्य जमीन पुरिएको जलजला गाउँपालिकाका अध्यक्ष राजु आचार्यले जानकारी दिनुभएको छ। विस्थापित परिवारलाई मिलनचोकमा अस्थायी बसोबासको व्यवस्था मिलाइएको छ। लगातारको वर्षा र काली गण्डकी नदीको कप्तानका कारण म्याग्दी र मुस्ताङ जोड्ने बेनी माल ढुङ्गा सड़क खण्ड समेत अवरूद्ध भएको छ।
4: आगामी असोज 17 गतेदेखि 3 दिनसम्म मुलुकभर भीषण वर्षा हुने भन्दै सामाजिक सञ्जालमा फैलाइएको खबर पूर्ण रूपमा भ्रामक र असत्य रहेको जल तथा मौसम विज्ञान विभागले स्पष्ट पारेको छ। विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज एक विशेष सूचना जारी गर्दै महाशाखाबाट त्यस्तो कुनै पनि पूर्वानुमान जारी नभएको र हाल मौसमी गतिविधिमा खासै फेरबदल नपाइएको जनाएको छ। असोज 17 गतेदेखिको वर्षालाई लिएर सर्वसाधारणबाट अत्याधिक सोधपूछ भएपछि विभागले ध्यानकर्षण भएको जनाउँदै अनर्गल र भ्रामक समाचारको पछि नलाग्न र त्यस्ता सामग्री नफैलाउन पनि आग्रह गरेको छ।
3: अविरल वर्षा र बाढ़ी पहिरोका कारण 4 दिनदेखि ठप्प बनेका बीपी राजमार्ग र कान्ति लोकपथ आजदेखि पुनः सञ्चालनमा आएका छन्। बाढ़ीले क्षति पुर्याएका स्थानमा अस्थायी डाइभर्सन निर्माण र पहिरो पञ्चायतसँगै बीपी राजमार्गमा आजदेखि यातायात आवागमन शुरू गराइएको डिभिजन सड़क कार्यालय भक्तपुरले जनाएको छ। रोशी खोलाको बहाबुच्चो रहेकाले चौकी डाँडा क्षेत्रमा खानेपानी पम्प हाउसको भित्री ट्याग खोलेर सवारी साधन पठाइएको छ। यस्तै काठमाडौँ र हेटौडा जोड्ने कान्ति लोकपथ पनि पहिरो पञ्चायतदेखि पछि आजदेखि एकतर्फी रूपमा सञ्चालनमा आएको छ। दुवै राजमार्गका जोखिमयुक्त खण्डमा हाल एकतर्फी रूपमा गाड़ी चलाइएकाले उच्च सावधानी अपनाउन सम्बन्धित निकायले अनुरोध गरेका छन्।
4: बाढ़ीले मनोकामना केवल कारको तल्लो स्टेशन चेरेस र सिलिङटार जोड़ने झोलुङ्गे पुल क्षतिग्रस्त बनाएपछि गोर्खाको शहीद लखन गाउँपालिका 3 150 भन्दा बढ़ी घरधुरीको जनजीवन प्रभावित बनेको छ। त्रिशुली नदीमा आएको बाढ़ीले पुलमा क्षति पुर्याएपछि सिलिङटार केवल पानी र मनोकामना हटियाका बासिन्दासँगै तीर्थयात्री प्रत्यक्ष मर्कामा परेका हुन्।
3: भोटेकोशी तथा त्रिशुली नदी प्रणालीमा आएको विनाशकारी बाढ़ीबाट पीड़ित भएका बीमितहरूलाई सहज र छिटो बीमा दावी भुक्तानी दिन नेपाल बीमा प्राधिकरणले नयाँ कार्यविधि लागू गरेको छ। प्राधिकरणले रसुवा बाढ़ी दावी भुक्तानी सम्बन्धी संक्षिप्त कार्यविधि 2083 स्वीकृत गर्दै रसुवा नुवाकोट धादिङ र चितवन लगायतका जिल्लामा क्षति पुगेका सम्पत्ति सुवारी साधन तथा हाइड्रो पावर परियोजनाहरूको दावी फर्जियोड प्रक्रियाले सरल र पारदर्शी बनाएको हो। यो कार्यविधि भदौ 10 गतेको बाढ़ी नै जारी भई जोखिम वहनमा रहेका बीमालेखहरूमा मात्र लागू हुनेछ। प्राधिकरणका प्रवक्ता भूषण ढुंगेल अधिकारीले जारी गर्नुभएको विज्ञप्ति अनुसार सम्पूर्ण बीमा कम्पनीलाई यस कार्यविधिको पुनः पालना गर्दै प्रभावित बीमितहरूलाई प्राथमिकताका साथ रकम उपलब्ध गराउन भनिएको छ। साथै बीमा प्राधिकरणले प्रभावित बीमितलाई आवश्यक कागजात सहित सम्बन्धित बीमा कम्पनीमा सम्पर्क गर्न समेत अनुरोध गरेको छ। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
2: जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई चोइस गर्ने सुविधा हुन्छ। haha.com जहाँ तपाईँ निर्धक्क चोइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। haha.com त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिन छिनको खबर अब thahakhabar.com मा।

0: एकमात्र डिटिएल सेवा जिस्तो
1: जिस्तो खुशीको कनेक्शन
2: यो हो हाँ संचार नेटवर्क र तपाईं सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं नेपाल परिवेश अनलाइनमा थाहासंचार.com र थाहाखबर.com पनि संसारभर सुन्न सकिन्छ
4: अब बाँकी समाचार सुदूरपश्चिम प्रदेशमा सरकारी अस्पतालको 300 मिटर भित्र निजी स्वास्थ्य संस्था सञ्चालन गर्न नपाइने भएको छ प्रदेशको सामाजिक विकास मन्त्रालयले आज सरकारी अस्पताल तथा सरकारी स्वास्थ्य संस्थाको आसपासमा नियम विपरीत सञ्चालनमा रहेका निजी स्वास्थ्य संस्थालाई तत्काल हटाउन वा स्थानान्तरण गर्न ताकेता गरेको हो मन्त्रालयले स्वास्थ्य निर्देशनालय डोटीलाई पत्र लेख्दै सुदूरपश्चिम प्रदेश जनस्वास्थ्य सेवा ऐन 2076 दफा 27(1) भएको व्यवस्था कडाईका साथ कार्यान्वयन गर्न भनेको छ उक्त ऐनमा सरकारी अस्पताल तथा सरकारी स्वास्थ्य संस्था परिसरको 300 मिटरको वरपर दूरीभित्र अन्य निजी अस्पताल पोलिक्लिनिक क्लिनिक नर्सिङ होम प्रयोगशाला लगायत स्वास्थ्य सम्बन्धी निजी व्यवसाय सञ्चालन गर्न नपाइने कानूनी व्यवस्था रहेको छ कानून बमोजिम दूरी कायम नभएका निजी क्लिनिक तथा अस्पताल स्थानान्तरण नभएमा आगामी दिनमा थप कानूनी कार्यवाही अघि बढ़ाउने मन्त्रालयको तयारी छ
3: काठमाडौँको ऐतिहासिक इन्द्र जात्राको अन्तिम दिन आज महिलाहरूले गणेश भैरव र कुमारीको रथ तानेका छन् जात्राको अन्तिम दिन मनाइने नानी चाया अन्तर्गत वसन्तपुरमा मन्त्रीहरूसहित ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो बाजागाजासहित शुरू भएको रथ यात्रा वसन्तपुरबाट प्याफल नरदेवी किलागल असन इन्द्रचोक र मखन हुँदै पुनः वसन्तपुर पुर्याइएको छ रथ वसन्तपुर फर्किएपछि जात्राको मुख्य आकर्षण मानिने इन्द्रध्वजा फहराइएको लिंगो ढाल्ने विधि शुरू गरिन्छ आज राति लिंगोलाई ढालेर तान्दै बागमती नदीमा लगेर विसर्जन गरेपछि यस पर्वको इन्द्र जात्रा औपचारिक रूपमा समापन हुनेछ
4: काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालय वडा कार्यालय र स्वास्थ्य प्रवर्तन केन्द्रमा पानीको परीक्षण गराउने भएको छ सेवाग्राहीलाई सुरक्षित पिउने पानी सुनिश्चित गर्न परीक्षण गराउन लागि हो सामुदायिक विद्यालयका बालबालिका शिक्षक र कर्मचारी स्वास्थ्य प्रवर्धन केन्द्रमा सेवा लिन आउने बिरामी तथा आफन्त र वडा कार्यालयमा प्रशासनिक सेवा लिन आउनेलाई लक्षित गरी पानी पिउन योग्य छ वा छैन भने प्रयोगशाला सञ्चालनमा ल्याउन लागि महानगर

0: नेप्से परिसूचक आज 9.62 अंकले घटेको छ। त्यससँगै नेप्से 2603 को बिन्दुमा कायम भएको छ। आज कारोबार रकममा पनि कमी आएको छ। हिजो 5 अर्ब 38 करोड़को कारोबार भएकोमा आज 4 अर्ब 65 करोड़ रूपियाँको भएको छ। आज 69 कम्पनीको शेयर मूल्य बढ़दा 169 कम्पनीको शेयर मूल्य घट्यो भने 10 कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।
1: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। इरान र अमेरिका बीचको द्वन्द अन्त्य गर्दै होर्मुज जलमार्ग पुनः खोल्ने सम्झौता गराउन मध्यस्थकर्ताहरूले कूटनीतिक प्रयास तीव्र पारेका छन्। प्रस्तावित योजना अनुसार पहिलो चरणमा होर्मुज जलमार्ग खोल्ने र अमेरिकी नाकबन्दी हटाउने तथा त्यसपछि प्रतिबन्ध र आणविक विषयमा सहमति खोज्ने तयारी भए पनि दुई पक्षबीच प्रमुख विषयमा मतभेद कायमै रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। तीन क्षेत्रीय तथा दुई अमेरिकी अधिकार का अनुसार मध्यस्थकर्ताहरूले दुवै पक्षसँग अप्रत्यक्ष वार्ता गरिरहेका छन्। छौटौंमा रहेको मस्यौदा अनुसार इरानले ओमानसँग छुट्टै समझदारी गरी होर्मुज जलमार्ग पुनः खोल्ने र व्यापारिक जहाजको आवागमन अस्थायी रूपमा व्यवस्थापन गर्ने प्रस्ताव गरिएको छ। यसअघि जलमार्ग सुरक्षित रूपमा व्यापारिक जहाज सञ्चालन गराउने प्रयासमा असफल भएको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले एक साताभित्र जलमार्ग खोल्नुपर्ने प्रस्ताव अघि सारे पनि इरानले त्यसलाई अस्वीकार गरेको थियो। इरानले अमेरिकी नाकाबन्दी हटाउनुपर्ने, रोक्का गरिएको आफ्नो सम्पत्ति फुकुवा गर्नुपर्ने तथा तेल बिक्रीमा लगाइएको प्रतिबन्धमा छूट दिनुपर्ने शर्त राखेको छ।
0: अमेरिका र क्यानाडाबीच बढ़दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले आजदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको शुरूमा प्रतिबन्ध घोषणा गर्नुभएको थियो। प्रतिबन्धमा बियर, स्पार्क लिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मठा प्रोटीन र उच्च क्षमताका मोटरसाइकल समेत रहेका छन्। सेप्टेम्बर 8 क्यानाडाले अमेरिकी निर्यातमा करिब 20 अर्ब अमेरिकी डलर बराबरको प्रतिशुल्क लगाएपछि अमेरिकाले पछिल्लो कदम चालेको हो।
1: नेपाल परिवेशमा अब खेल समाचार। फिफा अध्यक्ष जियानी इन्फान्टिनोले करिब 4.4 अर्ब पाउण्डको नगद सञ्चितीबाट सदस्य राष्ट्रलाई थप रकम उपलब्ध गराउन सकिने संकेत गरेका छन्। संचार माध्यमले प्राप्त गरेको एक पत्रमा इन्फान्टिनोले फिफाका 6 महादेशीय महासंघलाई जिम्मेवारीपूर्वक वितरण गर्न सकिने अधिकतम अतिरिक्त रकम उपलब्ध गराउने पक्षमा आफू रहेको बताएका छन्। फिफाको फिफा फरवर्ड इन्टरप्राइज एफएफई योजना असफल भएपछि इन्फान्टिनोमाथि दबाव बढ़िरहेका बेला उनको यस्तो धारणा आएको हो। युरोपेली फुटबल महासंघ यूएएफए र उत्तर अमेरिका, मध्य अमेरिका तथा क्यारेबियन क्षेत्रको महासंघ कन्काकाफले फिफाका 211 सदस्यलाई संचित रकमबाट प्रति राष्ट्र 1 करोड़ अमेरिकी डलर उपलब्ध गराउन माग गरेका छन्।
0: र विश्व एसियाली खेलकुद अन्तर्गत नेपाल र श्रीलंका बीचको क्वार्टर फाइनल खेल वर्षाले रद्द भएको छ। यससँगै श्रीलंका आईसीसी वरियताका आधारमा सेमी फाइनलमा प्रवेश गर्दा नेपाल भने बलियो टोलीसँग खेल्ने अवसर समेत नपाई बाहिरिएको छ। जापानको निशिन स्थित कोरोगी स्पोर्ट्स पार्कमा बिहानैदेखि परेको अविरल वर्षाका कारण टस समेत हुन नसकेपछि खेल रद्द भएको हो। अब सेमी फाइनलमा श्रीलंकाले भारतसँग प्रतिस्पर्धा गर्नेछ। समूह चरणमा अफगानिस्तानलाई 5 विकेटले पराजित गर्दै समूह एक विजेता बनेर क्वार्टर फाइनल पुगेको नेपालका लागि यो खेल ऐतिहासिक अवसर रहेको थियो। यसअघि हिजो तय भएका क्वार्टर फाइनल खेलहरू पनि वर्षाकै कारण रद्द हुँदा उत्सव वरियताका आधारमा भारत र पाकिस्तान सेमी फाइनलमा पुगिसकेका छन्। आजै हुने भनिएको बंगलादेश र मलेसिया बीचको अर्को खेल पनि वर्षाले हुन नसक्दा बंगलादेश सेमी फाइनलमा पुगेको छ।
1: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: नेपाल चीन सीमा नाकाका अवरोध हटाउन द्विपक्षीय संवाद शुरू। 6 दिनदेखि कालीगण्डकी करिडोर ठप्प। चाट पर्वको मुखमा यात्रु र व्यापारीलाई शास्ति।
1: निजामती ऐन सम्बन्धी विधेयक संसदमा दर्ता गर्ने सरकारको निर्णय। जबरालाई पक्राउ नभई रेस्क्यू गरिएको प्रष्टीकरण।
0: कंग्रेस महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक। क्षेत्रीय अधिवेशनका लागि फेरि 2 दिन थप।
1: अमेरिका इरान सम्झौतामा मतभेद युद्ध कायमै युद्ध अन्त्यका लागि कूटनीतिक प्रयास तीव्र क्यानाडाका सामानमा अमेरिकाले लगाएको नयाँ प्रतिबन्ध आजदेखि लागू
0: र एसियाली खेलकुद अन्तर्गत क्रिकेटमा आजका दुवै खेल रद्द बंगलादेश र श्रीलंका सेमी फाइनलमा फिफा सदस्य राष्ट्रलाई थप रकम बाँड्न अध्यक्ष इन्फान्टिनो तयार
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो प्रविधिमा साथ दिने भुवन पौडेललाई धन्यवाद।

0: अरुण
1: 97.6 MHz हरपल तपाईं सँगै।
2: अत्याधुनिक इन्डोस्कोपिक प्रविधिद्वारा अनुहारमा दाग नहुने गरी गरिने आँसु नलीको अपरेशन अब वरिष्ठ अकुलोप्लास्टी सर्जनद्वारा नवदृष्टि आई हस्पिटल इटहरीमा संचालनमा आइसकेको छ। आँखाको आँसु नली बन्द भएर आँखाबाट आँसु झरिरहने समस्या भएका बिरामीका लागि नवीन प्रविधिको अपरेशन जसबाट अनुहारमा कुनै दाग रहन्न। यस अपरेशनका लागि सम्पर्क नम्बर 98626339 नवदृष्टि स्वास्थ्य आँखा सुन्दर संसार।
3: हातमा के पो बोकेर लाग्यो गुटुङटुङ?
4: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
3: औ लु, समस्याको समाधान भनेकै म हो।
5: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
3: औ त्यति कुरामा पनि टेन्सन लिनु पर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्छ झुसेले।
4: दुबोकले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
5: अब त्यहीबाट जाने
3: लाखै सल्लाह दिएको के पाक त बोलेको। कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त। 19 किनेरु ल्याएको रेडियो छ, लु सुनौँ त।
6: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई मोबाइल 98520-51094 98-12-36-77-42 र व्हाट्सएप नम्बर 97054-58-302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।
7: चाहना हेर न, गरगहनाले त बेहुलीले कस्तो सुहाएको छ है। त्यही त, कस्तो डिजाइनर गरगहना कहाँ बनाएछन्?
8: के को खास खास विशेष चल्दैछ यता, हामीले सुन्न मिल्दैन कि कसो?
7: ए बेहुलीले लगाएको गरगहनाको बारे कस्तो डिजाइनर रहेछ, कुन ज्वेलर्समा बनाएका रहेछन् भनेर नि भाइ।
8: यो त सुप्रिन्सा सुनचाँदी पसलको कमाल हो नि दिदी।
9: हाम्रा सेवाहरू नयाँ तथा पुराना डिजाइनका गरगहनाहरू तयार गरिनुका साथै अर्डर बमोजिमका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ। 2 सुनलाई रिफाइन गरी 1 गरिन्छ।
10: प्रोप्राइटर समीर विक प्लस रूपा विक मोबाइल नम्बर 9862-93-87-25 र 9917-64-57-29।
9: सुप्रिन्सा सुन चाँदी पसल चैनपुर छ शङ्खुवासभा त्रिचोकबाट हिटिटोल जाने बाटो दिलकुमारी भवन अगाडि।
11: ए कान्छा, तेरो दाजुले विदेशबाट आइएमीमा पैसा पठाएछ, झिक्न जा। ए अनि सुन त, तल काकालाई भोलि हस्पिटल लाने रे, गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है। खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दै थियो तेरो काकी।
12: ल ल आमा, म तू गए तू आए।
11: होइन, आजै आइपुग्छस् र?
12: कहाँ आमा, त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्रालीमा भइहाल्छ नि।
9: हामी कहाँ आइएमई वेस्टर्न युनियन हिमाल रेमिट सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ। साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस्। त्यति मात्र कहाँ हो र, इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ। वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस्। आशिष एन्ड ब्रदर्स प्राली चैनपुर छ शङ्खुवा सभा प्रोपाइटर आशिष साख्य टेलिफोन नम्बर 029-57-128 मोबाइल नम्बर 98520-45-741।

0: यी माझ जाँचबुझ गर्दै मानव अधिकार आयोग
1: एकजना व्यक्तिको मात्रै यो समस्या भएन, युगको शासनको समस्या हो, प्रक्रियाकै समस्या हो, यो विषयमा हामी अनुसन्धान गर्छौँ।
0: सड़क बिग्रिँदा कोरला नाकाबाट आउने चाडबाडका सामानमा लिएर चिन्तामा व्यवसायी
2: आइरहेका सामानहरू दसैँ तिहार लक्षित नै सामानहरू हो, किनकि महाकाली सबै ठाउँमा पाउनु पर्ने अब त्यो सम्भावना चाहिँ एकदम।
0: एक रिपोर्ट र वेस्ट ब्याङ्कको एउटा प्यालेस्टिनी गाउँमा इजरायली बस्ती बसाउनेहरूद्वारा आक्रमण। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: समाचार फडिङ र दाहालबाट सुन्नुहोस्। आफ्नो घरबाट भाग्न बाध्य भएको एक परिवारको फिर्तीलाई वञ्चित गर्दै इजरायली बस्ती बसाउने 100 भन्दा बढीले अधीनस्थ वेस्ट ब्याङ्कको एउटा प्यालेस्टिनी गाउँमा आक्रमण गरेका छन्। इजरायली सेनाले उनीहरूले ढुङ्गामुढा गरेको, सड़क अवरोध गरेको र जालुदमा घरहरू र सवारी साधनमा आगजनी गरेको बताएको छ। तीनजना इजरायली सीमा अधिकारीहरू घाइते भएका छन्। बस्ती बसाउने समूहको महिनाको दुर्व्यवहार र आक्रमणपछि ती प्यालेस्टिनी परिवार जुलाईमा विस्थापित भएका थिए। जेरुसलेमबाट बीबीसीकी योलान्डा नेल भन्छिन्, यसै महिना इजरायलको उच्च अदालतले उक्त घरका मालिकहरूलाई फर्कन दिनुपर्ने फैसला गरेको थियो, तर बस्ती बसाउनेहरूले उनीहरूको घर र कारमा आगजनी गरेपछि उनीहरू पुनः भाग्नु परेको छ। प्यालेस्टिनीहरूले बस्ती बसाउनेहरूले ढुङ्गा प्रहार गर्दा नजिकैको गाउँसम्म झडपको अवस्था निम्तिएको बताएका छन् बीबीसी संवाददाताको भनाई। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले उक्त हिंसाको निन्दा गर्दै पुनः एकपटक उनकै शब्दमा दंगाकारीको सानो समूहलाई आरोप लगाएका छन्। आवास संकटसँग जुझ्ने प्रयास गरिरहेको स्पेन सरकारले सन् 2030 घरबाट निष्कासन गर्ने प्रक्रियामा प्रतिबन्ध लगाउने योजनामा सहमति जनाएको छ। घर भाडामा भीषण वृद्धिपछि 87 वर्षीय महिलालाई आफ्नो वासस्थान छाड्न बाध्य बनाइएको घटनाले देशव्यापी प्रदर्शन निम्त्याएपछि यो निर्णय गरिएको हो। अहिले उनी आफू पहिले बसेकै ठाउँमा फर्किएकी छन्। स्पेनकी स्वास्थ्य मन्त्रीले लिजको म्याद थप्ने सहितका व्यवस्थाको नयाँ प्रावधानले 50 लाख मानिसलाई फाइदा पुर्याउने बताएकी छन्। उक्त व्यवस्थालाई सदनले अनुमोदन भने गर्नुपर्नेछ। युक्रेनलाई मानवरहित साधन आपूर्ति गर्ने एउटा रक्षा कम्पनीमा आगजनी गरिएको घटनापछि इस्टोनियाले रूसमाथि जानाजान विध्वंसात्मक गतिविधि गरेको आरोप लगाएको छ। इस्टोनियाका विदेश मन्त्रीले टालिन स्थित रोबोटिक्स फर्ममा भएको आगलागीमा रूसी सुरक्षा निकायको हात रहेको उल्लेख गरेका छन्। क्रेमलिनले आक्रमणमा आफ्नो हात रहेको अस्वीकार गरेको छ। मलेसियाले शरणको खोजी गरिरहेका झण्डै 5,000 जना व्यक्तिलाई उनीहरूको देश म्यानमार फिर्ता गरेपछि संयुक्त राष्ट्रसंघले चिन्ता व्यक्त गरेको छ। को सैनिक सरकारसँग भएको एउटा विवादास्पद सम्झौतापछि मलेसिया सरकारले उक्त प्रक्रिया थालेको थियो। 1500 व्यक्तिहरूलाई पानी जहाज मार्फत मंगलबार पठाइदैछ। मलेसियाले उक्त स्वदेश फिर्ती स्वैच्छिक रहेको जनाएको छ, तर संयुक्त राष्ट्रसंघको शरणार्थी सम्बन्धी निकायले आफूलाई फर्कने व्यक्तिहरूसँग भेट्न नदिइएको जनाएको छ। र टोकियोमा 140 वर्ष यता पहिलो पटक लगातार 34 दिनसम्म वर्षा भएको अधिकारीहरूले बताएका छन्। दुईवटा समुद्री आँधीहरूले जापानको राजधानीमा सेप्टेम्बरमा भीषण वर्षा निम्त्याएको थियो र अबको दुई दिन थप वर्षा हुने अपेक्षा गरिएको छ। जापानको मौसम विभागले विश्वभर मौसमी प्रणालीमा ठूलो उतार चढ़ाव निम्ताएको एल निन्योका कारण वर्षा लामो समय भइरहेको उल्लेख गरेको छ। तपाईं बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ।
0: साझापखमा पुनः स्वागत छ। पूर्व प्रधान न्यायाधीश सोलेन्द्र शमशेर जबरालाई प्रहरीले मध्यरातमा उठाएर लगेका विषयमा सरकारमाथि प्रश्न उठिरहेका बेला सरकारका प्रवक्ताले उनलाई प्रहरीले पक्राउ वा नियन्त्रणमा नलिएको बरु सुरक्षा प्रदान गरेको दावी गरेका छन्। आज पत्रकारहरूसँग कुरा गर्दै प्रवक्ता सस्मित पोखरेलले जबरालाई कुनै अपरिचित समूहबाट धम्की आएको र त्यसबारे प्रहरीले अनुसन्धान गरिरहेको बताएका हुन्। असोज 10 गते मध्यराती प्रहरी अधिकारीहरूले घरमा सुतिरहेका जबरालाई उठाएर काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा लगेका र करिब 10 घण्टापछि परिवारको जिम्मा लगाएका विवरण सार्वजनिक भएका थिए। जबराले अहिलेसम्म यस घटनाबारे औपचारिक प्रतिक्रिया दिएका छैनन्। त्यसयता यस घटनालाई लिएर विभिन्न कोणबाट बहस भइरहेको छ। कतिपयले यसलाई विधिको शासनको पालनासँग जोडेर प्रश्न उठाइरहेका छन्। यसैबीच राष्ट्रिय मानवाधिकार आयोगले जबरा सम्बन्धी घटनाबारे बुझ्न नदिइएको विषयमा आज अपराध अनुसन्धान कार्यालयका प्रहरी प्रमुखलाई बोलाएर सोधपूछ गरेको अधिकारीहरूले बताएका छन्। यसै सन्दर्भमा हामीले यस मामिलासँग सम्बन्धित सोधपूछ कार्यको नेतृत्व गरिरहेका मानवाधिकार आयोगका सदस्य मनोज दुवारीलाई टेलिफोन सम्पर्क गरी यस प्रकरणमा आयोगको अहिलेसम्मको बुझाई के हो भनेर सोधेका छौँ।
1: यसमा हामीले खास अनुसन्धान गरिसकेको छैन, पीड़ित पक्षबाट कुनै पनि उजुरी निवेदन हामी कहाँ आएको छैन। हामीले यसमा जानकारी दिनलाई तत्काल प्रहरी कार्यालयमा हामी गएको हो, प्रहरी कार्यालयमा हामीलाई प्रवेश दिइएन, नदिएपछि हामीले प्रहरी कार्यालयका अधीक्षकहरूलाई बोलाएर कारवाही अगाडि बढाएका छन् हाम्रो कारवाहीहरू। र अब अहिले पूर्व प्रधान न्यायाधीश आफ्नो निवासमै हुनुहुन्छ भन्नु हामी विवाद भएन, उहाँबाट पनि कुनै उजुरी बाजुर हामी कहाँ आएको अवस्था छैन, त्यस कारण हामीले त्यसतर्फ अहिले कुनै अनुसन्धान शुरू गरेका छैनौँ।
0: आयोगले यो घटनाको बारेमा प्रहरी वा सम्बन्धित सरकारी निकायसँग आज जानकारी लिएको भन्ने विवरणहरू आएका छन्। तपाईँहरूले ती निकायसँग चाहिँ के कस्ता कुराहरू बुझ्न खोज्नु भएको र अहिलेसम्म के पाउनु भयो त्यसमा?
1: त्यसमा चाहिँ हामीले के भन्दा हाम्रो जानी संविधान र कानूनले दिएको हाम्रो अधिकार जुन छ कारागारमा र हिरासत कक्षहरू हाम्रो जानी भिजिट गर्न सक्ने, हामी त्यहाँ प्रवेश गर्न सक्ने हाम्रो अधिकार जुन छ, त्यो अधिकारहरूलाई कसरी किन संरक्षित भएन, त्यो हाम्रो अधिकार किन उल्लङ्घन गरियो भन्ने विषयमा मात्रै हामीले कारवाही गरिरहेको।
0: अनि तपाईँले भर्खरै पूर्व प्रधान न्यायाधीशको तर्फबाट अथवा उहाँको परिवारको तर्फबाट कुनै उजुर बाजुर आयोगमा परेको छैन भनेर भन्नुभयो, उहाँको स्वास्थ्य सुरक्षा अथवा यस्तै भएको हो भन्ने सन्दर्भमा आयोगले चाहिँ किन थप बुझ्ने कोसिस नगरेको? त्यसो भयो
1: हामीले शुरूआत गरेको चाहिँ रुल अफ ल किन भएन, कानुन र शासन विधिको कुराहरूलाई लिएर के कस्ता पनि प्रक्रियाहरू अवलम्बन गरिए के भयो भन्ने हामी सुरुमा प्रहरी कार्यालय जाऊँ, तर प्रहरी कार्यालयमा हामीलाई जुन इधर छिर्न नदिए कारणले गर्दाखेरि त्यो अवरुद्ध भएको थियो, हामी अहिले त्यसमा लागेको छौँ, आज हामीले त्यो विषयमा कुराकानी गऱ्यौँ। अब यो स्वतन्त्र न्यायपालिकामा जुन किसिमको अनि हस्तक्षेपकारी जुन भूमिका अहिले सुरु हुन्छ राज्यको तर्फबाट, त्यसको विषयमा हामी छुट्टै अनुसन्धान गर्छौँ, न्यायपालिकालाई कसरी सुदृढ र स्वतन्त्र बनाउने भन्ने हाम्रो चिन्ता छ त्यसमा छ।
0: केही दिन बितिसक्दा पनि आम सर्वसाधारणले चाहिँ वास्तविक रूपमा यसै भएको हो भन्ने जानकारी प्राप्त गर्न सकेको देखिँदैन, यो आजको दिनसम्म आइपुग्दाखेरि विधिको पालना भए नभएको सन्दर्भमा चाहिँ तपाईँहरूको बुझाइ के रह्यो? त्यसो भए
1: अब हामी पनि अझ अनुमान छ, यो प्रश्नहरू संसदमा पनि उठेकैछन्, प्रहरीले पनि के भनिरहेछन् भन्दाखेरि यो पक्का होइन, हामीले सुरक्षा थ्रेट देखेको कारणले गर्दाखेरि सुरक्षित बनाउन ल्याएको भनेर विरोधाभासको कुरोहरू आइरहेका छन्, यस कारण यसमा एकदमै यसै हो भन्न सक्ने अवस्थामा हामी छैनौँ, हामी आफू अनुमान छौँ।
0: अब आज प्रहरी अधिकारीसँग बुझ्नु भयो, अब यहाँहरूको आउँदो कदम यो विषयमा के हुन्छ?
1: अब हेर्नु त्यो हामी अध्ययन गर्दैछौँ, अहिले प्रहरी अधिकारीको बयानै अध्ययन सकिएको छैन, त्यसलाई अध्ययन गरेपछि हाम्रो आयोगको पदाधिकारीहरू बसेर हामी त्यसलाई थप निर्णय गर्छौँ, अहिले निर्णय गरिसकेको छैन।
0: समग्रमा हेर्दाखेरि यो सिङ्गो प्रकरणमा चाहिँ राष्ट्रिय मानव अधिकार आयोगको मुख्य सरोकार वा चिन्ता यहाँनिर कुन पक्षमा बढी हो? मैले यो प्रश्न किन पनि सोधेको भने, एक त तपाईँहरूले यो सिङ्गो प्रकरणमा विधिको पालना भयो कि भएन भनेर हेरिरहेको बताउनु भयो, र अर्को सँगसँगै हिरासतमा किन मानवाधिकार आयोगलाई प्रवेश दिइएन भन्ने पक्षमा पनि चासो देखियो।
1: हामी प्रत्येक व्यक्तिको मानव अधिकारको संरक्षणमा हामी लाग्नु पर्ने, विधिको शासनमा हामी लाग्नु पर्ने, स्वतन्त्र न्यायपालिकाको हामी चाहिँ अडान लिनु पर्ने, यो सबै क्रियाकलापमा हामी लाग्छौँ। एकजना व्यक्तिको मात्र यो समस्या भएन, यो समस्या भनेको विधिको शासनकै समस्या हो, प्रक्रियाकै समस्या हो, कुनै पनि व्यक्तिलाई बिना कारण पक्राउ गर्ने, धरपकड गर्ने, त्यो पनि मध्यरातमा गएर धरपकड गर्ने, त्यो पनि के भन्दाखेरि सुरक्षा संयन्त्रको रेखदेखमा हो, उहाँको चाहिँ अगाडि पछाडि सुरक्षाका निकायका साथीहरू नै हुनुहुन्छ, उहाँहरूको चाहिँ सुरक्षित हुँदा हुँदै पनि राति नै लिएर जानुपर्ने कारण के गर्यो, बिहानसम्म पनि किन कुद्न सकिएन, यो सबै विषयमा हामी विस्तार गर्छौँ, यो विषयमा हामी अनुसन्धान गर्छौँ, हामी यसरी चुप्लाएर बस्दैनौँ।
0: उनी थिए राष्ट्रिय मानवाधिकार आयोगका सदस्य मनोज दुवारी। तपाईँ बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ। हिजोबाट हामीले भोटेकोशी त्रिशुली नदीको बाढ़ीबाट प्रभावितहरूका लागि विपदमा परेका बेला काम लाग्ने जीवन उपयोगी जानकारीहरू सहितको नयाँ रेडियो कार्यक्रम बीबीसी हातेमालो शुरू गरेका छौं। बीबीसी हातेमालो कार्यक्रम अहिले 9 बजे स्वतन्त्र रेडियोहरूको सञ्जाल एकोराब मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सकिन्छ। अब अर्को विषय, दशैं तिहारका लागि कोरला नाका हुँदै चीनबाट ल्याइँदै गरेका कपड़ा लगायतका सामान सड़क अवरोधका कारण बाटैमा रोकिएका व्यवसायीहरूले बताएका छन्। रसुवागढ़ी नाका बाढ़ीका कारण प्रभावित भएपछि केरूङमा रोकिएका सामान व्यवसायीहरूले वैकल्पिक रूपमा मुस्ताङको कोरला नाकातर्फ पठाएका थिए, तर कोरला जोड्ने सड़क समेत पहिरो र कटानका कारण अवरूद्ध भएपछि ती सामान दशैं अघि नेपाल आइपुग्ने सम्भावना कमजोर बनेको व्यवसायीहरूले बताएका हुन्। अशोक दाहालको रिपोर्ट।
3: गत भदौमा भोटेकोशी त्रिशुली क्षेत्रमा आएको बाढ़ीले रसुवागढ़ी नाका प्रभावित भएपछि चीनले सिन्धुपाल्चोकको तातोपानी नाकाको सट्टा मुस्ताङको कोरला नाका प्रयोग गर्न भनेको थियो। अधिकारीहरूले कोरला नाका जोड्ने सड़क सञ्चालनमा ल्याउन कम्तीमा 10 दिन लाग्ने अनुमान गरेका छन्। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले भने,
4: पछिल्लो चरणमा कोरोला नाकाबाट हामीले यताको सामानहरू डाइभर्ट गरेर उताबाट ल्याउने गरी गरेको व्यवस्थामा पनि अब भर्खरै गएको निरन्तर वर्षात पछिको बाढ़ीका कारण सड़क अवरूद्ध छ। त्यसकारणले अहिले अब उत्तरी सीमाबाट सड़क मार्ग भएर ढुवानी हुने हाम्रो माल वस्तुहरूलाई प्रत्यक्ष असर परेको छ। यो सन्दर्भमा हामीले खास गरी अहिले अब सड़कहरूलाई छिटो सञ्चालन गर्ने, अब अहिले बिग्रेको सड़कहरूलाई भन्ने एउटा उपाय हो, त्यसमा पूर्वाधार विकास मन्त्रालयसँग समन्वय भइराखेको छ।
3: कोरला नाका र सड़क खुले पनि त्यहाँबाट काठमाडौँ सामान आइपुग्न कम्तीमा 3 दिन लाग्ने बताइन्छ। राजधानीबाट देशका विभिन्न जिल्लामा सामान पठाउने व्यवसायीहरूले नाका खुले पनि दशैंका लागि सामान बजारमा पुर्याउन ढिला हुने बताएका छन्। नेपाल हिमालय सीमापार व्यापार संघका अध्यक्ष रामहरि कार्कीले भने,
2: आइरहेका सामानहरू दशैं तिहार लक्षित नै सामानहरू हो। काठमाडौँ आइपुगेर भएन, अब काठमाडौँबाट विभिन्न ठाउँ जानु पर्यो, महाकाली सबै ठाउँमा पुग्नु पर्ने, अब त्यो पुग्ने सम्भावना एकदम भएको छ।
3: चीनसँगको छोटो व्यापारिक मार्ग तातोपानी नाका खुलाउन सरकारले कूटनीतिक पहल गर्नुपर्नेमा कार्की जोड़ दिन्छन्। वाणिज्य मन्त्रालयका प्रवक्ता बस्नेतले तातोपानी नाका सञ्चालनका लागि कूटनीतिक पहल भइरहेको तर चीनतर्फबाट नाका खुलाउने विषयमा अहिलेसम्म कुनै जानकारी नआएको बताए।
4: अब उहाँहरूको साइडमा पनि अलिकति समस्या छ भन्ने कुराहरू आएको थियो, त्यो विषय के हो अब उहाँहरूले अब जानकारी गराउनु भएको छैन।
3: चीनबाट आयात हुने सामान समुद्री मार्ग हुँदै भारतको कोलकातासम्म ल्याएर त्यहाँबाट सड़क मार्फत काठमाडौँ लगायत देशका प्रमुख शहरमा पुर्याउने विकल्प पनि व्यवसायीहरूसँग छ, तर यो मार्ग प्रयोग गर्दा समय र ढुवानी खर्च दुवै बढ़ी पर्ने व्यवसायीहरू बताउँछन्। अशोक दाहाल, बीबीसी काठमाडौँ।
0: अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। अधीनस्थ वेस्ट ब्याङ्कको एउटा प्यालेस्टिनी गाउँमा इजरायली बस्ती बसाएका 100 भन्दा बढ़ी मानिसहरूले आक्रमण गरेका छन्। उनीहरूले इजरायली सेनाको पहरामा घर फर्किरहेको एउटा परिवारलाई त्यसो गर्नबाट रोकेका हुन्। उक्त स्थानलाई बस्ती बसाउने इजरायलीहरूले केही हप्ता अघि कब्जा गरेका थिए। बीबीसी विवरणमा आधारित रिपोर्ट फनिन्द्र दाहालबाट।
5: दक्षिण नाब्लुसको जालुदमा रहेको अल्टुबासी परिवारको दुईवटा घरमा सोमबार आगो लगाइएको थियो। मानव अधिकारवादी समूहहरूले यो घटनाक्रमले इजरायली अधिकारीहरू बस्ती बसाएका मानिसहरूले गरेका हिंसा नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न विफल रहेको देखाएको उल्लेख गरेका छन्। बीबीसीसँग कुरा गर्दै महम्मद अल टुबासीले एकदमै भयावह अवस्था रहेको र आफू त्यसलाई शब्दमा व्यक्त गर्न नसक्ने बताए। मलाई साँच्चै नै उनीहरूले हामीलाई मारिदिनेछन् जस्तो लागेको थियो। अहिले मृत्युलाई जितेको जस्तो अनुभव गर्दा म खुशी छु, 60 वर्षका अल टुबासीले भने। यसै महिना इजरायलको उच्च अदालतले उनीहरूलाई घर फर्कन दिनुपर्ने आदेश दिएको थियो। इजरायली डिफेन्स फोर्सले एउटा विज्ञप्तिमा 100 भन्दा बढ़ी इजरायली दंगाकारी उक्त गाउँमा रहेको र उनीहरूले सड़कमा अवरोध तेर्स्याएको, टायरहरू बालेको र सुरक्षा निकायमाथि ढुंगा प्रहार गरेको जनाएको छ। इजरायली सेनाले टुबासी परिवार राष्ट्रवादी अपराधको शिकार भएको र हिंसाका कारण घर फर्कन नपाएको उल्लेख गरेको छ।
0: यसका साथै बीबीसी नेपाली सेवाको नियमित समाचारहरू

0: सर, मेरो छोराको विवाह हुँदैछ। एक महिनाको बोनस र एक हप्ताको छुट्टी पाउन पाए आभारी हुने थिए।
1: यो लिनु श्यामजी, छ महिनाको बोनस अनि एक हप्ताको वेतन।
2: सर, यसरी बोनस दिन थाल्यो भने त यो कस्तो खालको मान्छे ठुलबा? यसरी पैसा बाँड्दै नथाल्यो भने त रित्तिहाल्छ नि।
3: उहाँको बारेमा तिमीलाई राम्रोसँग थाहा छैन होला। यो कम्पनीमा तिमी मेरै कारणले आएकी हौ। पैसा गरिबीपन के हो मलाई राम्रोसँग थाहा छ। भावना माया प्रेम बचाइराख्नको लागि पैसाको ठुलो

0: रामै
1: नमस्कार
0: नमस्कार
1: अनि तपाईँको छोरी त मेरोसँग त पुरै गडबड छ नि त
0: के भन्छ
1: नि मैले देखेको ल विचार गर्नुहोस् है
0: यो निरमा के खोजाउँछ म उसको धान लोक भाउजु भएको छैन मैले कालो कपाल यसरी उठाउँछु नि थाहा छ अब त तेरो भाग्य चम्किनु भयो नि बा श्रीकृष्णले मारि भइहाल्यो
2: हो त नि आमा कागको त्यो निरे कागको त्यो ब्रिटिस लाउने

तिम्रा प्रेमी भावहरू मेरा हरेक गीतहरूमा लेख्ने गर्छु। हाँसो खुसी मेरो जिन्दगीको सह तिमी भित्रै देख्ने गर्छु। हाँसेकी छु बेहोसीमा पनि, बाँचेकी छु तिम्रै नाम जपी। नदुखोस् भो पुरानो घाउ, तिम्रै मायाको रापले सिक्ने गर्छु। तिम्रै

0: रेडियो अरुण अरुण 97.6 MHz हर पल हर तपाईं सँगै
1: अहिले बिहानको 5:30 बज्यो। अब सुन्नुहुनेछ नेपाली खबर।

0: आज विक्रम सम्वत 2083 साल असोज 14 गते बुधबार आश्विन कृष्ण चतुर्दशी 30 सेप्टेम्बर सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री सरोज स्वेरालासँगै जीवन भण्डारीको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल ब्याङ्क सधैँ सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: Good Life Digestive Biscuits।
3: साक्षरता अभियानमा 36 अर्ब खर्च, कर्मचारीलाई 2 वर्षको कुलिङ पीरियड र 30-55 को प्रावधान, बजारमा घटेन प्लास्टिक, कंग्रेसको उद्घाटन सत्र 2 दिनपछि हुने लगायतका खबर आजका विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले नागरिक दैनिकमा छापिएको वन क्षेत्र विश्वमा घट्दै नेपालमा बढ़दै शीर्षकको शुभ समाचार।
0: नेपालले वन क्षेत्र बढ़ेर कुल भूभागको 46% पुगेको विषयलाई अन्तर्राष्ट्रिय मंचमा उपलब्धिका रूपमा प्रस्तुत गर्दै आएको छ, तर विश्वभरि वनको समग्र अवस्था भने अझै उत्साहजनक नरहेको संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन एफएओ को नयाँ प्रतिवेदनले देखाएको छ। प्रतिवेदनले वन विनाशको दर केही घटे पनि वन क्षयीकरण, डडेलो रोग तथा चरम मौसमी घटनाको दबाव बढ़िरहेको देखाएको छ।

0: विविधताको 80% वनमा आश्रित छ। विश्वको करिब 1/3 जनसंख्या खाद्य सुरक्षा तथा जीविकोपार्जनका लागि वन र रूखमा निर्भर रहेको एफओले जनाएको छ। तर वनमाथिको दबाव बहुआयामिक बन्दै गइरहेको छ। नेपालले सामुदायिक वन संरक्षण क्षेत्र तथा अन्य संरक्षणका कार्यक्रम मार्फत वन क्षेत्र विस्तार र संरक्षणमा उल्लेखनीय प्रगति गरेको र वन क्षेत्र 46% पुगेको सरकारी दावी छ। तर वनको क्षेत्रफल बढ़नु मात्रै वनको स्वास्थ्य राम्रो भएको प्रमाण नहुने एफओको प्रतिवेदनमा उल्लेख गरिएको छ। वनको पारिस्थितिक अवस्था, प्राकृतिक पुनर्जन्म, जैविक विविधता, वनको संरचना, माटो तथा पानी संरक्षण र वनले स्थानीय समुदायलाई उपलब्ध गराउने सेवाको अवस्था समेत मूल्यांकन गर्नुपर्ने प्रतिवेदनमा जोड दिइएको छ।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल्यो, बिस्तारै यो बानी स्वभाव बन्यो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा कुत्रीले भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाइयो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
1: हेल्दी हो।

0: मसँग कहिले गरिदिन सम्झौता किनकि मसँग छ मेरो हेल्दी फ्रेन्ड
1: गुड लाइफ डाइजेस्टिभ बिस्किट
2: ए भतिज यो चाडपर्व भन्यो कहिले यता कहिले उता जहिले माछा मासु कति खानु हो
3: त्यसैले त राजा च्याउनै खानुस् भनेको नि काका माछा मासुको त स्वाद नै बिर्साइदिने भेजिटेरियनलाई त झन् कायदा माछा मासुमा भएको सबै तत्त्व पनि पाइने
4: हो नि काका राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि
3: हामीले राजा च्याउ त्यसै भनेको हो र
5: स्वादिलो पोसिलो र अर्गानिक च्याउ भनेकै राजा च्याउ एनसी एग्रोटेकको उत्पादन
6: मनैदेखि वाउ गोद्रेजको बाहर चाड पर्वमा ल्याऊ खुसी नै खुसी अपार गोद्रेज सँग चाड पर्व उपहारै उपहार
7: यो दसैँ तिहारमा गोद्रेजका उत्पादन किन्दा अट्र्याक्टिभ क्यास ब्याक पाउनुहोस् फ्रन्ट लोड वासिङ मसिन किन्दा 6 केजी सर्फ एक्सेल टप लोडमा 4 केजी र ट्विन टपमा 2 केजी सर्फ एक्सेल निशुल्क एसी किन्दा फ्री इन्स्टलेसन अनि 0% ब्याजमा सजिलो किस्ताको सुविधा साथै वासिङ मसिनमा 4 वर्षको फुल वारेन्टी गोद्रेज सँग भनेदेखि वाउ
8: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
9: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर साक्षरता अभियानमा 36 अर्ब खर्च शीर्षकमा नागरिक दैनिक खबर लेख्छ सरकारले 2065-66 निरक्षरता उन्मूलनका लागि राष्ट्रिय साक्षरता अभियान सञ्चालन गर्दै आएको छ सरकारले साक्षरता र निरन्तर सिकाइमा हालसम्म 36 अर्ब भन्दा बढ़ी रकम खर्च गरिसके पनि अझै 9 जिल्लाका 112 पालिका साक्षर घोषणा हुन बाँकी रहेको शिक्षा विभागले जनाएको छ 2076 सालमा साक्षर नेपाल वर्षको अवधारणा सहित 2 वर्षभित्र नेपाललाई साक्षर घोषणा गर्ने लक्ष्य सरकारले लिएको थियो त्यतिबेला निकै तामझामका साथ नेपाललाई 2 वर्षभित्रै साक्षर नेपाल घोषणा गर्ने घोषणा गरिए पनि वर्षौं बित्दा समेत लक्ष्य पुर्याउन सकेको छैन यसबाट सरकारले कार्यक्रम घोषणा गर्ने तर सिकाई उपलब्धिमा पर्याप्त ध्यान नदिने गरेको प्रश्न हुन्छ यसपटक पनि सरकारले आर्थिक वर्ष 2083-84 साक्षर नेपाल घोषणाको लक्ष्य राखेर मधेस लक्षित कार्यक्रम अघि बढ़ाएको विभागले जनाएको छ नेपालमा 2065 र 2069 सालमा राष्ट्रिय साक्षरता अभियान सञ्चालन गरिएको थियो आर्थिक वर्ष 2067-68 घरधुरी सर्वेक्षण मार्फत निरक्षर को विवरण संकलन गरिएको थियो सोही तथ्याङ्कका आधारमा 2072 सालमा सबै जिल्लामा सघन साक्षरता कार्यक्रम सञ्चालन भयो 2071 सालदेखि 15-60 वर्ष उमेर समूहको जनसंख्या मध्ये 95% साक्षर भए साक्षर जिल्ला घोषणा गर्ने अभ्यास शुरू गरिएको थियो आर्थिक वर्ष 2071-72 निरक्षरता उन्मूलन वर्षका रूपमा मनाइएको थियो 76 सालसम्म साक्षरतामा निकै ठूलो लगानी भइसकेको देखिन्छ विगतमा बजेट पाउने प्रलोभनमा कतिपय पालिकाले फर्जी तथ्याङ्क समेत राखेर साक्षर

0: घोषणा गर्ने विकृति बढ़ेको थियो। त्यसपछि सरकारले कड़ा अनुगमन तथा नियमन अघि बढ़ायो। वर्षमा करिब 2 अर्ब रूपियाँका दरले 18 वर्षमा साक्षरता र निरन्तर सिकाईमा 36 अर्ब भन्दा बढ़ी रकम राज्यले खर्च गरिसकेको छ।
1: नेपाली कांग्रेसले आफ्नो 15 महाधिवेशनको उद्घाटन सत्र 2 दिन पर सारेको छ। कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले मंगलबार विज्ञप्ति जारी गरेर देशका विभिन्न स्थानमा अविरल वर्षाका कारण सृजना भएको प्रतिकूल परिस्थितिका कारण महाधिवेशनको उद्घाटन सत्र 2 दिन पर सारिएको जानकारी दिनुभएको हो। यसअघि असोज 16 गते नै उद्घाटन शुरू गर्ने भनिएको कांग्रेस महाधिवेशन अब असोज 18 गते दिउँसो 2 बजे काठमाडौँको खुल्ला मंचमा उद्घाटन हुने भएको हो। करिब 7,000 महाधिवेशन प्रतिनिधि सहभागी हुने नेपाली कांग्रेसको 15 महाधिवेशन 18 असोजमा काठमाडौँको खुल्ला मंचमा उद्घाटन हुन लागेको हो। काठमाडौँमा आउने महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ता 16 गतेदेखि नै शुरू हुनेछ। 19 र 20 गतेसम्ममा बन्द सत्र तथा 21 र 22 गतेमा निर्वाचन हुने गरी कार्यतालिका बनाइएको जनाइ यसअघि 16 असोजबाट महाधिवेशन शुरू गर्ने तयारी भए पनि 2 दिन सारिएको हो। महाधिवेशनको उद्घाटन र बन्द सत्र दुवै खुला मंचमै गर्ने तयारी भएको छ। करिब 7,000 प्रतिनिधि सहभागी हुने भएकाले खुला मंचमा कम्तीमा 3 वटा बक्स बनाइनेछ। एउटा बक्समा करिब 3,000 प्रतिनिधि अट्ने गरी संरचना तयार पारिनेछ। केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार 19 र 20 असोजमा हुने बन्द सत्रमा 7 प्रदेशका छुट्टा छुट्टै समूह बनाएर विभिन्न प्रस्ताव तथा दस्तावेजमाथि छलफल गराउने तयारी भएको छ। यसैबीच कांग्रेसले विशेष महाधिवेशनका बेला गरिएको व्यवस्थालाई आधार मानेर 15 महाधिवेशनका प्रतिनिधिहरूका लागि आवासको व्यवस्था मिलाउने भएको छ। महाधिवेशनका लागि गठन गरिएको आवास व्यवस्थापन समितिले विशेष महाधिवेशनका बेला गरिएको व्यवस्थालाई आधार मानेर प्रतिनिधिहरूका लागि आवासको व्यवस्था मिलाउने भएको हो। यस्तै नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत भइरहेका महाधिवेशन र अधिवेशनहरूबाट देशभर झण्डै 44,000 युवा नेतृत्वमा उदाएका छन्। पार्टीको नयाँ व्यवस्था अनुसार 35 वर्ष मुनिका झण्डै 44,000 युवाले पार्टीको पदीय जिम्मेवारी पाएको विधान मस्यौदा समितिका सदस्य सचिव प्रताप पौडेलले जानकारी दिएका छन्। नेपालका कुनै पनि पार्टीमा एकैपटक यति धेरै संख्यामा युवाहरूले पदीय जिम्मेवारी पाएको इतिहासमै पहिलो पटक भएको उनको दावी छ। नयाँ विधानमा हरेक वडामा 35 वर्ष मुनि एक महिला सहित कम्तीमा 3 युवालाई क्षेत्रीय प्रतिनिधि निर्वाचित गराउनु पर्ने व्यवस्था रहेकाले 6,743 वडाबाट कम्तीमा 3 जनाको दरले 20,229 जना निर्वाचित भएका छन्। तर हरेक वडामा क्रियाशील सदस्य संख्याका आधारमा कम्तीमा 3 जनादेखि बढ़ीमा 7 जनासम्म निर्वाचित हुन सक्ने व्यवस्था छ। त्यसअनुसार औसतमा 5 जना निर्वाचित हुन्छन् भन्ने मान्दा 33,715 जना 35 वर्ष मुनिका युवा क्षेत्रीय प्रतिनिधिका रूपमा निर्वाचित भएका छन्। यसै गरी हरेक गाउँपालिकाको वडामा 1 जना र नगरपालिकाको वडामा 2 जनाका दरले कार्य समिति सदस्यमा निर्वाचित हुने व्यवस्था छ। नेपालमा अहिले गाउँपालिकातर्फ 3,215 वडा रहेका छन् भने नगरपालिकातर्फ 3,528 वडा रहेका छन्। त्यसैले नगरपालिकाको वडामा 3,215 वडा सदस्य निर्वाचित भएका छन् भने नगरपालिका तर्फका वडाहरूमा 3,528 जना 2 जनाका दरले 7,056 जना युवाहरू वडा सदस्यमा निर्वाचित भएका छन्। 2 दिन पछि सरू कांग्रेसको 15 महाधिवेशन असोज 18 गते खुला मंचमा उद्घाटन हुने आजको हिमालय टाइम्समा खबर छ।
0: सरकारी कर्मचारीलाई 2 वर्षको कुलिङ पीरियड लगाइने भएको छ। कुलिङ पीरियड भनेको सेवाबाट राजीनामा दिएर वा अवकाशमा गएर बाहिरिएपछि पुनः अर्को सेवामा संलग्न हुन रोक्ने निश्चित अवधि हो। सरकारी सेवाबाट राजीनामा दिएका वा अनिवार्य अवकाशमा गएकाहरूका लागि 2 वर्षको यस्तो कुलिङ पीरियड लाग्ने प्रावधान सहितको संघीय निजामती सेवा विधेयक तयार भएको छ। प्रस्तावित विधेयकमा ऐनमा रूपान्तरित भएपछि सरकारी कर्मचारीले सेवाबाट बाहिरिएपछि कम्तीमा 2 वर्ष संवैधानिक कूटनीतिक वा अन्य सरकारी नियुक्ति लिन पाउने छैनन्। यस्तो प्रावधान सहितको विधेयक संघीय संसदमा पेश गर्न मंगलबार बसेको मन्त्री परिषदको बैठकले भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई स्वीकृति दिने निर्णय गरेको छ। यो सँगै विधेयक संसदमा दर्ता हुने बाटो खुल्ला भएको छ। उक्त विधेयकले सरकारी सेवाबाट अवकाश वा राजीनामा लिए लगतै संवैधानिक कूटनीतिक वा अन्य सरकारी नियुक्तिमा जाने प्रवृत्ति रोक्ने सरकारको विश्वास छ। सरकारी कर्मचारीका लागि कुलिङ पीरियडको व्यवस्था व्यवस्था लागू गर्ने विषय मसौदाको रूपमा पहिलो पटक आएको भने होइन। 2080 सालमा प्रतिनिधि सभामा आएको संघीय निजामती सेवा विधेयकमा पनि यस्तो प्रावधान थियो। प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले लामो छलफलपछि 2082 जेठमा दुई वर्षको कुलिङ पीरियड राख्ने निर्णय गरेको थियो। समितिबाट पारित प्रतिवेदनमा निजामती वा अन्य सरकारी सेवाबाट राजीनामा दिएका वा अवकाश भएका कर्मचारीले दुई वर्ष पूरा नभएसम्म संवैधानिक वा सरकारी पदमा नियुक्ति लिन नपाउने व्यवस्था राखिएको थियो। कर्मचारीलाई दुई वर्षको कुलिङ पीरियड शीर्षकमा मध्याह राष्ट्रिय दैनिकमा यो खबर छापिएको हो।
1: हाजिर लगाएर भत्ता सुनिश्चित गर्ने र बैठकबाट बाहिरिने दृश्य संसदमा नयाँ होइन। सांसदहरू सकभर बैठकमै सहभागी नहुने भइहाले पनि हाजिर गरेर चाँडै निस्कने प्रवृत्ति पुरानै हो। यस गत भदौको युवा आन्दोलनपछि चुनिएर आएका युवा र नयाँ सांसदहरूको पारा पनि उस्तै देखिएको छ। संसदमा महत्वपूर्ण विषयमा छलफल हुने कार्यसूची भए पनि सांसदहरू बैठकमै नआउने, आए पनि हाजिर गरेर टाप कस्ने प्रवृत्ति प्रतिनिधि सभा बैठकमा पनि देखिएको छ। पछिल्लो समय संसदमा अझै नयाँ प्रवृत्ति देखिएको छ। सांसदहरू बोल्न नाम टिपाएर बोल्ने समयमा चाहिँ बेपत्ता हुने गरेका छन्। मंगलबारको प्रतिनिधि सभा बैठकमा पनि यस्तै दृश्य देखियो। बैठकको शून्य समयमा सभामुख डोल प्रसाद अर्यालले जगदीश खरेल दोलखालाई बोलाउनुभयो, तर उहाँ उपस्थित हुनुहुन्थेन। सभामुखले तीन पटकसम्म नाम बोलाउँदा पनि नदेखेपछि उहाँ अगाडि बढ्नुभयो। केही सांसदहरूले बोलिसकेपछि धर्मराज केसीको पालो आयो। सभामुख अर्यालले नाम बोलाउनुभयो, फेरि उहाँ पनि देखिनु भएन र उही प्रवृत्ति देखियो। उहाँ सभामा उपस्थित हुनुहुन्थेन। तीन पटक बोलाउँदा पनि नदेखेपछि उहाँ अगाडि बढ्नुभयो। सांसदहरू बोल्दै जाँदा सभामुखले फेरि अर्का सांसदको नाम बोलाउनुभयो। त्यस क्रममा अर्का सांसद पुकार बमको पालो आयो। सभामुखले तीन पटक पुकार बमको नाम बोलाउनुभयो, तर पुकार बम सभाकक्षमा भेटिनु भएन। मंगलबारको प्रतिनिधि सभामा शून्य समयमा बोल्ने भनेर नाम टिपाएर सभाकक्षमा अनुपस्थित रहने सांसद खरेल, केसी र बम तीनैजना सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हुन्। आजको हिमालय टाइम्समा खबर छ नाम टिपाएर सांसद टाप शीर्षकमा।
0: राज्यको ज्यादती पहिले रवि अहिले दुर्गामाथि शीर्षकमा अन्नपूर्ण पोस्ट खबर लेख्छ। एकजना सत्ताको केन्द्रमा रहिरहन चाहन्छन्, अर्का सत्ता विरूद्ध सड़कमा उभिन रूचाउँछन्। सरकारको नेतृत्व गरिरहेको दलका सभापति हुन् रवि लामिछाने र सरकारका काम कार्यवाहीमाथि निरन्तर प्रश्न उठाउने अभियन्ता हुन् दुर्गा प्रसाई। तर यी दुवैको राजनीतिक बाटो फरक भए पनि उनीहरूलाई पछ्याइरहने निकाय हो अदालत। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति लामिछाने बालेन्द्र शाह नेतृत्वको सरकारलाई मार्गदर्शन गर्छन्। सरकारको भुवाङ पार्ने कार्यशैली देखिएमा आफू रफू भर्दै टाल्न खोज्छन्। राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ अभियानका संयोजक प्रसाई भने सरकारको व्यथिति र आलोचनामा खरो उत्रन्छन्। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने र मेडिकल व्यवसायी दुर्गा प्रसाई फरक पृष्ठभूमिका पात्र हुन्, तर पनि विभिन्न मुद्दा पटक पटकको प्रहरी हिरासत र अदालतको यात्रा उनीहरूको जीवन पर्याय जस्तै बनेको छ। रविलाई सहकारी ठगी र संगठित अपराधको मुद्दामा तीन पटक पक्राउ गरी अदालत पटक पटक म्याद थप्न लगियो। प्रसाई त पक्राउ नै 15 चोटि परिसके। दुर्गा प्रसाईको 15 पटकको पक्राउको तालिका अन्नपूर्ण पोस्टले छापेको छ। 2076 माघ 1 मा, 2081 भदौ 28, 2081 भदौ 31, 2081 मंगसेर 4 विद्युतीय कसुर तथा साइबर अपराधमा, त्यसै गरी 81 मंगसेर 14 मा, 2081 चैत 17 मा, 81 चैत 17 मा, 81 चैत 29 मा, 82 वैशाख 4, वैशाख 23, फागुन 5, फागुन 17, 83 जेठ 4, साउन 18 र असोज 12। राज्यको ज्यादती पहिले रवि अहिले दुर्गामाथि शीर्षकमा अन्नपूर्ण पोस्टले यो खबर छापेको हो।
1: आजको नागरिक दैनिकमा बेरितका आदेशले सधैं अप्ठ्यारोमा प्रहरी शीर्षकमा मुख्य खबर छापेको छ। पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई शनिबार राति नियन्त्रणमा लिन प्रधानमन्त्रीको सचिवालयबाट आदेश आउँदा प्रहरी महानिरीक्षक दानबहादुर कार्की र गृहमन्त्री सुदन गुरूङ सँगै थिए। निकट स्रोतका अनुसार गृहमन्त्री गुरूङले जबरालाई पक्राउ गर्न महानिरीक्षक कार्कीलाई निर्देशन दिँदा कुनै कानूनी आधार बताउन सकेनन्। कार्कीले पनि कुनै फौजदारी कसुर बिना जबरालाई नियन्त्रणमा लिने अधिकार प्रहरीसँग नभएको अप्ठ्यारो पर्न सक्ने भन्दै गृहमन्त्रीलाई सम्झाउने कोशिश गरे। प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर अमेरिकाबाट फर्किए लगतै पूर्व प्रधान न्यायाधीश जबरालाई पक्राउ गर्न आदेश दिएका थिए। गृहमन्त्री गुरूङले प्रधानमन्त्री शाहको आदेश रोक्न सकेनन्। त्यसपछि शनिबार मध्यरातमा जबरालाई निवासबाटै